0: संघीय सबली संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्नेछ। काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पती मध्ये 67 वर्षीय तिल कुमारी पराजुलीको शव भेटिएको छ। यही बुधबार साँझ नदीमा विपत्ता भएकी मण्डन देव पुरुषसाथकी पराजुलीको शव ओखलढुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको हो। तिल कुमारी सँगै विपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्सपेक्टर कविन राईले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
1: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
2: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन पर्दै सरकारले कति पनि दिने छैन।
1: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
2: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
1: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
0: महोत्तरी गाउँपालिका एक वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अल्पत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
1: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घण्टौंसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरीमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
3: उसले काम गर्छ कि गर्दैन कन्ट्राक्टरले?
4: गर्छु
3: भनिरहेछ। रद्द गरिदिनु। कति पैसाको काम बाँकी छ? अब उसले काम गर्ने कन्ट्राक्टर
5: गरिदिउँ है। जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको, तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो, सम्भव होला कि?
3: मतलब छैन, जसको यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या। हिजो पुरै लेगेसी बोकेको नेताहरूको टुटेको छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। समय अहिले बिहानको 8:09 गएको छ ब्रुनाईमा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं सिने गुरुङको गीत गाह्रो भोबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु, अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। बीएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौं मेष राशिबाट। बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ, अनि प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ मेष राशि हुनेहरूलाई। वृष राशि, मेहनत परे पनि सोचेको नतिजा हात लागि नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ, अनि आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मिथुन राशि, पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ, विभिन्न अवसर पनि आउनेछन्, अनि केही कठोर निर्णय लिनु परे पनि टाढिएका आफन्त नजिकिनेछन्। कर्कट राशि, कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ, अनि साथीभाइसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला। सिंह राशि, आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ, अनि अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ सिंह राशि हुनेहरूको। कन्या राशि, आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अनि विभिन्न भौतिक साधन जुटाउन सकिएला। तुला राशि, परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला, श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ, अनि अरूको मुख ताक्ने बानीले पछि परिएला। वृश्चिक राशि, सामान्य काममा धन र श्रम खर्च हुनु पर्ला, समस्याप्रति गम्भीर नबन्दा दुःख पाइएला, अनि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। धनु राशि, रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ, मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ, अनि कामको चापबाट फुर्सद मिल्ला। मकर राशि, मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। कुम्भ राशि, समयमा काम नगर्ने बानीले समस्या निम्त्याउन सक्छ, अरूका लागि बुद्धि र श्रम खर्च हुनु पर्ला, अनि अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनुहोला। मीन राशि, बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ, व्यर्थैमा अरूको फाइदाका लागि उपयोग भइएला, अनि ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, सचेत रहनुहोला मीन राशि हुनेहरू। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ सुरेश लामा र अनु चौधरीको तिम्रो नाम।

सुस्तरी सुस्तरी सुरेश लामा र अनु चौधरीको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस ब्रुनाईवासी ब्रुनाई छाडेर युके तर्फ लाग्दै हुनुहुन्छ. त्यसो हो भने तपाईँको लागि प्री डिपार्चर क्लिनिकको आयोजना गरिएको छ. आउँदो 2 सेप्टेम्बरका दिन बिहान 10 देखि 11 बजेसम्म मुमोङ हाइभ अफिसमा. यो अत्यन्तै उपयोगी हुनेछ किनभने तपाईँको यो ट्रान्जिसन पिरियडमा, ब्रुनाईदेखिको युके ट्रान्जिसन पिरियडमा के कुराहरू आवश्यकता पर्दछन्, के कुरामा तपाईँले ध्यान दिनुपर्ने हुन्छ, ती यावत विषयवस्तुहरू समावेश भएका हुन्छन् प्री डिपार्चर क्लिनिकमा. नछुटाउनुहोला. 2 तारिक सेप्टेम्बर तपाईँहरूको डायरी अपडेट गर्दै गर्नुहोला. जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ, बिहान 10 देखि 11 बजेसम्म मुमोङ हाइभ अफिसमा हुनेछ यो कार्यक्रम. यसका लागि अपोइन्टमेन्ट बुक गरिराख्न पर्दैन, सोझै ड्रप इन क्लिनिकका रूपमा तपाईँ जान सक्नुहुन्छ मुमोङ हाइभ अफिसमा बिहान 10 बजे 2 सेप्टेम्बरका दिन. सधैँ सधैँ अब सुन्छौँ हामी B8 को यो गीत.

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाई घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: BFBS

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो। यो गीत देवेन्द्र बब्लुको स्वरमा थियो, मायाली। अब हामी कार्यक्रममा आजको डेली सप्लिमेन्ट तर्फ लाग्छौँ र आजको डेली सप्लिमेन्टमा सोमबार भएकाले स्पोर्ट्स राउन्ड अप हो। स्पोर्ट्स राउन्ड अपमा फुटबलको कुरा गरौँ। फुटबलमा यतिखेर क्लबहरूले आफ्नो नारी छामिरहेका छन्, किनभने समर विन्डोज, समर र यो विन्टरको विन्डोजमा खेलाडीहरू ट्रान्सफर हुने गर्दछन्, एउटा क्लबबाट अर्को क्लबमा जाने गर्दछन् र नयाँ क्लबमा आइसकेपछि फेरि सबै तारतम्य मिलाउनु पर्ने हुन्छ। आफ्नो सेटिङ मिल्छ कि मिल्दैन र फर्स्ट इलेभेनमा कस कसलाई राख्ने, त्यसपछि रिजर्भ्सहरूको अवस्था कस्तो हुन्छ, आदि इत्यादि सबैको परीक्षणको घडी हो यो। र अहिले प्रिमियर लिगका क्लबहरू, अब प्रिमियर लिग सुरु हुनभन्दा अगाडि अहिले इन्टरनेसनल फ्रेन्डलिजमा लागेका छन्, इन्टरनेसनल क्लब फ्रेन्डलिजमा, र थुप्रै खेलहरू भइराखेका छन्। जुलाई महिनादेखि नै हो। र आर्सेनलको कुरा गरौँ, आर्सेनलले गत 5 अनि 9 अगस्तमा दुईटा खेल खेलेका थिए र आर्सेनलको खेल पहिला रियाल बेटिससँग भएको थियो 5 अगस्तमा, जुन खेल आर्सेनलले हारेको छ 1-3। त्यसै गरी 9 अगस्तमा आर्सेनलको बोरुसिया डोर्टमन्डसँग खेल भएको थियो, त्यसमा पनि आर्सेनल 2-3 बोरुसिया डोर्टमन्डसँग हार बेहोर्नु परेको छ। त्यस्तै अन्य क्लबहरूमा चेल्सीको खेल गत 5 तारिक युभेन्टससँग भएको थियो, युभेन्टससँग 1-0 हारेको छ चेल्सी। त्यसपछि 8 तारिक अस्ति भएको खेलमा भने चेल्सीले एसी मिलानलाई 3-0 जितेको हो। लिभरपुलका प्री सिजन खेलहरू पनि त्यति उत्साह वर्धक भएको छैन, किनभने 2 तारिक लिभरपुलले लिड्ससँग खेलेको थियो, जसमा 2-4 हार्न पुग्यो, 2-0 अग्रता लिएको फर्स्ट हाफमा लिभरपुल खेलको समाप्तिमा 2-4 हार्न पुग्यो। त्यसै गरी 9 तारिक हिजो भएको खेल मोनाकोसँग थियो, एनफिल्डमा भएको, होम ग्राउन्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा 2-0 अग्रता लिएको थियो, तर आखिर खेल 2-3 हार्न पुग्यो मोनाकोसँग। त्यही भएर लिभरपुलको यसपालि सुरुवात त्यति राम्रो देखिँदैन। म्यान्चेस्टर सिटीको भने राम्रो सुरुवात भएको छ र अहिले इन्टरनेसनल यो फ्रेन्डली क्लब फ्रेन्डली खेलहरूमा म्यान्चेस्टर सिटी 5 तारिक केही लिग अल स्टारसँग खेल्दाखेरि 3-1 जित्यो म्यान्चेस्टर सिटीले। त्यसै गरी 9 तारिक हिजो एथलेटिको मड्रिडसँग भएको खेलमा म्यान्चेस्टर सिटीले 3-1 हराएको छ। म्यान्चेस्टर युनाइटेड अस्ति प्यारिस सेन्ट जर्मानसँग खेलेको थियो गोटेनबर्गमा र त्यो खेल 1-1 बराबरीमा टुङ्गिएको थियो म्यान्चेस्टर युनाइटेडको। अनि न्युकासल युनाइटेड भ्यालेन्सियासँग अस्ति खेलेको थियो, जसमा भ्यालेन्सियालाई 2-1 हराएको थियो र न्युकासल युनाइटेडको राम्रो सुरुवात देखिएको छ। त्यसै गरी टटनम हटस्परको कुरा गरौँ, अस्ति 8 तारिकको दिन टटनम र गेटाफे बीचमा खेल भएको थियो, जसमा 1-1 बराबरीमा टुङ्गिएको थियो। अनि त्यसभन्दा अगाडि 1 तारिक भएको खेलमा टटनम र चेल्सीको बीचमा भएको खेलमा टटनमले चेल्सीलाई 2-1 हराएको थियो। यसै गरी अहिले प्री

सिजन खेलहरू धमाधम भइराखेका छन् र क्लबहरूले आफ्नो खेल अहिले मिलाउने क्रममा छ र धेरैभन्दा धेरै खेलाडीहरूलाई खेल मैदानमा उतारिरहेका छन् र ट्रायल गरिराखेका छन्। अनि यङ खेलाडीहरू जो धेरै लामो समयदेखि बेन्चमा बसिरहेका थिए उनीहरूले पनि मौका पाएका छन् किनभने यति बेला अहिले यो ट्रायल फेज हो। अब फुटबल पछि टेनिसको कुरा गरौँ। टेनिसमा अहिले कनेडियन ओपन चलिरहेको छ। कनेडियन ओपनमा राउन्ड अफ 16 खेलहरू भइराखेका छन् र राउन्ड अफ 16 महिलातर्फको इगा स्वियाटेक, डायना स्नेडर, कोको गफ र एलेक्जान्ड्रा इयाला विजयी भएका छन् अहिलेसम्मको राउन्ड अफ 16 खेलहरूमा महिलातर्फको। त्यसै गरी पुरुषतर्फको लुचियानो डार्डेरी, ब्रान्डन नाकासिमा, याओ फोन्सेका अनि टियागो अस्टिन टेरान्टे र लर्नर टियन विजयी भएका छन्। अनि अन्य खेलहरू हिजो भएका खेलहरूमा राउन्ड अफ 16 एलिना राइबाकिना, खोखो गफ, इकाटेरिना अलेक्जान्ड्रोभा, एलिना स्वितोलिना विजयी भएका छन् र राउन्ड अफ 8 प्रवेश गरेका छन् अर्थात् क्वार्टर फाइनलमा। र पुरुषतर्फ राफायल जोडार, आर्थर फिस राउन्ड अफ 16 पार गरेर क्वार्टर फाइनलमा प्रवेश गरेका छन् मेन्स सिङ्गल्स तर्फ। अनि अर्को राउन्ड अफ 16 महिलातर्फको खेल नेओमी ओसाका र लेइला फर्नान्डिजको बिचमा भएको थियो। क्यानाडाका लेइला फर्नान्डिज र जापानकी नेओमी ओसाका, र नेओमी ओसाकाले सोझो सेटमा जितेर क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। र महिलाको अर्को खेल राउन्ड अफ 16 एलेक्जान्ड्रा इयाला र बेलिन्डा बेन्चिसको बिचमा आज खेल हुनेछ। एलेक्जान्ड्रा याला स्मरण रहोस् वासिङटन डिसीमा उनले जितेकी थिइन्। फिलिपिन्सकी नयाँ खेलाडी अहिले निकै चर्चामा आइरहेकी छिन् एलेक्जान्ड्रा याला, र उनको भिडन्त हुनेछ स्विट्जरल्यान्डकी बेलिन्डा बेन्चिससँग आज। टेनिस पनि यति नै भयो। अब गल्फको प्रसङ्ग कट्याउँ। न्युयोर्क इन्डिभिजुअल लिभ गल्फ हो यो, र यो खेल 6-9 भएको खेल हो जसमा योक्विन नीमान विजयी भएका छन् 16 अन्डर पार। उनको निकटतम प्रतिद्वन्दी युएसएका ह्यारल्ड वार्नर 13 अन्डर पार, र तेस्रो स्थानमा दुईजना ली वेस्टवुड र स्कट भिन्सेन्टको 9 अन्डर पार थियो। तर न्युयोर्क इन्डिभिजुअल च्याम्पियनसिप जित्न सफल भएका छन् योक्विन नीमान। अर्को छ युएसपिजिए टुर विन्डम च्याम्पियनसिप जसमा युएसएका माइकल ब्रेनन विजयी भएका छन् 22 अन्डर पार खेल्दै। दोस्रो स्थान युएसएकै बो हस्लरलाई प्राप्त भएको छ 19 अन्डर पार उनको फाइनल स्कोर। र तेस्रो स्थानमा पनि युएसएकै खेलाडी बेन जेम्स रहेका छन् 18 अन्डर पार उनको फाइनल स्कोर। र युएसपिजिए टुर अन्तर्गतको विन्डम च्याम्पियनसिप जित्न सफल भएका छन् माइकल ब्रेनन। अब प्रसङ्ग लेडिज युरोपियन टुरको पीआईएफ लन्डन च्याम्पियनसिप 6-9 भएको खेल हो यो जसमा क्यानाडाकी एना हुआङ विजयी भएकी छिन् 22 अन्डर पार उनको फाइनल स्कोर। र दोस्रो स्थानमा इङ्ल्यान्डकी चार्ली हल
20 under par. अनि तेस्रो स्थानमा ताइवान की शानन टैन 17 under par उनको फाइनल स्कोर र पीआईएफ लन्डन च्याम्पियनसिप जित्न सफल भएकी छिन् क्यानाडाकी एना हुआङ. यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्डअप पनि यति नै. अब गीत संगीततर्फ लागौं. एकदेव लिम्बु र सिम्पल खरेलले गाउनु भएको गीत म अब टक्र्याउँछु. फिजेको केश.

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS गोरखा रेडियो।

बुकीफुल बसन्त विश्वकर्मा अनि मेलिना राईलाई सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. ब्रिटिस फोर्सेस प्रणालीमा अहिले बिदाको समय छ. तपाईँको घर वरपर शङ्कास्पद व्यक्तिहरू आइरहेका छन्, घुमिरहेका छन्, यसो निगरानी गरिरहेका छन् भने त्यस्ता सस्पिसियस व्यक्तिहरू तपाईँको घर इलाकामा आएका छन् भने तुरन्त आरएमपीलाई सम्पर्क गरिहाल्नुहोस्. आरएमपीको ड्युटी मोबाइल नम्बर हो 833-0252 833-0252. मा फोन गरेर आरएमपीलाई झट्टै खबर गरिहाल्नुहोस् ताकि आरएमपीले पेट्रोल तुरन्त गर्न सक्नेछ अनि शङ्कास्पद व्यक्तिसँग सम्पर्क गरेर सोधपुछ गर्न सक्नेछन्. र तपाईँको घर वरपर यदि सुरक्षित देख्न चाहनुहुन्छ अवस्था भने यो काम गरिहाल्नुहोला. आरएमपीको रिपोर्टिङ अफ सस्पिसियस पर्सन्स नोटिस जारी गरिएको छ. हाइको वेबसाइटमा थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ. वनफुल मनफुल अब सुन्ने गीत हो यो प्रवीण भेडवाल र रचना रिमालको स्वरमा.

निर्माया सञ्जय सिंहको हजुर योगितको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौं र दोस्रो घण्टालाई समापन गर्दैछु सबिन राई एन्ड द फेरोको योगितबाट रफ्तार इन्जोय

0: प्रमुख विपक्षी दल काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थाको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
1: यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको, प्रधानमन्त्रीले यस्तो यस्तो कुरामा बलमा लिने हो भनेको। बाबा कहाँ छ हाम्रो इस्युजहरू, प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको, नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ, करिब करिब करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
0: सभापति थापाले हेटौडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्कको जानकारी दिनुभएको छ।
1: हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
0: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीड़ितले ज्यान गुमाएको, सयौं बालबालिकाको बिचल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
1: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्र हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आन्यो फोटो आउँछ, सबै फोटोको पछि मात्र कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ, यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाहट बढ्दै जान्छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घास जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
2: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको, तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
3: मतलब छैन, यस्तो धेरैको कन्ट्याक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
0: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न गर्नु भएको थियो। कञ्चनपुरमा गएको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
4: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2079-80 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 59 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ। बितेका 3 वर्षमा यहाँ 35,861 सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कार्यवाही गरिएको छ। गत आर्थिक वर्षमा मात्र ट्राफिक कार्यवाहीबाट कञ्चनपुरमा 59,14,500 राजस्व संकलन भएको थियो।
0: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड़ लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवाको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत सक्ने गरेका छन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले श्रद्धालुहरू व्रत पूजापाठ दान लगायतका कर्म गर्ने गर्दछन्। हवस् त, खबर यति नै। नमस्कार।
5: BFBS

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरूलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 9:10 गएको छ ब्रुनाईमा र हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गर्यौं। अस्मिता अधिकारीको के पहिलो हाँसो पहिलो बोलीबाट कार्यक्रमको यो तेस्रो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अथवा हाम्रो श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। तपाईँ यदि कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस प्रणालीमा अहिले बिदाको समय भएकाले ग्यारिसन जिम्नेजियम प्रयोग गर्दाखेरि तपाईँले अबदेखि क्युआर कोड प्रयोग गर्नुपर्ने हुन्छ साइन इन गर्नका निमित्त। हो, ब्रिटिस फोर्सेस प्रणालीको जिम्नेजियममा अब बिस्तारै पेपर युसेज कम गर्नका लागि यो उपाय सुरु गरिएको हो र क्युआर कोड त्यहाँ डिस्प्लेमा देख्न सक्नुहुन्छ, साइन इन गर्ने अनि त्यसपछि जिम्नेजियम प्रवेश गर्न सक्नुहुन्छ अनि जिम्नेजियमका उपकरणहरू चलाउन सक्नुहुन्छ। यो नयाँ नियम भर्खरै सुरु भएको हो, सबैले पालना गर्नुपर्ने हुन्छ। ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ, ब्रुनाईमा पोस्टिङ आउँदाखेरि तपाईँले बिएफएस रेडियो यहाँबाट अर्थात् बिएफएसको कार्यालयबाट साइन आउट गरेर लिएर जानुभएको हुनुपर्छ पक्कै पनि, र यहाँ रहँदा बस्दा त्यसको सदुपयोग गर्नुभएकै होला। तर अब जाने बेला भयो भने तपाईँले हामीलाई बुझाउनु पर्ने हुन्छ, बिएफएस रेडियो जस्तो लिएर जानुभएको थियो, माफ गर्नु होला, बिएफएस टिभी बक्स भनेको हो, बिएफएस टिभी बक्स, त्यो हामीलाई बुझाउनु पर्ने हुन्छ। यदि नबुझाइकन जानुभयो भने $500 जरिवाना लाग्न सक्छ, एकदमै सचेत रहनुहोला। जानुभन्दा अगाडि हाम्रो कार्यालयमा ल्याएर बुझाइदिनु हुन हाम्रो सादर अनुरोध छ। यदि झुक्किएर कथम कदाचित तपाईँले रिमुभल सर्भिसमा त्यो बिएफएस टिभी बक्स पठाउनु भयो भने त्यस्तो गल्ती कोही बेला हुनसक्छ, भन्न सकिन्न। त्यस्तो अवस्थामा यहाँ बिएफएस कार्यालयमा आएर झट्टै रिपोर्ट गरिहाल्नुहोला, ताकि त्यसको वैकल्पिक उपाय हामी सुझाउनेछौँ, अन्यथा जरिवाना लाग्न सक्छ, सावधान रहनुहोला। अब सुनौ स्वप्न सुमन एन्ड द एस्टर्सलाई।

0: रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

यति महत्त्व नहुन पनि सक्छ, तर इन्टरनेसनल ब्लगिङ डे भनेर 10 अगस्तलाई नै चुनिएको छ, चयन गरिएको छ, र तपाईँले आजको यो दिनलाई सदुपयोग गर्न सक्नुहुन्छ ब्लग गरेर अनि आफ्नो सोसल मिडिया साइटहरूमा अपलोड गर्न सक्नुहुन्छ तपाईँको भिडियोज। र ब्लगिङ अहिले बिस्तारै बिस्तारै एकदमै हाम्रो दैनिकीको पर्याय बनेको छ। अहिले यो कुनै नौलो कुरो होइन ब्लगिङ, र आजको दिन इन्टरनेसनल ब्लगिङ डेको अवसर पारेर एकदमै तपाईँले विशेष किसिमको ब्लग तयार पार्नुहोस्। त्यो बरु अर्थ अथवा त्यसले अर्थ राख्छ केही होला तपाईँको आजको यो स्पेसल डे, इन्टरनेसनल ब्लगिङ डे।

0: देव नन्थ्यो.
1: थन्डरस्टॉर्म को विषय में कुरा गरौ. मेघ गर्जन, हजुर मेघ गर्जन कुनै पनि गिवन टाइम में एउटा कुनै पनि समय में विश्वभरी 2000 वटा थन्डरस्टॉर्म जान्छ रे. वर्ल्ड वाइड कुरा हो यो. हुन त विश्वभरी नै 2000 भन्दा कुनै ठूलो कुरो जस्तो लाग्दैन, तर त्यो जम्मा गर्दै गर्दाखेरि एक वर्षमा 16 मिलियन थन्डरस्टॉर्म्स विश्वभरि नै लाग्ने गर्दछ. 16 मिलियन. अहिले भने यो कुरा ठूलो भयो. अघि कुनै पनि एउटा गिवन टाइममा 2000 थन्डरस्टॉर्म जान्छ भन्दाखेरि त्यति ठूलो लाग्थेन, भने 16 मिलियन थन्डरस्टॉर्म्स एनुअली लाग्छ भन्दाखेरि भने निकै ठूलो स्टेटिस्टिक्स हामी सामु खडा भएको छ. हो, यो सही कुरा हो. फ्याक्ट फाइलबाट मैले साभार गरेको हुँ. Approximately 2,000 thunderstorms occur worldwide at any given time, totaling around 16 million annually. धेरै हो यो.

नट्टु शाहको आँखा भरी बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। यदि कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला।

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, Gorkha Radio.

쓴다 유난트 소남 셰르바고 바게마니 जब गर्मी बढ्छ मानिसहरूको पारो तातिँदै जान्छ भनेर भन्छन् नि यो सही कुरो रहेछ एकदमै इन्टेन्स हिटमा मान्छेलाई ग्रम्पी बनाउँछ अरे इन्टेन्स हिटले भनौँ न र यसका पछाडि वैज्ञानिक कारणहरू पनि रहेछन् त्यत्तिकै होइन रहेछ एकदम गर्मी भयो भने मान्छेको रिस बढ्दै जान्छ भनेर भन्छन् त्यो एकदमै सत्य रहेछ अब त्यसका पछाडिका केही वैज्ञानिक कारणहरू जानौँ हामी मानिसहरू एक्सट्रिम हिटमा अलिक कस्तो एक हिसाबले डिस्कम्फर्ट त भइराखेको हुन्छ त्यो भयो भने मान्छेहरू चिडिने एकदम त्यति सानो कुरामा पनि रिस उठ्ने र त्यस्तो भइरहेको छ र वैज्ञानिक कारणहरू यसको के रहेछ भने ब्रेनको प्री फ्रन्टल कोर्टेक्स जुन तपाईँको इम्पल्स कन्ट्रोलको लागि प्रयोगमा आउँछ अर्थात् रेस्पोन्सिबल हुन्छ जस्तै के हो इम्पल्स कन्ट्रोल जजमेन्ट इमोसनल रेगुलेसन आदि इत्यादि सबै त्यो ब्रेनको प्री फ्रन्टल कोर्टेक्सले गर्दो रहेछ तर त्यसले त्यति एफिसियन्टली काम गर्दैन अरे एक्सट्रिम हिटमा एक्सट्रिम हिट भयो भने चाहिँ बढी गर्मी चढ्यो भने त्यसले एकदमै एफिसियन्टली र इफेक्टिभली काम गर्दैन रहेछ तर तपाईँको इमोसनल सेन्टर ब्रेनको इमोसनल सेन्टरले भने काम गरिराखेको हुन्छ र त्यो कम्बिनेसन एउटा प्री फ्रन्टल कोर्टेक्सले राम्रो काम नगर्ने तर ब्रेनको मुख्य भाग इमोसनल सेन्टरहरूले चाहिँ काम गर्ने र त्यसको कम्बिनेसनमा रिस उठ्ने अनि इम्पल्सिभिटीको समस्या आदि देखा पर्छन् अरे त्यही भएर रहेछ मानिसलाई एकदमै बढी गर्मी भयो भने त्यत्तिकै रिस उठ्ने चिडिने कारण त त्यो पो रहेछ त हजुर रिस रागलाई छाडौँ अब गीत सङ्गीततर्फ लागौँ मङ्की टेम्पल फिचरिङ रचना दाहालको गीत सुनौ बिर्सेर तिमी

पंकी टेम्पल फिसरिङ रचना दाहालको बिर्सेर तिमी र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौं। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै दि अरोरा लाइट्सको यो गीत एक्लो छु यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउँदै हुनुहुन्छ हाम्रा सहकर्मी बिना गुरुङ। म भने बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे भेटौँला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: अविरल वर्षाका कारण आएको लेदो र पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो। नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सड़क ठूलो मात्रामा पुरिएको छ। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि काठमाडौँबाट पूर्वतर्फ जाने र पूर्वबाट काठमाडौँ आउँदै गरेका सवारी साधन बाटैमा रोकिएका छन्। काठमाडौँबाट गएका सवारी साधन भकुण्डे र पूर्वबाट आएका सवारी साधन खुरकोटमा रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको भन्दै काभ्रे र सिन्धुली प्रहरीले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीका पिता होरे मेसीको 68 वर्षको उमेरमा निधन भएको छ। रोजारियोमा उपचाररत उहाँको निधन भएको हो। होरे मेसीको निधनप्रति अर्जेन्टिनी फुटबल एसोसिएसन र बार्सिलोनाले दुःख व्यक्त गर्दै मेसी परिवारप्रति समवेदना प्रकट गरेका छन्। होरे मेसी लियोनल मेसीका पिता मात्रै नभई उहाँको फुटबल करियरका प्रमुख मार्गदर्शक पनि हुनुहुन्थ्यो। मेसी 13 वर्षको हुँदा उहाँलाई अर्जेन्टिनाबाट स्पेन लैजान र बार्सिलोनाको युवा एकाडेमीमा आबद्ध गराउन पनि उहाँको महत्वपूर्ण भूमिका थियो। पछि होरेले लियोनल मेसीको एजेन्टका रूपमा समेत काम गर्नु भएको थियो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले भने अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कार्यवाही गरिएको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
2: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
1: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
2: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
1: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
2: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षण कालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षण कालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। फ्री भिसा, फ्री टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठूलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
0: गाजाको दीर्घकालीन पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुधे योजनामा सहमति जुट्ने सम्भावना कमजोर बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म गाजाबाट आफ्ना सेना नहटाउने बताउनु भएको छ। तर हमासले इजरायली सेना गाजाबाट हटेपछि मात्रै आफ्ना भारी हतियार बुझाउने बताएको छ। दुवै पक्ष आफ्नो अडानमा रहेपछि ट्रम्पको योजना कार्यान्वयनमा चुनौती देखिएको हो। यसैबीच जेरुसलम स्थित अमेरिकी दूतावासका पूर्व कार्यवाहक राजदूत माइकल राटनीले अमेरिकी राष्ट्रपति ट्रम्पले योजना अघि सार्न हतार गरेको बताउनु भएको छ।
3: The war has ground on despite the ceasefire. It's been extraordinarily frustrating for all parties involved. This 15-point plan, another highly flawed element, but touching on a key issue, which is disarmament of Hamas was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented
0: successfully.

हजुर नमस्कार, शुभ प्रभात, गुड मर्निङ बीएफएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म बिना गुरुङको तर्फबाट र स्वागत छ फेरि पनि कार्यक्रम मझेरीमा, जुन कार्यक्रम सञ्चालन हुने गर्दछ हरेक सोमबारदेखि शुक्रबारसम्म बिहानको 10 बजेदेखि 1 बजेसम्म र यो 3 घण्टे बसाइमा हामी सुनाउनेछौ मिठा मिठा गीत संगीत, यसको साथसाथै केही रोचक तथ्य जानकारीहरू अनि केही उपयोगी जानकारीहरू। हजुर श्रोता, हामी कार्यक्रम मझेरी चाहिँ ब्रुनाईको स्टुडियोबाट प्रसारण गर्छौँ र अहिले भने ब्रुनाईमा बिहानको 10:09 गएको छ। हजुर, यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा बिहानको 8 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो र लन्डन युनाइटेड किङडमबाट सुन्दै हुनुहुन्छ भने लन्डनमा भने मध्यरात कटिसकेको छ र बिहानीको 3:10 गएको छ। बीएफबीएस गोर्खा रेडियो विभिन्न माध्यमहरूबाट, रेडियो, एफएम, वेबसाइट अथवा एपबाट, मोबाइल एपबाट सुन्दै हुनुहुन्छ अथवा स्मार्ट स्पिकरबाट पनि सुन्दै हुनुहुन्छ होला, सम्पूर्णलाई धेरै धेरै धन्यवाद। कार्यक्रम अझै बाँकी छ, त्यसकारणले सुन्दै गर्नुहोस् बीएफबीएस गोर्खा रेडियोको विशेष कार्यक्रम मझेरी। हजुर त, आज भने रहेको छ सोमबार 10 अगस्त 2026 साल, तदनुसार नेपालको भने साउन महिनाको 25 गते 2083 विक्रम सम्वत। हजुर, अब मौसमी विवरण सुरुवात गरौँ सेरिया ब्रुनाईबाट। सेरियामा अहिले एकदमै घमाइलो छ, अहिलेको तापक्रम रहेको छ 31 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी एन्ड अ मोडरेट ब्रिज भनिएको छ, दिन प्राय घमाइलो अनि हावा बहनेछ। हजुर, काठमाडौँ नेपालको तापक्रम भने अहिले 23 डिग्री सेल्सियस रहेको छ, अधिकतम तापक्रम रहनेछ 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 19 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनेको छ, साउन महिना अझै पनि सकिएको छैन, त्यसकारणले मेघ गर्जन सहित वर्षा अनि मन्द गतिमा हावा बहनेछ। हजुर, लन्डन युनाइटेड किङडममा भने बिहानीको समय छ, त्यसकारणले बिहानी तर रात्रिकालीन समय छ, त्यसकारणले अहिले भने क्लियर स्काई एन्ड लाइट विन्ड्स भनिएको छ, आकाश निकै खुला छ अनि मन्द गतिमा हावा बहँदैछ। लन्डनको तापक्रम भने अहिले 20 डिग्री सेल्सियस रहेको छ र लन्डनमा सूर्योदय हुनेछ बिहानीको 6 बज्नका लागि 26 मिनट बाँकी हुँदाखेरि। हजुर श्रोता, हामीले कार्यक्रम मझेरीको सुरुवात गर्यौँ एकदमै मिठो गीतबाट। गीत भने समृद्धि राई फिचरिङ रोहित जन छेत्रीको आवाजमा थियो, प्रयास भने यो एकदमै मन छुने गीत, आशा छ तपाईँहरूलाई गीत सुनेर निकै नै रमाइलो लाग्यो होला। यो अलि पुरानो गीत हो, तैपनि एकदमै मन छुने गीत रहेको छ समृद्धि राईको आवाजमा। हजुर श्रोता, कार्यक्रम हामी अगाडि बढाउँ एउटा प्रेरणादायी भनाइबाट। प्रेरणादायी भनाइ भने यो अमेरिकी बास्केटबल प्लेयर, एकदमै फेमस बास्केटबल प्लेयरले चाहिँ भन्नुभएको छ, यु कान्ट लेट प्रेज ओ क्रिटिसिजम गेट टु यु, इट्स अ विकनेस टु गेट कट अप इन इदर वान, जोन वुडनले भन्नुभएको थियो। यानि कि प्रशंसा होस् वा आलोचना, कुनै पनि कुराले तपाईँलाई प्रभावित गर्न भने दिनु हुँदैन। यसको सरल अर्थ, कसैले तारिफ गर्दा घमण्ड नगर्नुहोस् र आलोचना गर्दा हतोत्साहित पनि नबन्नुहोस्। जीवनमा अगाडि बढ्नका लागि धैर्य, आत्मविश्वास र सन्तुलित सोच निकै आवश्यक हुन्छ। त्यसैले प्रशंसाबाट प्रेरणा लिनुहोस्, आलोचनाबाट सिक्नुहोस् र आफ्नो लक्ष्यतर्फ भने निरन्तर अघि बढिरहनुहोस्। यति भन्दै कार्यक्रम अगाडि बढाउन चाहे नेहा कक्कर अनि एकदेव लिम्बूको आवाजमा झिमझिम भन्ने गीतबाट इन्जोय।

हजुर, यहाँनिकै मिठो गीत एकदेव लिम्बू. ओरिजिनली यो गीत भने हिन्दी संस्करणमा भने इन्डियाका हिन्दी एकदम सिङ्गर पपुलर सिङ्गर नेहा कक्करको स्वरमा यो झिमझिम भन्ने हिन्दी संस्करणमा पनि सुन्नुभयो श्रोता. आशा छ तपाईँहरूलाई यो गीत मन पर्यो होला. हजुर श्रोता, कार्यक्रमको नाम हो मझेरी. तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो र कार्यक्रम प्रस्तुत बिना गुरुङको साथमा हुनुहुन्छ. र हाम्रो कार्यक्रम भने बिहानको ब्रेकफास्ट सो प्रभातकालीन आवाजबाट पछि सधैँ चल्ने गर्दछ. र कार्यक्रम मझेरीलाई पनि सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद. र यदि तपाईँ कार्यक्रम मझेरीमा चाहिँ जोडिन चाहनुहुन्छ, आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ हाम्रो माध्यमबाट भने पक्कै पनि सम्पर्क गर्नुहोस्. हाम्रो बिएफबिएस गोर्खा रेडियोको दुईवटा फोन नम्बर्सहरू रहेका छन्, 3224167, 3220098. यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड हो यो, भने डायल गर्न नभुल्नुहोला. मिलिट्री एक्सटेन्सन रहेको छ 3284. अहिले चाहिँ हाम्रो बिएफपी ब्रिटिस फोर्सेस ब्रुनाई परिवार चाहिँ सबैजना समर लिभमा हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि इन्जोय भन्न चाहन्छु. अनि इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com. अनि फेसबुकमा चाहिँ तपाईँ बिएफपिएस गोर्खाको पेजमा जानुहोला, अनि त्यहाँको मेसेन्जरबाट त हामीलाई केही सन्देश पठाउन सक्नुहुन्छ. अवश्य पनि हामीसँग जोडिनुहोला यदि तपाईँलाई मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने. यसको साथसाथै कार्यक्रम मझेरीमा भने विभिन्न गीत सङ्गीत, नयाँ पुराना विभिन्न विधाका नेपाली गीत सङ्गीतहरू पनि बज्नेछन्. र यसका साथसाथै यदि हिन्दी गीत सुन्न चाहनुहुन्छ भने तपाईँहरूको अनुरोधमा बजाउन सक्छु. अनि यसका साथसाथै कार्यक्रममा भने आजको विषयवस्तु रहेको छ मन्डे डिस्कभरी, जुन हामी कार्यक्रमको दोस्रो घन्टे बसाइमा चाहिँ चर्चा गर्नेछौँ. र अलिकति हिन्ट दिन चाहे श्रोता, आजको मन्डे डिस्कभरीमा भने म यो शनिबार चाहिँ ब्रुनाईमा जेरिडोङ पार्कमा भइरहेको द लेजेन्ड अफ द सी भने द ग्रेट ब्रिटिस सर्कस गएकी थिएँ, त्यसैको अनुभवबाट तपाईँहरूलाई केही सुनाउनेछु. त्यस कारणले गर्दाखेरि कार्यक्रम सुन्दै गर्नुहोला. अहिलेलाई भने सुन्नुहोस् डाक्टर डी अनि सदीक्षा कटेलको आवाजमा.

एस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हजुर ऋकेश गुरुङको म तिम्रो हुँ भने यो एकदमै भावनात्मक मन छुने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर फेरि पनि स्वागत छ कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइमा र यो भने हाम्रो कार्यक्रम ब्रुनाईको प्रसारणबाट हो र अहिले भने ब्रुनाईमा बिहानको 10:28 गएको छ। गीत सङ्गीत सुनाउने क्रममा हामी सधैँ कार्यक्रममा चाहिँ विभिन्न समसामयिक विषयहरूमा पनि कुराकानी गर्ने गर्छौँ र यसका साथसाथै आजको विषयवस्तु भने मन्डे डिस्कभरी रहेको छ भनेर पहिले नै तपाईँहरूलाई सूचना दिन चाहे, जुन चाहिँ हामी दोस्रो घन्टे बसाइमा पक्कै पनि चर्चा गर्नेछौँ श्रोता। र अहिलेलाई भने आज अगस्त 10 बारेमा थोरै चर्चा गरौँ। विश्व भ्लगिङ दिवस भनेर चाहिँ अगस्त 10 मनाइँदो रहेछ श्रोता। यो दिन भने तपाईँहरूलाई थाहा नै होला भ्लगिङ भन्ने चाहिँ अहिलेको जमानामा, अहिलेको डिजिटल युगमा चाहिँ एकदमै प्रचलित प्रोफेसन नै भइसकेको छ। किनभने अहिलेको डिजिटल युगमा चाहिँ पहिलेको जस्तै हामीले कुनै एउटा फिक्स प्रोफेसन चाहिँ चुज गर्नुपर्ने त्यस्तो कुनै पनि बाध्यताहरू छैन। तर अहिले हाम्रै नेपालको सन्दर्भमा पनि विभिन्न व्यक्तिहरूले चाहिँ ब्लगिङको माध्यमबाट धेरै नै पैसा आर्जन गर्नुहुन्छ। त्यसको साथसाथै उहाँहरूले चाहिँ विभिन्न आफ्नो प्रोफेसन अथवा विदेशको यात्रा समेत टुङ्गाएर चाहिँ नेपाल फर्किनु भएको उदाहरण त हामी सबैलाई थाहा पनि छ। र आज भने विशेष ब्लगर्सहरूको लागि भने विश्व ब्लगिङ दिवस मनाइँदो रहेछ श्रोता, हरेक वर्षको अगस्त 10 जुन कि आजको दिन। र यो भ्लगिङ भन्नाले चाहिँ भिडियो मार्फत आफ्नो कथा, अनुभव, विचार अनि सृजना चाहिँ संसारसँग बाँड्ने भ्लगरहरूलाई समर्पित गरिएको विशेष अवसर हो। भ्लगिङले चाहिँ मानिसहरूलाई एकअर्कासँग जोड्ने, नयाँ कुरा सिक्ने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ। एउटा मोबाइल फोन र सृजनात्मक सोच भए जो कोहीले पनि आफ्नो भ्लग यात्रा सुरु गर्न सक्छ। सन् 2018 बेलायतको लोकप्रिय भिडियो महोत्सव समर इन द सिटीको अवसरमा सुरु गरिएको यो यसले आज विश्वभरका सामग्री सृजनाकर्ताहरूलाई प्रेरणा दिइरहेको छ। तपाईँ पनि आज आफ्नो अनुभव, ज्ञान वा रुचिका विषयहरू भिडियो मार्फत साझा गरेर विश्व ब्लगिङ दिवस मनाउन सक्नुहुन्छ। त्यसकारणले विश्व ब्लगिङ दिवसको सम्पूर्णलाई शुभकामना। हजुर यदि तपाईँहरूको इच्छा छ, तपाईँहरूले पनि भ्लगिङ गर्छु भन्दै सोचिराख्नु भएको छ भने चाहिँ ढिला नगर्नुहोस्। पक्कै पनि आफ्नो यो प्यासनलाई चाहिँ निरन्तरता दिनुहोस्। त्यसमध्येमा म पनि पर्छु, मैले पनि समय मिले अनुसार चाहिँ भ्लगिङ गर्ने चाहिँ निर्णय गरेकी छु। हेरौँ कस्तो हुन्छ होइन श्रोता। र यसै गरी अहिले हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू चाहिँ प्रायः जसो हलिडेजमा व्यस्त हुनुहुन्छ, त्यस कारणले उहाँहरूले पनि पक्कै पनि भ्लगिङ भने निरन्तर नै गर्दै हुनुहुन्छ होला। तपाईँहरूलाई पनि आजको दिनको शुभकामना र अझ राम्रो भ्लग्सहरू बनाउँदै जानुहोस् भन्न चाहन्छु। र अब सुन्न लागौँ जन चामलिङ राईले गाउनुभएको मायाले भने यो निकै नै नयाँ गीत रहेको छ, आशा छ तपाईँहरूलाई मनपर्छ होला श्रोता। इन्जोय।

हजुर श्रोता, जन चामलिङ राईको यो एकदमै नयाँ गीत रहेको थियो मायाले, अनि यो गीतले भने धेरै नै प्रशंसकहरूको माया भने बटुलिसकेको छ, अनि मलाई पनि यो गीत एकदमै राम्रो लाग्यो, एकदमै भावनात्मक गहकिलो शब्दहरूले भरिएको अनि एकदमै मन पर्यो। आशा छ तपाईँहरूलाई पनि मन पर्यो होला। र जन चामलिङ राईले चाहिँ यस्ता धेरै मिठा मिठा गीतहरू चाहिँ बनाउँदै आउनुभएको छ, अनि उक्त गीतलाई चाहिँ उहाँले डिस्क्राइब गर्नुपर्दाखेरि चाहिँ उहाँले यो समयको माया भनेको चाहिँ आफ्नै गतिमा हुन्छ, यो समयको माग अनुसार नभइकन जब दुई मुटु तयार हुन्छन् तब फुल्छ भन्ने स्टेटमेन्ट पनि राख्नुभएको छ उहाँको उक्त युट्युब भिडियोको डिस्क्रिप्सनमा। अनि सबैभन्दा सुन्दर यात्राहरू कहिले हतारमा तय हुँदैनन्, ती महसुस गरिन्छन्, सङ्घालिन्छन् र सँगसँगै जिइन्छन्। हजुर, एकदमै रोमान्टिक अनि एकदमै कवितात्मक रूपमा चाहिँ लेखिएको भावनात्मक गीत रहेको थियो, पक्कै पनि इन्जोय गर्नुभयो होला। र अब पनि कार्यक्रम मझेरीमा पालो भएको छ अर्को गीत सुन्नतर्फ लाग्ने, र यो गीत भने आँखा आँखा बिचमा एकदेव लिम्बुले गाउनु भएको छ। इन्जोय।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: BFBS, BFBS, गोर्खा रेडियो।

हजुर, एकदमै रमाइलो गीत रहेको थियो कोदो कोला भन्ने, अनि कमल के छेत्रीले गाउनु भएको थियो। हजुर, कार्यक्रम मजेरी सुन्नुभएका सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत छ, अनि आशा छ तपाईँलाई गीत सङ्गीतले भरपूर मनोरञ्जन भइरहेको छ होला। यसको साथसाथै केही तपाईँहरूलाई रोचक जानकारीहरू भने म पक्कै पनि दिने नै छु। हजुर, त्यो जानकारीहरूभन्दा अगाडि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरू जो अहिले यतै हुनुहुन्छ उहाँहरूको लागि भने बालबालिकाहरू लिएर स्टोरी टेलिङको लागि आज पक्कै पनि जाँदै हुनुहुन्छ होला। आज भने मन्डे 10 अगस्तमा चाहिँ स्टोरी टेलिङ सेसन चलिरहेको छ, अनि हाम्रो इङ्ग्लिस सर्भिसका तामसिनले पनि यो स्टोरी टेलिङ गर्दै हुनुहुन्छ अहिले चिटच्याट कम्युनिटी सेन्टर को चिल्ड्रेन्स लाइब्रेरीमा। पक्कै पनि लानुहोला, यो चाहिँ बिहानको 10:30 बजेदेखि 11:30 बजेसम्म हुनेछ। त्यसै गरी भोलि 11 अगस्त बिहानीको 11 बजेदेखि 12 बजेसम्म चाहिँ बिएफपी चिल्ड्रेन्स लाइब्रेरीमा नै साफाले आयोजित सनबर्ड्स बेबी क्लब हुन गइरहेको छ, जहाँ चाहिँ सबै अभिभावकहरू, केयरर्स अनि प्यारेन्ट्स टु बी अनि बेबिजहरू चाहिँ वेलकम हुनुहुन्छ। उहाँहरूको लागि स्टोरी टेलिङ, सङ्ग्स अनि बुक्स टुगेदर इन अ वार्म एन्ड वेलकमिङ स्पेस भनेर आयोजना हुँदैछ। त्यस कारणले भोलि पक्कै पनि नछुटाउनुहोला, बिहानको 11 बजेदेखि 12 बजेसम्म यो 1 घन्टे कार्यक्रम हुन गइरहेको छ सनबर्ड्स बेबी क्लब। यो जानकारी पछि अब गीत सुन्नतर्फ लागौँ। आशिरा शाह अनि फेकको आवाजमा घुम्न जाउँ ना।

हजुर, मखमली त खुला किले गाएको गीत थियो, एकदमै मन छुने गीत, तपाईँहरूलाई मन पर्यो होला। र यो गीतमा भने मायालाई कुनै ठुलो दार्शनिक शब्दमा नभइकन एकदम सरल अनि आत्मीय ढङ्गले चाहिँ व्यक्त गर्नुभएको छ द हुलाकीले। अनि गीतमा भने म तिम्रै हुँ, तिम्रै भएर रहँला भन्ने चाहिँ एउटा समर्पणको भाव, अनि विभिन्न इन्स्ट्रुमेन्टहरूले चाहिँ यो गीतलाई अझ राम्रो बनाएको छ, जस्तै नेपाली सारङ्गी अनि मुरली तबला अनि मोडर्न गिटार ड्रम्सहरूको चाहिँ सुन्दर फ्युजनमा रहेको उक्त गीतले चाहिँ हाम्रो नेपाली गीत सङ्गीतको फोक अनि कन्टेम्पोररी साउन्डलाई चाहिँ मन पराउनेहरूको लागि एकदमै सुन्नलायक गीत रहेको छ। आशा छ तपाईँहरूले इन्जोय गर्नुभयो होला। हजुर श्रोता, यो गीत सँगसँगै हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाएको नै अन्त्यमा आइसकेका छौँ। र अब भने गीत बज्दैछ, त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। त्यस लगत्तै म फेरि पनि तपाईँकै कार्यक्रम प्रस्तुता बिना गुरुङ मजेरीको दोस्रो घन्टे बसाइमा भने पक्कै पनि आउने नै छु। अहिलेको लागि भने सुन्नुहोस् एकदमै लोकप्रिय लोक भाकाको गीत, शम्भु राई, लरेटो सिंह अनि कोरसले गाउनुभएको घर त हिले हो। इन्जोय।

0: बाटो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थाको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
1: यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अलमल लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब करिब करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
0: सभापति थापाले हेटौडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्कको जानकारी दिनुभएको छ।
1: हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ। 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा। नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
0: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीडितले ज्यान गुमाएको, सयौं बालबालिकाको बिचल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
1: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्र हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आन्यो फोटो आउँछ, सबै फोटोको पछि मात्र कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाहट बढ्दै जान्छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घास जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
2: उसले काम गर्छै गर्दैन, कन्ट्राक्टरले
3: गर्छु भनेर
2: गरेन,
3: टाइममा त घुम्नु
2: रद्द गरिदिनु। कति पैसाको काम बाँकी छ अब?
3: 6 करोड
2: नयाँ टेन्डर खोलिदिनु, टेन्डर तुरन्तै गरिदिनु। उसले काम गर्ने कन्ट्राक्टर
4: गरिदिउँ है। जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको, तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
2: मतलब छैन जसको
3: यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
0: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न गर्नु भएको थियो। कञ्चनपुरमा गएको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
5: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2079-80 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 39 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ। बितेका 3 वर्षमा यहाँ 35,861 सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कार्यवाही गरिएको छ। गत आर्थिक वर्षमा मात्र ट्राफिक कार्यवाहीबाट कञ्चनपुरमा 59,14,500 राजस्व संकलन भएको थियो।
0: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड़ लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवाको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत सक्ने गरेका छन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले श्रद्धालुहरू व्रत पूजापाठ दान लगायतका कर्म गर्ने गर्दछन्। हवस् त, खबर यति नै, नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, स्वागत छ फेरि पनि कार्यक्रम मजेरीको दोस्रो घण्टे बसाइमा बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट आज सोमबारको मजेरी बसाइमा हामीलाई सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद र कार्यक्रममा अवधिभरि नै मिठा मिठा गीत संगीत रोचक जानकारी यसको साथसाथै उपयोगी मूलक जानकारीहरूले तपाईँहरूलाई पक्कै पनि मनोरञ्जन दिने प्रयास गर्दै आजको कार्यक्रमको दोस्रो घण्टा पनि सुरुवात गर्यौं एकदमै मिठो गीतबाट। र यो गीत रहेको थियो सीओडी ब्यान्ड क्रुज अन डेस्टिनीले गाउनु भएको लेट मी भन के गरौँ भने यो गीत भने नाइन्टिजका के भने मिलेनियल्सहरूको चाहिँ एउटा एन्थम गीत नै हो रहेको छ किनभने हाम्रो टिनेज इयर्समा चाहिँ यो गीत एकदमै चर्चित थियो अनि अहिले पनि त्यत्तिकै रमाइलो अनि सुन्दाखेरि मजा आउने खालको गीत रहेको थियो। आशा छ तपाईँहरूले पनि सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, कार्यक्रम मजेरीको दोस्रो घण्टे बसाइमा छौँ र ब्रुनाईको प्रसारण हो यो कार्यक्रम र अहिले बिहानको 11:10 गएको छ। सोमबारको दिन रहेको छ। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरू भने समर हलिडेमा व्यस्त हुनुहुन्छ, अहिले भने काममा व्यस्त हुनुहुन्न, विच इज गुड। अनि समरको समयमा चाहिँ यसरी आफ्नो घर परिवारसँग बाहिर घुम्न जाने, क्वालिटी टाइम स्पेन्ड गर्ने, नयाँ नयाँ कुरा सिक्ने अनि नयाँ ठाउँहरू चाहिँ डिस्कभर गर्ने चाहिँ एकदमै राम्रो अवसर हो अहिलेको समय र आशा छ हाम्रो सम्पूर्ण गोर्खा परिवारहरू चाहिँ इन्जोय गर्दै हुनुहुन्छ होला। र म पनि सम्पूर्ण श्रोताहरूको लागि, सुनेर साथ दिनुभएको श्रोताहरूको लागि भने मनोरञ्जन भरपूर जानकारीहरूको साथ तपाईँहरूको दिन पनि अझ रमाइलो बनाऊ भन्ने हेतुले चाहिँ आज पनि उपस्थित भएकी छु कार्यक्रम मजेरीमा। र मजेरीमा गीत सङ्गीतको साथसाथै तपाईँहरूलाई रोचक लाग्ने कुराहरू भने म पक्कै पनि समय सान्दर्भिक कुराहरू लिएर आउने कोसिस गर्दछु। र आज भने हाम्रो दोस्रो घन्टे बसाइमा हामी सदा चाहिँ विषयवस्तु लिएर आउँछौँ र मन्डेको दिन भने मन्डे डिस्कभरिज लिएर आउने गर्छु। र आज भने मैले हाम्रो ब्रुनाईमा यो जुन ग्रेट ब्रिटिस सर्कसले आयोजना गरेको लेजेन्ड अफ द सी जुन चाहिँ सञ्चालन भइरहेको छ, जुन कार्यक्रम चाहिँ निरन्तर नै छ अहिले, यो भने जेरडोङ पार्कमा रहेको छ। 31 जुलाईदेखि 23 अगस्तसम्म लाग्ने यो सर्कस हेर्न भने नछुटाउनु होला, एकदमै रमाइलो लाग्यो। मैले पनि आफै सहभागी भएर हेर्न गएकी थिएँ। अस्ति शनिबारको दिन बेलुकीको सोको लागि गएकी थिएँ मेरो श्रीमान अनि छोराको साथ। मेरो छोराले चाहिँ एकदमै भरपूर इन्जोय गर्यो र तपाईँहरूलाई पनि सो टाइम्स भनिहालेछु त हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा हुनुहुने परिवारहरूको लागि, तपाईँ यदि सोमबारदेखि बुधबारभित्र जान चाहनुहुन्छ भने बेलुकीको सो भने पक्कै पनि भेटाउनुहुनेछ, 8:15 लाग्नेछ बेलुकी। अनि यदि शुक्रबारदेखि सन्डे यानि कि विकेन्डको समयमा भने चाहिँ 2 सो लाग्ने गर्छन्, एउटा चाहिँ 4:15 बेलुकीको अनि अर्को चाहिँ 8:15 बेलुकीको। हजुर श्रोता, निकै नै रमाइलो भयो र मेरो मन्डे डिस्कभरी पनि यही टपिकसँग नै रिलेटेड हुनेछ आजलाई भने, र मैले तपाईँलाई आफ्नो अनुभवहरू सुनाउनेछु र केही रोचक कुराहरू पनि पक्कै साझा गर्नेछु। त्यसको लागि बिएफएस गोर्खा रेडियोको मजेरी कार्यक्रम सुन्दै गर्नुहोला। र अहिलेलाई भने सृजना राणा मगरको संस्करणमा यो निकै नै मिठो गीत लाली जोबन सुन्नुहोला। इन्जोय।

हजुर श्रोता, यो मिठो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। लाली जोवन संस्करण सृजना राणा मगरले गाउनु भएको थियो। हजुर श्रोता, यदि तपाईँ बच्चाहरूसँग चाहिँ फ्यामिली आउटिङको प्लान बनाइराख्नु भएको छ भने तपाईँलाई आजको सेगमेन्ट धेरै नै युजफुल हुन सक्छ। किनभने आज भने मैले द ग्रेट ब्रिटिस सर्कसले आयोजना गरेको लेजेन्ड अफ द सी भन्ने सर्कसको बारेमा चाहिँ थोरै चर्चा गर्नेछु। यदि तपाईँलाई समुद्रको कथा, रोमाञ्चक पर्फर्मेन्स, डार्जिलिङ कस्ट्युम्स अनि कलाकारहरूको स्किल अनि लाइभ इन्टरटेनमेन्टको कम्बिनेसनको बारेमा चाहिँ बुझ्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ भने स्टे ट्युन टु बिएफबिएस गोर्खा रेडियो। र अहिलेलाई भने बिक्की गुरुङको बिल्कुलै नयाँ गीत सुन्नतर्फ लागौँ र यो गीतपछि चाहिँ पक्कै पनि आजको विषयवस्तु लिएर उपस्थित हुने नै छु। अहिलेको लागि भने सुनोस् यो हावालाई।

0: यसमा कुनै न कुनै त माध्यम बनेकै हुन्छ। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: Radio.

श्रोता विश्व नेपाली अनि सुजाता उपाध्यायको आवाजमा यो निकै नै रमाइलो गीत अपबिट खालको एकदम ऊर्जामय गीत रहेको थियो चिटिक्क बोलको कार्यक्रम मझेरीको दोस्रो घण्टे बसाईमा स्वागत छ अनि तपाईँ सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियो र मझेरीको कार्यक्रमको समय भएको छ आजको विषयवस्तुको बारेमा चर्चा गर्ने श्रोता मैले कार्यक्रमको अगाडि नै जानकारी दिएकी थिएँ मैले भने गत शनिबारको बेलुकी चाहिँ हाम्रो ब्रुनाईमा जेरडुङ पार्कमा अवस्थित पुसिङ लागि कार पार्कमा भइरहेको यो द ग्रेट ब्रिटिस सर्कसले पहिलोपटक आयोजना गरेको चर्चित सो द लेजेन्ड अफ द सीको बारेमा छोटो कुराकानी र यो कार्यक्रम भने अहिले चलि नै रहेको छ जुलाई 31 अगस्त 23 जेरडुङ पार्कको पुसिङ लागि कार पार्कमा नझुकिनुहोस् यसको लागि चाहिँ तपाईँ जेरडुङ पार्कभित्र चाहिँ जानु पर्दैन यो चाहिँ ठिक त्यो कार्यक्रम हुन गइरहेको स्थलको लोकेसन लगाउनु भयो भने जेरडुङ पार्कको ठिकै साइडमा अवस्थित रहेको छ र यो 2 घण्टाको प्रत्यक्ष लाइभ सो हुन्छ श्रोता जहाँ चाहिँ रोमाञ्चक स्टन्टहरू आकर्षक पानीका प्रभावहरू यानि कि वाटर इफेक्ट्सहरू देख्न पाउनुहुनेछ विश्वस्तरीय कलाकारहरूको प्रस्तुति त्यसै गरी हावा

कार्यक्रममा चाहिँ प्रमुख पात्रको रूपमा चाहिँ क्यालिप्सो भनेर रहेकी हुन्छन्, जसलाई चाहिँ रक्सीले अभिनय गरेकी छिन्। अनि एटलान्टिसकी रानी, क्विन अफ एटलान्टिसमा चाहिँ जादुई मोतीको चाहिँ संरक्षक हुन्छन् कलिप्सो। अनि यहाँ चाहिँ जलपरीहरू, रमाइलो अक्टोपस, समुद्री घोडा अनि जस्ता साथीहरूसँग चाहिँ मिलेर समुद्री राज्यको सबैभन्दा मूल्यवान खजानाको चाहिँ रक्षा गर्छिन्। हजुर, यो साहसिक यात्रालाई चाहिँ एकदमै जादुई संसारलाई चाहिँ जीवन्त बनाउने कोसिस गर्नुभएको छ उक्त ग्रेट ब्रिटिस सर्कसका कलाकारहरूले। अनि यो चाहिँ युनाइटेड किङडमको बिग किड सर्कसको चाहिँ सिस्टर ब्रान्ड पनि रहेको रहेछ, जुन चाहिँ विभिन्न देशहरूमा प्रदर्शन गर्दै आउनु भएको रहेछ। थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम, मलेसिया अनि अहिले चाहिँ ब्रुनाईमा सबैभन्दा पहिलो। हजुर श्रोता, अनि उक्त सो हेर्ने गर्ने क्रममा चाहिँ एउटा चकित पार्ने प्रस्तुति मध्ये चाहिँ एकजना असाधारण लचिलो महिला कलाकार थिइन्। उनले आफ्नो शरीरलाई चाहिँ अविश्वसनीय तरिकाले चाहिँ मोड्दै घुमाउँदै र केवल दुई हातको भरमा चाहिँ पुरा शरीर सन्तुलन गर्दै प्रदर्शन गरेकी थिइन्। कतिपय क्षणमा त उनको शरीर रबर जस्तै लचिलो देखिन्थ्यो। अनि उनको प्रस्तुति हेर्दा चाहिँ दर्शकहरूबाट चाहिँ धेरै नै वा अनि तालीको चाहिँ धेरै नै प्रेजहरू पनि सुनिरहेको थियो। हजुर, उक्त उहाँको लचिलोपनले चाहिँ मलाई एकदमै ध्यान आकर्षण गर्यो श्रोता। अनि हामी सबै, हामी सम्पूर्ण परिवार लगायत त्यहाँका दर्शकहरू चाहिँ एकदमै छक्क परिरहेका थियौँ, चाहिँ किनभने हाम्रो मानिसको शरीर चाहिँ यति साह्रो लचिलो हुन्छ भनेर चाहिँ मैले प्रथम पटक चाहिँ यो सर्कसमा देख्न पाएँ। अनि यस विषयमा चाहिँ म थोरै केही जानकारी, के यसको पछाडि रहस्य अनि फ्याक्टहरू तपाईँहरूलाई सुनाउनेछु। अहिलेको लागि भने सुन्नुहोस् जे अथर अनि एकदेव लिम्बूको आवाजमा यो रमाइलो गीत फनफनी भन्ने।

फन फनी घुमाउला भन्ने गीत भन्ने थियो जे अथर अनि एकदेव लिम्बूको आवाजमा. अनि साँच्चै पनि हाम्रो जिन्दगी चाहिँ छोटो छ, त्यस कारणले गर्दाखेरि रमाइलो गर्नुपर्छ. तपाईँहरूले मेहनत पनि गर्नुपर्छ, त्यसको साथसाथै रमाइलो पनि गर्नुपर्छ. र रमाइलो गर्ने सिलसिलामा हामीले आजको विषयवस्तु भने यो ग्रेट ब्रिटिस सर्कसले आयोजना गरेको लेजेन्ड अफ द सीको बारेमा चाहिँ थोरै चर्चा गर्दैछु, किनभने मेरो आफ्नै अनुभवबाट तपाईँहरूलाई केही अनुभवहरू भने बाँड्दैछु. र हामी कुराकानी गर्दैथ्यौँ ग्रेट ब्रिटिस सर्कसका पर्फर्मर्स मध्येका एक महिला पर्फर्मर जसले चाहिँ आफ्नो जिउको चाहिँ 100% फ्लेक्सिबिलिटी चाहिँ मैले सबैभन्दा पहिला लाइभ चाहिँ आफ्नो आँखाको अगाडि चाहिँ देख्ने मौका पाएकी थिएँ. र हामी त्यसै बारेमा चाहिँ कुरा गर्दैछौँ. र यो आखिर मानिसहरू यति धेरै लचिलो चाहिँ कसरी बन्छन् भन्ने कुराको पछाडि चाहिँ एउटा रोचक विज्ञान लुकेको रहेछ श्रोता. हाम्रो शरीरका जोड्नी, मांसपेशी, टेन्डन र लिगामेन्टले शरीरलाई कति मोड्ने अनि तन्काउने भनेर चाहिँ निर्धारण गर्छ. अनि केही मानिसहरू चाहिँ जन्मजात रूपमा चाहिँ बढी लचिलो हुन्छन् भने उनीहरूले चाहिँ संयोजी उत्तक अर्थात् कनेक्टिभ टिस्यू अरूको तुलनामा चाहिँ बढी लचकदार हुन्छ भनेर चाहिँ विज्ञानले पनि पुष्टि गरेको छ. र हामीलाई चाहिँ एकदमै रोचक लागेर एकदमै अचम्म लागेर कार्यक्रमको अन्त्यमा पनि त्यो लास्टमा चाहिँ सबै पर्फर्मर्सहरूले चाहिँ बाहिर चाहिँ फोटो खिच्ने मौका पाउँदो रहेछ. अनि हामीले चाहिँ उक्त व्यक्तिलाई चाहिँ गएर पर्सनली सोध्ने क्रममा चाहिँ उहाँलाई सोद्धाखेरि चाहिँ तपाईँ कसरी यसरी फ्लेक्सिबल हुनुभयो भनेर सोद्धाखेरि चाहिँ उहाँले सायद उहाँ चाहिँ युरोपियन मूलका व्यक्ति हुनुहुँदो रहेछ. अनि उहाँले चाहिँ नेचुरल हो कि यो जन्मजात हो कि के हो भनेर सोद्धाखेरि चाहिँ बर्न मतलब नेचुरल प्लस पछिको प्र्याक्टिसले पनि हो 50-50 भन्नुभएको थियो. अनि एकदमै यो आन्सर पनि एकदमै रोचक लाग्यो मलाई चाहिँ. अनि उहाँ चाहिँ सायद त्यस्तो साह्रो मतलब ठुलो उमेरको चाहिँ हुनुहुन्थेन. अनि र विज्ञानले पनि अनि वैज्ञानिकहरूका अनुसार पनि साना बालबालिका चाहिँ वयस्कभन्दा धेरै लचिलो हुन्छन् भनेको छ, किनभने उमेर बढ्दै जाँदा चाहिँ हाम्रो मांसपेशी मसल्स अनि जोड्नेहरू चाहिँ क्रमशः कडा हुँदै जान्छन्। त्यसैले धेरै सर्कस कलाकार, जिमनास्ट र नर्तकहरूले चाहिँ सानै उमेरदेखि प्रशिक्षण सुरु गरेका हुन्छन्। नियमित स्ट्रेचिङ ले मांसपेशी मात्र नभइकन मस्तिष्कलाई पनि शरीरलाई सुरक्षित रूपमा चाहिँ बढी दायरा यानि कि रेन्ज अफ मोसनमा चाहिँ चलाउन प्रशिक्षण दिन्छ. त्यति मात्र नभइकन यस्ता कलाकारहरूले चाहिँ केवल लचिलो मात्र हुँदैनन्, निकै बलियो पनि हुन्छन्। उदाहरणका लागि हातमा उभिने कला अर्थात् ह्यान्ड ब्यालेन्सिङ गर्दाखेरि चाहिँ शरीरका काँध, पाखुरा, पेट र ढाडका मांसपेशीहरूले चाहिँ एकसाथ काम गरिरहेका हुन्छन्। अनि वास्तवमा हातमा केही सेकेन्ड उभिन सक्नु पनि धेरै मानिसका लागि चाहिँ एकदम कठिन कुरा हो, तर एकदम प्रोफेसनल कलाकारहरूका लागि चाहिँ त्यसै अवस्थामा जटिल यस्ता स्टन्टहरू पनि समेत प्रदर्शन गर्न सक्छन्। यस्तो फ्लेक्सिबिलिटी र ब्यालेन्स एकै दिनमा पनि प्राप्त हुँदैन श्रोता. वर्षौँसम्मको अनुशासित अभ्यास, दैनिक स्ट्रेचिङ, योग, जिम्नास्टिक्स, कन्टोर्सन प्रशिक्षण र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले मात्र यस्तो स्तर हासिल गर्न सकिन्छ. र विशेषज्ञहरू भन्नुहुन्छ अत्यधिक लचकता प्राप्त गर्ने क्रममा शरीरलाई जबरजस्ती मोड्नु पनि खतरनाक हुन सक्छ, त्यसैले सुरक्षित अनि वैज्ञानिक तरिकाले मात्रै अभ्यास गर्न चाहिँ आवश्यक हुन्छ, जुन पक्कै पनि उहाँहरूले गर्नुहुन्छ होला. त्यस कारणले गर्दा नै उहाँहरू प्रोफेसनल हुनुभएको छ. त्यसैले जब हामी यदि मञ्चमा कलाकारहरूलाई शरीरलाई अकल्पनीय रूपमा चाहिँ मोड्दै, दुई हातको भरमा उभिँदै र असम्भव जस्तो देखिने प्रस्तुति दिँदै गरेको देख्छौँ, त्यो केवल मनोरञ्जन मात्र नभइकन त्यो विज्ञान, व्यक्तिको प्रतिभा, शारीरिक क्षमता र वर्षौँको अथक मेहनतको अद्भुत संयोजन पनि हो श्रोता. यही कारणले गर्दा यस्ता कलाकारहरूले विश्वभरको दर्शकहरूलाई हरेक पटक आश्चर्यचकित बनाइरहेका हुन्छन्। हामी भने निकै नै आश्चर्यचकित भयौँ, किनभने कार्यक्रममा विभिन्न अरू अन्य आकर्षक एक्टिभिटिज, स्टन्टहरू पनि रहेका थिए. र अब पनि तपाईँको पालो आश्चर्यचकित हुनका लागि त्यस कारणले पक्कै पनि यो मौका भने ब्रुनाईमा पहिलो पटक भएको यो सर्कसलाई चाहिँ हेर्न जान भने नछुटाउनु होला. यति भन्दै आजको कन्टेन्ट भने आजको विषयवस्तु भने म यहीँ टुङ्ग्याउन चाहे श्रोता. आशा छ तपाईँलाई मेरो अनुभव अनि मैले खोजी गरेर ल्याएको केही रोचक तथ्यहरू पक्कै पनि मन पर्यो होला. यदि केही प्रतिक्रियाहरू छन् भने पक्कै पनि हामीलाई भन्न नबिर्सिनु होला. बिएफएस गोर्खा रेडियोलाई पक्कै पनि सुनाउनुहोस् आफ्नो अनुभव अनि आफ्नो केही विचारहरू.
यति भन्दै अब गीत संगीतलाई निरन्तरता दियौं. अब बज्ने गीत भनिरहेको छ यो नयाँ संस्करणमा रिमिक्स भर्जनमा राजेश पायल राय अनि आस्था राउतको आवाजमा माया बस्यो मुटुमा.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो पीएफ

हजुर श्रोता, ज्ञानु राणाले गाउनु भएको यो एकदमै लेजेन्डरी क्लासिक नेपाली गीत सुन्नुभयो, चौतारीमा मै बसे होला कि। हजुर श्रोता, कार्यक्रम मजेरीमा पुनः स्वागत छ। बिएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट नमस्कार अनि हार्दिक स्वागत। अहिले हामी मजेरी कार्यक्रमको दोस्रो घण्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा भने 12 बज्नका लागि केवल 13 मिनट बाँकी रहेको छ र ब्रिटिश फोर्सेस ब्रुनाई परिवारको लागि एउटा जरुरी सूचना आउँदै गरेको हरितालिका तीज मनाउनका लागि बिएफबी लेडिज तीज नाइट हुन गइरहेको छ शनिबारको दिन सेप्टेम्बर 12 तारिकमा र यो कार्यक्रम भने बेलुकीको रहनेछ। बेलुकीको 5 बजेदेखि 11 बजेर माफ गर्नुहोस् 12 बज्नका लागि केवल 1 मिनट बाँकी हुँदासम्म र यो कार्यक्रम भने एकदमै रमाइलोको साथ हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा सदा झै र हाम्रो दिदी बहिनीहरूको लागि यो घुलमिल हुने रमाइलो गर्ने नेपाली चाडपर्वहरू मनाउने यो एकदमै ठुलो अवसर हो अनि महिलाहरूको पनि एकदमै ठुलो चाडपर्व मनाउने अवसर रहेको कारणले गर्दाखेरि वर्षेनी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई लगायत हाम्रो विभिन्न हामी सनक्लिफमा भए पनि एकदमै रमाइलो गरी मन पराइएको अनि रमाइलो गर्ने एकदमै ठुलो मौका हो। दिदी बहिनीहरू, यदि तपाईँहरूले आफ्नो डिपार्टमेन्टहरूबाट चाहिँ टिकट पाउनु भएको छैन भने हाम्रो बिएफबिएस गोर्खा रेडियोलाई पनि 10 जति टिकट चाहिँ उपलब्ध गराउनु भएको छ च्याट हाम्रो वेलफेयरबाट। त्यस कारणले गर्दाखेरि यदि तपाईँलाई टिकटको आवश्यकता छ भने हामीसँग पनि आएर लिन सक्नुहुन्छ। हजुर, मार्क द डे, त्यस कारणले गर्दा सम्पूर्ण दिदी बहिनीहरूलाई इन्जोय पनि गर्नुपर्छ भन्न चाहन्छु माफ गर्नुहोस्, किनभने अब बालबालिकाको अब हाम्रो ब्रुनाईको बसाइमा भने अब साह्रै अन्य कुराहरूमा खासै व्यस्त नभए तापनि हामीले भने आफ्नो बालबालिकाको हेरविचार पढाइको लागि एकदमै धेरै नै समय बिताइरहेका हुन्छौँ अनि त्यस कारणले गर्दाखेरि कहिलेकाहीँ आफ्नो लागि पनि समय निकाल्नुहोस् भन्दै अब भने गीत सङ्गीततर्फ नै अगाडि बढौँ। यो गीत बनिरहेको छ तृष्णा गुरुङ अनि श्रिया रावल छेत्रीको आवाजमा, गीतको बोल रहेको छ जाली रुमालमै, अवश्य नै इन्जोय गर्नुहुनेछ होला पक्कै पनि।

पजुसदा यो निकै नै रमाइलो मिठो गीत रहेको थियो तृष्णा गुरुङ अनि श्रेया रावल छेत्रीको आवाजमा झाली रुमालमै। हजुर, कार्यक्रम मझेरीको हामी दोस्रो घन्टे बसाइमा छौँ र अहिले हामी कार्यक्रमको दोस्रो घन्टाको पनि अन्त अन्तमा आइसकेका छौँ। श्रोता, अहिले पनि समय बिहानको अब मध्य दिन हुन गइरहेको छ, 12 बज्नका लागि केवल 7 मिनट मात्र बाँकी रह्यो। श्रोता, हजुर, कार्यक्रम दोस्रो घण्टाको अन्त अगाडि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा जरुरी सूचना। पानागा क्लब समर फेस्ट हुन गइरहेको छ यो वर्षका लागि, सेप्टेम्बर महिनाको 4 तारिकदेखि 6 तारिकसम्म। ओहो, यो भने 4, 5, 6, 3 दिने कार्यक्रम रहेछ। यो समर फेस्टिभल आयोजना पोहोर पनि भएको थियो। हामी भने 2 RGR परिवार चाहिँ पोहोर यो समयमा चाहिँ मजाले युनिट मुभ भएर बिस्तारै बिस्तारै सेटल हुने क्रममा चाहिँ म पनि पोहोरको कार्यक्रममा चाहिँ गएकी थिएँ। र यो 3 दिने कार्यक्रममा भने पानेगा क्लब फिल्डमा हुन गइरहेको छ, अनि यो चाहिँ दिनहरू चाहिँ शुक्रबार अनि शनिबार अनि आइतबार पर्न गइरहेको छ। शुक्रबार र शनिबार भने दिउँसोको 2 बजेदेखि रातिको 11 बजेसम्म हुनेछ यो कार्यक्रम, र सन्डे यानि कि आइतबारको दिन भने होल दिन बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म हुन गइरहेको छ पानागा क्लब समर फेस्ट। र यो 3 दिने इभेन्टमा भने वाइड रेन्ज अफ एट्र्याक्सन्सहरू चाहिँ समावेश छन्, जस्तै फुड भेन्डर्सहरू, विभिन्न खानाको स्टलहरू देख्न सक्नुहुनेछ, रेप्टाइल एक्जिबिसन। पहिलो वर्ष चाहिँ मेरो हाम्रा बालबालिकाहरूले चाहिँ यो विशेष गरी हाम्रो यो एसियन मुलुकहरूमा, साउथ एसियन मुलुकहरूमा चाहिँ रेप्टाइलहरू चाहिँ एकदमै एक्जिबिसनमा, तपाईँ यदि थाइल्यान्ड बाली जानुभएको थियो भने चाहिँ जुन त्यो एउटा पार्ट अफ द हलिडे नै हुन्छ, त्यो सर्पलाई चाहिँ समात्न मिल्यो अनि तपाईँले विभिन्न खालको रेप्टाइल्स स्पिसिसहरूको चाहिँ समात्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ नजिकैबाट। हजुर, अनि हामी भने कार्यक्रमको अन्त्यमा आइसकेका छौँ श्रोता। अब भने यो जानकारीसँगै तपाईँहरू पक्कै पनि पानागाको यो समर फेस्टिभल चाहिँ जानुहोला भन्न चाहे, र अब भने कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ। अब बज्न गइरहेको गीतपछि चाहिँ नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म कार्यक्रम प्रस्तुतता कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् ब्रह्मास्त्रको तिम्रो मायामा।

0: जिल्लाको लेदो र पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो। नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सड़क ठूलो मात्रामा पुरिएको छ। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि काठमाडौँबाट पूर्वतर्फ जाने र पूर्वबाट काठमाडौँ आउँदै गरेका सवारी साधन बाटैमा रोकिएका छन्। काठमाडौँबाट गएका सवारी साधन भकुण्डे र पूर्वबाट आएका सवारी साधन खुरकोटमा रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको भन्दै काभ्रे र सिन्धुली प्रहरीले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीका पिता होरे मेसीको 68 वर्षको उमेरमा निधन भएको छ। रोजारियोमा उपचाररत उहाँको निधन भएको हो। होरे मेसीको निधनप्रति अर्जेन्टिनी फुटबल एसोसिएसन र बार्सिलोनाले दुःख व्यक्त गर्दै मेसी परिवारप्रति समवेदना प्रकट गरेका छन्। होरे मेसी लियोनल मेसीका पिता मात्रै नभई उहाँको फुटबल करियरका प्रमुख मार्गदर्शक पनि हुनुहुन्थ्यो। मेसी 13 वर्षको हुँदा उहाँलाई अर्जेन्टिनाबाट स्पेन लैजान र बार्सिलोनाको युवा एकाडेमीमा आबद्ध गराउन पनि उहाँको महत्वपूर्ण भूमिका थियो। पछि होरेले लियोनल मेसीको एजेन्टका रूपमा समेत काम गर्नु भएको थियो। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले भने अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कार्यवाही गरिएको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
2: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
1: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
2: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
1: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
2: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षणकालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षणकालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठूलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
0: गाजाको दीर्घकालीन पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुधे योजनामा सहमति जुट्ने सम्भावना कमजोर बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म गाजाबाट आफ्ना सेना नहटाउने बताउनु भएको छ। तर हमासले इजरायली सेना गाजाबाट हटेपछि मात्रै आफ्ना भारी हतियार बुझाउने बताएको छ। दुवै पक्ष आफ्नो अडानमा रहेपछि ट्रम्पको योजना कार्यान्वयनमा चुनौती देखिएको हो। यसैबीच जेरुसलम स्थित अमेरिकी दूतावासका पूर्व कार्यवाहक राजदूत माइकल राटनीले अमेरिकी राष्ट्रपति ट्रम्पले योजना अघि सार्न हतार गरेको बताउनु भएको छ।
3: The war has ground on despite the ceasefire. It's been extraordinarily frustrating for all parties involved. This 15-point plan Another highly flawed element, but touching on a key issue, which is disarmament of Hamas, was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented
0: successfully. Namaskar.
4: Yo, BFBS, Gorkha Radio.

हजुर बिएफबिएस गोर्खा रेडियोको म धेरै कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि नमस्कार। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट आज सोमबारको मझेरी कार्यक्रमको तेस्रो घन्टे अनि अन्तिम घन्टे बसाईमा हामी छौँ र कार्यक्रम सुरुवात गर्यौं निकै नै मिठो गीत निश्चल बस्नेत अनि मीना निरौलाको आवाजमा काले दाई भन्ने यो एकदमै लोकप्रिय गीतबाट। विभिन्न माध्यमहरूबाट बिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई तपाईँ चाहे रेडियो आफ्नो घरको रेडियो एफएम वेबसाइट अनि अनलाइन स्ट्रिमिङबाट अथवा स्मार्ट स्पिकर अनि मोबाइल एपबाट सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद। कार्यक्रम मझेरीमा फेरि पनि तपाईँहरूलाई पनि स्वागत छ। हजुर हामी ब्रुनाईको प्रसारणबाट छौँ र अहिले ब्रुनाईमा भने दिउँसोको 12:10 गएको छ। त्यसकारणले ब्रुनाईका श्रोताहरूको लागि अ भेरी गुड आफ्टरनुन अनि अन्य ठाउँ नेपाल अनि युनाइटेड किङडममा भने अहिले बिहानी नै छ होला र बिहानको चिया कफी नास्ताको साथसाथै हामीलाई सुनेर बस्नु भएको छ भने सुन्दै गर्नुहोस् बिएफपिएस गोर्खा रेडियो। यहाँ विभिन्न मिठा मिठा गीत सङ्गीतहरूको साथसाथै लोकप्रिय जानकारी केही रोचक तथ्यहरू पनि म साझा गर्ने गर्दछु, त्यसकारणले सुन्दै गर्नुहोस्। हजुर अगस्त महिना रहेको छ र ब्रिटिस फोर्सेस ब्रुनाईमा भने हलिडे सिजन रहेको छ र आजको दिनमा भने विभिन्न नेपालका विभिन्न चर्चित अभिनेतादेखि लिएर फुटबल राष्ट्रिय फुटबल खेलाडी अनि अभिनेत्रीहरूको चाहिँ जन्मदिन पर्ने रहेछ आज अगस्त 10 दिन भने र यसका साथसाथै आजको दिनमा जन्मदिन मनाइरहनुभएका सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक शुभकामना। आजको दिन भने नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीको जन्मदिन पनि पर्दछ। त्यसै गरी मिस नेपाल 2013 तथा अभिनेत्री इशानी श्रेष्ठ, यसै गरी राष्ट्रिय फुटबल टोलीका खेलाडी जगजित श्रेष्ठ अनि अभिनेता सुमन सिंह पनि आजका दिन जन्मनु भएको छ र चर्चित नेपाली व्यक्तित्वहरूमा पनि पर्नुहुन्छ उहाँहरू। उहाँहरू सबैलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै आज जन्मदिन मनाउने सम्पूर्ण श्रोता तथा शुभेच्छुकहरूको आगामी दिन सुख शान्ति सफलता र सुस्वास्थ्यले परिपूर्ण रहोस् भन्ने कामना गर्दछौ। हजुर श्रोता, यो जन्मदिनको जानकारी पछि हामी कार्यक्रम अगाडि बढाउँ मिठो गीत सङ्गीतले नै। यो गीत भने सविन राईले गाउनुभएको तिमी नै हौ रहेको छ। यो मन छुने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुहोला।

हजुर श्रोता, सबिन राईको एकदमै मिठो गीत तिमी नै हौ सुन्नुभयो कार्यक्रम मझेरीमा। हजुर, गीत संगीतको लहर जसको साथसाथै केही रोचक जानकारीको साथ हामी सधैँ मझेरी कार्यक्रममा उपस्थित हुने नै गर्छौँ र यसका साथसाथै तपाईँहरूको गीत अनुरोधहरू पनि बजाउने गर्छौँ। अघिल्लो हप्ताको लागि मैले माफ मागेँ श्रोता, किनभने त्यो दिन चाहिँ मेरो फेसबुक चलेको थिएन, तर मैले पछि भने तपाईँहरूको अनुरोधहरू देख्न पाएँ अनि केही गीतहरू भने म आज बजाउनेछु। र अहिले मेरो फेसबुकमा चाहिँ केही टेक्निकल गडबडीको कारणले गर्दाखेरि चाहिँ मेरो एक्सेस भएको छैन, त्यस कारणले गर्दाखेरि त्यसको लागि क्षमा चाहन्छु। र अस्ति शुक्रबारको केही गीतहरू डाउनलोड भएसम्मको गीतहरू भने म पक्कै पनि सुनाउनेछु तपाईँहरूलाई। अहिलेलाई भने हामी गीत सुन्नतर्फ लागौँ। साकार अनि दीक्षिताको आवाजमा अहिले भेट्न आओ, सुन्नुहोस्।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps
1: गोर्खा रेडियो।

हजुर श्रोता, राजु गुरुङ अनि मुना थापाको आवाजमा यो निकै नै पुरानो लोकदोहोरी गीत अनि एकदमै चर्चित गीत ऊ बेलाको तिते करेलीले भन्ने सुनिहाल्नु भयो। र यो गीत भने गत शुक्रबार हाम्रो रेगुलर लिस्नर खर्क गुरुङ मामाले रिक्वेस्ट गर्नुभएको थियो, तर मेरो चाहिँ अहिले फेसबुकमा चाहिँ केही टेक्निकल गडबडी भएको कारणले गर्दाखेरि चाहिँ मैले तपाईँहरूको रिक्वेस्ट पढ्न भने आजको लागि असमक्ष सक्दिनँ, माफ गर्नुहोस्, असक्षम भएँ। त्यस कारणले गर्दाखेरि चाहिँ मैले उहाँको यो फ्राइडेको रिक्वेस्ट चाहिँ आज बताइदिएछु। आशा छ तपाईँहरूलाई मन पर्यो होला। हजुर श्रोता, हाम्रो गोर्खा म्युजियम ट्रस्टले चाहिँ विश्वभरका पूर्व सैनिक परिवार अनि इतिहास प्रेमी र समर्थकहरूलाई बोर्नियो 60 कार्यक्रममा सहभागी भई गोर्खाहरूको गौरवपूर्ण योगदानलाई सम्झन र नयाँ पुस्तासम्म पुर्याउन आग्रह गरेका छन्। बोर्नियोको घना जङ्गलमा लेखिएको साहस, समर्पण र वीरताको यो इतिहास आज पनि गोर्खा नामसँगै गर्वका साथ जीवित छ। यो निशुल्क पारिवारिक गतिविधि दिवस हुन गइरहेको छ। 6 देखि 26 अगस्तसम्म बिहानको 10:30 बजेदेखि दिउँसोको 4 बजेसम्म। श्रोता हजुर, उक्त दिनमा भने निशुल्क पारिवारिक गतिविधिहरूमा पर्दछन् हट जङ्गल कोड वार्ड ग्रीष्मकालीन प्रदर्शनी, अनि यसबाट प्रेरित निशुल्क पारिवारिक कार्यक्रमहरूमा चाहिँ बालबालिका तथा युवाहरूले चाहिँ पुल निर्माण, लेगो च्यालेन्जेसहरू, यसै गरी सृजनात्मक हस्तकला गतिविधि तथा साहस र रोमाञ्चक घटनाका प्रेरणादायी कथाहरूको खोजी गर्ने अवसर पाउनुहुनेछ। र यो सबै उमेरका समूहका लागि ज्ञान, मनोरञ्जन अनि नयाँ अनुभवले भरिएको विशेष दिन रहेको छ। त्यसकारणले पक्कै पनि जानुहोस्, गोर्खा म्युजियम ट्रस्ट यही अगस्त 6 देखि 26 तारिकसम्म आयोजना हुँदैछ यो कार्यक्रम, बिहानको 10:30 बजेदेखि 4 बजेसम्म। हजुर, हाम्रो गोर्खा इतिहासलाई चाहिँ सदा जीवित राख्नको लागि गोर्खा म्युजियम ट्रस्टले चाहिँ विभिन्न आयोजना गर्दै आउनु भएको छ। र यदि तपाईँ चाहनुहुन्छ भने हाम्रो गोर्खा इतिहासलाई चाहिँ सदा जीवित पार्न चाहनुहुन्छ अनि केही योगदान दिन चाहनुहुन्छ भने पक्कै पनि आफ्नो तर्फबाट केही दान पनि अवश्य गर्न सक्नुहुनेछ। हजुर, यो सूचना सँगसँगै अब भने गीत सङ्गीततर्फ लागौँ। र यो गीत भने रहेको छ बोल, भने रहेको छ पागल पागल, निकै नै नयाँ गीत, वाङदेन शेर्पा अनि सुशान्त घिमिरेको आवाजमा फिचरिङ मेलिना राई अनि अन्य गायिका पनि हुनुहुन्छ। पक्कै पनि इन्जोय गर्नुहोस् पागल पागल।

केसीले गाउनु भएको छ तिमीलाई नै पाउने छु, आशा छ गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, कार्यक्रम मजेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा छौँ हामी श्रोता, र अहिले ब्रुनाईमा भने 1 बज्नका लागि 28 मिनट बाँकी रहेको छ। र अब भने स्वास्थ्यसँग सम्बन्धित केही जानकारीतर्फ लागौँ श्रोता। मैले ध्यान आकर्षण गर्न चाहे हामीमा हुने भिटामिन डीको डेफिसियन्सीको बारेमा, यानि कि भिटामिन डीको कमी। कहिलेकाहीँ श्रोता, हामीलाई लाग्छ दिनभरि काम गर्दा थकाइ लाग्नु स्वाभाविक हो, अनि घरको काम, अफिस, बच्चाहरू, परिवार सबै सम्हाल्दा शरीरले अलि आराम खोज्नु सामान्य हो। तर हरेक पटकको थकानलाई चाहिँ कामको असर भनेर चाहिँ इग्नोर गरिहाल्नु पनि ठिक हुँदैन। विशेष गरी भिटामिन डीको कमी हाम्रो शरीरले त्यस्तै सङ्केतबाट देखाउन सक्छ। भिटामिन डी भन्नाले हाम्रो हड्डी र मसल बलियो राख्न मात्र नभइकन शरीरले क्याल्सियम राम्रोसँग प्रयोग गर्न पनि महत्त्वपूर्ण हुन्छ। कमी हुँदा थकान अनि मसल विकनेस, हड्डी वा शरीर दुख्ने जस्ता समस्या चाहिँ देख्न सक्छन्, तर यी लक्षणहरू धेरै कारणले पनि हुन सक्छन्। त्यसैले केवल लक्षणहरू हेरेर मात्र भिटामिन डेफिसियन्सी भन्न पनि मिल्दैन। अनि वर्किङ मम्स अनि काम गर्ने मम्मीहरूको लागि घर परिवार

घर सम्हाल्ने आमाहरूको लागि पनि एउटा च्यालेन्ज के रहेको छ भने हेल्थलाई चाहिँ लिस्टको सबैभन्दा तल राखिदिने, बच्चाको खाना तयार, अफिसको डेडलाइन, घरको काम अनि आफ्नो खाना, एक्सर्साइज र हेल्थ चेक भने सबैभन्दा पछि, यानि कि पछि गरौँला भन्नेमा राख्नुहुन्छ। त्यसैले आजदेखि नै यी साना साना बानीहरू सुरुवात गर्नुहोस्। जस्तै पहिले चाहिँ आफ्नो खानामा विशेष गरी ध्यान दिनुहोस्। भिटामिन डी पाइने फुड जस्तो ओइली फिस अनि अन्डाको चाहिँ पहिलो भाग र भिटामिन डी युक्त दुधहरू अथवा सिरियल्सहरू चाहिँ आफ्नो डायटमा चाहिँ समावेश गर्नुहोस्। क्याल्सियम पनि सँगसँगै महत्त्वपूर्ण हुन्छ। यसै गरी महिला दिदीबहिनीहरू चाहिँ विशेष गरी घामबाट धेरै बच्न खोज्नुहुन्छ, यसले गर्दाखेरि चाहिँ तपाईँले भिटामिन डी बनाउन बाट चाहिँ शरीरलाई वञ्चित गराइराख्नु भएको छ। त्यस कारणले गर्दाखेरि समय कुन तपाईँले चाहिँ भिटामिन डी पाउनको लागि चाहिँ सनलाइट अथवा घामको किरणमा चाहिँ बिहानको हुन्छ नि कलिलो घाममा चाहिँ अलिकति आफू मर्निङ वाक जाने बेलामा चाहिँ पक्कै पनि यो घाममा चाहिँ आफ्नो शरीरलाई एक्सपोज गर्नु। हजुर, तर यति भन्नाले नै स्किन प्रोटेक्सन पनि जरुरी हुन्छ, त्यस कारणले सनस्क्रिन भने नछुटाउनुहोस्। र अर्को भनेको दिनमा 20-30 मिनट चाहिँ हल्का वाक, ब्रिस्क वाकिङ, छिटो छिटो वाक गर्नुभयो भने अनि स्ट्रेचिङ अथवा घरमै हल्का एक्सर्साइज गर्नुभयो भने चाहिँ त्यो एकदमै सानो सानो मुभमेन्टले पनि राम्रो सुरुवात गर्न सक्छ तपाईँको भिटामिन डीको लागि। अनि आफ्नो शरीरले दिएको सङ्केतलाई चाहिँ कहिले पनि इग्नोर नगर्नुहोस्। लगातार थकान, मसल विकनेस यस्ता चाहिँ अवस्था सृजना भयो भने चाहिँ तपाईँले भिटामिन डी सप्लिमेन्ट सुरु गर्नुभए अझ राम्रो हुन्छ। आवश्यक परे तपाईँले ब्लड टेस्ट गराउनु पर्यो, धेरै राम्रो, अनि स्वास्थ्य कर्मीहरूको सल्लाह लिनु पनि जरुरी हुन्छ। आमाहरूले विशेष गरी परिवारको स्वास्थ्यलाई हेर्दा हेर्दै आफ्नो स्वास्थ्यलाई चाहिँ बिर्सने गर्नुहुन्छ, त्यस्तो चाहिँ नगर्नुहोस्। स्वस्थ आमाले नै आफ्नो परिवारको ताकत बनाउन बन्न चाहिँ मद्दत हुन्छ। त्यस कारणले गर्दाखेरि आफ्नो फ्यामिलीको मात्र केयरलाई पनि गर्ने क्रममा आफूलाई पनि केयर गर्ने पानी बसाल्नुहोस्। र यति भन्दा कार्यक्रम निरन्तर गरौँ गीत सङ्गीतले नै। अब पनि बज्न गइरहेको छ गीत आगन्तुक खरेलको आवाजमा, यो वनमा फुल्यो फुल भन्ने गीतको रिमिक्स भर्जनमा।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, नवीन गुरुङ फ्रम लेकाली ब्यान्डले गाउनु भएको यो तिम्रो लागि दुख्ने मुटु सुन्नुभयो। पुनः स्वागत छ कार्यक्रम मजेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा। र अहिले भने ब्रुनाईमा दिउँसोको एक बज्नका लागि केवल 15 मिनट बाँकी रह्यो श्रोता। र अब अलिकति कुराकानी गरौँ समर हलिडेको बारेमा श्रोता। तपाईँहरूमध्ये अहिले बाली, थाइल्यान्ड, भियतनाम त घुम्दै हुनुहुन्छ होला, अथवा घुम्ने सोचमा पनि हुनुहुन्छ होला, अनि सुटकेस प्याक पनि गरिसक्नुभयो होला यदि जाँदै जाने तर्खमा हुनुहुन्छ भने, किनभने बिच, स्विमिङ पुल, आइल्यान्ड हपिङ अनि राम्रो खाना, घाममा बसेर फोटो खिच्ने भन्ने नै हाम्रो हलिडेको मजा, त्यो छुट्टै हुन्छ। अनि तपाईँहरूको प्लानिङमा चाहिँ यी सबै एक्टिभिटीहरू पर्दछन् नै होला। अनि विशेष गरी हाम्रो यो साउथ एसियन मुलुकहरू चाहिँ टुरिस्टहरूको लागि चाहिँ एकदमै गन्तव्यको एकदम महत्त्वपूर्ण गन्तव्य बन्न जान्छ, किनभने विभिन्न आइल्यान्डहरूको धनी मुलुकहरूमा पनि पर्छन् यी बाली, थाइल्यान्ड अनि भियतनामहरू लगायत। अनि मैले यो किन चर्चा गरेँ भन्दाखेरि श्रोता, अहिलेको समरमा चाहिँ एकदमै चर्को घाम एकदमै पर्ने कारणले गर्दाखेरि चाहिँ हाम्रो स्किन अथवा हाम्रो छालाको पनि हेरचाह एकदमै जरुरी हुन्छ, त्यसलाई चाहिँ मैले ध्यान आकर्षण गर्न चाहेँ। हामीमध्ये कतिपयले हलिडेबाट फर्किँदाखेरि अलिकति ट्यान भएको होइन, अलि डढेर आएको हुन्छ, अनि हलिडे रमाइलो भयो अथवा हलिडे मनाएर आएँ भन्ने एउटा सङ्केत पनि हो आजभोलि ट्यान हुनु भनेको। विशेष गरी हाम्रा विदेशीहरूको लागि भने ट्यान भनेको चाहिँ स्किनको समर हलिडेको एउटा हिस्सा जस्तै हुन्छ, किनभने उहाँहरू चाहिँ अलि चिसो मुलुकहरूबाट आएका हुन्छ, अनि उहाँहरूको लागि ब्रन्ज्ड स्किन हुनु चाहिँ एकदमै उनीहरूलाई मनपर्ने, जस्तै हामीलाई साउथ एसियन मुलुकका व्यक्तिहरूलाई चाहिँ गोरो हुनु चाहिँ सौन्दर्यको दृष्टिकोणले राम्रो भने जस्तै उहाँहरूको लागि चाहिँ ट्यान हुनु चाहिँ एउटा उद्देश्य नै हुन्छ। तर मेडिकली हेर्नु पर्दाखेरि चाहिँ ट्यान हुनु भनेको चाहिँ युभी रेडिएसन प्रति हाम्रो छालाको प्रतिक्रिया हो, अर्थात् स्किनले भने आफूलाई युभी ड्यामेजबाट जोगाउनलाई यो पिगमेन्ट यानि कि मेलानिन चाहिँ बढाइरहेको हुन्छ। त्यसैले ट्यानलाई चाहिँ हेल्दी ग्लो भनेर मात्र बुझ्नु पनि ठिक चाहिँ होइन, किनभने स्किनले अलिकति डार्क वा ब्राउन छ भन्दैमा युभीबाट पूर्ण सुरक्षित हुन्छौँ भन्ने पनि होइन। यसका लागि चाहिँ हामीले युभी प्रोटेक्सन चाहिँ एकदमै जरुरी हुन्छ। हाम्रो छालालाई चाहिँ युभी एक्सपोजरले चाहिँ अझै छिटो तीव्र गतिमा चाहिँ बुढो बनाउँदै जान्छ, यसको साथसाथै छालालाई पनि ड्यामेज गराउन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू हलिडेमा इन्जोय त गर्नुपर्छ तर स्मार्ट भएर, यानि कि हामीले चाहिँ सनस्क्रिन प्रयोग गर्दाखेरि चाहिँ एसपिएफ चाहिँ 30 अथवा त्योभन्दा माथिको ब्रोड स्पेक्ट्रम सनस्क्रिन चाहिँ लगाउनु पर्ने हुन्छ। र बजारमा पनि विभिन्न खालको सनस्क्रिनहरू चाहिँ एकदमै कमर्सियलाइज भइरहेको हुन्छ, त्यसमध्येमा चाहिँ तपाईँले जस्ट यो फ्याक्टरलाई मात्रै एसपिएफ 30 अथवा त्योभन्दा माथिको ब्रोड स्पेक्ट्रम फ्याक्टरलाई हेर्नुभयो भने तपाईँ सुरक्षित हुनुहुन्छ। र अनि सकेसम्म चाहिँ दिउँसोको एकदमै चर्को घाम पनि घामको समयमा पनि बाहिर चाहिँ नबस्नुहोस् श्रोता। बिहान साइट सिइङ गर्नुहोला, दिउँसो अलि आराम गर्नुहोस्, क्याफेमा जानुहोस्, कफी खानुहोस्। अनि यो पनि त हलिडेकै हिस्सा हो नि त होइन, कुनै पनि देशको क्विजिनहरू, त्यहाँको रेसिपीहरू ट्राई गर्नु चाहिँ यस्तो एकदमै टन्डलापुर घाम लागेको अवस्थामा चाहिँ तपाईँहरू क्याफेतिर छिर्नुहोस्। अनि यस्ता युभी चेक इन्डेक्सहरू पनि चेक गर्दै गर्नुहोस् विभिन्न देशहरूको, किनभने टेम्परेचर मात्रै नभइकन यो युभी इन्डेक्स पनि चेक गर्नुभयो भने अझ राम्रो, किनभने दिउँसोको एकदमै टन्डलापुर घाम लाग्ने समयमा चाहिँ यो युभी इन्डेक्स चाहिँ वात्तै बढेको हुन्छ, जसले गर्दा तपाईँको छालालाई पनि नराम्रो असर पर्न सक्छ। र यसको साथसाथै तपाईँ पर्याप्त पानी पिउनुहोस्, मोइस्चराइजर लिएर जानुहोस्, जेन्टल क्लिन्जिङ गर्नुहोस्। आखिरमा होलिडेको उद्देश्य भनेको चाहिँ अब एउटा राम्रो मेमोरिजहरू लिएर इन्जोय गरेर घर फर्किने हो, तर सनबर्न चाहिँ नभइहाल्नुहोस्। त्यसकारण हाम्रो बिएपी परिवारहरूलाई चाहिँ घुम्नुहोस्, रमाउनुहोस्, स्विमिङ गर्नुहोस् अनि हजारौँ फोटो खिच्नुहोस्। आज त झन् विश्व भ्लगिङ डे हो, तपाईँहरू भ्लगिङ पनि गर्दै हुनुहुन्छ, यसको साथसाथै आफ्नो स्किनलाई पनि अलिकति माया भने गर्न नबिर्सिनुहोला। हजुर श्रोता, यो जानकारी सँगसँगै मैले थोरै हाम्रो हलिडे अनि छालाको बारेमा चर्चा गरिहालेँ, आशा छ तपाईँहरूलाई यो कन्टेन्ट मन पर्यो होला। कार्यक्रम अगाडि बढाउँ गीत सङ्गीतले नै, अब भने स्वप्न सुमनको एउटा गीत सुनिहालौँ है त। यो गीत भनिरहेको छ, रिसाउने बानी, इन्जोय।

허수저다 연이끼네 로마일러기 드라이크 되어 힌트기 주나리 주나리 아이비싱 연이다 연이다 간디 아니 사티얼과 마스니 알로와의 연이끼네 로마일러기 되어리기 버스자 다미 번의 가리크럼 머제리고 아주고 손발고 버사이바도 비다망네 벨라버니 보이석게구자 हजुर कार्यक्रम अवधिभर सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद आशा छ तपाईँलाई आजको कार्यक्रम निकै नै मन पर्यो होला र भोलि भने म कार्यक्रम प्रस्तुता बिना गुरुङ भने प्रभातकालीन आवाज ब्रेकफास्ट शोमा उपस्थित हुने बाचाको साथ आजको लागि भने बिदा चाहन्छु र जानुभन्दा अगाडि एसटी योगी अनि रेश्मा पुनको आवाजमा बादलु पारीको देशैमा भन्ने यो निकै नै मिठो गीत छोडेर त्यसपछि नेपालबाट प्रसारण हुँदै नेपाली समाचार सुन्नुहुनेछ र म भने आजको बसाइबाट बिदा माग्दछु र भोलि मैले अघि भनेको जस्तै प्रभातकालीन आवाज हाम्रो पिएफएस गोर्खा रेडियोको ब्रेकफास्ट शोमा उपस्थित हुने बाचाको साथ आजको लागि बिदा दिनुहोस् नमस्कार अनि शुभ

0: बालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिहान 11 बजे भेटवार्ता गर्नुहुनेछ। त्यसपछि चीनिया राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार दुवै भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुनेछ। प्रधानमन्त्री शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने र मन्त्रालयगत मौखिक प्रश्नको जवाब सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ। कानून मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी विधेयक पेश गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ। परराष्ट्र तथा युवा श्रम र रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीले दिनुहुनेछ। काभ्रेको बीपी राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ। रोसी 9 पिन्थली नार्केमा लेदो सहितको पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अहिले राजमार्गमा दुवैतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। तर वर्षा भइरहेकाले फेरि पहिरो र लेदो खस्ने जोखिम छ। प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र चालकलाई सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय संखुवासभाले 1 वर्षको अवधिमा 1,20,07,000 बक्यौता उठाएको छ।
1: शाखाले आर्थिक वर्ष 2082-83 771 ग्राहकबाट सोक बक्यौता उठाएको हो। प्राधिकरणको खादबारी वितरण केन्द्रका प्रमुख बाबुराम चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र 4,00,000 भन्दा बढी बक्यौता उठाएको छ। प्राधिकरणले सदरमुकाम खादबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो। विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रले आर्थिक वर्ष 2081-82 66,74,000 बक्यौता उठाएको थियो। जिल्लामा 31,590 ग्राहक रहेका छन्। जिल्लामा उत्पादित 46 मेगावाट विद्युत मध्ये 6 मेगावाट मात्र खपत भएको छ। संखुवासभामा 80% भूभागमा विद्युत विस्तार भइसकेको छ। विद्युत सेवा भरपर्दो बनाउन तुमलिङटा र बानेश्वरमा 220 केभी को सबस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ। जिल्लाको सिरिचोङ मकालु गोटखोला र सभा पोखरी गाउँपालिकाका केही वडामा विद्युत सेवा विस्तार हुन बाँकी छ।
0: इरानले पूर्व रिभोल्युसनरी गार्ड्सका कमाण्डर मोहसिन रेसाईलाई महत्वपूर्ण रणनीतिक जिम्मेवारी दिएको छ। रेसाईले अमेरिका र इजरायलसँगको द्वन्द्वबारे हुने वार्ताको दिशामा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ। पूर्व अमेरिकी नौसेना क्याप्टन केभिन आयरका अनुसार रेसाईले होर्मुज जलमार्गलाई महत्वपूर्ण रणनीतिक दबावका रूपमा प्रयोग गर्न सक्नुहुनेछ।
2: I understand his perspective because if they were to control the Strait of Hormuz legally or illegally and were able to charge tolls going in and out, it would have a fantastic positive effect on their economy.
0: गाजाको दीर्घकालीन पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे योजनामा सहमति जुट्ने सम्भावना कमजोर बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म गाजाबाट आफ्ना सेना नहटाउने बताउनु भएको छ। तर हमासले इजरायली सेना गाजाबाट हटेपछि मात्रै आफ्ना भारी हतियार बुझाउने बताएको छ। दुवै पक्ष आफ्नो अडानमा रहेपछि ट्रम्पको योजना कार्यान्वयनमा चुनौती देखिएको हो। यसैबीच जेरुसलम स्थित अमेरिकी दूतावासका पूर्व कार्यभार राजदूत माइकल राटनीले अमेरिकी राष्ट्रपति ट्रम्पले योजना अघि सार्न हतार गरेको बताउनु भएको छ।
3: As the war has ground on despite the ceasefire, it's been extraordinarily frustrating for all parties involved. This 15-point plan, another highly flawed element but touching on a key issue, which is disarmament of Hamas, was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully, but it's sort of embarrassing for almost everybody involved in it now.
0: भोलिदेखि नाइमा मोबिलिटी एक्सपो 2026 शुरू हुँदैछ। तयारीको अन्तिम दिन आज रहँदा विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार अहिलेसम्म स्टल निर्माणको 50-60% काम सकिएको छ। बाँकी काम पनि बेलुकासम्म सकिने अपेक्षा छ। एक्सपोमा आउने आगन्तुकका लागि पार्किङको समेत व्यवस्था गरिएको छ। प्रिकुटी मण्डपसँगै नेपाल पुलिस क्लबको भूमिगत पार्किङ पनि प्रयोगमा ल्याइने आयोजकले जनाएको छ। यसपटक एक्सपोमा 55 ब्रान्डका सवारी साधन राखिनेछन्। त्यसमध्ये करिब 40 नयाँ मोडल सार्वजनिक तथा लन्च हुने आयोजकको भनाइ छ। आगन्तुकका लागि डिजिटल टिकटको व्यवस्था गरिएको छ भने टिकटमा 50% क्याशब्याकको सुविधा पनि राखिएको छ। एक्सपोमा फूड कोर्ट र मनोरञ्जनका कार्यक्रम समेत हुनेछन्। नाइमा मोबिलिटी एक्सपोको यो 2 संस्करण हो। हवस्त, अहिलेसम्मका खबर यति नै।
4: PFBS Gorkha.

बिहा बिहा गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवका विविध स्वरूपहरूको भगवान शिवसहित उपासना गर्ने गर्दछौँ। त्यस्तो उपासनाबाट भगवान शिव औटरदानी अर्धनारीश्वर कारुणिक जो शीघ्र प्रसन्न हुने देवता आशुतोष हुनुहुन्छ, त्यस्ता भगवान शिवलाई प्रसन्न गराउने हामी चेष्टा सोमबारका दिन गर्ने गर्दछौँ। त्यसै गरी हामी सोमबारका दिन उहाँका विविध स्वरूपहरूको पनि उपासना मार्फत उहाँलाई प्रसन्न गराउने प्रयास गर्दछौँ। हाम्रा सम्पूर्ण उपासनाका विविध प्रयत्नहरू जो गरिएका छन् तिनीहरूबाट प्रसन्न भएर हामी सबैलाई हाम्रो मनोकाङ्क्षा पूर्ति हुने आशीर्वाद दिनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियो मार्फत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यो हामी दैनिक रूपमा केही न केही विषयहरूमा चर्चा गर्ने गर्दछौँ र त्यस चर्चाबाट हामी केही न केही उपलब्धि हासिल होस् भन्ने पनि चाहना राख्दछौँ। त्यसै अन्तर्गत आज श्रावण महिना र श्रावणको सोमबारको विषयमा हामी चर्चा गरौँ। वास्तवमा श्रावण महिना र श्रावणको सोमबार भनेर जो विशेषता थपिएको छ सोमबारको, वास्तवमै त्यो विशेष दिन भएर हो, तर श्रावण महिनाभरिका हरेक दिनहरू विशेष छन्। किनभने शिवजीलाई श्रावण महिना अति प्रिय छ भनिएको छ, त्यसमा पनि सोमबार त सदाका लागि प्रिय छँदैछ। त्यसैले साउनको सोमबार भनेर यसलाई विशेष महिमाशाली बताइएको छ र यसबाट हुने पुण्यका लेखाजोखाहरू पनि शास्त्रले गरेको छ। सोमबारे व्रतम कार्यम श्रावणे वै यथाविधि, साप्ते नो पोषणम कार्यम अथवा निशि भोजनम, अपुत्रो लवते पुत्रम निर्धनो धनमान भवेत, अविद्यो लवते विद्या मिति धर्म विदो विदोह। आदरणीय श्रोता, सोमबारको दिनलाई विशेष रूपमा मानिएको छ, त्यसमाथि पनि यो श्रावणको सोमबारको व्रत विधिपूर्वक र श्रद्धापूर्वक गर्नुपर्दछ। जसले नखाइकन उपासना गर्न सक्छन् तिनीहरू नखाएर र नभए बेलुका खाएर अथवा एक छाक मात्रै खाएर भए पनि साउनको सोमबारको व्रत गरोस् भनेर उल्लेख गरिएको छ। त्यस्तो व्रत गर्नेले के पाउँछ भनेर यसैमा भनिएको छ, अपुत्रो लभते पुत्रम निर्धनो धनवान भवेत, अविद्यो लभते विद्या मिति धर्म विदो विदो। अपुत्र जस निसन्तान छन् तिनीहरूले सन्तान प्राप्त गर्न सक्छन्, धन नहुनेले धन प्राप्त गर्न सक्छन् र विद्या नहुनेले मूर्खहरूले विद्या प्राप्त गर्दछन् भनेर धर्मका ज्ञाताहरूले बताएका छन्। यस्तो महिमाशाली यो श्रावणको जो सोमबार छ त्यसलाई कसरी खेर जान दिन्छन् भक्तहरूले, त्यसमा निरन्तर रूपमा भक्तहरूको दृष्टि लागि नै रहन्छ। त्यसैले यस्ता दिनहरूका महिमाहरूलाई जनसमक्ष पुर्याएर तिनीहरूलाई व्रत उपासना अनुष्ठान आदिमा सक्रिय गराउने, उत्साहित गराउने, प्रोत्साहित गर्ने जो व्यवस्था छ तिनीहरूलाई पनि वास्तवमा धर्मको फल प्राप्त हुन्छ भनेर भनिएको छ। त्यसैले यो शास्त्र सिद्ध जो आज्ञा छ, श्रावण महिनाको महिमा र श्रावणको सोमबारको महिमा, यसलाई जानेर श्रावणको सोमबार अति विशिष्ट शिवजीलाई प्रसन्न गराउने दिन भएको हुनाले नै त्यसको विशिष्टता रहेको हो भनेर उल्लेख गरिएको छ। श्रावण महिना शिवजीको महिना मानिन्छ। शिवजी भनेर कसलाई मान्ने, कसरी मान्ने, कैलाशपति, उमापति, जगतका गुरु, अनेक नाम कति छन् कति शिवजीलाई चिनाउने, शिवजीलाई जनाउने, तर अब शिवजीलाई जो माता पार्वती सहित जान्नेहरूले जनाएका छन् तिनीहरूको हामी संक्षिप्त चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी यो बीएफपीएस गोर्खा रेडियोको शुभ जागरण कार्यक्रममा श्रावण महिनाको सोमबारको विशेष चर्चा गरिरहेका छौँ र यो सोमबार अति महत्त्वपूर्ण बार भएको हुनाले यसका बारेमा चर्चा नगरी रहन सकिँदैन। यसको चर्चा गर्नुपर्दछ र शास्त्रले बताए बमोजिमका जो विधि पूर्वक गरिने अनुष्ठान हुन् तिनीहरूलाई यदि अनुष्ठित गरियो भने अवश्य पनि मनोकांक्षाहरू पूर्ण हुन्छन्, जीवन सुखमय हुन्छ र हाम्रो जो कर्तव्य हो त्यतातर्फ लाग्नलाई बल प्राप्त हुन्छ, सामर्थ्य प्राप्त हुन्छ भनिएको छ। त्यसैले यो चर्चाहरू आवश्यक भएका हुन्। कलियुगका लागि रचना गरिएको, कलियुगमै रचना गरिएको, 400-500 वर्षभित्रको रचना गरिएको जो श्री रामचरित मानस गोस्वामी श्री तुलसीदासजीले गर्नुभएको हो र त्यसलाई वेद समान मान्यता दिएको छ र वेद बुझिँदैन तो पढेपछि जसले पनि बुझ्न सक्छ, सामान्य पढालेखा मान्छेले पनि बुझ्न सक्छ, त्यसैले त्यसको महिमा अति छ र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको हृदयमा त्यसले आफ्नो बास गरेको छ भनेर बताइएको छ। त्यसको मङ्गलाचरण गर्दै गोस्वामी तुलसीदासजी भवानी शङ्करलाई अर्थात् शिवजी र पार्वती मातालाई चिनाउँदै अथवा शिवजीलाई चिनाउँदै भन्नुहुन्छ, भवानी शङ्करौ वन्दे श्रद्धा विश्वास रूपिणौ याभ्याम विना न पश्यन्ति सिद्धः स्वान्तस्तमीश्वरम्, वन्दे बोधमयम् नित्यम् गुरुम् शङ्कर रूपिणम् यमाश्रितो हि वक्रोपी चन्द्र सर्वत्र वन्दते। यसरी शिवजीलाई मङ्गलाचरणको रूपमा प्रणाम गरेर चिनाउनु भएको छ गोस्वामी तुलसीदासजीले। उहाँ भन्नुहुन्छ, भवानी शङ्कर हो भन्दे म भवानी शङ्करलाई, भवानी अर्थात् पार्वती सहित भगवान शङ्करलाई प्रणाम गर्दछु, वन्दन गर्दछु, उहाँलाई नमन गर्दछु। कस्तो रूपमा हुनुहुन्छ उहाँ भन्दा श्रद्धा विश्वास रूपिणौ, श्रद्धा र विश्वासको रूपमा हृदयमा रहनुभएका शिवजी र पार्वतीलाई म प्रणाम गर्दछु। अनि किन प्रणाम गर्नुहुन्छ गोस्वामीजी भन्दा गोस्वामीजी भन्नुहुन्छ, याभ्याम विना न पश्यन्ति सिद्धा स्वान्तस्तमीश्वर, उहाँहरू बिना, श्रद्धा र विश्वास बिना सिद्धहरूले जसले सिद्धि प्राप्त गरे, भगवत प्राप्त गरे, भगवानको दर्शन गरे, ईश्वरको दर्शन गरे, उनीहरू आफ्नो स्वान्तस्तमीश्वर हृदयमा रहेको ईश्वरलाई उहाँहरू बिना, श्रद्धा र विश्वास बिना अर्थात् शिव र पार्वती बिना नपश्यन्ति, उनीहरूले दर्शन गर्न सक्दैनन्। त्यसैले त्यस्ता श्रद्धा र विश्वासको रूपमा हृदयमा रहनुभएका शिव र पार्वतीलाई म प्रणाम गर्छु। किनभने म उहाँहरूलाई प्रणाम गर्छु, मैले पनि भित्र रहेका उहाँ ईश्वरको जो दर्शन गरेको छु त्यो वास्तवमा उहाँहरूकै श्रद्धा र विश्वासकै फलको रूपमा गरेको छु, त्यसैले उहाँहरूलाई म वन्दन गर्छु भनेर भवानी शङ्कर अर्थात् शिवजी र पार्वतीको पहिचान गराउनु भएको छ। त्यसै गरी गोस्वामीजी अगाडि भन्नुहुन्छ, वन्दे बोधमयम् नित्यम् गुरुम् शङ्कर रूपिणम्, नित्यम हुनुहुन्छ, नित्य हुनुहुन्छ, कहिले पनि घटबड हुने, कहिले नाश हुने स्थिति छैन, बोधमय हुनुहुन्छ, ज्ञान गराउने हुनुहुन्छ, ज्ञानका देवता हुनुहुन्छ र गुरु रूपमा हुनुहुन्छ, यो जगतका गुरु मानिनुहुन्छ शिवजी जो त्यस्ता शङ्कर रूपिण शङ्करको रूपमा रहनुभएको छ र यमाश्रितोही वक्रोपी वक्र भए पनि आधी टेढो भए पनि जसको आश्रय लिएको छ चन्द्रमाले, शिवजीको टाउकामा चन्द्रमा विराजमान भएको छ, त्यसैले टेढो छ तैपनि ऊ सर्वत्र

यसलाई थोरै कुम्चाएर हामीलाई सिधा गराउन शिवजीलाई कुन चाहिँ धेरै ठुलो कुरा छ, त्यसैले उहाँको लाई वन्दन गरौँ, उहाँलाई प्रणाम गरौँ, त्यसबाट नै हाम्रो कल्याण हुन्छ भनेर शिवाजीको स्तुति गर्नुभएको छ। आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियो मार्फत शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र साउनको सोमबारको महिमाको चर्चा गरिरहेका छौँ र यो भोले बाबाको प्रिय दिन हो, त्यसैले भोले बाबा प्रसन्न हुने दिन हो, त्यसैले यस दिन शिवजीको मन्दिरमा कामना पूर्तिको माग राख्दै भक्तहरूको भिड लाग्ने गर्दछ। उता भगवान्का भक्तहरू चाहिँ वैष्णवानाम यथासम्भो को भागवतीय उद्घोषमा विश्वास गर्दै भक्तराजका रूपमा शिवजीको उपासना श्रावण महिनामा गर्ने गर्दछन् भनेर उल्लेख गरिएको छ। त्यसै गरी निष्कामी ऐकान्तिक र आत्यन्तिक भक्तहरू चाहिँ चाहे श्रावण होस् चाहे कार्तिक चैत्र जे भए पनि आफ्ना इष्ट केवल भगवानको भजनमा मस्त रहने गर्दछन्, जसरी शिवजी भगवानको भजनमा मस्त रहने गर्नुहुन्छ। त्यसै गरी कामीले कामना पूर्ति र मोक्षकामीले मोक्षको पूर्ति, निष्कामीले निष्कामताको पूर्ति र भक्तिकामीले भक्तिको याचना गर्दै शिवजीको दरबारमा प्रार्थना गर्ने वास्तवमा यो विशेष दिन हो साउनको सोमबार। साउन महिना विशेष हुँदै त्यसमाथि पनि सोमबार त विशेष मानिएकै छ, त्यसैले यस्ता विशेष दिनमा उपासित शिवजी प्रसन्न हुनुहोस् र सम्पूर्ण उहाँका उपासना गर्ने उपासकहरूका हृदयमा श्रद्धा र विश्वासको रूपमा विराजमान हुनुभएको अनुभूति गराउनुहोस् र हृदयमा रहनुभएको ईश्वरको अनुभूति गर्नेतर्फ अग्रसर हुने प्रेरणा दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। वन्दे बोधमयम नित्यम गुरुम शङ्कर रूपिणम यमाश्रितो हि वक्रूपी चन्द्र सर्वत्र वन्दते। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 6:38 गएको अवस्था मेला बेलायतको, र यो बिहानी समयमा सुरु भएको छ नमस्ते युके। युकेबाट नै कार्यक्रम सञ्चालन हुन्छ र बिहानको यो समय 6:30 म आउने गर्छु एउटा देशभक्ति भावनाले भरिएको गीत पस्कदै, र म आशा आएको छु, आशा अनि फुलमाया, हजुर यहाँले फुलमाया पनि भन्न सक्नुहुन्छ। र आजको 9 बजीसम्म रहन्छु एज युजल, सधैँ जस्तो विकडेजमा यहाँहरूसँग विकेन्डमा हाम्रो सहकर्मी साथीहरूले साथ दिने गर्नुहुन्छ। 10 बजीसम्म मात्र कार्यक्रम सञ्चालन हुन्छ भने विकडेजमा चाहिँ 9 बजीसम्म मात्रै सञ्चालन हुन्छ, र 9 बजेपछिको समयमा भने हामी काठमाडौँतर्फ जान्छौँ, त्यताबाट नै कार्यक्रमहरू सञ्चालन हुन्छन्। र यतिखेर भने अब आजको सोमबारको दिनको कार्यक्रम सुरुवात भयो प्रताप दास, रवि ओड, एन्जिला रेग्मी उहाँहरूले गाउनुभएको गीत सँगसँगै। अब यहाँहरू सबै सबैलाई न्यानो न्यानो स्वागत गर्दै अर्को गीत सुनाउँछु म, भिजी सिडी विजय अधिकारी र समीक्षा अधिकारीले गाउनु भएको गीत। आशा गर्छु तपाईँहरूको विकेन्ड एकदमै राम्रो भयो र निकै कार्यक्रमहरू थिए, इन्जोय गर्नुभयो होला। मौसम एकदमै गर्मी त थिएन, ठिक ठिकै थियो होइन। र अब चाहिँ अलिअलि तापक्रम फेरि यो विकडेजमा मिड विकडेजसम्म फेरि अझै बढ्छ र बढ्नेवाला छ, अलिकति फेरि 30-31 डिग्री सेल्सियससम्मको कुरा छ। अब डिटेलमा त म एकछिनमा राखिहाल्छु होइन, अहिलेलाई चाहिँ आजको अर्को गीत सुनौ। तपाईँ सूर्योदयको टाइम कति भयो होला भनेर जान चाहनुहुन्छ भने आज 5:37 जाँदा सूर्योदय भयो। रात लम्बिएको छ, दिन छोटिएको छ, बिहान पनि उज्यालोमै हामी उठ्ने गर्थ्यौँ होइन, उज्यालो भयो जस्तो लाग्थ्यो, अब त अलि अँध्यारो अँध्यारो, त्यही टाइममा उठ्दाखेरि अलि अँध्यारो भएको आभास हामीले गरिसकेका छौँ, देखिसकेका छौँ। अब गीत हो कसम हो भनेर गायकद्वय सिडी विजय अधिकारी अनि समीक्षा अधिकारी भन्ने हुन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बनिका प्रधानको स्वरबद्ध गीत हामीले अहिले सुनिरहेका थियौं। समय बिहानको 7 बज्नको लागि 8 मिनट बाँकी रहेको छ यहाँ बेलायतमा। नेपालमा बिहानको 11:36 एक्चुली अहिले 37 मिनट गयो यतिखेर ठ्याक्कै, र हङकङ अनि ब्रुनाईतिर दिउँसोको 1:52 गइसकेको छ। अब यो साताको लागि राखिएको प्रश्न आज सोमबारदेखि सुरुवात हुन्छ। के छ प्रश्न? प्रश्न अब सुन्ने बेला भयो। यसपालि मैले आवाज राखेको छु, यो आवाज तपाईँले चिन्नुपर्छ।

यो आवाज कसको, यो गीत कसले गाउनु भएको, बस यति नै हो यसपालिको प्रश्न। यो फिमेल स्विट स्विट स्विट भोइस कसको हो, यति नै बस तपाईँको लागि होमवर्क, यति नै हो यसपालि। अब खोज्नुहोस्। हजुर, सुरु भयो आजदेखि, अहिलेदेखि अब शुक्रबारसम्म यो क्वेसन रहन्छ। शुक्रबार बिहान 9 बजेभन्दा अगाडि त एन्सर पनि आइसक्छ होइन, अनि एकजना लक्की विनर जसको नाम निस्कन्छ उहाँले पाउनुहुन्छ बिएफएसको चिन्ह भएको पुरस्कार पनि। आज विक्रम सम्वत 2083 साल साउन महिनाको 25 गते सोमबारको दिन हो। तदनुसार 10 अगस्त सन् 2026 दिन, हजुर आज अगस्त महिनाको 10 तारिक। अब यहाँ बेलायतमा मात्रै हुन होइन, हुन त अब सबै ठाउँबाट देखिँदैन, तर पनि यहाँबाट देखिने चान्सेसहरू बादल लागेन भने प्रशस्त भएको चाहिँ यसपालिको अब हामीले ग्रहण हेर्न सक्छौँ, सूर्यग्रहण। हजुर, र 12 तारिक पर्छ, आज 10 तारिक भयो, भोलि पर्सिको दिनमा हो। हजुर, र सोही दिन अन्तर्राष्ट्रिय युवा दिवस पनि परेको छ, र तपाईँ सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने चाहिँ केयरफुल हुनुपर्छ है। यो केयरफुल सिधै आँखाले हेर्नु हुँदैन, हुन त यो अलिक साँझतिर ढल्किँदै जाँदाखेरि हामीले देख्छौँ यहाँ बेलायतवासीले। र टाइम कतिखेर भनेर म तपाईँलाई पक्का खोजेर तपाईँलाई भन्छु है एकछिनमा। र सूर्यग्रहण चाहिँ अब यहाँबाट सबै ठाउँबाट देखिँदैन, देख्नु चाहिँ अब सबै देशबाट देखिँदैन भनौँ न, यहाँबाट अब युरोपियन कतिपय देशहरूबाट देखिन्छ आकाश उग्रेको छ भने। र कतिखेर तपाईँ जान्न चाहनुहुन्छ अथवा हेर्न चाहनुहुन्छ भने चाहिँ त्यो नाङ्गो आँखाले हेर्नु हुँदैन, अनि डाइरेक्ट हेर्नु भएन होइन, यसको हेर्ने तरिका छ, चस्मा हुन्छ, चस्मा किन्न नि पाइन्छ, अथवा तपाईँहरू त्यो जुन ठाउँमा त्यो सबै मान्छेहरू ग्यादर भएर हेरिरहेका हुन्छन् नि, त्यस्तो ठाउँमा जाने हो भने त्यहाँ कति त फ्री पनि बाँडिरहेका हुन्छन्। एनिवे, अब गीत सुरु भयो अर्को, नवराज थापा र श्रेया माफ गर्नुहोस् नवराज थापा र श्रेयसी चेम्जोङले गाउनु भएको। आउनुहोस् यो गीत सुन्दै समाचारतिर लाग्छ।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी पुनर्स्थापना र भूस्वामित्वको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ। मोर्चाले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने काम रोक्न, विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्संरचना गर्न र घर टहरा तथा सामानमा भएको क्षतिको उचित क्षतिप्रति दिन माग गरेको छ। मोर्चाले मनोहरा क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम, विभिन्न स्थानीय तह र सरकारी निकायमा ज्ञापन पत्र बुझाउने तथा भदौ 4 गते माइतीघरमा खबरदारी सभा गर्ने कार्यक्रम तय गरेको छ। यस्तै भदौ 12 गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह र धरना शुरू गर्ने मोर्चाले जनाएको छ। गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 5 जनाको मृत्यु हुँदा 127 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशका सवारी दुर्घटनामा 2-2 जनाको ज्यान गएको जनाएको छ। घाइते हुनेमा सबभन्दा बढी मध्य प्रदेशका छन्। गएको एक दिनमा काठमाडौँ उपत्यकामा 27 र कोशी प्रदेशमा 20 जना घाइते भएका छन्। यस्तै चितवनमा 1 जनाको मृत्यु भएको छ। लुम्बिनीमा 14 जना घाइते भएका छन्। यो अवधिमा गण्डकी प्रदेश भने गाडी दुर्घटनामा कुनै हताहती नहुने प्रदेश भएको छ। कर्णालीमा 1 जना घाइते हुँदा सुदूरपश्चिममा 5 जना घाइते भएका छन्। गाडी दुर्घटनामा झापा, चितवन, दाङ र रूपन्देहीमा 5 जनाको मृत्यु भएको हो। यस्तै पाल्पामा जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। तिनाउ गाउँपालिका 4 च्युरी डाँडामा पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट 100 मिटर तल खसेर दुर्घटना हुँदा चालकसहित 10 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर र 9 जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। भोजपुरको सदानन्द नगरपालिकाले 3 करोड रुपियाँमा प्राङ्गरिक कफी खेती विस्तार गरेको छ। गएको वर्ष कफी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले 1,65,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। किसानको लागत साझेदारी सहित परियोजनाको कुल आकार 2,89,00,000 रुपियाँ रहेको नगरपालिकाले जनाएको छ। किसानलाई प्रोत्साहन गर्न 273 थान मिलिटिनियरसँगै अन्य कृषि औजार वितरण गरिएको नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनु भएको छ।
4: समृद्धिसँगै जोडिएको कुरा हो, यसले रोजगारी पनि सिर्जना गर्छ र यसले आय आर्जन पनि बढाउँछ। कार्यक्रम मार्फत यदि हामीले भने अनुसारको यदि सक्सेस भयो भने लगभग 1,000 जना मान्छेले रोजगारी प्राप्त गर्न सक्छ। यो नगरपालिकाले न्यूनतम यदि मान्छेलाई रोजगारी दिन सकिन्छ।
3: सडानन्द नगरपालिकाका 14 वडामध्ये 13 वडामा कफी विस्तार भइरहेको छ। साउनको अन्तिम सोमबार आज बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको कुइँचो लागेको छ। पानी परे पनि भक्तजन लामबद्ध भएर शिवालयमा दर्शन गरेका छन्। पशुपतिनाथ मन्दिरका 4 ढोका बिहान 3 बजेदेखि खोलिएको छ। दर्शनका लागि गौशालादेखि गौरीनगरसम्म भक्तजनको लाम लागेको छ। दर्शनार्थीको उत्साह र सुरक्षित दर्शनका लागि प्रहरी, सशस्त्र नेपाली सेना र ट्राफिक प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। भक्तजनका लागि प्राथमिक उपचार र निशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ। पशुपतिनाथका 4 ढोका राति 8 बजेसम्म खुल्ला रहनेछन्। विशेष पूजा भने बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म हुनेछ। गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र मखन महादेव सहित देशभरका शिवालयमा पनि भक्तजनको भेट लागेको छ। कञ्चनपुरमा बितेको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
5: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2079-80 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 59 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ।
3: इरानका रेभोल्युसनरी गार्ड्सका पूर्व कमाण्डर मोसेन रेसाईलाई महत्वपूर्ण रणनैतिक जिम्मेवारी दिइएको छ। रेसाईले अमेरिका र इजरायलसँगको द्वन्द्वबारे हुने वार्ताको दिशामा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ। पूर्व अमेरिकी नौसेना क्याप्टेन केविन आर
2: I understand his perspective, because if they were to control the Strait of Hormuz legally or illegally and were able to charge tolls going in and out, it would have a fantastic positive effect on their economy.
3: Namaskar, I'm Mahendra.
6: Yo, BFBS, Gorkha Radio.

कता होला घर भन्दै हुनुहुन्थ्यो शिव कैलाश साथीहरूका साथमा. बिहानको 7:09 गइसकेको छ. वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. फेरि पनि बेलायतबाट म आशा अर्थात् फुलमायाको यहाँहरू सबैलाई स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा. फेरि हामी अर्को घन्टामा प्रवेश गरिसकेका छौँ र अब वेदर मौसमको चर्चा गर्ने बेला भएको छ. आज एज युजल हामी आजको कार्यक्रमलाई अगाडि बढाउँछौँ विभिन्न सरसामग्रीहरू जो तपाईँहरू सुन्न चाहनुहुन्छ होइन. र आज पर्सि यो सूर्यग्रहण कहाँ कसरी हेर्न सक्नुहुन्छ भन्ने पनि चर्चा गर्छु म अझै डिटेलमा अहिले 8:00 अगाडि होइन. र कतिको हामीले देख्न सक्छौँ, कहाँ कहाँबाट चाहिँ आदि धेरै देखिन्छ आदि इत्यादि. अनि यस्तै आज अब वेदरको कुरा भइहाल्यो होइन. आज 8:00 पछिको समयमा चाहिँ हामीले कुराकानी सुन्न सक्छौँ आभास गुरुङसँग गरेको कुराकानी. उहाँ युनिभर्सिटी स्टुडेन्ट हुनुहुन्छ र उहाँसँग गरेको छोटो कुराकानी, छोटो मिठो कुराकानी सुन्नेछौँ. र यो उहाँलाई ग्लस्टरमा भेटेको थिएँ मैले होइन. र यसरी नै सोमबारको दिनमा चाहिँ हामी साना साना नानीहरूसँग, बाबुहरूसँग होइन, स्टुडेन्ट विद्यार्थीहरूसँग कुराकानी गर्छौँ. सो सुन्न नभुल्नुहोला. तपाईँ आफ्ना छोराछोरीलाई, नाति नातिनीलाई यसो रेडियोमा बोल्नको लागि इन्करेज गर्न चाहनुहुन्छ भने पनि एकदम मोस्ट वेलकम, हामीलाई सम्पर्क गर्नुहोला है त. अब वेदरको चर्चा गर्नुपर्दाखेरि एकदम हिट, फेरि अर्को हिट वेभ छ, अनदर हिट वेभ. यो साता गर्मी पिक हुन्छ, गर्मीको पिक कति 36 डिग्री सेल्सियससम्म हुन्छ लन्डनमा, अनि यता कार्डिफतिर चाहिँ 32 डिग्री सेल्सियससम्म होइन. माथि स्कटल्यान्डमा 25 डिग्री म्याक्सिमम् भनेको. यो हिट पिक चाहिँ विशेष गरिकन यो उसमा हो, यता इङ्ल्यान्डमा हो. यो म्याक्सिमम् टेम्परेचरहरू हुने चाहिँ इङ्ल्यान्डमा, लन्डनमा सबभन्दा धेरै हुन्छ घना बस्ती भएको कारणले गर्दाखेरि पनि त्यहाँ. र अब आजदेखि हेर्ने हो भने चाहिँ त्यसै त सुक्खा भइसकेको भइरहेको मौसम छ, फेरि पनि तातोपना आउँदैछ होइन. इङ्ल्यान्ड वेल्सको लागि गर्मी छ. पहिले वेल्समा त्यति साह्रो हुन्थेन इङ्ल्यान्डमा हुँदाखेरि पनि, तर अहिले चाहिँ यो मौसमको यो सूचना अर्थात् मौसमको जानकारी तपाईँसँग राख्दा राख्दै वेल्समा पनि एकदमै मौसम ज्यादा हुन तातिन थाल्यो. अहिले हिटवेभ यसरी आउन थाल्यो भन्नु पर्यो. र सुक्खा छ आज मौसम, जताततै सुक्खा. अलिअलि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर बादल लाग्छ, अन्यथा घाम नै लाग्छ, सबै ठाउँमा घाम लाग्छ. र सोमबार आज चाहिँ लन्डनमा 27 डिग्री सेल्सियस हुन्छ भने कार्डिफतिर 25 डिग्री सेल्सियस, प्लेमाथतिर पनि 25, माथि बेलफास्टतिर 19, र स्कटल्यान्डतिर त अहिले शीतल छ, 15-19 डिग्री सेल्सियस म्याक्सिमम् टेम्परेचर हुन्छ आज मन्डे सोमबारको दिनमा. र यसरी नै सुक्खा दिनहरू छन् अगाडि अहेड. ट्युजडे मङ्गलबार हेर्ने हो भने पनि पक्का सुक्खा नै छ र घमाइलो नै हुन्छ. नर्दर्न आयरल्यान्ड र अलिअलि स्कटल्यान्डमा बादल लाग्ने हो, अन्यथा प्रायः सुक्खा नै हुन्छ र पुरै घमाइलो हुन्छ. नर्दर्न आयरल्यान्डमा पनि, इभन स्कटल्यान्डको दक्षिण भेगतिर पनि भोलि घमाइलो हुन्छ र तापक्रम लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ भने कार्डिफतिर बढेर 29 डिग्री सेल्सियस, बर्मिङहामतिर, लिभरपुलतिर 28 डिग्री सेल्सियस हुन्छ र माथि स्कटल्यान्डमा पनि तापक्रम बढेर 17-23 डिग्री सेल्सियस हुन्छ, बेलफास्टतिर पनि 22. र यो छ तापक्रम. भोलिको स्थिति हेर्दाखेरि चाहिँ पुरै सुक्खा घमाइलो होइन. अब पर्सि बुधबार हेर्दाखेरि पनि त्यस्तै नै छ मौसम, पर्सि पनि त्यस्तै छ, दक्षिणी हावा चलिरहन्छ होइन, घमाइलो भइरहन्छ जताततै. अलिअलि स्कटल्यान्डमा कतै कतै पानी देखा पर्न सक्छ, नर्दर्न आयरल्यान्डतिर पनि, नत्र भने पुरै सुक्खा नै हुन्छ, घमाइलो हुन्छ. अलिअलि घाम बादल पानी चाहिँ नर्दर्न आयरल्यान्डतिर पछि हुन्छ र 32 डिग्री सेल्सियस पुग्दो रहेछ कार्डिफमा वेडनेसडे बुधबार. लन्डनमा भने 27, उता बर्मिङहामतिर 31, लिभरपुलतिर 30 डिग्री सेल्सियस होइन. यसरी नै बढ्दै जान्छ र बेलफास्टमा 25 डिग्री सेल्सियस, माथि स्कटल्यान्डमा 18-25 म्याक्सिमम् टेम्परेचर चाहिँ उतातिर शीतल हुन्छ. तपाईँहरू माथितिर घुम्न जानुहुन्छ भने चाहिँ त्यतातिर अहिले शीतल स्थिति छ. र यो बुधबार होइन, अनि बिहिबार चाहिँ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको उत्तरी इलाकातिर अलिअलि पानी पर्ने रहेछ र तापक्रम चाहिँ बिहिबार 36 डिग्री सेल्सियस पुग्छ लन्डनमा पनि बढेर, अनि कार्डिफतिर 31, बर्मिङहामतिर 33, यस्तै छ. लन्डन र यो स्कटल्यान्डमा चाहिँ शीतलै हुन्छ 18-24, बेलफास्टतिर पनि त्यस्तै, र इङ्ल्यान्ड वेल्समा चाहिँ पक्का तापक्रम बढ्दैछ है फेरि पनि बिस्तारै बिस्तारै. सो अब यो तातोपनाको लागि अब हामीलाई त एक्सपिरियन्स भइसक्यो, बानी पनि परिसक्यो अहिले त होइन. यतिको त हिट त हामीले सहिरहेका छौँ, सहन्छौँ पनि, सहन पनि सक्छौँ. र अहिले चार्टमा यसो पानी हेर्ने हो भने चाहिँ प्रायः माथितिर मात्रै हो पानी भनेको, अलिअलि आउने आशा माथि मात्रै हो.
हजुर, तलतिर छैन त्यति साह्रो, पुरै सुक्खा छ, हरियो छ, हरियो छ होइन, पहेँलो छ पुरै जमिन। गीत सुनौ आउनुहोस्, मौसमको चर्चा यति नै। एकदेव लिम्बूले गाउनु भएको गीत छ यति बेला।

समय बिहानको 7 बजेर अहिले 18 मिनट जानै लागेको छ। छोटो मिठो गीत एकदेव लिम्बुले गाउनु भएको हामीले सुनिरहेका थियौँ। नमस्ते, गुड मर्निङ। फेरि पनि यहाँहरूलाई गुड डेको विश गर्न चाहन्छु। गुड टाइमको यतिखेर शुभ शुभ रमा समय रहोस् यहाँहरूको भनेर सदैव कामना हामी गरिरहेका हुन्छौँ। अब आजको एक्सचेन्ज रेट के छ? हजुर, हेर्ने बेला भएको छ। पात्रो पनि हेरौँ एकचोटि। अघि तपाईँ र मेरो भेट भएको छैन भने अघि नै पनि मैले पात्रो त एकचोटि हेरेको हुन्छु, होइन, हेरेको भन्दाखेरि पनि तपाईँलाई जानकारी गराएको हुन्छु। पात्रो हेर्न कत्तिको आउँछ तपाईँलाई? त्यो भित्र हुन्छ नि पत्रै पत्र मसिनो अक्षरले लेखेको पात्रोहरू, हजुर, त्यो पात्रको कुरा गरेको होइन मैले। हुन त त्यहाँ पनि हाम्रो डेट हुन्छ, वर्षभरिको सबै थोक हुन्छ, होइन, साहित्यहरूदेखि लिएर के सबै हुन्छन्, तर त्यो हेर्न मलाई त्यति आउँदैन, तर मेबी तपाईँलाई आउँछ होला, होइन। अहिले चाहिँ प्राय पुरानो समयमा कम्प्युटर हुन्थेन, होइन, कम्प्युटर नहुने धेरै नेपाली पात्रोहरू पनि बाहिर बजारमा नहुने, छापाखाना त्यति नहुने बेलामा त्यो छापा त छापा हुने, तर त्यो पात्रो चाहिँ वर्षेनी बाहिर निस्किन्थ्यो कि, र त्यही पात्रो हेरेर भन्ने चलन थियो त्यतिखेर। हजुर, अब बुवा आमाहरूको पालोमा, होइन, बाजे बोजूहरूको पालोमा त्यो पात्रो हेर्ने चलन थियो, र पात्रो हेरेर उहाँहरूले भन्ने पनि गर्नुहुन्थ्यो। अलिअलि त हेर्न मैले पनि यसो, होइन, त्यतिखेर उहाँहरूसँगबाट अलिअलि आइडिया त लिएको थिएँ, एनिवे, तर सबै चाहिँ त्यहाँ राम्रोसँग चाहिँ आउँदैन। एनिवे, अब आजको क्यालेन्डर नेपाली पात्रो हेरौँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 25 गते सोमबारको दिन हो। तदनुसार 10 अगस्त सन् 2026 दिन। अब सजिलै यसरी अनलाइनमा उपलब्ध हुन्छ नेपाली पात्र। अनि यस्तै अब आजको यो दिनको लागि वैदेशिक विनिमय दर के छ? पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.13 रुपियाँ छ, बिक्री दर 205.94 रुपियाँ। पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.13 रुपियाँ, बिक्री दर 205.94 रुपियाँ छ भने आज सुन र चाँदीको मूल्य, वा 3 लाख पुगेछ फेरि, हजुर, प्रति तोला सुनको मूल्य 3,01,500 रुपियाँ पुगेको छ। प्रति तोला सुनको मूल्य 3,01,500 रुपियाँ पुगेको छ भने चाँदी प्रति तोलाको मूल्य 4,670 रुपियाँ, चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,670 रुपियाँ छ। आजको यो भयो रेट। अब गीत सुनौ फेरि, एकछिनमा राशिफल राख्नेछु। यो गीत छ अभया अभया एन्ड द स्टिम इन्जिन्स।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

भर्खरसम्म हामीले दिवस गुरुङलाई सुन्दै थियौँ, उहाँले गाउनुभएको गीत। बिहानको 7:30 भयो, अब आजको राशिफल राख्ने बेला पनि भएको छ। सुरु पनि गरिहालौँ मेष राशिबाट। आज मेष राशिको लागि बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ, साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। वृष राशि, मेहनत परे पनि सोचेको नतिजा हात लागि नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला त्यति साह्रो आज। मिथुन राशिको हेरौँ, पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ, विभिन्न अवसर पनि आउनेछन्। केही कठोर निर्णय लिनु परे पनि टाढेका आफन्त भने नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत होला। कर्कट राशि, कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला, फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस् नपुर्याउँदाखेरि अप्ठ्यारा चुनौतीहरू पनि आउन सक्छन् आज, र सहयोग गर्नेहरू अलिकति कम भेटेलान् कर्कट राशिको लागि। सिंह राशिको भने आय आर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीच कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका छ, तर उपलब्धि हात पार्न अलि बढी श्रम भने गर्नुपर्ला। कन्या राशिको आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउला, विभिन्न भौतिक साधनहरू जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछन् र विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम बन्न सक्छ। तुला राशि, परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले अलि पछि परिएला, आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, ध्यान दिनुहोला। र अस्वस्थता पनि बढ्न सक्छ, काम र अस्वस्थता दुवै, त्यसरी ध्यान पनि दिनुहोला त्यतातिर। वृश्चिक राशिको लागि आज सामान्य काममा धन र श्रम खर्च गर्नुपर्ने समय छ। समस्याप्रति गम्भीर नभन्दा दुःख पाइने पनि देखिन्छ। गलत व्यक्तिको विश्वास गर्दा धोका पाइएला, अस्वस्थताले कमजोरी अनुभूति हुन सक्छ। र स्वास्थ्यका लागि व्यायाम अनि आहार विहारमा ध्यान पुर्याउनुहोला। धनु राशिको भने आज रमाइलो यात्रा गर्ने अवसर जुड्नेछ। मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिएला। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनज्ञ आमदानी दिलाउला, विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ। मकर राशि, मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी हुनुहुनेछ भने द्वेष तथा ईर्षा गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिएला। अब कुम्भ राशि, समयमा काम नगर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ। अन्तमा मीन राशि, बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। व्यर्थमा अरूको फाइदाका लागि उपयोग भइ नै देखिन्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्, आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। राशिफल यहीसम्म आएर समाप्त भयो। आजको लागि हामीले नेपाली पात्रबाट राशिफल राखिसक्यौँ, अब गीत सुन्नुपर्छ। अर्जुन सापकोटा र शान्ति श्री परियारले गाउनु भएको छ यो गीत। गीतको टाइटल आफ्नै नाम रहेछ हजुर, फुलमायाबाट सुरुवात हुन्छ यो गीत।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

अर्को मिठो गीत हामीले सुन्दै थियौँ, सिडी योगी अनि गीताञ्जली थापा मगरले गाउनु भएको, बिहानको 7:44 पनि गएछ। अब यहाँहरूलाई म यो साताको प्रश्नको गीत सुनाउन चाहन्छु। यो गीत कसले गाउनु भएको हो यहाँहरूले चिन्नुपर्छ।

कसले गाउनु भएको यो गीत? कस्तो आवाज हो यो, मिठो आवाज! हजुर, उहाँलाई चिन्नुहोस्। यो साताको लागि राखिएको प्रश्न यही नै हो। होमवर्क सुरु गर्नुभयो होला पक्कै पनि भन्ने सोचिरहेको छु। हजुर, यहाँहरूको मेसेजहरू पनि यसो हेर्दैछु। तपाईँहरूको मेसेजहरू, गुड मर्निङ मेसेजहरूको लागि धेरै धेरै धन्यवाद छ। अब एकछिनमा म यो 12 तारिक, आज 10 तारिक भयो होइन, अब 12 तारिक हुने सूर्यग्रहण, सूर्यग्रहणको कुरा गर्न चाहन्छु म। कसरी कहाँबाट हेर्न, कसरी हेर्ने होइन, कहाँबाट धेरै राम्रोसँग देखिन्छ, तर त्यति राम्रो त्यति सबै ठाउँबाट त देखिँदैन, सबै ठाउँबाट देखिँदैन, या युरोपको केही केही ठाउँबाट चाहिँ हामीले देख्न सक्छौँ पार्सियली, पुरै पूर्ण रूपमा नभए पनि अलिकति हामी देख्न सक्छौँ। गीत, हजुर यो एउटा गीत छ अर्को, यहाँहरूले भन्नुभएका गीतहरू मैले आज राखेको छु है। यहाँहरूले भन्नुभएको अस्ति मैले सुनाउन पाएको थिइनँ शुक्रबार, हाम्रो सविता वनमजीले पालम भन्नुभएको थियो, ध्रुव दत्तजीले उडाई लान्छ माया मेरो भन्ने गीत होइन, रमेश लामगेटले लेख्नु भएको, अनि नवीन सुनारले गाउनु भएको है, उहाँको आफ्नो अभिनय रहेछ यो गीतमा, त्यसैले उहाँले यो गीत पठाउनु भएको थियो। अनि हाम्रो कृष्ण चामलिङ दाजुको पनि, उहाँले पनि फ्राइडे भन्नुभएको थियो एउटा गीत सुनाइदिनुहोस् भनेर। हजुर, हामीले आज राखेका छौँ, सुन्दै जानु होला। र आज अहिले यतिखेर चाहिँ म हाम्रो ध्रुव दत्तज्यू नायक हुनुहुन्छ उहाँ होइन, उहाँले बनाउनुको फिल्महरू हेर्नु भएको छ यहाँहरूले, यहाँ अझै पनि निरन्तर त्यसमा हुनुहुन्छ, अभिनय पनि राम्रो गर्नुहुन्छ। र उहाँको गीत, उहाँले एउटा गीतमा अभिनय गर्नुभएको रहेछ कि नयाँ गीत भन्दै उहाँले पठाइदिनु भएको थियो। सो यो गीत आज हामी राख्दैछौँ यतिखेर, रमेश लामगेटले गाउनु भएको गीत छ, उडी लान्छ माया मेरो, गाउँदै हुनुहुन्छ नवीन सुनार।

समय बिहानको 7:51 गएको छ. हामीले अहिले रमेश लामगीतले गाउनु भएको गीत सुन्दै थियौँ र यो गीत गाउनु भएको रमेश लामगीतले र यो गीतका सिङ्गर माफ गर्नुहोस् उहाँले लेख्नु भएको रमेशले लेख्नु भएको यो गीत सिङ्गर चाहिँ हुनुहुन्छ नवीन सुनार अनि सुरेश सेन्चुङ हजुर उहाँको चाहिँ सुरेश सेन्चुरी उहाँले चाहिँ म्युजिक एरेन्ज गर्नुभएको रहेछ यो गीतमा. हाम्रो ध्रुव दत्तज्यूले अभिनय गर्नुभएको छ. एकदम राम्रो. तपाईँले यो गीत हेरेर इन्जोय गर्न सक्नुहुन्छ र यो गीत उहाँले नै पठाइदिनु भएको नयाँ गीत रहेछ. यहाँलाई बधाई छ. हाम्रो होल टिमलाई नै बधाई भन्न चाहन्छु. र अब आजको इक्लिप्सको कुरा गर्ने भनेका थियौँ हामीले, होइन? हजुर, आजको हुन त आज होइन, सूर्यग्रहण पर्सि हो. आज 10 तारिक भयो, भोलि 11, पर्सि 12. 12 तारिकको दिनमा चाहिँ 12 अगस्तमा चाहिँ यो सूर्यग्रहण लाग्दैछ यहाँ. यहाँ हुन त यो संसारभर नै सूर्यग्रहण भनेपछि सूर्यलाई कस्तो भने पृथ्वी र सूर्यको बिचमा चाहिँ मुन अर्थात् चन्द्रमा बिचमा आउँछ. यो घुम्दा घुम्दै एक लाइनमा हुन्छ कि यो अस्थायी रूपमा त्यहाँनिर आइसकेपछि पुरा लाइट ब्लक गरिदिन्छ क्या. अस्थायी रूपमा चाहिँ यसले पुरा अँध्यारो बनाइदिन्छ. यो लास्ट टाइम हामीले पनि हेरे सबैले हेरेका थियौँ, होइन? कहिले थियो मलाई लास्ट टाइम थाहा भएन, तर अब नेक्स्ट हुन त छ नेक्स्ट पनि. यो पुरै टोटल इक्लिप्स समय समयमा मात्रै लाग्छ, धेरै एभ्री इयर त लाग्दैन. र यो कस्तो भने यो यसपालिको ग्रहण चाहिँ युरोपवासीले चाहिँ पार्सली देख्न पाउँछन् र डे टाइममा नै. हाम्रो यहाँ सूर्यास्त भइसकेको हुँदैन र डे टाइममा नै त्यो सुरु हुन्छ अनि त्यसपछि सूर्यास्त हुन्जेलसम्म चाहिँ हामीले अहिले त्यसको फिल गर्न सक्छौँ, हेर्न सक्छौँ भनौँ न. र चन्द्रमाले चाहिँ सूर्यलाई ब्लक गर्छ यहाँको टाइम चाहिँ झन्डै झन्डै एप्रोक्सिमेटली भनेर भनिएको छ क्यारे. बिएसटी टाइम 1818 भनेपछि साँझको 6 बजेदेखि 12 मिनट जाँदादेखि 6 बजेर 12 मिनटदेखि 6 बजेर 19 मिनटसम्म त्यहाँ चाहिँ त्यहाँबाट सुरु हुन्छ यो. अनि 6 बजे जे होस् भनौँ न पछाडि सुरु भयो, सुरु हुन्छ यहाँ बेलायतमा. अलि लेटर आवरमा यो साँझको समयतिर, साँझ परिसकेको हुँदैन, हाम्रो त यहाँ अझै डे लाइट हुन्छ, होइन? घाम लागिरहेको हुन्छ ठाउँ ठाउँमा. र यो चाहिँ भरे 8 बजेपछि चाहिँ सकिन्छ, झन्डै 8:15 चाहिँ बिस्तारै बिस्तारै यो सकिन्छ. र यो सुरु भएको जब 6 बजेपछि सुरु हुन्छ, यसको 6 बजे लेट्स से 6 बजे सुरु भयो भने यसको एक घन्टामा चाहिँ एकदम पिकमा हुन्छ कि, पुरा त्यहाँ कभर गरेको हुन्छ. सो त्यो हेर्न सकिन्छ. त्यसपछि बिस्तारै बिस्तारै फेरि छोड्दै जान्छ. र यो हेर्नको लागि भनेर मानिसहरू यति धेरै ठाउँमा पुग्छन् जहाँ जहाँ, यति धेरै ठाउँमा त नभनौँ तर जहाँबाट चाहिँ राम्रोसँग क्लियर देख्न सकिन्छ त्यहाँ ट्राभल गर्ने गर्छन्. र स्पेनतिर अहिले धेरै त्यतातिर धेरै राम्रोसँग देखिन्छ नि, पोर्चुगल स्पेनतिरबाट. त्यसैले गर्दाखेरि कति मानिसहरू चाहिँ गालिसिया स्पेनको त्यो पहाड अग्लो अग्लो हुन्छ नि त्यो ठाउँतिर पुगिसकेका छन्, पुग्दै अब आज हिँडेर भोलि त पुगिहाल्छन् पर्सि, होइन? सो यो छ कतिको वान्स इन अ लाइफ एक्सपिरियन्स हुन्छ, कतिको चाहिँ अब एडिक्सन के उनीहरूको हबी नै हुन्छ, उनीहरू गइरहन्छन् बारम्बार. पुरा क्यामेरा, होइन, हाई स्पेक क्यामेरा, टेलिस्कोप, स्पेसलिस्ट टेलिस्कोप हुन्छ यसको लागि, ड्रोन पनि हुन्छ, त्यो बोकेर हिँडिहाल्छन्. सो कति चाहिँ यसको यसलाई साह्रै फलो गर्छन् कि धेरैमा मानिसहरूले, धेरै मानिसहरूले. एनिवे तपाईँ फलो गर्नुहुन्छ कि हुन्न, होइन? र अब यहाँ युकेमा चाहिँ पुरै टोटल इक्लिप्स देख्न पाइँदैन हामीले, पार्सली मात्रै देख्न पाइन्छ किनभने त्यो बाटोमा हामी परेका छैनौँ कि. यो यसको बाटो चाहिँ अहिले यसको बाटो यहाँ परेको छैन. र योर्कसायर र नर्थ इस्ट बाट राम्रोसँग देख्न सकिन्छ, 92% जति त्यहाँबाट देख्न सकिन्छ. हजुर, र योर्कसायर अनि उता नर्थ इस्ट एरियाबाट, नर्थ इस्ट भनेपछि अब यहाँनिर त्यो देख्न सकिन्छ भनौँ न. र यो चाहिँ तल अरू कन्ट्रीहरूमा चाहिँ कहाँ राम्रोसँग देख्न सकिन्छ भने पोर्चुगल र स्पेन, स्पेनबाट अझै धेरै राम्रोसँग देख्न सकिन्छ किनभने यो बाटो नजिकै छ कि. जति बाटोको नजिक छ त्यतातिर राम्रोसँग देख्न सकिन्छ. र यो चाहिँ सुरु कसरी हुन्छ भने यो साइबेरियाबाट सुरु हुन्छ यो इक्लिप्स, यो यसपालिको ग्रहण साइबेरियाबाट सुरु हुन्छ अनि त्यसपछि यो यसको बाटो चाहिँ आर्कटिक ओसन हुँदै हुँदै ग्रिनल्यान्ड अनि आइसल्यान्डलाई क्रस गर्छ
र उता नर्दर्न एटलान्टिक ओसनतिर जान्छ होइन, त्यतातिर पुग्छ र पछि चाहिँ नर्दर्न स्पेन, उत्तरी स्पेन र उत्तरी स्पेनतिर आइपुग्छ सकिने बेलातिर, अनि यो मेडिटेरनतिर जान्छ होइन, त्यता आएर सकिन्छ। र युरोपले अब युरोपवासीले पार्सियली देख्न सक्नुहुन्छ यसलाई होइन, पुरा यो जब ग्रहण लाग्छ त्यतिखेर चाहिँ पक्का ढ्याप्पै हुन्छ, अनि यसलाई त्यतिखेर चाहिँ पुरा कस्तो अँध्या दिउँसै अँध्यारो हुन्छ कि, अचम्म लाग्दो सिन हुन्छ होइन, अनि पक्का चराचुङ्गीहरू पनि कराउन छोड्छन् नि, किन भन्दा रात पऱ्यो भन्ने बुझ्छन् कि उनीहरूले, त्यसैले गर्दा चुपचाप हुन्छ, साइलेन्ट हुन्छ, उनीहरूको पनि आवाज आउँदैन। र यो हेर्ने बेलामा चाहिँ एकदमै ध्यान दिनुपर्छ है, सेफ्टी ध्यान दिनुपर्छ, हाम्रो आँखा ड्यामेज हुन्छ घामलाई माथि हेर्दा आकाशमा सिधै, न योलाई प्रोटेक्सन नगरिकन सनग्लास लगाइकन नलगाइकन नाङ्गो आँखाले हेर्ने हुँदैन, जहिले पनि माथि हेर्नु हुँदैन आकाशमा घाम लागेको बेलामा, र यो ग्रहणलाई पनि हेर्नु हुँदैन, आँखा ड्यामेज हुन्छ, त्यसैले गर्दाखेरि यसलाई हेर्नको लागि स्पेसल ग्लासेसहरू हुन्छन्, त्यो चाहिँ पक्का युज गर्नुपर्ने हुन्छ, कि चाहिँ अब सोलर टेलिस्कोपहरू हुन्छन् तिनीहरू युज गर्नुपर्ने हुन्छ। द रोयल अब्जर्भेटरी ग्रिनिचले चाहिँ यसको इक्लिप्सको ग्लास प्रोटेक्सन हुन्छ, र त्यो ग्लासमा चाहिँ त्यहाँ लेखिएको हुन्छ है, सेफ्टी सर्टिफिकेसन आइएसओ 123.12-2 अथवा आइएसओ 123.12-2.0 यस्तै यस्तै लेखिएको हुन्छ। सो यो ग्लासेसहरूमा हेरेर मात्रै लगाउनु पर्छ, त्यो प्रयोग गर्नुपर्ने हुन्छ, अरू नर्मल ग्लासले पनि हुँदैन, नर्मल सन ग्लासले पनि हुँदैन, स्पेसल ग्लास नै चाहिन्छ यो हेर्नको लागि, त्यसले गर्दाखेरि ध्यान चाहिँ दिनुहोला। ओके, अब गीत सुनौ, द एलिमेन्टको गीत छ यतिखेर, गीत सुन्दै समाचारतिर लागौँ।

0: સૈન્ય સમુદાયમાં પેલાયન ભરી ઓનર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધો. दोलखा गौरीशंकर नौको रोलबालिङ क्षेत्रमा पर्ने यलुङ्ग्री हिमाल आरोहणका बेला करिब 10 महिनादेखि हिमपरिमा बेपत्ता भएका 5 जनाको शव भेटिएको छ. गएको कार्तिक सत्रमा यलुङ्ग्री हिमाल आरोहणका क्रममा बेपत्ता भएकाको शव फेला परेको दोलखा प्रहरीका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिनुभएको हो. स्थानीयले 5 वटा शव देखिएको जानकारी दिएका थिए. आज ड्रीम डेस्टिनेसनले पठाएका हेलिकप्टरले 3 वटा शव गुङ्गर भन्ने ठाउँमा ल्याएको र 2 वटा शव लिन फेरि हेलिकप्टर घटनास्थल गएको खड्काको भनाइ छ. गएको कार्तिकमा नेपाली र विदेशी सहित 15 जना यलुङ्ग्री हिमाल गएका थिए. त्यो बेला हिमपहिरोमा परेका 8 जनाको सकुशल उद्धार गरिए पनि 7 जना बेपत्ता भएका थिए. त्यति बेला गौरीशंकर नौका पदम तामाङ र सोलखुम्बुका मेरे कार्कीको शव फेला परे पनि 5 जनाको शव भेटिएको थिएन. खोजीमा सहभागी ड्रीम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यति बेला खोजी कार्य स्थगित गरिएको थियो. हिमपहिरोमा इटलीका 2 जना सहित फ्रान्स, जर्मनी र क्यानाडाका नागरिक बेपत्ता भएका थिए. विदेशी राजदूतहरूसँग छुट्टा छुट्टै नभेट्ने अडानबाट पछि हटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक भारतीय राजदूतसँग भेट्नु भएको छ. भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक्लै भेट गरेको भन्दै शाहको सचिवालयले तस्विर सार्वजनिक गरेको छ. उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकारीका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ. प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो. प्रधानमन्त्री शाहले अझै चिनिया राजदूत चाङ माओमिङलाई पनि भेट दिँदै हुनुहुन्छ. भोलिदेखि नाइमा मोबिलिटी एक्सपो 2026 सुरु हुँदैछ. तयारीको अन्तिम दिन आज रहँदा विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ. आयोजकका अनुसार अहिलेसम्म स्टल निर्माणको 50-60% काम सकिएको छ. बेलकुटी मण्डपसँगै पुलिस क्लबको भूमिगत पार्किङमा पनि प्रयोगमा ल्याइने आयोजकले जनाएको छ. यसपटक एक्सपोमा 55 ब्रान्डका सवारी साधन राखिनेछन्। त्यसमध्ये करिब 40 नयाँ मोडल सार्वजनिक तथा लन्च हुने आयोजकको भनाइ छ. एक्सपोमा फुड कोर्ट र मनोरञ्जनका कार्यक्रम समेत हुनेछन्। नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय संघ सभाले 1 वर्षको अवधिमा 1,20,07,000 बकेउता उठाएको छ.
1: शाखाले आर्थिक वर्ष 2082-83 771 ग्राहकबाट सोक बक्यौता उठाएको हो. प्राधिकरणको खादबारी वितरण केन्द्रका प्रमुख बाबुराम चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र 4,00,000 भन्दा बढी बक्यौता उठाएको छ. प्राधिकरणले सदरमुकाम, खादबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो. विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रले आर्थिक वर्ष 2081-82 66,74,000 बक्यौता उठाएको थियो. जिल्लामा 31,590 ग्राहक रहेका छन्। जिल्लामा उत्पादित 46 मेगावाट विद्युत मध्ये 6 मेगावाट मात्र खपत भएको छ. संघसभामा 80% भूभागमा विद्युत विस्तार भइसकेको छ. विद्युत सेवा भर पर्दो बनाउन तुमलिङटार र बानेश्वरमा 220 केभीको सब स्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ. जिल्लाको सिरिचोङ, मकालु, गोटखोला र सभा पोखरी गाउँपालिकाका केही वडामा विद्युत सेवा विस्तार हुन बाँकी छ.
0: विश्वकै सबभन्दा खोजी गरिएका कुख्यात अपराधी मध्येका आइरिस नागरिक ड्यानियल किनाहनलाई दुबईबाट डब्लिन पुर्याएर हिरासतमा राखिएको छ. उनलाई दुबईले आयरल्यान्डमा बुझाएको हो. कुख्यात आपराधिक सञ्जालका नायकी भनेर चिनेका किनाहनमाथि आपराधिक संगठनलाई निर्देशन दिएको अभियोग लागेको छ. किनाहनले भने आफूमाथिका सबै अभियोग अस्वीकार गर्दै आएका छन्। थप आइरिस टाइम्सका खोज पत्रकार कनर गालागरबाट
2: Daniel Kinahan is probably the biggest criminal export from Ireland in recent history. He is someone who allegedly is in charge of a criminal group which has a turnover of €1 billion annually, that has deep, deep connections to narco criminals in South America, to terrorist groups in the Middle East, including Hezbollah.
0: म्यानमारको सेना समर्थित सरकारले हिरासतमा रहेकी 81 वर्षीय पूर्व नेता आङ सान सुकीलाई रिहा गर्न अस्वीकार गरेको छ. पूर्ण तथा बिना शर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रसङ्घ आसियानले गरेको आह्वानलाई राष्ट्रपति मिन आङ हाइङले अस्वीकार गर्नुभएको हो. पूर्व सेना प्रमुख समेत रहेका राष्ट्रपति हाइङले म्यानमारका लागि आसियानका विशेष दूतको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ. 2021 सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारबाट सत्ता कब्जा गरेपछि नेत्री सुकीमाथि क्षेत्रीय समूहका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ.
3: सुकीको अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला म्यानमार सरकारले गत साता अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिलाई भेट गर्न अनुमति दिएको थियो। खबर यति नै। नमस्कार।

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ। बिहानको 8:10 गइसकेछ अहिले। आजको यो क्षणमा हामीले गीत पनि सुनिरहेका थियौँ समाचारपछि। नितिया शिव अनि प्रहलाद तिमिल सिन्हाले गाउनुभएको एउटा मिठो गीत पछि अब हामी आजको पत्र पत्रिकाको हेडलाइनहरू हेर्छौँ र आभास गुरुङसँगको कुराकानी सुन्नेछौँ। आज उहाँ युनिभर्सिटी स्टुडेन्ट हुनुहुन्छ, होइन, र उहाँ माथि ग्लोस्टरतिर नर्थतिर बसोबास गर्नुहुन्छ र कहाँ पढ्नुहुन्छ, के गर्नुहुन्छ त्यो हामी अलिकति छोटो कुराकानी छ उहाँसँगको अहिले सुन्नेछौँ केही गीतपछि। फेरि यो न्युज पेपरका हेडलाइनपछि आजको पत्र पत्रिकाका हेडलाइनहरूमा विभिन्न थरीका हेडलाइनहरू छँदैछन्। यसमा वेदरको कुरा पनि छ, होइन, वेदरसँगै आएको विषय प्रसङ्ग पनि छ। र यो वेदर चाहिँ कस्तो भने, अब चिसो यो तातो फेरि आउँदैछ र कति पत्र पत्रिकाले यो हेडलाइन यसलाई बनाइरहेका पनि छन्। जस्तो मिररले, डेली मिररले डे अफ डेन्जर्स भनेर भनिरहेको छ, होइन, र अब सुक्खापना फेरि आउँदै, सुक्खापना त छँदैछ, त्यसमाथि फेरि अर्को हिट तातोपना आउँदैछ यहाँ, र तापक्रम बढ्ने कारणले गर्दाखेरि चाहिँ वाटर सेफ्टीमा ध्यान दिनु पर्यो भनेर यो पत्र पत्रिकाले लेखेको छ, होइन। र अहिलेसम्म यो समरमा मात्रै गए, यो समरसम्मको अहिलेसम्मको वाटर रिलेटेड ट्रेजेडी हेर्ने हो भने 40 घटना यस्तो घटिसकेको छ र यो घटनामा कतिको मृत्यु पनि भइसकेको छ, होइन। ओपन वाटर स्विमिङ गर्दाखेरि, चाहे समुद्रमा होस्, चाहे खोलामा होस्, चाहे तालमा होस्, हाम फाल्दाखेरि चिसोको लागि भनेर हाम फालिन्छ, त्यो हाम फाल्दाखेरि चाहिँ त्यहाँनिर अब केमा ठोकिने हो, होइन, केमा ठोकिने पुगिन्छ अथवा के हुन्छ त्यो भन्न सकिनँ, त्यो क्लियर हुँदैन वाटर, बाहिरको ओपन वाटर देखिँदैन राम्रोसँग तल, त्यसैले गर्दाखेरि त्यो डेन्जर हुन्छ। सो त्यो ध्यान दिनको लागि पनि भनिएको छ कतिपय पत्र पत्रिकाले भने। अब यसमा चाहिँ फेरि यो सुक्खापना यसमा थपिन्छ, होइन, र यसले गर्दाखेरि चाहिँ यहाँ बेलायतमा अलिकति यो अब हामीलाई चाहिँ कार वसहरू, स्विमिङ पुलहरू, होइन, अनि वाटर होज पाइप वाटर त्यो बिहान कतिपय ठाउँमा छ र अरू ठाउँमा पनि बिहान हुनसक्ने सम्भावनाहरू देखिन्छ। 16 मिलियन मानिसहरू चाहिँ अहिले चाहिँ सुक्खापना भएको अर्थात् ड्राउट भएको अवस्थामा छन्। यो हप्तामा 16 मिलियन मानिसहरू चाहिँ खडेरीको मारमा पर्न सक्छन् भन्ने कुरा गरिएको छ, होइन। अब यहाँ 35 डिग्री सेल्सियस पुग्दाखेरि तापक्रम यसले चाहिँ फेरि अझै खडेरीको सिर्जना गर्न सक्छ भन्ने भनाइ चाहिँ आइले लेखेको छ। र कतिपय सरकारले चाहिँ वाटर फर्महरूले, विशेष गरिकन पानी कम्पनीहरूले चाहिँ नन एसेन्सियल, आवश्यक नपर्ने कतिपय चिजहरू त्यसमा चाहिँ ब्यान त होइन, कमी गर्ने, रेस्ट्रिक्सनहरू लगाउने, विशेष बिजनेसेसहरूको लागि भनेर भनिएको छ। जस्तो प्राइभेट मेम्बरसिप स्विमिङ पुलको लागि, जिमको लागि हुन्छ नि, हो त्यसमा चाहिँ अलिक रेस्ट्रिक्सन गर्ने, अलिक बढी कम प्रयोग गर्नको लागि चाहिँ त्यो उनीहरूलाई भन्ने त्यो छ, होइन। आज अरूको कुरा यो अहिले लेखेको, अनि अब यो लामो समयसम्मको सुक्खापनाले गर्दाखेरि चाहिँ अब यहाँनिरको पानीहरू, खोलाको मात्रा घटिरहेको छ, होइन, र पानीको रिजर्भ पनि कम भइरहेको छ, र वार्निङहरू पनि के आइरहेको छन् भने अब इन्भाइरोमेन्टल प्रब्लमहरू, समस्याहरू हुन सक्छन्। क्रप्सहरू, विशेष गरिकन बाली नालीहरू चाहिँ एकदम कम भइरहेका छन् र यसले चाहिँ बाली नाली पनि एकदम कम भइरहेको र वातावरणीय समस्याहरू पनि यसले अझै बढाउन सक्छ भन्नुको तात्पर्य चाहिँ यसले चाहिँ जस्तो माछाहरूलाई भयो, होइन, माछाहरूलाई यसले असर गर्छ सिधै। टक्सिन लेभलहरू खोलामा धेरै हुन्छ, होइन, यता बगाइ गइरहेको हुन्छ, त्यो त्यसले चाहिँ माछाहरूलाई, अरू जीवहरूलाई असर गर्न सक्छ यो टक्सिनहरूले भनेर भनिएको छ। र यसका अलावा फेरि अब यहाँनिर यस्तै इलेक्ट्रिसिटीको पनि चर्चा छ पत्र पत्रिकामा, र यो टाइम्सले चाहिँ के लेखेको छ भने चाहिँ यो रिस्क अफ ब्ल्याकआउट, अब ब्ल्याकआउट हुन सक्ने सम्भावनाहरू चाहिँ यहाँ धेरै छन्। इलेक्ट्रिसिटी बिललाई कटआउट गर्नको लागि चाहिँ यो प्लान गरिँदैछ भन्ने कुरा हो, र बेलायतले चाहिँ नेसन वाइड रूपमा ब्ल्याकआउट हुन सक्ने सम्भावना, अर्थात् ब्ल्याकआउट भनेपछि लोड सेडिङ हुन सक्ने सम्भावनाहरूको कुरा गरिएको छ, र यो इलेक्ट्रिसिटी सिस्टम चाहिँ त्यो त्यसमा हेरिँदै पनि छ कि गभर्मेन्टले यो ग्रिन टार्गेट एक त बढाउनको लागि, होइन, ग्रिन टार्गेटमा पुग्नको लागि, र अहिलेको सुक्खापनाले पनि झन् यसलाई असर पनि गरिरहेको हुन्छ, होइन। द नेसनल इनर्जी सिस्टम अपरेटरले चाहिँ यो प्रिपेयर गरिरहेको छ, यो ग्रिडमा नेसनल्ली चाहिँ यो कस्तो भने ब्ल्याकआउटहरू इन्क्रिज गर्ने।
लोड सेडिङहरू इन्क्रिज गर्ने, सायद यसैको लागि टेस्ट भएको थियो के अरे होइन, यो विकेन्डमा तपाईँहरूले तपाईँको ठाउँमा टेस्ट भएको थियो कि थिएन, हामी कहाँ 3-4 टेस्ट भयो, पुरा ब्ल्याकआउट भयो, सबै गयो बत्ती, त्यसपछि फेरि एकछिनमा आयो, तर अगाडि चाहिँ मेसेज आएको थियो मोबाइल फोनमा चाहिँ मेसेज आएको थियो, सायद तपाईँको पनि आयो होला होइन, ठाउँ ठाउँमा सायद त्यो टेस्ट पनि गरिरहेको छ क्यारे सरकारले, तपाईँहरूकोमा पनि मोबाइल फोन आयो, मोबाइल फोनमा यस्तो मेसेजहरू पहिला आउँछ अनि त्यसपछि बल्ल ब्ल्याकआउट हुन्छ, अर्थात् पुरै बत्ती जान्छ, एकछिन जान्छ पुरै अनि त्यसपछि फेरि आउँछ यो टेस्ट होला सायद होइन, सो त्यो टेस्ट गरिरहेको मेसेज आउँछ, यो भइरहेको अवस्था थियो विकेन्डमा। एनिवे यो एउटा प्रसङ्ग भयो पत्र पत्रिकासँगै आएको होइन, र अब अहिले अरू चाहिँ के छ भने यो क्रिमिनलहरू अपराधीहरू जो जेलमा छन् उनीहरूलाई छुट्टेको कुरा र छुटाउने कुरा जुन छ त्यसमा फेरि अर्को त्यसमा फेरि न्युजहरू पनि त्यसमा थपिएका छन् भन्नु पर्यो, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री एन्डी बर्नमलाई चाहिँ यसको अब कन्सिक्वेन्स यसको परिणाम चाहिँ यसरी छुट्ने हो छुटाउने हो भने चाहिँ परिणाम नतिजा यसको राम्रो हुँदैन त्यसैले यसमा ध्यान दिनु पर्छ भनेर प्रधानमन्त्रीलाई भनिएको छ, र प्रहरी हार्पर जसको मृत्यु भएको थियो उनका हत्याराहरू पनि छुट्नेवालादेखि लिएर यति मात्र होइन अरू अरू क्रिमिनल केसमा मुछिएकाहरू पनि जस्तो जेट जम्बो प्लटरहरू भए होइन जसले चाहिँ अब जेट जम्बो प्लट गरेका थिए अनि यस्तै गरिकन विद्यार्थीहरू पनि अनि एकजना दिदी बहिनीको पनि कुरा छ यहाँ यसमा होइन फेनेला सेफर्ड उनको पनि यस्तै घटनामा मृत्यु भएको थियो, उनका किलर जेलमा छन् उनी छुट्ने सक्ने सम्भावना रहेको छ होइन, फेलेनाको चाहिँ डेन्जर ड्राइभिङ गरेको कारणले गर्दाखेरि उनको मृत्यु भएको थियो हो, त्यस्तै नै उनी पनि छुट्ने बेला भएको छ यी अपराधीहरू भन्ने कुराहरू पत्र पत्रिकामा आफ्नो आफ्नो एङ्गल त नभनौँ तर यी केसहरू छन् भनेर केस भन्दाखेरि पनि यस्तो यस्तो घटनाहरूको जेलबाट छुट्न सक्ने सम्भावना छ अपराधीहरू भनेर लेखेका छन् पत्र पत्रिकाले, विभिन्न जस्तो सनले लेखेको छ होइन र अरू पत्रिकाले पनि लेखेका छन्, यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा छ र अहिलेसम्म हेर्ने हो भने चाहिँ अब यसमा कस्तो भने फेरि यहाँ रनिङ आउट अफ स्पेस पनि हुन लाग्यो अरे प्रिजन जेल यहाँका जेलहरू चाहिँ स्पेस यहाँको जति स्पेस छ त्यो पनि भरिन लागिसक्यो अरे, किन भन्दाखेरि रिपिट गरेर दोहोऱ्याइ तेह्रै मानिसहरू चाहिँ त्यहाँ जेलमा आइरहेका छन् कि अफेन्ड गर्ने अनि आउने फेरि अफेन्ड गर्ने त्यहाँ अपराध गर्ने आउने फर्केर फेरि छुटेकाहरू फर्केर आइरहेका छन् र पहिलेदेखि छुटेकाहरू बारम्बार फेरि फर्केर आउँदो रहेछन् अपराध गर्ने फेरि फर्केर आउने हो, यस्तो घटनाहरू धेरै भएको कारणले गर्दाखेरि स्पेस एकदमै कम भएको छ जेलमा, त्यसैले पनि छोड्नुपर्ने बाध्यता अहिलेको स्थितिलाई ध्यान दिँदै प्रहरी विभागले पनि यो प्रहरीले चाहिँ प्रहरी विभागका लिडरले चाहिँ यो भन्नुभएको रहेछ, चिफ इन्सपेक्टर अफ प्रोबेसन उहाँले चाहिँ मन्त्री प्रधानमन्त्री र अरू मन्त्रीहरूलाई चाहिँ सचेत गराउन खोज्नु भएको छ, यो डेन्जर भयो सिग्निफिकेन्ट नम्बरहरू चाहिँ अहिले छुटेका छन् र भरिन लाग्यो त्यसैले गर्दाखेरि यतातिर ध्यान दिनको लागि आग्रह गर्नुभएको छ। हजुर यिनै पत्रिकामा यो छ र अर्को चाहिँ फेरि चाइनिज स्पाई क्यामेराहरू यहाँ भेटेको कुरा पनि छ होइन, तपाईँले अनलाइनमा लिनुहुन्छ कहाँबाट लिनुहुन्छ क्यामेरा थाहा हुँदैन, घरमा मजाले प्रयोग गरिरहेको हुन्छौँ हामीले तर अब त्यो क्यामेरा जजाले कहाँ कहाँबाट लिएका हुन्छन् त्यहाँ त्यहाँ कता कता बनेका हुन्छन् त्यहाँबाट स्पाई चाहिँ भइरहेको हुन्छ, गर्न सक्ने अवस्था भइरहेको भन्न सकिनँ तर चाहे भने गर्न सक्ने अवस्था हुन्छ, र यस्तै गरिकन यहाँ एउटा बेलायतमा पनि यो सिक्रेटली कतिपय यहाँको जहाजहरूमा भनौँ न ड्रोनहरूमा जोडिएको रहेछ अरे र इन्फर्मेसन चाहिँ अरू ठाउँमा पनि जाँदो रहेछ अरे कि त्यो त्यहाँनिर जडान गरिएको एउटा कम्पोनेन्ट त्यहाँ रहेछ ड्रोनमा र त्यसबाट इन्फर्मेसन चाहिँ अब जहाँ बनेको हो त्यहाँ जाँदो रहेछ अरे, सो यो प्रसङ्ग पनि आज आइरहेको छ हेडलाइन। यति नै गरौँ आजको खबर खबरहरू, अब गीत सुनौ आउनुहोस्, वर्षा कर्मचारीले गाउनुभएको छ यो गीत, अनि गीतपछि अर्को गीत पनि छ यहाँको गीत पनि छ है, पालाम पनि आउँदैछ एकछिन प्रतीक्षा गर्दै गर्नु होला, अनि आवाजसँग गरेको कुराकानी पनि म राख्नेछु एकैछिनमा।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: म आज आभास गुरुङसँग कुराकानी गर्दैछु, जो चाहिँ रेडिङ युनिभर्सिटीमा पढ्दै हुनुहुन्छ, र उहाँसँग मेरो भेट भएको छ इम्जिन ब्यारेक्स ग्लोस्टरमा। र उहाँको मम्मी बाबा चाहिँ यहीँ गोर्खा आर्क सपोर्ट बटालियनमा कार्यरत हुनुहुन्छ, र आभासको बहिनीसँग त म बोले एल्बीसँग होइन, अब आभाससँग कुराकानी गर्न चाहन्छु। आभास चाहिँ अहिले रेडिङमा पढ्दै हुनुहुन्छ, के पढ्दै हुनुहुन्छ भनेर सोधौँ, अनि अहिले चाहिँ अरू के गर्दै हुनुहुन्छ उहाँलाई सोधिहाल्न चाहन्छु। हेलो आभास।
1: हेलो आन्टी, नमस्ते।
0: आभास, तिमी के पढ्दैछौ?
1: म चाहिँ युनिभर्सिटी अफ रेडिङमा पढ्दैछु अनि ल पढ्दैछु आन्टी।
0: वा, ल पढ्दै रहेछ तिमीले है? आफै सेलेक्ट गरेको हो यो सब्जेक्ट कि कसैको सजेसनमा तिमी गयौ जोइन गर्न?
1: होइन, सबै पुरै मेरो आफ्नो मनबाट आएको हजुर, अनि ल बच्चाबाट मन थियो हजुर, अनि त्यो पर्स्यु गर्दैछु हजुर आन्टी।
0: अनि कतिको

0: चाहिँ जस्ट पर्सिभियर गर्नुपर्छ अनि एफर्ट पुट इन गर्नुपर्छ अनि जस्ट होप फर द बेस्ट अब के गर्छ एआईको फ्युचर अनि हेरौँ हजुर.
1: तिमीहरूले पढ्दाखेरि ल पढ्दाखेरि चाहिँ एआईलाई पनि मिक्स गरेर पढ्नुपर्ने हुन्छ कि ट्रेडिसनल वेबाटै पढ्छौ?
0: एआईसँग पढ्नु मिल्नुहुन्छ तर नर्मली दे डोन्ट रेकमेन्ड इट अनि गर्नु मिल्नु हुँदैन किन भए टिचिङ त्यस्तै हुन्छ हजुर युनिभर्सिटीले भन्छ. सो लास्ट वाइ आज टु माई ओन थिङ हजुर हजुर
1: द्याट्स गुड थट. तिम्रो कुन इयर हो अहिले?
0: म चाहिँ फर्स्ट इयर हो.
1: कति वर्ष हुन्छ तिमीहरूको?
0: लोको कोर्स चाहिँ तिन इयर्सको लागि हुन्छ अनि म चाहिँ फर्स्ट इयर एकदमै इन्जोय गर्दैछु हजुर. नट जस्ट पढाइमा तर सोसियल लाइफ नि राम्रो हुँदैछ एकदम हजुर.
1: अनि कहिले कहिले आउँछौ घरमा?
0: होलिडेजमा अनि अरू दिनको लागिहरू लाइक दसैँ लाइक तिहारको लागि घर आउँछु अनि इनकेस मम्मीले मलाई चाहिन्छ म घर आउँछु पनि हजुर.
1: मम्मीले कतिखेर चाहिँ आऊ भनेर भन्नुहुन्छ बाबा मम्मीले?
0: अलमोस्ट एभ्री विकेन्ड तर दे अन्डरस्ट्यान्ड हो म बिजी हुन्छु समटाइम्स हजुर.
1: बाबा मम्मीले चाहिँ एभ्री विकेन्ड घरमा आए हुन्थ्यो भनेर उहाँहरू सोच्नुहुन्छ क्या. बट तिमीले चाहिँ के सोच्छौ?
0: उहाँहरू चाहिँ सोध्छ लाइक म इनफ खाँदैछु लाइक खानाहरू बिकज एकदमै वरि गर्छ मेरो वेलबिङको लागि युनिमा अनि समटाइम्स पढ्दैछ नि हजुर बोल्छ नि ओभियसली दे वन्ट बेस्ट फर मी अनि लाइक स्टिल लाइक बेस्ट हाई एक्सपेक्टेसन्सहरू चाहिन्छ मलाई हजुर. त्यो हो आन्टी
1: मेन चाहिँ के हुँदो रहेछ भने प्यारेन्ट्सलाई तिमीहरू युनिभर्सिटी गएको बेलामा उसले के खायो होला भन्ने हुन्छ क्या. लाग्यो मम्मले भन्नुभयो जस्तै होइन तिमी आफै पकाएर खान्छु कि मम्मी बाबाकोमा विकेन्डमा आउँदाखेरि फेरि टन्नै बोकेर जाने हो?
0: आफै बनाउनु पर्छ अब खाना.
1: तिमीले पकाउनु जानेछौ?
0: हजुर पकाउनु जानु मिल्नु हुन्छ लाइक पास्ता बनाउँछु समटाइम्स दाल भात बनाउँछु हजुर अनि साथीहरूसँग लजानेहरू पुरै कुक गर्छु हजुर.
1: युनि गएर सिकेको कि घरबाटै सिकेर गयौ तिमी?
0: घरबाट अनि युनिबाट हजुर.
1: आवास एकदमै खुसी लाग्यो तिमीसँग पनि कुरा गर्न पाइयो है. थ्याङ्क यू ल अल द बेस्ट तिम्रो करियरको लागि है त.
0: थ्याङ्क यू हजुर धन्यवाद.

0: SBFBS गोरखा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।

हामीले अहिले एउटा पञ्चे बाजा सुन्दै थियौँ. उठबस्त गर्ने मौका मिल्यो होला तपाईँलाई. पञ्चे बाजा त निकै लामो छ, तर अब यति नै सुनौ आजलाई, होइन? समय पनि सकिनै लाग्यो. रामजी खान अनि सुनिता हमाल गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. अब एकछिनमा चाहिँ पालम सुन्छौँ हामी. हाम्रो यहाँहरूले नै भन्नुभएका केही गीतहरू नै हामी बिचबिचमा सुनाइरहेका छौँ. अघि पनि मैले सुनाएको थिएँ, कृष्ण चामलिङज्यूले भन्नुभएको, हाम्रो कृष्ण दाजुले भन्नुभएको, मनको घाउ निको पार्ने मलम भइदिए भन्ने. प्रमोद खरेलले गाउनु भएको निरा पिजी को गीत हो. उहाँ स्थानीय प्रतिभा, हाम्रो निरा पिजी बहिनी, र उहाँको यो गीतलाई सङ्गीत सजाउनु भएको राजकुमार बगरले. अघिको गीत है, हामीले प्रमोद खरेलको गीत जुन सुनिरहेका थियौँ यो पञ्चेबाजाभन्दा अगाडि. र यो पञ्चेबाजा पछि चाहिँ अब पालम हाम्रो यही फोक्सटनमा हुनुहुने सविता वनेमजीले अनुरोध गर्नुभएको पालाम हामी सुन्नेछौँ एकैछिनमा. र हामी छुट्टिन्छौँ फेरि अर्को गीतसँग. अझै दुईवटा गीत बाँकी रहेका छन् मेरो चार्टमा हेर्दाखेरि. अहिले प्रश्न म सुनाऊ एकचोटि, उत्तर पनि केही श्रोताले त दिनुभएको छ है. अघि नै मैले सुनाएको थिएँ, एकचोटि मात्रै हो सुनाएको, होइन दुईचोटि भयो, दुईचोटि सुनाएँ. अब योसँग तिनचोटि हुन्छ, हरेक घन्टामा एकचोटि एटलिस्ट सुनाउँछौँ हामी. त्यसैले अब थर्ड टाइम सुनाउँदाखेरि कतिजना आउनुहुँदो रहेछ हेरौँ है. यो गीत तपाईँले सुन्नुपर्छ र यो गीतको आवाज, गीत गाउने कलाकारको नाम तपाईँले भन्नुपर्छ.

हजुर, यो आवाज कसको हो तपाईँले चिन्नुपर्छ। यति मिठो गायिका को हुनुहुन्छ, गीत गाउने गायिका को हुनुहुन्छ, उहाँको नाम मात्रै पठाउनुहोस् हामीलाई। यो शुक्रबार बिहान 8 बजेसम्ममा क्वेसन यही हो, यो साताको लागि राखिएको, मैले आवाज राखेको छु। अब यस्ता गीतहरू म राख्दै जानेछु बेला बेलामा, निकै नै तपाईँले सुन्नु पनि भएको छ। हाम्रो कलाकारहरूको नाम चिन्नु पनि पऱ्यो नि, होइन? हामीले सुनाइरहेका हुन्छौँ यी गीतहरू, तपाईँले नाम कत्तिको चाहिँ याद राख्नुहुँदो रहेछ र कति चाहिँ कलाकारहरूको फ्यानहरू पनि हुनुहुन्छ आफ्नो आफ्नो, होइन? यहाँहरूले उत्तर पठाउँदै पनि हुनुहुन्छ है, पठाइ पनि सक्नु भएको छ अघि दुईचोटि राख्दासम्म, अब तिनचोटि कति पठाउनुहुन्छ, भोलि पर्सि निको पर्सि पनि छ समय हुनु चाहिँ। अब यहाँ अघिदेखि सम्पर्क गर्नुहुने श्रोताहरूको पनि यसो नाम लिन चाहन्छु म, होइन? तपाईँहरूको मेसेजहरू पनि थरी थरीका छन् र यहाँहरू बिहानबाट आउनुभएको छ। हाम्रो नूतन भूषालजी अघि नै आउनुभएको, होइन? अनि ताराप्रसाद चेमजङजी, शोभा गुरुङ अलसटबाट, र अञ्जना बहिनी पनि अल द वे उता नेपालबाट अघि नै हो आउनुभएको, उहाँ पनि उता 7 बज्ने बेलातिर उहाँ आउनुभएको थियो र उहाँको गुड मर्निङ मेसेज छ। आशा दिदी गुड मर्निङ, नमस्कार, आराम कुशलताको को सबै सबैमा कामना पुर्याउन चाहन्छु है भनेर भन्नुभएको छ तपाईँ हामी सबैमा। उहाँले यसरी कुशलताको कामना गर्नुभएको छ र धेरै समयपछि कार्यक्रम सुन्दैछु। आशा दिदीको टाइटल नाम फुलमाया पनि जोडिसकेछ मैले त पत्तै पाएको थिइनँ भनेर उहाँले हाँसेको इमोजी पठाउनु भएको छ, होइन? र काठमाडौँको मौसम शीतल छ, निकै हरियाली छ, मेरो वरपर त रमाइलो नै छ यतातिरको मौसम। अनि साथमा इलामे चिया पिउँदै यता फोटोमा देखिएको सबै, यहाँ फोटोमा देखिएको सबै हजुरलाई टक्राएको छु है भनेर उहाँले शुभ दिन भनेर उत्तर समेत पठाइदिनु सक्नु भएको छ है। मनपर्ने गायिकाको पाली पो परेछ त आज त भन्दै उहाँले पठाइसक्नु भएको छ नेपालबाट, र उहाँ प्लेटमा क्रोसन ब्रेड है अनि चिया, यो घामफुलको त्यो दुईवटा घामफुल पनि सजाउनु भएको छ गमलामा, होइन? यो फ्रेस फुल त्यहाँ टेबलमा राख्नु भएको छ। घामफुल भने बुझ्नुभयो होला, घामफुल भनेको सूर्यमुखी फुल सूर्यमुखी फुल भन्दाखेरि सूर्यमुखी चारवटा होइन अक्षर लाग्यो, घाम भनेपछि एउटै भइहाल्यो होइन, त्यसैले घामफुल सजिलो। हाम्रो गाउँघरतिर त घामफुल भन्ने चलन छ त्यसैले। एनिवे, अञ्जना बहिनी धेरै धन्यवाद, गुड टु हियर फ्रम यु। हाम्रो टङ्क शेरचन्दज्यू पुरा आउनु भएको छ है दल बलसहित अनि उत्तर लिएर, त्यस्तै गरिकन हाम्रो राम राई पनि आउनु भएको छ, उहाँहरू पनि उत्तर पठाउनु हुनेमा पर्नुभयो, होइन? झुमबहादुर गुरुङ पनि गुड मर्निङ मेसेजको साथ आउनुभयो, युगमाया पुन पनि आउनुभएको छ, पक्का उत्तर पो फटाफट पठाउनु भएको छ यहाँहरूले। नमस्ते फुलमाया दिदी भनेर विष्णु गुरुङको पनि मेसेज छ। केबी तामाङजी आउनु भएको छ है आज निकै पछि, फेरि केबी तामाङजीले के लेख्नु भएको छ, कोटी कोटी नमस्कार छ दिदी भनेर भन्नुभएको छ। मेरो पनि नमस्कार तपाईँलाई। उहाँको चाहिँ उहाँले आफ्नो बारेमा, मेरो 9 अगस्तदेखि 18 अगस्तसम्म होलिडे छ, तर होलिडे गरेको थिएन, यो होलिडे यसो हेरेको प्राइस त हाई रहेछ होलिडे जानको लागि, सो स्याड, यो समय म कतै जान नसकेने भयो भनेर भन्नुभएको छ उहाँले। हजुर, उहाँ प्रायः गइरहनुहुन्थ्यो बाहिर, होइन? यसपालि त टिकट प्राइसहरू एकदम हाई छ जे चिजको पनि, इभन होटल बुक गर्दाखेरि पनि एकदमै हाई प्राइस छ क्या अहिले, रिसेसनको मार यस्तै छ, होइन? अब रिसेसनमा परेको देखिँदैन फिगरमा हेर्दाखेरि, तर मान्छेलाई चाहिँ पक्का चाप चाहिँ परिरहेको हुन्छ कि, त्यो फिल चाहिँ धेरै मानिसले कस्ट अफ लिभिङ कस्ट गरिरहेका छौँ हामीले। यो कस्ट अफ लिभिङ कस्टमा फेरि बेलामा, यो बेलामा फेरि के हुन्छ, सब प्राइस हाई हुन्छ, त्यो जानभन्दा बरु पछि जाउँला भन्ने हुन्छ, होइन? त्यसैले यहाँ बेलायतमा पनि त घुम्ने ठाउँहरू छन् नि केबी भाइ, होइन? र तपाईँ हुन त, तपाईँ त सबै ठाउँ गइसक्नु होला है युकेको त, मलाई त्यस्तै लाग्छ कि, किनभने तपाईँ यहाँबाट पुरा बाहिर बाहिर गइराख्नुहुन्छ, यहाँको सबै घुमिसक्नु भयो होला। घुम्नु भएको छैन भने आउनुहोस् डोभरतिर, यता पनि छ हिँड्ने ठाउँहरू, घुम्ने ठाउँहरू, प्राय हाइकिङ। हजुर, हाइकिङ गयो भने चाहिँ के हुन्छ भने हेल्थको लागि पनि राम्रो, होइन? आउटडोर एक्टिभिटी हुने र फेरि हाइकिङको लागि पैसा पनि धेरै लाग्दैन नि त। अब हाइकिङ जुत्ता र आफ्नो एक सेट त चाहिनै, होइन? त्यो त नर्मली सधैँ नै किनिरहेको हुन्छौँ हामीले, हुन्छ घरमा पनि, र त्यो चाहिने त्यति हो, जुत्ता मेन चाहियो, लौरी पनि चाहियो, होइन? अलिकति त्यस्तै छाता, त्यो सबै नर्मली हाम्रो छाता भन्दा टोपी सबै हुन्छ। अनि त्यसपछि जाने नि कता कता, होटल
कस्तो हुन्छ भने अब कताको हाइकिङ बुक गर्ने भन्ने हुन्छ, अब यही छैन भनेपछि सबभन्दा सस्तो कहाँनिर चाहिँ छ बस्ने ठाउँ है, त्यहाँ हेर्ने पहिला, अनि त्यसपछि त्यहाँ हाइकिङ छ कि छैन हेर्ने, अनि त्यतैतिर जाने, यस्तै गर्नु पर्ला जस्तो छ अहिलेको चाहिँ हालत यहाँ बेलायतमा होइन, तर नेपाल यहाँ बेलायतमा पनि धेरै घुम्ने ठाउँहरू छन्, त्यो गएर इन्जोय गर्न सकिन्छ। अरू श्रोता को हुनुहुन्छ हामीलाई पठाउनुहुने श्रोता? नीता राई पनि हुनुहुन्छ, बम गुरुङजी पनि हुनुहुन्छ, निकै पछि आउनु भएको छ ग्रिनफोर्ड, होइन उहाँ रेगुलर आइरहनुहुन्छ तर अहिले चाहिँ आज पठाउनु भएको छ केही समयपछि। भान्जी नमस्कार भनेर ग्रिनफोर्डबाट सुनिरहेको छु है, नयाँ नौलो खबर केही छैन मात्रै यो हाजिर गरेको भनेर भन्नुभएको छ, शुभ दिन सबैको भन्नुभएको छ, धेरै धन्यवाद छ हाजिर गर्नुभएकोमा। थम्सअप मात्रै गर्दै पनि पुग्छ कि हामीलाई चाहिँ, हजुर तपाईँहरूको एउटा सानो थम्सअपले एउटा सानो मुस्कान जे पठाउनुहुन्छ त्यहाँ, त्यसले चाहिँ यु विल मेक आवर डे, हजुर हाम्रो दिन उज्जवल बनाउनुहुन्छ यहाँहरूले, त्यसैले गर्दाखेरि हजुर थम्सअप मात्रै पठाउनु भए पनि पुग्छ नि हामीलाई, एकदमै हामी एकदमै खुसी हुन्छौँ। र यस्तै गरिकन हामीलाई अहिले झोरले आशा बहिनी, अहिले त तपाईँको कार्यक्रम मर्निङ वक गर्दै सुन्दैछु, उत्तर चाहिँ खोजेर पठाउँछु है भनेर खेलमती हाङमा लिम्बूज्यूले पठाउनु भएको छ कि, अघि नै उत्तर चाहिँ खोजेर पठाउनुहुन्छ तर वकिङमा जानुभएको छ, अहिले त घर फर्किने बेला भयो होला तपाईँको है। हाम्रो दिपेन्द्र प्रजापतिले चाहिँ उहाँले जापानबाट मेरो सोमबारे व्रत भनेर त पुरा खाजाको खाना नक्सा पठाउनु भएको छ है उहाँले, आमै नि कति दामी, पुरै हरियो मात्रै छ यहाँ त, हरियो हरियो मात्रै है, रङ्गीचङ्गी छ हुन त, हरियो घाँस हरियो के अनि त्यसपछि एउटा प्लेटमा चाहिँ पास्ता, उहाँको 1, 2, 3, 4, 5 छ त्यहाँनिर बर्डको र प्लेट गरेर, अनि एउटामा चाहिँ पास्ता छ कि, पास्तामा त्यो पनि मिठो कि भेजिटेबल हो त्यो पनि, टोमेटो पास्ता के हो थाहा छैन, तर पास्ताको त्यो लामो लामो चाहिँ देखिरहेको छु कि मैले, जम्मा मुस्किलले 10 छ होला त्यहाँनिर हजुर, यो खानेमाको तरिका थोरै मात्रामा खानुपर्छ, त्यसैले हेल्दी हुनुहुन्छ होइन, एकदम राम्रो यो नक्सा पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। फुलमाया दिदी फर्स्ट टाइम हियर, मैले सुने फ्रम आयरल्यान्डको लिमरिकबाट बिएफबिएस रेडियोलाई धेरै धेरै माया भनेर पठाउनु भएको रहेछ कि, हाम्रो डम्बरजीले, डम्बर गौतमजीले फर्स्ट टाइम सुन्नु भएको रहेछ, वा एकदम खुसी लाग्यो, तपाईँलाई धेरै धन्यवाद छ है, त्यहाँबाट आयरल्यान्डबाट हामीलाई सुनिदिनु भएकोमा। र यस्तै गरिकन अरू को आउनु छ, मणि थापा, सिद्धार्थ थापाजी पनि होइन, अनि खड्ग गुरुङमा पनि तिज आउन लाग्यो, तिजको गीत पो भनेर उहाँले त तिजको गीत एउटा रेकमेन्ड गर्नुभएको छ, हुन्छ मामा थ्याङ्क यू, हामी सुन्नेछौँ यो भोलि। र यस्तै गरिकन टिका पूर्जा आउनु भएको छ, मगर रेवन्त पनि आउनु भएको छ, राम राई पनि आउनुभयो, अनि तुलपुन पनि आउनु भएको छ नमस्ते भन्दै है, हर्क गुरुङ पनि आउनु भएको छ आसपोर्ट क्यान्टबाट, र छवि थापा दाई पनि नमस्ते बहिनी भन्दै आउनु भएको छ, थ्याङ्क यू, हाम्रो दिनलाई एकदम उज्जवल बनाइदिनु भएकोमा, यस्तै लभली लभली मेसेजहरू ले तपाईँहरूको। हाम्रो अर्को एन्डेभरबाट पनि आउनु भएको छ है, गोपाल रसाइलीजी आज बिहान 6 भजन आउँदैन त बहिनी भनेर भन्नुभएको रहेछ, आज आएन मैले त सुने जस्तो लाग्थ्यो लास्टमा त होइन, एनिवे विल चेक, थ्याङ्क यू जानकारीको लागि। अब चाहिँ हामी छुट्टिन्छौँ, मैले 2 गीत छ भनेको थिएँ, अब एउटा मात्रै सुनाउने बेला भयो, किन भन्दाखेरि टाइम अप, हजुर टाइम सिद्धियो कि यहाँनिर त, पालम हजुर, मुना मनु नेम्बाङ र मनु नेम्बाङ साथीहरूले गाउनुभएको यो पालम छ, यो पालम सुन्दै हामी छुट्टिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट, हवस् त बिदा हुन्छु, हेभ अ नाइस डे, भोलि बिहानै 6:30 भेटौँला, थ्याङ्क यू तपाईँको साथको लागि, बाई बाई, नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाब दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कंग्रेस सांसद रेणुका काउचा
4: सरकारलाई सचेत गराउनु अपमान होइन तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा ज्यालादारी कर्मचारी धर्नामा उत्रिएका छन्। काठमाडौँ केन्द्रीय कार्यालयमा देशभरका प्राविधिक शिक्षाले तालिम केन्द्र तथा परिषदका 2000 बढी कर्मचारी आएका हुन्। करार मासिक तथा दैनिक जलाधारी श्रमिक केन्द्रीय संघर्ष समितिले परिषद व्यवस्थापन समीक्षा 9 बुँदे मागपत्र पेश गरिएको जनाएको छ। समितिका सह संयोजक इन्जिनियर युकेश गौतमले पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय खेरौमा आएको बताउनु भएको छ। समितिले परिषद व्यवस्थापनलाई साउन 11 गते माग पूरा गर्न 24 घण्टे अल्टिमेटम समेत दिएको थियो। उनीहरूले सेवा सुविधा र सामाजिक सुरक्षाका विषयमा विवादमा परेको गुनासो गरेका छन्। आन्दोलनमा देशभरका 67 आङ्गिक शिक्षालयमा कार्यरत कर्मचारीको सहभागिता छ। गएको एक दिनमा देशभर 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 घाइते भएका छन्। यो अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा 20 घाइते भएका छन्। गएको वैशाख 1 साउन 24 देशभर हिजोसम्म देशभर 4452 विपदका घटना भएका छन्। ती घटनामा 205 मृत्यु भएको छ। ट्रमा सेन्टर सिराहाको लहान लैजान खोजेको विषय विरोधमा पूर्व पश्चिम राजमार्ग धनुषाको ढल्केवरका बासिन्दा सरकार विरुद्ध सड़कमा उत्रेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
5: पूर्व पश्चिम राजमार्गमा अवस्थित धनुषाको मिथिला नगरपालिकाका बासिन्दा सड़कमा उत्रेका छन्। मिथिला नगरपालिकाका बासिन्दाले नेपाल सरकारले षड्यन्त्रपूर्ण तरिकाले ढल्केवरको ट्रामा सेन्टर सिराहाको लहानमा निर्माण गर्न खोजेको आरोप लगाएर सड़कमा उत्रेका हुन्। धनुषाको मिथिला नगरपालिका साथ स्थित ढल्केवरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयवासी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ट्रमा सेन्टर पूर्व निर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग गर्दै गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाएको हो। माग पूरा नभए आन्दोलन थप सशक्त पार्ने स्थानीयहरूले चेतावनी दिएका छन्।
6: सत्ताकै आडमा जे है से मतलब ट्रमा सेन्टर चेन्ज गरेको विरोधको आन्दोलन है। यो हाम्रा सबै कागजी रूपमा सरकार लिखित क दे रहे ओहि सरकारको बजेट छ हम सब संचालन
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गएको बुधबार प्रतिनिधि सभाको बैठकमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केवरवासी आक्रोशित बनेका छन्। मिथिला नगरपालिका साथमा ट्रमा सेन्टर निर्माणका लागि सरकारले 20 करोड बजेट समेत विनियोजन गरिसकेको अवस्थामा अन्यत्र सार्ने कार्य गरेको आरोप मधेस प्रदेश सभा सदस्य एवं स्थानीय नेता हरिनारायण महतोको छ।
7: 1980 यो ढल्केवर ट्रमा सेन्टर निर्माण गर्नको निमित्त 20 करोड रुपियाँ विनियोजन नेपाल सरकारले समेत गरिसकेको अवस्थाहरू थियो। अहिले राजनीतिक रूपले षड्यन्त्र गरेर मधेस प्रदेशको नाममा ट्रमा सेन्टर लहानमा बनाउने भनेर अहिले वर्तमान नेपाल सरकारको रणनीति भएको कारणले आज हामी यो चरणबद्ध आन्दोलनमा सहभागी।
3: भोजपुरको सदानन्द नगरपालिकाले 3 करोड रुपियाँमा प्राङ्गरिक कफी खेती विस्तार गरेको छ। गएको वर्ष कफी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले 1.65 करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। किसानको लागत साझेदारी सहित परियोजनाको कुल आकार 2.99 करोड रुपियाँ रहेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख सुरेन्द्र कुमार उदास।
2: समृद्धिसँगै जोडिएको कुरा हो, यसले रोजगारी पनि सिर्जना गर्छ र यसले आय आर्जन पनि बढाउँछ। कार्यक्रम मार्फत यदि हामीले भने अनुसारको यदि सक्सेस भयो भने लगभग 1000 जना मान्छेले रोजगारी प्राप्त गर्न सक्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

Okay, सुन्नु भयो यहाँले फाप्लुको जङ्गलमा साइकल गुनाउँदै त्यो पनि साँझमा भन्ने बोलको गीत सुन्नुभयो. रमाइलो गीत रहेछ, मैले पनि पहिलो पटक नै सुनेको. र गाउने कलाकारको गुण छ रीना गिरी हुनुहुँदो रहेछ. शब्द सङ्गीत चाहिँ निराकार याक्थुम्बा 1974 हिडीको पो. सम्झना आयो निराकारजीको कुरा सुन्दाखेरि. एनिवे यहाँहरूलाई मङ्गलमै भनौँ न स्वागत भन्नुपर्छ. आजको बसाइमा सञ्चालक विनोद खड्का उपस्थित भएको छु. धेरै दिनपछि आइपुगेँ किनभने एक हप्ता हजुरहरूबाट टाढा भएको थिएँ, छुट्टीमा बसेको थिएँ. आशा गरौँ सबै ठिकठाक होला. तर जानुभन्दा अगाडि धेरै भनौँ न अब दुःखका कुराहरू पीडाहरू भोग्दै मैले बिदा लिएको थिएँ. र आत्मीय भाइ निर्मल पूर्जा निम्स भाइको दुःख निधनको खबर र त्यहाँको अपडेटहरू हामीले दिइरहेका थियौँ. अझै पनि कुराहरू आउँदैछ र बेलायततिर उहाँको पार्थिव शरीरलाई लाने कुरा हामीले सुनिरहेका छौँ. कहिले अब उहाँको अन्त्येष्टि हुन्छ, यानि कि फ्युनरलको बारेमा जानकारी छैन. तर पनि उहाँको परिवारसँग मेरो राम्रो चिनजान छ, भेटघाट छ, भइरहेको छ. अहिले त छैन तर हाम्रो कुराकानी भइरहेको छ. उहाँको आफ्नै दाई यानि कि कमल पूर्जा भाइसँग मेरो कुराकानी भइरहेको छ. र बिएबिएस युकेका सदस्यहरूले पनि मनकै भनौँ न यो कभरेजहरू गरिरहनु भएको छ. मलाई विश्वास र आगामी दिनमा भएका कार्यक्रमहरू अन्त्येष्टिका कार्यक्रमहरू पनि एकदमै राम्रोसँग कभर गर्नुहुन्छ. हाम्रो यो कर्तव्य पनि हो. बिएबिएस गोर्खा रेडीमा धेरै पटक आएर धेरै अन्तर्वार्ता दिनुहुने हाम्रा नेसनल हिरो इन्टरनेसनल हिरोलाई हामीले दुन गर्नुपर्ने सम्मान र विदाई त हामीले अवश्य पुरा गर्नैपर्छ. यो हाम्रो दायित्व पनि हो. र हाम्रा साथीभाइले हामीलाई अपडेट दिनुहुन्छ होला कार्यक्रमको बारेमा. त्यति मैले इन्फर्मेसन लिन पाएको छैन कि छुट्टीले गर्दाखेरि म उहाँकै आफ्नै दाई फेरि पनि भन्छु कमल पूजाजीलाई म कन्ट्याक्ट गर्छु र कहाँ के भइरहेको छ हामीलाई अपडेट दिनुहोस् भनेर. पाएको इन्फर्मेसन म बेलायत र बुनाएका साथीहरूलाई मैले जानकारी अवश्य पनि गराउनेछु. भन्दै यहाँलाई यही कुरा राखेर म अब नमस्कार भनौँ, स्वागत भनौँ. र आजको दिनको कुरा गर्नुपर्दाखेरि श्रोताहरू, आज हामी साउन महिनाको 25 गतेमा छौँ. सोमबार हो आज, अन्तिम सोमबार, साउनको सोमबार हो. त्यसले गर्दाखेरि चाडपर्वहरू पनि यसो हेर्दाखेरि विशेष गरी बोल बम बमका भनौँ न त्यसमा यात्रीहरू चारैतिर हिँडिरहेको केही फोटोहरू मैले राखेको छु. भने आजको दिनको कुरा गर्दाखेरि आज सोम प्रदोष व्रत लिनेहरूको लागि छ. र आजको यस बसाइमा आगामी दिनका कार्यक्रमहरू के छन् त्यो हामी विस्तारै जानकारी गरौँला. तर आजको बसाइमा केही समाचार राखौँ, मौसम सम्बन्धी कुराकानी राखौँ, देश विदेशका समाचारका शीर्षकहरू राखौँ. र आजको कुराकानीमा खेल सम्बन्धी कुराकानीबाट सुरु हुन्छ. हाम्रा मित्र हुन्छ खेल पत्रकार प्रकाश तिमिल सिन्हाज्यूले अपडेट दिनुहुन्छ. अब नेसन गेम्सको पनि कुरा आएको छ. बुटवल र अन्य ठाउँका फुटबल एकाडेमीहरूको स्थिति के छ उहाँले अपडेट दिनुहुन्छ. र अवस्था चाहिँ गम्भीर रहेछ. काठमाडौँ मात्र होइन, ललितपुर भक्तपुर मात्र होइन, देशका धेरै ठाउँमा चाहिँ खेलको स्थिति यानि कि विशेष गरी फुटबलको एकाडेमीको स्थिति राम्रो रहेनछ. यो उहाँबाट हामी कुराकानी लिन्छौँ. र त्यसपछि चलचित्रको कुरा हामी गर्छौँ. आज कथानक चलचित्र पेन्सन पट्टाको प्रमोसन प्रत्यक्ष कुराकानी हुनेछ. अभिनेता माउसे तुङ गुरुङ र पुरस्कार गुरुङ आउनुहुन्छ स्टुडियोमा भनेर मलाई जानकारी गराउनु भएको छ धनजङजीले. उहाँबाट यो चलचित्रको बारेमा कुराकानी गरौँ, पेन्सन पट्टा. ओके, र यस चलचित्रमा राखिएको गीतहरू पनि हामी कुराकानी गर्छौँ. भने केही समाचार राखौँ श्रोताहरू. देश विदेशका समाचार राख्ने क्रममा सबभन्दा पहिला नेपालकै समाचार राखौँ. पाल्पामा जीप दुर्घटना भयो, घाइतेको नाम सार्वजनिक भएको रहेछ. दुई घन्टा अगाडिको समाचार हो यो. पाल्पाको तिराउ गाउँपालिका 4 चिउरी ढाँडा स्थित झुम्सा सत्यवती भित्री कच्ची सडक खण्डमा आज बिहान मुस्ताम पिकअप जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्. प्रहरीले घाइतेहरूको नाम सार्वजनिक गरेको छ भने घाइते मध्ये रूपन्देहीका एक महिला र 4 वर्षका छोरा पनि रहेका छन्. सबैलाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ र अहिले अनुसन्धान भइरहेको छ यो दुर्घटनाबारे भन्ने पहिलो खबर. अघि मैले भनिहालेँ आज साउन महिनाको अन्तिम सोमबार हो. पशुपतिनाथदेखि लिएर धेरै तीर्थस्थलमा आज घुइँचो लागेका तस्विरहरू मैले पनि राखेको छु फेसबुकमा, हेर्नुहोला. भन्ने समाचार यस्तो छ,
साउनको अन्तिम सोमबारको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पूजा र दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। बिहानदेखि छरी परे पनि गेरुवा व्रस्तमा हजारौं श्रद्धालु जल र बेलपत्र अर्पण गर्न घण्टौं लाइनमा बसेका छन्। बोलबम नारा र भजनले पशुपति क्षेत्र गुन्जायमान बनेको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ र गौशाला आसपासको सवारी आवागमन पनि प्रभावित भएको अर्को यो खबर सुन्नुभयो भने साउनको अन्तिम सोमबार भने पशुपतिका धेरै फोटोहरू राखिएको छ भने अन्य शिवालयको दर्शनार्थीहरूको त्यसमा चाहिँ होइरो लागेको खबर अर्को रहेछ। अब विदेशतर्फ लागू समुद्री आँधीका कारण पूर्वी चीनमा 10 लाख भन्दा बढी मानिस विस्थापित भएको खबर यस्तो छ। शक्तिशाली टाइफुन डल्फिनले चीनको पूर्वी तटमा ठोकिएपछि सङ्घाई सहित करिब 10 लाख भन्दा बढी मानिसलाई सङ्घाई सहित करिब अन्य 10 लाखका बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ। जिजियाङ प्रान्तको याहु आन क्षेत्रमा स्थानीय समयमा बेलुकी 5:30 र 150 किलोमिटर प्रति घण्टा को गतिसहित आँधी ठोकिएर करिब 1 घण्टापछि केम्बेङजाउ सहरमा फेरि असर पर्न पुगेको भन्ने खबर आइरहेको छ। सुधारु धेरै मानिसहरूलाई चाहिँ सार्नु परेको स्थिति छ भने गाजामा शान्तिको लागि ट्रम्पको 15 बुँदे प्रस्ताव हमासले मान्यो तर मानेन इजरायलले भने खबर यस्तो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दीर्घकालीन शान्तिका लागि ल्याइएको 15 बुँदे योजनालाई इजरायलले अस्वीकार गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेना फिर्ता हुँदैन जबसम्म हमास साँच्चै निशस्त्र हुँदैन भनेका छन्। श्रोताहरू हमासले भने आफू रोडम्यापप्रति प्रतिबद्ध रहेको बताएको छ र मध्यस्थकर्ता तथा अमेरिकाले नेतन्याहुमाथि दबाव दिनुपर्ने माग गरेको छ। नेतन्याहुले प्यालेस्टिनी राज्य स्थापना हुन नदिने अडान पनि दोहोऱ्याएका छन् भने खबर छ। श्रोताहरू अब नेपालतिरको खबरमा 22 खेलमा 136 खेलाडीको चुनौती कस्तो छ नेपालको तयारी स्पोर्ट्स सम्बन्धी खबर पनि अलिकति राखिहालौँ। अब जापानमा हुने नायोगामा हुने 20औं एसियाली खेलकुद असोज 3-18 18 हुँदैछ जुन चाहिँ सेप्टेम्बर महिनाको 19 अक्टोबरको 4 यो मिति तय भएको छ। त्यसको लागि नेपालले तयारी तीव्र बनाएको छ। राष्ट्रिय खेलकुद परिषदले 22 खेलका लागि 136 खेलाडी 80 पुरुष र 56 महिला र 32 प्रशिक्षक तय गरेको छ। सबै खेलाडी बन्द प्रशिक्षणमा आइरहेका छन्। समूहगतमा महिला भलिबल पुरुष क्रिकेट तथा महिला फुटबल महिला तथा पुरुष कबड्डी छन् भने 19 खेल व्यक्तिगत विधाका छन्। केही खेलाडी विदेशमै पनि प्रशिक्षणमा रहेका छन्। शिक्षा मन्त्री समेत रहेका राखेपा अध्यक्ष अस्मित पोखरेलले होटेलमै पुगेर खेलाडीलाई भेटेका छन्। सरकारको बजेट भए पनि स्पोर्ट्स साइन्स पोषण रिकभरी विदेशी प्रशिक्षक र अन्तर्राष्ट्रिय स्प्यारिङ आवश्यक रहेको भनाइरहेको छ। कराते र महिला कबड्डी प्रमुख पदका आशावादी खेलाडीहरू हुन् र 10औं राष्ट्रिय खेलकुदको अनिश्चितता समेत तयारीलाई असर गर्ने निष्कर्ष पर्यवेक्षकले निकालेका छन्। श्रोताहरू तयारी छैन आशा चाहिँ रहेछ। यदि तपाईँको औँला पड्काउने र तान्ने बानी छ भने निम्ताउन सक्छ यस्ता समस्या भनेर एउटा खबर हेल्थ सम्बन्धी राखेको रहेछ। कहिले कहिले त म पनि पड्काउँछु त्यसले गर्दाखेरि मैले पनि बुझ्नुपर्ने रहेछ के रहेछ कुरा। अलि 6 घन्टा अगाडिको यो समाचार रूपी यो चाहिँ सूचना पनि भने भन्नुहुन्छ यसलाई बसिरहेको बेलामा धेरैले औँला पड्काउँछन् र आउने चटपट आवाजले यानि कि पटपट आवाजले भनौँ के फाइदा हुन्छ भन्ने गर्दछन्। तर औँला पड्काउने बानीले बाथ अटियो अर्थराइटिस निम्ताउने वैज्ञानिकहरूले प्रमाण देखाएका छन् अथवा भेटाएका छन्। आवाज जोड्ने भित्रको दबाव परिवर्तन र साइनोभियल तरलमा खुलेका ग्यासका फोकाहरूसँग सम्बन्धित हुन्छन्। दुखाइ सुन्निने रातोपन र कमजोरी देखिए चिकित्सकसँग परामर्श छिटै गरिहाल्नुहोस् भनेर सुझाव दिएको रहेछ। श्रोताहरू यो चाहिँ हेल्थ सम्बन्धी केही समाचार राखेँ। अब हामी लागौँ एउटा मिठो गीततर्फ। त्यसपछि आजको कुराकानीमा खेलकुद सम्बन्धी कुराकानी गर्नुहुन्छ। यो एसियन गेम्स बारेमा पनि कुरा गरौँला। प्रकाश देवी सेनाजी मुख्य गरेर ललितपुर होइन काठमाडौँ गर्ने ठाउँ मात्र होइन अकाडेमीको अवस्था धेरै ठाउँमा उस्तै छ। बुटोलको अकाडेमीमा 30 विद्यार्थी 2 प्रशिक्षक र 4-5 मध्ये कर्मचारी छन् र उक्त अकाडेमीमा कार्यवाहक निर्देशक शङ्कर मल्ले हुनुहुन्छ। उहाँले ऋण लिएर अकाडेमी चलाउँदै आउनु भएको छ। यो कुरा एकछिनपछि यसलाई सञ्जीव सिंहको आवाजको गीत सुनाउँ है त।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS कुलकर्म रेडियो हो।

टेकेको भुइँमा बिर्छ जति माथि पुगे पनि आफ्नो लेभलमा बस्नुपर्छ भन्ने कुरा यो गीतले पनि भन्यो धरातल कहिले पनि बिर्सनुहुन्न भन्ने कुरा हो श्रोताहरू हो हामी जति थानी भए पनि अथवा चाहिँ धेरै सहरत नाम कमाए पनि आफूलाई आफ्नो रुट्सलाई जरा बिर्सिनु भएन यही हिसाबमा मैले हिजो कथा कथाबाट युट्युबमा बडो राम्रो राम्रो कुरा पो दिन्छ त यसो हेरेको माइकल जोर्डनको कथा बडो इन्ट्रेस्टिङ रहेछ उहाँ के भएर एउटा कथा सुनाइहालौँ यहाँलाई छोट गरीमा खेल सम्बन्धी हो बास्केटबल सम्बन्धी होइन माइकल जोर्डन भनेपछि त विश्व प्रसिद्ध बास्केटबल खेलाडी उहाँ आफ्नो बिजनेस इज अ बिलियनेयर अहिले होइन बिजनेसको सिलसिलामा एउटा काममा जाँदाखेरि आफ्नै पुरानो गाउँबाट जानुभएको रहेछ अनि उहाँ यति व्यस्त कि खानापिना पनि बिर्सिनु भएको रहेछ भोक लागेछ अनि यसो हेरेको आफू पहिलो भनौँ न आफूले बास्केटबल सिकेको ठाउँ गाउँबाट जानुहुँदो रहेछ अनि देखेको र पहिला खाइरहेको मक्डोनल्ड्समा जानुभएछ जाँदाखेरि त्यहाँको पुरा संरचना परिवर्तन अनि यसो पैसा छ तिर्नुभयो आफूले खाना मगाउनु भयो खाजा होइन त्यसपछि यसो हेरेको एकजनाले बर्गर चाहिँ पल्टाइरहेको देख्नुभयो यसो हेर्दाखेरि त पुरानो उहाँको खेल जीवन सुरु गर्दाखेरिको पुरानो साथी तर सिनियर साथी जसले उहाँलाई ड्रिबल सिकाउनु भयो जसले उहाँलाई इन्करेज गर्नुभयो अरूहरूले उहाँलाई भनौँ न अब अलिकति बुलिङ गरेको ठाउँमा बचाउनु भयो देख्नु भएछ त्यो व्यक्तिलाई अनि उहाँ छक्क पर्नु भएछ ओहो मैले 40-45 वर्षपछि त्यो व्यक्तिलाई देखेँ उहाँ हो कि भनेर तसैले गर्नुहोस् 3 दिन लगाएर उहाँलाई स्टडी गर्नुभएछ पछि उहाँले खोल्स्याङ गरेको देख्दाखेरि यो मभन्दा राम्रो खेलाडी थियो हुनुपर्ने थियो खेलाडी कहाँ के भएछ भनेर उहाँले आफ्नो पुरा बिजनेसलाई रोकेर कामको सिलसिलालाई रोकेर पछि उहाँलाई 3 दिनसम्म अब्जर्भ गर्नुभएछ पछि उहाँको भेट भयो स्थिति बुझ्नुभयो र उहाँलाई उहाँले मैले कथा छुट्याएँ $5 मिलियन बराबरको उहाँले चाहिँ एकाडेमी बनाइदिनु भयो एकाडेमी बनाएर उहाँलाई त्यहाँको प्रोपराइटर 50-50 सेयर होल्डर र त्यो ठाउँ जहाँ चाहिँ उहाँले टुटे फुटेको बास्केटबलको बोर्ड र चाहिँ त्यो भनौँ न अब सिमेन्टमा खेलेको ठाउँमै उहाँले नयाँ एकाडेमी बनाइदिनु भयो र उहाँको जीवनलाई उद्धार गर्नुभएको रहेछ श्रोताहरू त्यसले गर्दाखेरि आफ्नो धरातल बिर्सिनु भएन कुरा

0: थाहा भएन, तर पनि यदि सत्य हो भने चाहिँ गजब हो होइन। माइकल जोर्डन जस्ता व्यक्ति जसले आफ्नो खेल जीवन सुरुवात गरेको कोर्टमा त्यही एरियामा पुग्नुभयो र आफ्नो पुरानो एउटा मित्र दाई जस्तो व्यक्ति जसले उहाँलाई ड्रिबल सिकाउनु भयो र तिमी चाहिँ कुनै दिन एनबिए खेल्छौ खेल्छौ म पनि खेल्छु हामी दुईजना सँगै खेल्नु खेल्नुपर्छ भनेको व्यक्तिको स्थिति या उसको भाग्य कतातिर गयो, माइकल जोर्डन कतातिर पुग्नुभयो, पछि उहाँ बिलियनेयर भएपछि गएर त्यो व्यक्तिलाई चाहिँ उद्धार गरेको मैले कथा सुनाएँ। तपाईँले सुन्नुपर्ने अलिकति होइन त त्यस कारणले जति माथि पुगिन्छ त्यति तल आउन सक्यो भने राम्रो भन्ने नोटमा अब के गर्नु त अब हाम्रो देशमा त्यस्तो भएको छैन। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले निर्माण गर्यो नेपालको एन्फालाई, त्यसले त तनावै तनाव ल्याएर छ नि। सुनाइदिनुहोस् न कहाँ कहाँ तनाव हुन पुगेको छ हाम्रो देशको खेलकुदमा चाहिँ विशेष गरी फुटबलमा।
1: अब यो फुटबलमा भन्दाखेरि चाहिँ अब अहिले हामीले यो फुटबलको विषयमा तपाईँ हामीहरू विषयमा पनि चर्चा भएको मलाई लाग्छ लामो समय नै भइसक्यो। हामीले यो सबै सिनारीहरूको बारेमा चाहिँ पहिला पनि कुरा गरेका थियौँ कि नेपाल यदि सस्पेन्सनमा गयो भने चाहिँ त्यसको असर लामो समयसम्म पर्न सक्छ भन्ने आँकडा हामीले तपाईँ हामीले यो विवादका दौरान पनि गरेका थियौँ। आज परिणाम त्यही नै भइरहेको छ कि लिडरसिपमा बस्नेले अब भविष्य कस्तो हुनसक्छ के चुनौतीहरू आउन सक्छन् भन्ने विषयमा पूर्व त्यो एउटा भनौँ न आकलन गर्न नसक्नु भने मलाई लाग्छ यहाँसम्म आइपुगेको छ र सरकारको पनि काहीँ न काहीँ यसमा भूमिका चाहिँ त्यो निलम्बन पर्नुमा त्यसलाई फुकाउन नसक्नु त्यसलाई सहजता भनौँ न एउटा एउटा राम्रो इन्डेक्सतिर जाने एउटा सहजतातिर जाने भन्दा पनि यो एन्फाको अहिलेको पदाधिकारीलाई जसरी पनि त्यहाँबाट हटाउने जस्तो खालको नियत काहीँ न काहीँ देखिन्छ। अब यो सबै चिज त एउटा प्रोसेसमा हुनुपर्छ। जस्तो फिफाले एन्फालाई प्रोटेक्ट गर्छ उसले आफ्नो लिडरसिपलाई प्रोटेक्ट गर्छ भन्ने कुरा त यो त जग जाहेर छ, तर सरकारले पनि के भने एक कुरो लगाएर त्यो विधानभन्दा माथि गएर या विधानलाई कुल्चेर चाहिँ हटाउँछु भन्ने या निर्देशकका भरमा मात्रै हटाउँछु भन्ने खोज्नु भने त त्यो पनि गलत हुन्छ। मलाई लाग्छ दुवै पक्षले चाहिँ काहीँ न काहीँ यो आजको दिन आउनुमा भूमिका छ, चाहे त्यो सरकारको पक्षको भन्नुहोस् या एन्फाको नेतृत्वमा रहने दुवै पक्षको भूमिका म काहीँ न काहीँ देख्छु र अब यसको असर चाहिँ देखिन थालेको छ, चाहे त्यो कर्मचारीको हक होस् चाहे एग्रीमा रहेका बच्चाहरूको पढाइको फीको कुरा होस् चाहे त्यो डाइटिङको कुरा होस् चाहे त्यो ट्रेनिङको कुरा होस् त्यो सबैतिर चाहिँ किन असर गरेको छ भने फिफा निलम्बनमा पर्ने बित्तिकै सरकारले पनि एन्फाको खाताहरू सबै रोका गरेर सबै अफिसहरू बन्द गरेर भनेको कारणले गर्दाखेरि अहिलेको एन्फाले काम गर्न पाइरहेको छैन, त्यसको असर चाहिँ देखिन थालिसकेको छ।
0: कस्तो प्रकारको असर परे, कहाँ कहाँ परेको छ अलिकति हाम्रो श्रोतालाई जानकारी गराउनुहोस् न। यहाँ त सुन्दाखेरि खेलाडीहरू खानै अब डाइटै नपाएर अहिले चिया र बिस्कुटमा भर परिरहेका छन् भनेर सुनिन्छ।
1: के छ भने तपाईँको मलाई के लाग्छ भने यो त स्वाभाविक छ कि अब एन्फा फिफाको चाहिँ ग्रान्टमा सहयोगमा चल्ने हरेक प्रोजेक्टमा चाहिँ पैसा आउने भएको कारणले गर्दाखेरि त्यो पैसाको आधारमा चल्छ, त्यो पैसा चाहिँ अब अहिले सरकारले चलाउन नदिने बित्तिकै त त्यसको असर त जहाँ जहाँ तपाईँको एन्फाको पेरोलमा बसेर एन्फाको खर्च एन्फा मार्फत हुने खर्चमा जहाँ जहाँ चाहिँ एन्फाले तिर्नु परिरहेको छ त्यो पैसा चलाएर काम गरिरहेको छ त्यो पैसाहरू सबै रोकिने बित्तिकै त्यहाँ सबैतिर त्यसले इकोनोमिकली असर गर्ने भयो, चाहे त्यो स्टाफको हकमा होस् मलाई लाग्छ पेरोलमै तपाईँको 100+ त एन्फामा पेरोलमै हुनुहुन्छ, त्यो कारणले उहाँहरूलाई पनि असर गर्यो, उहाँहरूको घर परिवार सबैतिर त्यसको असर त स्वाभाविक रूपमा छ, खेलाडीहरूमा पनि त्यसको असर देखेको छ। सायद सरकारले यो विषयमा अलिकति गम्भीरतापूर्वक नसोचेको पनि हुनसक्छ जस्तो लाग्छ मलाई। फेरि कस्तो छ भने फिफाले तपाईँलाई चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिबन्ध लगाए पनि देशभित्रको फुटबल चलाउनको लागि या फुटबलभित्रको गतिविधिको लागि रोकेको होइन, यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। सरकारले सायद त्यसमा चाहिँ अलिक सिरियसली काम गरिरहेको छैन, अहिले यहाँको एन्फाको नेतृत्वलाई अप्ठ्यारो पार्छु भन्दाखेरि अरू धेरै कुराहरू अप्ठ्यारो परेको चाहिँ देखिन्छ त्यो चाहिँ।
0: ओके, अब जुन चाहिँ फिफा अन्तर्गत नै आउँछ क्यारे यो चाहिँ गोल प्रोजेक्ट होइन त, त्यसमा त्यो चाहिँ देशभरि 4 स्थानमा गोल प्रोजेक्ट अन्तर्गत फुटबल एकाडेमी सञ्चालनमा रहेछन् त्यो, त्यसले गर्दाखेरि यो पैसा जब चाहिँ रिलिज नहुँदाखेरि त्यो एकाडेमी त्यसै पनि इफेक्ट भयो, खेलाडीहरूले खेल्न पाएको छैनन्, राम्रोसँग डायट खान पाएको छैनन्, त्यो साथसाथमा उहाँहरूले स्कुलदेखि भनौँ न अब पढाइमा पनि केही न केही असर परेको जस्तो बुझ्यो होइन त।
1: हो त्यो त्यो चाहिँ किनभने अब फी तिर्न पाइरहेको छैन, किनभने एन्फाले त्यही पैसा मार्फतबाट फी तिर्ने हो होइन, त्यो नपाउँदाखेरि स्वाभाविक रूपमा त्यो पनि त्यसलाई पनि असर चाहिँ परेकै छ।
0: ओके दादाखेरि अब सरकारले आफ्नो तर्फबाट त्यो एकाडेमीलाई सञ्चालन गर्न पाउँछ कि पाउँदैन त? यो चाहिँ प्रोजेक्ट
1: सरकारले त किन नपाउनु? सरकारले जस्तो एन्फालाई

0: भने अहिले चाहिँ त्यो एकाडेमी सञ्चालन गर्नु भएको पैसा चाहिँ पारदर्शी ढङ्गले चलाउनु, जसरी हिजो चलाइरहेको थियो, अहिले त पैसा रिजर्भमा छ त्यो पैसा भने त त्यो पैसा खर्च गर्न त सरकारले रोकिराख्नुपर्छ जस्तो लाग्दैन मलाई. होइन भने यदि निलम्बनको स्थिति भयो भने त त्यो सरकारले पनि त त्यसको जिम्मा लिनुपर्ने स्थिति हुनसक्छ नि. जसरी एकाडेमीमा बच्चाहरू त एउटा प्रोसेसमा आएको छन्, त्यो तपाईँलाई कतिको याद छ जुन सिस्टेजी घटनामा पछि त्यहाँ रहेको बच्चाहरू, त्यो छजना बच्चाहरू मृत्यु भएको एक्चुली दुई वर्ष अगाडिको केस त तपाईँलाई थाहा नै छ होला.
1: त्यहाँ
0: सिस्टेजी पछिबाट तपाईँको हेटौँडा सारेको, हेटौँडाबाट फेरि काठमाडौँ ल्याएको छ त्यो बच्चाहरू, उनीहरूको पढाइ रहन्छन् बसाइ त्यो सबै चिजको त एन्फाले ग्यारेन्टी लिनुपर्छ. त्यो यदि एन्फाले अहिले गर्न सकिरहेको छैन भने त्यो सरकारले पनि त गर्न सक्छ नि त्यो कुराबाट. जबसम्म एन्फाको स्थिति एउटा क्लियर हुँदैन त्यति बेलामा त सरकारले पनि त्यसको फी तिर्दिनेदेखि लिएर एकाडेमीमा सबै कुरा त म्यानेज गरिदिन सक्छ नि. सरकारको लागि त त्यो ठुलो कुरा थिएन.
1: अब सरकारले नगरेको अवस्थामा, एन्फाको पैसा पनि रिलिज नभएको अवस्थामा, त्यहाँ चाहिँ भएका व्यक्ति निर्देशकहरू, कार्यवाहक निर्देशक शङ्कर मल्लजी हुनुहुन्छ बुटवलमा एकाडेमी सञ्चालन गर्ने, उहाँले आफ्नो पैसा खर्च गर्ने ऋण लिएर त्यो पनि चलाउनु परेको स्थिति सुन्दा कहाँ कहाँ मन खल्लो भयो. किनभने जिम्मेवारी त सरकारको हो, एन्फा पदाधिकारी सबैको हो, तर एकजना व्यक्तिले त्यो आफ्नो ऋण काटेर चाहिँ यस्तो गर्दाखेरि एकदम दुःख लाग्यो. चारैतिर यस्तै छ.
0: अब अहिले अब फुटबलको हकमा त त्यही नै छ नि, फुटबलको हकमा त त्यही नै छ.
1: ओके, स्थिति यो छ. अब हामी गम्भीर भएर सोच्नुपर्ने अवस्था आयो भने, अब एसियन गेमको छनौट भएको मैले कता कता समाचारमा भर्खरै पढे हगि, के छ त यो. अब देशको स्थिति यस्तो छ, हाम्रो एसियन गेममा जाने खेलाडीहरूको स्थिति के छ, उनीहरूले कस्तो प्रकारले तयारी गरेका छन् छैनन् के बुझ्नु भएको छ तपाईँले?
0: अब एसियन गेमको हकमा चाहिँ यस्तो छ, नेपालले 137 जनाको सहभागिता रहनेछ नेपालको हकमा 22 खेलमा. त्यो सबै कुरा त अन्तिम तयारीकै क्रममा छन्. कति खेलाडीहरू भारतमा छन्, कति खेलाडीहरू चिनमा छन्, जस्तो उसुको खेलाडीहरू चिनमा छन्, भारतमा चाहिँ कबड्डीको टिम भारतमा छ, अब अहिले भारतमा फेरि आज बक्सिङको टिम गइरहेछ, अलग अलग ठाउँमा अलग अलग ट्रेनिङहरू भइरहेछ, र कति धेरै जसो चाहिँ स्वदेशमै ट्रेनिङ भइरहेछ, ट्रेनिङ चाहिँ नियमित भइरहेछ. यो असोजको 3 गतेदेखि जापानमा हुने 20 एसियाडमा नेपालको तयारी चाहिँ जति नेपालले गर्न सक्थ्यो त्यति गरिरहेछ. बिचमा चाहिँ केही अवरोध जस्तो भयो, नयाँ सरकार बन्ने क्रममा नयाँ आर्थिक वर्ष नलागेसम्म अलिकति समस्या जस्तो भएको छ, तर अहिले चाहिँ सबै कुरा राम्रो भएको. नेपालमा भएकाहरूलाई पनि 2 होटेलमा राखेर रेगुलर ट्रेनिङहरू भइरहेछ, कतिपय गेमको चाहिँ दिनको 2 भइरहेछ, कतिवटा गेमको चाहिँ 1 भइरहेछ. सबै कुरा चाहिँ अन्तिम तयारीमा अध्ययन चरणमा छ भनौँ न. अब वर्ष प्रशिक्षण नै सुरु भइसकेपछि त सबै कुराहरू तयारीमै छ, सरकार पनि सिरियसली लागेको छ. अहिले चाहिँ सरकार र ओलम्पिकको विवाद अहिले छातीमा राखेर, किनभने ओलम्पिक बिना त तपाईँको फेरि एसियाडमा सहभागी हुन सकिँदैन, त्यो भएर सरकार र ओलम्पिकको विवाद पनि अहिले मत्थर भएर एसियाडमा सबैजना केन्द्रित नै छन्। अब त्यसपछि के हुन्छ भन्ने चाहिँ अर्कै कुरा हो, तर चुनौती अहिलेका लागि नेपालको कुरा चाहिँ के छ भने, एक स्वर्ण भनौँ न, कम्तीमा एउटा स्वर्ण पदक सहित दोहोरो अङ्कमा पदक जित्ने भन्ने लक्ष्य लिएर सरकारले तयार गरिरहेको हो. अब चुनौती त्यही नै छ कि योभन्दा अगाडि नेपालले जम्मा 2 मात्रै पदक जितेको थियो, त्योभन्दा 2 संस्करण अगाडि 1 मात्रै पदक जितेको इतिहास छ. त्यो कारणले यो पटक दोहोरो अङ्कमा भनेको 10 पदक जित्ने भन्ने लक्ष्य जुन छ, त्यो लक्ष्य आफैमा एउटा चुनौतीपूर्ण चाहिँ छ नेपालको लागि.
1: कुन कुन खेल विधामा स्वर्ण पदक आउला जस्तो छ त नेपालमा?
0: एउटा मात्रै बढी आश गरिएको खेल भनेको चाहिँ जो एरिका गुरुङ हुनुहुन्छ के अरे चाहिँ कराटेबाट, जसले रजत पदक जित्नुभएको थियो लास्ट एडिसनमा, उहाँबाट चाहिँ स्वर्ण पदकको आशा गरिएको छ. होइन, अब उहाँले पनि पछिल्लो एसियाडदेखिको उहाँको इन्टरनेसनल यात्रा हेर्ने हो भने उहाँले एकदमै सफल, नेपालको कराटेको इतिहासमै सबैभन्दा सफल हुनुभएको छ. यो 4-3 वर्षलाई हेर्ने हो भने उहाँबाट बढी आशा गरिएको छ. अरूको हकमा चाहिँ त्यति पदक नै जित्यो भने पनि, चाहे त्यो थर्ड नै होस् जित्यो भने त्यो नै ठुलो कुरा हुन्छ, स्वर्ण पदकको हकमा चाहिँ उहाँसँग बढी अपेक्षा गरेको मैले चाहिँ बुझेँ.
1: अब सामूहिक गेममा चाहिँ एउटा अरू भन्दा पनि कबड्डीमा पनि अलिअलि चान्स होला जस्तो लाग्छ मलाई, के भन्नुहुन्छ?
0: अब लास्ट टाइम हामीले अब कबड्डीमा महिला सहभागिता पहिलोचोटि गर्दाखेरि पहिलोचोटि नै मेडल जित्यौँ, अब एउटा सौभाग्य पनि भनौँ न, 7 टिम मात्रै सहभागी हुँदाखेरि लकीले हामीले चाहिँ मेडल जित्न सक्यौँ. त्यो अब नेपालको इतिहासलाई एउटा ठुलो उपलब्धि थियो. ग्रुप गेममा हामीले 2nd मेडल थियो हाम्रो, त्योभन्दा अगाडि हामीले चाहिँ प्याराग्लाइडिङमा जितेका थियौँ, जुन चाहिँ अब नेपालको एउटा बिजनेस भनौँ न पोइन्ट अफ भ्यूबाट खेलिएको प्याराग्लाइडिङले पनि मेडल ल्याएको थियो एसियाडमा. हामीले रजत पदक ल्याएको थियौँ योभन्दा अघिल्लो जाकार्ता एसियाडमा 18 1900 फेरि कबड्डीले ल्याएको छ. आशा चाहिँ छ कि कबड्डीले ल्याउन सक्छ भन्ने. यसपटक त्यही उत्साहलाई कायम राख्नलाई सरकारले चाहिँ कबड्डीको महिला र पुरुष दुवैलाई पठाइरहेको छ, पुरुषको पनि सम्भावना छ भन्ने चाहिँ कबड्डी सङ्घको दाबी छ। अब बैनामा चाहिँ हामी दिन्छौँ भन्ने उहाँहरूको एउटा चाहिँ विश्वास पनि देखिया छ। अब आधार त मान्न सकिन्छ, पहिला योभन्दा अगाडि पदक जितेको कारणले पहिला थर्ड मेडल थियो, योपल्ट चाहिँ हुनसक्छ सेकेन्ड मेडलसम्म भए पनि ल्याउँछ कि भन्ने एउटा आशय छ।
1: ओके, अब यो बाहेक अब दसौँ राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन, त्यसको असर पनि त यो यस्तो अन्तर्राष्ट्रिय खेलमा त पर्ला नि होइन त?
0: अन्तर्राष्ट्रिय कस्तो भन्नुभयो?
1: मतलब हाम्रो देशको दसौँ राष्ट्रिय खेल हुने हुने भनेको यतिका वर्षसम्म चाहिँ टाढिँदै गइरहेको छ, यदि त्यो हुन पाएको भए राम्रा राम्रा खेलाडीहरूलाई चिनिन्थ्यो होला, रेकगनाइज हुन्थ्यो, उहाँहरू चाहिँ देशलाई रिप्रेजेन्ट गर्न सक्ने अवस्थामा हुन्थ्यो होला, त्यसले गर्दाखेरि अन्यको भरमा चाहिँ अहिले छनौट भयो जस्तो पनि लाग्छ मलाई। तपाईँ के भन्नुहुन्छ?
0: नै अब यस्तो छ, यो चाहिँ तपाईँले ठिक भन्नुभयो, अब उहाँहरूको इन्टरनल कम्पिटिसन चाहिँ कतिको भएको छ, त्यो कारणले गर्दाखेरि राष्ट्रिय प्रतियोगिताहरू कतिको भएको र खेलाडी चाहिँ लगभग तिनै खेलाडीहरूले आउने हुन्थ्यो, तर नयाँ खेलाडीको हकमा जो क्षेत्रबाट आउन सक्थे, जो पुलिस आर्मी सशस्त्रबाट नयाँ खेलाडीहरू पनि आउन सक्ने सम्भावना चाहिँ यो बिचमा तपाईँको चाहिँ नरोकिने, यदि चाहिँ नियमित हुन्थ्यो भने त अहिले दसौँ होइन एघारौँ भइसक्नु पर्ने स्थिति थियो नि त। अब त्यो दसौँ नै नभएको कारणले गर्दाखेरि नयाँ प्लेयरहरूलाई प्लेटफर्म चाहिँ अलिकति कम भयो कि भन्ने चाहिँ त्यो आशा त्यो भन्न चाहिँ सकिन्छ। तर इन्टरनल अलग अलग खेलको राष्ट्रिय खेल एकै ठाउँमा नभए पनि अलग अलग खेलको एउटा नेसनल च्याम्पियनसिप आफ्नो आफ्नो आन्तरिक चाहिँ भएको कारणले गर्दाखेरि खेलाडीहरू त्यतिको छुट्यो भन्ने चाहिँ त्यति लाग्दैन मलाई।
1: ओके, ल त आज यति नै गरौँ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। धेरै दिनपछि खेलकुद सम्बन्धीबाट नै मेरो कार्यक्रमको थालनी भयो, म पनि छुट्टीमा थिएँ, आशा गरौँ अरू अरू इभेन्टहरूको हामीले कुरा गर्छौँ, विशेष गरी दसैँ र तिहारको बिचमा हुन लागेको एनपिएल होइन यो चाहिँ प्रिमियर लिगको चाहिँ लिगको कुरा तयारी भइरहेको छ होला, त्यसले गर्दाखेरि त्यो पनि अब बिस्तारै कुराकानी गरौँ। यसले चाहिँ अलिकति कमर्सियलाइज गरेको छ हाम्रो खेल जगतलाई र अरूलाई पनि प्रेरित गरेको छ, गर्दाखेरि त्यसको हामी विशेष क्याचअप गर्दै गरौँ है त। नमस्कार नमस्कार। त प्रकाश तिमिल सेनाजी जो खेल पत्रकार हुनुहुन्छ उहाँसँग हामीले कुराकानी गऱ्यौँ, र विशेष एनफाकै कुरा थियो, फुटबलको एकाडेमीलाई असर परेको छ, निलम्बनमा परेपछि फिफाबाट निलम्बनमा परेपछि र राष्ट्रले गर्नुपर्ने दायित्व र एसियन खेममा खेलमा जुन चाहिँ अब खेलाडी जाँदैछन् छनौट बारे कुराकानी गऱ्यौँ भने एउटा पुरानो गीत सुनौ श्रोताहरू। हुन त आज मैले तपाईँलाई एउटा पुरानो गीत कहाँ कहाँबाट यो गीतको मलाई सम्झना आयो, त्यो गीत सुनाउन चाहिरहेको थिएँ। तपाईँले चिन्नुहुन्छ यी कलाकारलाई? कुनै बेलामा हामी फुच्चे हुँदाखेरि उहाँ चाहिँ सिनियर हुनुहुन्थ्यो, उहाँको एउटा चलेको गीत सुनाउँछु है त। तपाईँले नाम भनिदिनुहुन्छ भने आई विल बी सो ग्रेटफुल। गीत सुनाऊ।

0: हजुर, यादै यादमा अल्झियो मेरो जिन्दगानी। यादको कुरा गर्दाखेरि मलाई पनि यो गीतको याद आयो। अचानक हिजो कता यसो सम्झिरहेको थिएँ, मेरो स्कुलको हामी फुच्चे फुच्चे हुँदाखेरि एकदम सिनियर दाइले गाउनुहुन्थ्यो, कहाँ जानुभएछ, उहाँको पुरानो पुरानो गीत के छ भनेर खोजेको। अनलाइनमा एउटा गीत देखेँ, यही गीत होइन, यादै यादमा बित्यो मेरो जिन्दगानी। चिन्नुभयो तपाईँले उहाँको नाम? एकदम आफ्नो भनौँ न अब काठमाडौँ जन्मे हुर्किएको व्यक्ति, नेवारी गीत पनि उहाँको थुप्रै छ, चिन्नुभयो भने कसरी लेख्नु होला। अझै पनि म उहाँको नाम भन्दिनँ, खोज्नुहोस्, बुझ्नुभयो भने पुराना कलाकारलाई पनि बिर्सिनु भएन भन्ने मेरो भनाइ हो। तर यो बसाइमा पुरानोको साथमा नयाँ पुरानो सबै एक डफा आउनुभएको छ, समूह आउनुभएको छ मित्रहरू, कथानक चलचित्र पेन्सन पट्टाको कुराकानी गर्नलाई, प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि अभिनेता र धेरै विधाका चाहिँ च्याम्पियन भन्नुपर्छ माउछे गुरुङ हुनुहुन्छ। उहाँको साथमा को हुनुहुन्छ? पुष्कर गुरुङ, बिबी गुरुङ, सुरज तमु आदि, सुरेश तमु आदि हुनुहुन्छ, सुरज गुरुङ तमु, ओके। उहाँ सबैलाई एक मुस्ट मेरो नमस्कार छ, कार्यक्रममा स्वागत छ। नमस्कार है, बल्ल तपाईँले खाएको जस्तो कुरा गर्नुभएको छ है। नभए अस्ति एकजना ग्रुप आउनुभएको थियो, 500 बोलेको झन्डै मैले नसुनेको। एनिवे, आज धेरै दिनपछि मैले चाहिँ चलचित्रको कुरा गर्दैछु, यो कथानक चलचित्र पेन्सन पट्टा इन्सपायरकोबाट, म रिटायर त म हो होइन, को छ इन्सपायर गरेर बनाउनु भयो, म चाहिँ तपाईँ भन्नुहोस् ल।
1: सर, म आफै पनि लाउरी फ्यामिलीबाट नै बिलङ गर्छु। मेरो हजुरबा चाहिँ इन्डियन आर्मीको बुबु हुनुहुन्थ्यो, बा चाहिँ ब्रिटिस आर्मीकै हुनुहुन्थ्यो,
0: सिक्स इयरको।
1: अनि त्यसले गर्दाखेरि सानैदेखि नै तपाईँको अब यो लाउरे र लाउरी प्रवृत्तिको विषयमा धेरै कुराहरू सुनेको थिएँ। अनि विशेष गरी पेन्सन आइसके पछाडि धेरै भूपूहरूको यो पेन्सन प्राप्त हुन्छ नि, जुन भूपूहरू बितिसके पछाडि, त्यो चाहिँ मेरै घरमा पनि हजुरबाकै पनि समस्या थियो र मेरै सानै आमाको पनि त्यही समस्या भयो कि। त्यो कारणले गर्दाखेरि यस्तो खालको समस्याहरू भूपूहरूमा थुप्रै रहेछ, थुप्रै रहेछ। अनि त्यही कथा चाहिँ होइन भन्नुपर्छ, यो त बडा हाम्रो त एउटा समस्याको रूपमा छ होइन, अब आउने भूभूका सन्तानहरूले यस्तो खालको समस्याहरू नभोगुन, भोग्न नपरोस् भन्ने हिसाबले पनि यो कथालाई अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले चाहिँ मैले यो कथा भने।
0: ओके, अब तपाईँले बुवा सिक्सजीआरको भन्नुभयो, तपाईँ भान्जा भएर हङकङतिर बस्नुभयो कि?
1: म नेपालमै जन्मी, त्यसले गर्दाखेरि आमा पनि लामो समय चाहिँ इङ्ल्यान्डमै हुनुहुन्थ्यो, युकेमै हुनुहुन्थ्यो, अहिले चाहिँ फर्किनु भयो, अब अलि अलिकति उमेर चाहिँ बढी
0: धेरै जस्तो फर्किनु हुँदो रहेछ। मैले सोध्छु कहिले कहिले, भेट्छु सिनियरहरूलाई होइन, किन आउनुभयो बेला छोड्नु, घाम ताप्न आयो भन्नुहुन्छ, घाम ताप्न पाइन नि उहाँ होइन, साँच्चै। अनि धेरैलाई चाहिँ मैले साँच्चै हो भन्दाखेरि, यहाँ जस्तो स्वर्ग त कहाँ छ, एकजना बाजेले मलाई भन्नुभएको थियो, अर्मलाको हुँदो रहेछ, हेर भाइ बाबु तिमी पल्टनकै हो, त्यस कारणले म चाहिँ यहाँ आएको कारण चाहिँ मेरो श्रीमतीले अब घाम थप्न जाउँ, बेलायत देखियो, भोगियो, रमाइलो गरियो, चौतारामा बसेर आनन्दले दिनभरि होइन, गाउँलेहरूलाई साना साना बच्चाहरूलाई चक्लेट बाँड्ने, पढ्नको लागि मदत गर्ने, गाउँमा भएका सुख दुःखहरूलाई सेयर गर्ने, यही हो स्वर्ग नै यही हो भनेर भन्नुभएको थियो। यो चाहिँ धेरैले चाहिँ त्यही कारणले चाहिँ फर्केको मैले आएको छु। खैर, अब चलचित्रको कुरा गरौँ होइन, नेपाली कथानक चलचित्र हो नि त होइन, ओके। अनि मैले यसो जानकारी पाए अनुसार चाहिँ 2026 प्रदर्शन हुने तयारीमा छ भन्दाखेरि, कहिले हुँदैछ यो?
1: यो सेप्टेम्बर 11 नेपाली मिति अनुसार भदौको चाहिँ।
0: अब पालै पालै सबैसँग कुरा गरौँ, पुष्करजी, बिबीजीसँग कुराकानी गरौँ। पुष्करजी, तपाईँसँग बेला बेला त भेट भइरहन्छ नि होइन त, तपाईँले यहाँ भनौँ न अब हामीलाई सपोर्ट गर्नुभएको छ, कलाकार चिनाइदिनुहुन्छ, आफै पनि तपाईँ कलाकारै हुनुहुन्छ होइन, अब अहिले त तपाईँ चाहिँ कसरी इन्भल्भ हुनु पेन्सन पट्टामा?
2: मलाई त सम्झिराख्नुहुन्छ उहाँहरूले, अब म नाट्य विधाको मान्छे, हामीहरू प्राय प्राय नाट्य विधाकै मान्छेहरू, अहिले चलचित्र
0: माइक्रोफोनमा बोल्नुहोस्,
2: चलचित्र विधामा पनि अहिले हामी नाट्य विधाकै धेरै छौँ.
0: ओके, भन्ने मतलब उसले चाहिँ अब नाट्य विधाका पुरस्कृत व्यक्तिहरू आएपछि चलचित्रमा एक्टिङ धेरै सिकाउनै पर्दैन होइन. जस्तै दयाङजी हुनुहुन्छ होइन त यसमा, गौमाया पनि हुनुहुन्छ.
2: गौमाया अहिले भर्खर अस्ति विवाह भएछ त्यो छोरीको. मेरो नाताले चाहिँ छोरी पर्छ,
0: बेलायतमा हुनुहुन्छ. ओके, उसमै बहिनीले त आफ्नो चलचित्रको कुरा आयो भनेर सुन्दै हुनुहुन्छ होला बेलायतमा बसेर होइन.
2: इन्ट्रेस्ट मानेर सबै गीतहरू सुनिरहेको छ सबै.
0: तपाईँ चाहिँ यो भनौँ नाट्य विधामा लागेको धेरै भयो नि होइन.
2: मेरो नाट्य विधामा लागेको दाजु 45 वर्ष जति.
0: ओहो, तपाईँले सबलाई चिन्नुहुन्छ, सबको उन्नति प्रगति त्यहाँको चाहिँ लन्चहरू भएको पुरै होइन. त्यहाँबाट चलचित्रमा आएका व्यक्ति सफल व्यक्तिहरूको सब नालीबेली थाहा छ.
2: उनीहरूको सुरुवातदेखि नै मैले पछ्याइराखेको छु. अब यो हाम्रो दयाहाङ राई पहिला नाटकमा कति सङ्घर्ष गर्नुभयो, कुन बेलादेखि एउटा क्लिक गरेपछि त्यहाँबाट, अनि त्यहाँबाट मुख्य कुरा भनेको आफ्नो चरित्रलाई राम्ररी बुझेपछि त्यत्तिकै राम्रो हुँदछ. फिल्म राम्रो हुनु पर्यो पहिला त, कथा राम्रोसँग कथामा भिज्नु पर्यो होइन. त्यही त भने राम्रो काम गरेपछि राम्रै
0: क्यारेक्टरलाई चाहिँ फेरि पर्दामा उतार्न सक्नु पर्यो होइन, रियलिस्टिक बनाउन सक्नु पर्यो होइन त.
2: हजुर हजुर.
0: ओके, अब बिबीजीसँग मेरो पहिलो भेट हो जस्तो लाग्छ मलाई. बिबीजी
3: नमस्कार
0: है.
3: नमस्ते मामा. ल मैले
0: ल ठिक छ ठिक छ. उहाँको आर्मी नम्बर थाहा छ? ठक्कै छ. धेरै वर्ष. नाम चाहिँ के हो भन्नुहोस् त?
3: लप्टन पदम बहादुर गुरुङ.
0: ओहो, ओके, लप्टन साहब. अनि अब तपाईँ उहाँ चाहिँ कहिले रिटायर भएर आउनुभयो?
3: म त सानै
0: थिएँ. मतलब भान्जा भएर आउनु भएको तपाईँ, ठिकै छ, राम्रो सुनेको छ, माइक्रोफोन राम्रै छ तपाईँको. र तपाईँ हङकङमा हुनुहुन्थ्यो उसमै?
3: छैन, म नेपालमै.
0: नेपाल जानुभएको है, राइट. तपाईँ चाहिँ पनि कलाकार?
3: हजुर, म कलाकार प्लस हाम्रो चाहिँ यो माउथ ग्रुम फिल्मको चाहिँ म प्रोडक्सन म्यानेजर.
0: बुवाफरे, गाह्रो छ त होइन, ठुलो जिम्मेवारी हो नि प्रोडक्सन म्यानेजर हुनलाई. सबै चिज हेर्नु पर्यो नि होइन, खानपिनदेखि लिएर अब कतिखेर के चाहिन्छ तत्कालै उपलब्ध गराउनु पर्छ. तपाईँहरूले यो यो काम गर्दाखेरि बिहाइन्ड द सिन हो नि त खास होइन त, किनभने कतिखेर के चाहियो, के बिग्रियो, त्यसको जोहो गरिहाल्नु पर्यो. सबभन्दा च्यालेन्जिङ के हुन्छ तपाईँहरूलाई यो प्रोडक्सनमा चाहिँ?
3: प्रप्सहरू चाहिँ,
0: प्रप्सहरू
3: यसरी गाउँमा प्रायः हाम्रो चाहिँ ड्रेसअप फिल्म चाहिँ फेरि अलि कल्चर बेसमा भएको हुनाले हामी गाउँमा बेसी सुटिङ गर्छौँ. गाउँमा चाहिँ त्यो लोकल त्यहाँको प्रप्सहरू जुटाउनेर चाहिँ अलिकति समस्या हुन्छ.
0: किनभने कति कुरा त पहिला सोचिन्न होइन, चाहिन्छ अब कहाँबाट ल्याउने भन्ने हुन्छ, बनाउन पनि गाह्रो हुन्छ कहिले कहिले त होइन. गर्दाखेरि फेरि सहरतिर पठाएर ल्याउँदा ढिलो होला, जति ढिलो भयो उति पैसा खर्च हुन्छ होइन माउसीजी. त्यसले गर्दाखेरि तपाईँहरूले चाहिँ पहिला नै तयारी त गर्नुपर्छ होइन. अनि फेरि जति पर गयो त्यति ट्रान्सपोर्टेसनको प्रब्लम, भारी बोकेर जानुपर्ने होइन, त्यो चाहिँ अब च्यालेन्जिङ छ. त्यो त हामी बुझ्छौँ.
2: किनभने
0: भइसक्यो
2: अब यस्तो म्यानेजरको काम भयो, अनि त्यहाँबाट डाइरेक्सनको जिम्मा लिएर गर्नुपर्ने कामहरू बिहान 5 बजीदेखि लिएर राति 12-1-2 बजीसम्म कहाँ धान्न सकिन्छ त. अहिले त शरीरले पनि नदिने
0: भइसक्यो. ओके, अब हाम्रो अर्को कलाकार हुनुहुन्छ क्यारे होइन, सुरेश. सुरज होइन त,
3: सुरज
0: तामाङ. भाइको के छ त यो चलचित्रमा, भाइको रोल के छ त?
4: मेरो रोल चाहिँ यसमा त्यो कस्तो भने गाउँमा अलिकति बेरोजगार भएर बसिरहेको युवाहरूको
0: हावा खराब भन्छौँ हामी होइन, है, हावा खराब है,
4: लाउरेमा नापेको तर लाउरे
0: नभएको विरक्तिको
4: त्यस पछाडिको इम्प्याक्ट परे पछाडिको अवस्था
2: भाले चोर्ने
0: प्रतिनिधि भाले चोर्ने
4: लाउरे नभएपछि सिधा भाले चोर्नेतिर.
0: ओके, त्यो राम्रो क्यारेक्टर रहेछ, राम्रो बखबी निभाउनु भएको छ होला भन्ने आशा गरौँ. यसो गरौँ, अब तपाईँहरूसँग मेरो अब कुराहरू अलि फ्लोमा जाँदै थियो, ठ्याक्कै समाचारको बेला हुन आँट्यो, समाचारपछि फेरि मजाले कुराकानी गरौँ है। त त्यो अघि मैले जुन चाहिँ गीत गाएको थिएँ नि, तपाईँले को को भनेर अन्दाज गर्नुभयो र तपाईँ अघि मधुजी तपाईँ भन्नु?
1: मलाई चाहिँ मैले मधु छेत्री र के भन्छ ओम विक्रम विष्ट हो कि जस्तो लाग्यो।
0: तपाईँले पुष्करजी?
3: मलाई त्यस्तै लाग्यो,
0: त्यस्तै लाग्यो। तपाईँलाई बिबीजी
3: ठ्याक्कै मलाई देमामा
0: हो र ओके भाइ त अब नयाँ पुस्ता जेन्जी मधु छेत्री भन्नुहुन्छ, मेरो मित्र मधु छेत्री अमेरिकामा हुनुहुन्छ। एनिवे यो गीत चाहिँ रमेश ताम्रकारको है,
3: रमेश ताम्रकार
0: ओके है त। एकछिन यो गीत लगाएर हामी समाप्त गर्छौँ है त।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: दोलखा गौरीशंकर नौको रोलवालिङ क्षेत्रमा पर्ने येलुङ्ग्री हिमाल आरोहणका बेला करिब 10 महिनादेखि हिमपहिरोमा बेपत्ता भएका 5 जनाको शव भेटिएको छ। गएको कार्तिक सत्रमा येलुङ्ग्री हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव फेला परेको दोलखा प्रहरीका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिनुभएको हो। स्थानीयले 5 शव देखिएको जानकारी दिएका थिए। आज ड्रिम डेस्टिनेसनले पठाएका हेलिकप्टरले 3 शव गोङ्गर भन्ने ठाउँमा लगाएको र 2 शव लिन फेरि हेलिकप्टर घटनास्थल गएको खड्काको भनाइ छ। गएको कार्तिकमा नेपाली र विदेशी सहित 15 येलुङ्ग्री हिमाल गएका थिए। त्यो बेला हिमपहिरोमा परेका 8 सकुशल उद्धार गरिए पनि 7 बेपत्ता भएका थिए। त्यति बेला गौरीशंकर नौका पदम तामाङ र सोलुखुम्बका मेरी कार्कीको शव फेला परे पनि 5 शव भेटिएको थिएन। खोजीमा सहभागी ड्रिम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यति बेला खोजी कार्य स्थगित गरिएको थियो। हिमपहिरोमा इटलीका 2 सहित फ्रान्स, जर्मनी र क्यानाडाका नागरिक बेपत्ता भएका थिए। विदेशी राष्ट्रहरूसँग छुट्टा छुट्टै नभेट्ने अडानबाट पछि हटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक भारतीय राजदूतसँग भेट्नु भएको छ। भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक्लै भेट गरेको भन्दै शाहको सचिवालयले तस्विर सार्वजनिक गरेको छ। उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका पृष्ठ तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो। प्रधानमन्त्री शाहले आज चिनिया राजदूत चाङ माओमिङलाई पनि भेट दिँदै हुनुहुन्छ। काठमाडौँमा 3 अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन प्रारम्भ भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिस र नेवा पत्रकार राष्ट्रिय दबुले 3 सम्मेलन गरेका हुन्। सम्मेलनमा विभिन्न राजनैतिक दलका संघीय सांसद, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नलिस्ट फोरमका प्रतिनिधिसहित 335 सहभागी छन्। सम्मेलनमा भारत, बङ्गलादेश लगायत मुलुकका 35 पत्रकार पनि सहभागी भएका छन्। सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वनसँगको सम्बन्ध, सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था, मातृभाषा पत्रकारिता जस्ता विषयमा छलफल हुनेछ। सम्मेलनमा 27 मुलुकका पत्रकार श्रव्य दृश्यका माध्यमबाट पनि सहभागी भएका छन्। औपचारिक उद्घाटन भइसकेको नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रयोग गर्न सर्वसाधारणले अझै कुर्नुपर्ने भएको छ।
4: सुरुङ मार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खोल्ने सड़क विभागले जनाएको छ। अहिले सुरुङ मार्ग आकस्मिक तथा आपतकालीन सवारी साधनका लागि मात्रै सञ्चालनमा छ। सर्वसाधारणका लागि खुल्ला गर्न अघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो। विशेष गरी सुरुङभित्र आगलागी वा अन्य आपतकालीन अवस्था आएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको उहाँले बताउनुभयो। ठूलो संख्यामा यात्रु सवार बसमा आगलागी भएमा कसरी उद्धार गर्ने भन्ने विषयलाई परीक्षणको मुख्य विषय बनाइएको छ। सुरुङ मार्गमा अहिले ब्यारिकेड र ड्रम राखिएका तस्विर सार्वजनिक भइरहे पनि ती सामग्री सुरक्षा परीक्षण र तयारीका लागि राखिएको विभागले जनाएको छ। अन्तिम सुरक्षा परीक्षण सकिएपछि सुरुङ मार्ग सबैका लागि खोलिने प्रवक्ता न्यौपानेले बताउनुभयो। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग साउनको 2 साता औपचारिक रूपमा उद्घाटन गरिएको थियो। 7 उद्घाटन भएको सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम हुने, यात्रा समय बचत हुने तथा सड़क यात्रा थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ। अमेरिकी कूटनीतिज्ञ माइकल रत्नेले ट्रम्पको चाल फेरि असफल भएको टिप्पणी गर्नुभएको छ।
5: This 15-point plan was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully. But it's sort of embarrassing for almost everybody involved in it now.
3: युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले रुसी पक्षबाट लडाइँका लागि 50,000 सैनिक खटाउन सक्ने बताउनु भएको छ। जेलेन्स्कीले थप सहयोगका लागि दक्षिण कोरियासँग आग्रह पनि गर्नुभएको छ। जेलेन्स्कीका अनुसार सुरुमा 30,000 उत्तर कोरियाली सैनिक आउने भनिए पनि संख्या बढेको सूचना आएको उल्लेख गर्नुभएको छ। तर सूचनाको स्रोत उहाँले खुलाउनु भएको छैन। युक्रेनमा रुसले उत्तर कोरियाली क्षेपास्त्र प्रयोग गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ। र म्यानमारको सेना समर्थित सरकारले हिरासतमा रहेकी 81 वर्षीय पूर्व नेता आङ सान सुकीलाई रिहा गर्न अस्वीकार गरेको छ। पूर्ण तथा बिना शर्त रिहाईका लागि दक्षिण पूर्व एसियाली राष्ट्रसङ्घ एसियनले आग्रह गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: हजुर, विभिन्न गीत सुन्ने क्रममा झ्याइकुटी ब्यान्डको यो गीत सुन्नुभयो, मेरी हुनी भन्ने बोलको गीत। श्रोताहरू, अब आज हामी चलचित्रको कुरा गर्ने गर्दैछौँ। माछे गुरुङजीदेखि लिएर अरू साथीहरू हुन्छ, पुष्कर गुरुङ अनि बिबी गुरुङ र सुरज गुरुङ, सुरज तमु भनेर भन्नुहुन्छ उहाँले आफूलाई। ओके, अब यो विषयमा आज यो समूहमा चाहिँ हाम्रो बहिनी हुनुहुन्न, गौमाया गुरुङ चाहिँ बेलायतमा हुनुहुन्छ भन्ने जानकारी हामीले प्राप्त गर्यौँ। आशा गरौँ उहाँले हामीलाई सुन्दै हुनुहुन्छ। हामी पेन्सन पट्टा छजिलको कुराकानी गर्दैछौँ। लो, मानवीयता, परिवार, पहिचान र जीवनमा आउने परिवर्तन बारेमा यो चलचित्रले सबै कुरा भनेर वरिपरि केन्द्रित रहेर बनेको चलचित्र भनेर सुन्छु म। अब मेकर्सहरूसँग कुराकानी गरौँ। मौसेजी, चलचित्र मैले भने जस्तो हो कि अर्कै छ, के भन्छ? अनि लाउले लाउरे परिवेश पनि छ त होइन?
1: होइन, लाउरे परिवेश भन्दा नि लाउरेहरूको यो अवकाश पछिको चाहिँ कथा हो। त्यो ठ्याक्कै लाउरे हुने, भर्ती हुने, होइन, अब त्यो गल्लाहरूले नाप्ने, होइन, त्यस्तो खालको चाहिँ छैन कि, उनीहरूको सन्तानहरूको कथा।
0: ओके,
1: होइन, अहिले नर्मली अब जस्तो म पनि लाउरेकै सन्तान भएको भएर कतिपय कुराहरू, जस्तो मेरो आमा चाहिँ बेलायत हुनुहुन्थ्यो भने म यहाँ छु, होइन, अब सँगै हुनको लागि
0: बिछोडको पीडा,
1: त्यस्ता खालका कुराहरू पनि सिनेमामा चाहिँ तपाईँले देख्न पाउनुहुन्छ।
0: पुरै कथा नभनौ, नभए फेरि हेर्न जानेको त होइन। अब कलाकारको कुरा गरौँ, दयाङजी हुनुहुन्छ भनेर हामीले भन्यौँ, गौमाया बहिनी हुनुहुन्छ प्रमुख भूमिकामा, अरू को को हुनुहुन्छ?
1: स्वर्गीय सुनिल थापा दाई अनि यहीँ हुनुहुन्छ, पुष्कर दाई, अनि त्यसपछि सुरज तमौ, डिबी गुरुङले पनि एउटा रोल गर्नुभएको छ, धेरै हुनुहुन्छ। अब त्यही मध्येमा चाहिँ अब विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, माया गुरुङ, विश्वास गुरुङ, अनुसा राई, सोल गुरुङ,
0: लुभिना तुलाधर पनि,
1: लुभिना बहिनी पनि,
0: ओके, अनि विश्वास गुरुङ, अनि धेरै छायाङ्कन बाहिरै भयो गाउँ,
1: होइन, यो पोखरा भन्दा चाहिँ तपाईँको डेढ घन्टा जस्तो चाहिँ समय लाग्छ, मादी गाउँपालिकाको वडा नम्बर 2 ताङतिङ भन्ने,
0: ताङतिङ लाउरे धेरै साथीहरू हुनुहुन्छ,
1: ताङतिङमा गऱ्यौँ र पोखरा, लेखनाथ, अनि त्यसपछि चाहिँ हामीले चितवनमा गऱ्यौँ।
2: त्यो कर्पु एरियाको के अरे ताङतिङको कर्पु एरिया चाहिँ हेर्न लायकको
0: लायकको
2: एकदम पानोरामिक,
0: सबै तमु हुनुहुन्छ यहाँ, होइन, तपाईँ चाहिँ कहाँको?
1: म कास्कीकै हो,
0: कास्कीकै गाउँ,
1: गाउँ चाहिँ मेरो, म जन्मेको स्याक्लुङ, म हुर्किएको चाहिँ तालबेसी,
0: किनभने नि हामीसँग गुच्चा खेले नि भन्नुहुन्छ कि, गुच्चा नभए गुल्ली डन्डा खेले भन्नुहुन्छ, होइन, गुलेली हानेको भनेर भन्नुहुन्छ। पुष्कर भाइ,
2: हजुर, म त दोलखामा जन्म,
0: दोलखा,
2: खास गरी त्यतिको यो मेरो आफ्नो गुरुङ समाजको गुरुङ संस्कारको त्यतिको हुन सकेन,
0: त्यहाँ चाहिँ हाम्रो दोलखातिर क्षेत्रीय भवनको गाउँ, हाम्रो गाउँतिर,
2: अनि त्यहाँबाट काठमाडौँमा दरबार हाई स्कुलमा आएर पढेँ, दरबार हाई स्कुलबाट एसएलसी गरेँ,
0: मैले बुझेँ,
2: हजुर,
0: गुन्डागर्दी
2: गरेको, त्यो चाहिँ बुझे,
0: पन्ध्र कन्यामा जिस्काउनु गएको मैले थाहा पाइसकेँ, होइन। ओके, बिबीजी, तपाईँ चाहिँ गाउँ कहाँ हो?
3: मेरो रूपा खडा गाउँ 5
0: कास्किने हो, अनि हाम्रो भान्जा जेनजी भान्जाको,
4: हजुर, मेरो चाहिँ गोर्खा सिरानचोक हो, अहिले चाहिँ
0: कलाकारितामा आउनुभयो, नभए अहिले लेफ्ट राइट गर्नु पर्थ्यो, होइन। कति वर्ष अगाडिको कुरा हो तपाईँ अनसक्सेसफुल भएको?
4: मैले भन्नु, मैले चाहिँ यो यता
0: जानु भएन, खालि रिलमा चाहिँ नाप्न गएको,
4: म निकै फिल्महरूमा लाउरे भएर
0: खेलिसकेँ, उसमा लेफ्ट राइट गर्न आउँछ, होइन, सल्युट पक्का, गोर्खे, हाम्रो गोर्खाली स्टाइलको सल्युट आउँछ, होइन, पछि म चेक गर्छु है। ओके, अनि अब कलाकारहरूको कुरा हामीले गऱ्यौँ, होइन, तपाईँहरूले अब जुनमै फर्स्ट लुक भइसकेको छ यो चलचित्रको, के भएको छैन कि?
1: होइन होइन, यो चाहिँ हामीले अस्ति भर्खर मात्रै असारको फर्स्टमा होला हामीले चाहिँ पोस्टर आउट गर्यौँ, र साउनको फर्स्टमा फेरि हामीले यसलाई गीत जुनी जाला भन्ने एउटा गीत गर्यौँ,
0: ओके,
1: र यो अस्ति कुन समयमा हो, कति भयो ठ्याक्कै, हामीले
4: 22 गते
1: चाहिँ हामीले तपाईँको टिजर चाहिँ
0: टिजर आउट गर्नुभएको छ, अहिले टिजर हेरेर पनि धेरै त भ्यू पाइहालिन्छ नि, होइन होइन, त्यो त्यसको उद्देश्य पनि त्यही हो। प्रारम्भिक प्रतिक्रिया के छ त्यो टिजर हेरेर?
1: न, एकदमै राम्रो छ विनोद सर, तपाईँको विशेष गरी लाउरेसँगको विषयवस्तु भएको भएर हामीलाई धेरै म्यासेजहरू अब इनबक्समा पनि हामीलाई धेरै मेसेजहरू आइ भइरहेको छ कि यो एकदमै भनौँ न हामीलाई एकदमै टच गर्ने खालको विषयवस्तु रहेछ. हामी चाहिँ यो सिनेमा चाहिँ हेर्छौँ भन्ने खालको प्रतिक्रियाहरूदेखि लिएर अब तपाईँको धेरै फिल्म मेकर साथीहरूले तपाईँको फोनै गरेर पनि बधाइदिनु भएको छ मलाई. यो लो हामीले एकदम नयाँ विषयवस्तु हेर्न पाउने भयो तपाईँबाट भन्ने खालको चाहिँ हाम्रै चलचित्र क्षेत्रका साथीहरूले पनि धेरैले चाहिँ बधाई शुभकामना चाहिँ दिनुभएको अवस्था छ.
0: ओके, यसमा फेरि हुन त जे पै पहिरनलाई पनि सुहाउँछ हाम्रो दायाङजीलाई होइन, उहाँलाई यसरी पोसाक दिनुभएको छ कि छैन त?
1: होइन, एकदमै सिम्पल चाहिँ एउटा साधारण चाहिँ बेरोजगार युवा
0: बेरोजगार
1: रोल गर्नुभएको छ, एकदमै गजब गर्नुभएको
0: छ. राम्रो होइन, उहाँले हरेक चिजमा त्यो छिर्न सक्नुहुन्छ होइन, त्यसलाई चाहिँ जीवन्त बनाउन सक्नुहुन्छ. त्यसले गर्दाखेरि उहाँले अभिनय गरेपछि चाहिँ सबैलाई हेर्न हेरौँ हेरौँ उहाँले कस्तो रोल गर्नुभयो, न्याय गर्नुभयो कि भएन भन्ने पनि एउटा चाहिँ भइहाल्छ होइन. गर्दाखेरि मलाई विश्वास छ सबैले हेर्नुहुन्छ होला. अब नेपालमा तपाईँहरूले के भन्छ नेसन वाइड तपाईँको सो चाहिँ कहिले हुन्छ?
1: हामी यसलाई चाहिँ भदौको भाद्र पनि भन्छौँ, भदौको चाहिँ हामी 26 गते ल्याउँदैछौँ र ठ्याक्कै त्यसैको भोलिपल्ट सेप्टेम्बर चाहिँ 12 पर्छ. सेप्टेम्बर 12 चाहिँ हाम्रो युकेको चाहिँ तपाईँको अल्डरसर्डको प्रिन्सेस हलमा चाहिँ प्रदर्शन हुन गइरहेको छ. अनि त्यस्तै गरी तपाईँको यहाँ सिडनीमा नेपालमा जुन दिन चाहिँ हाम्रो चाहिँ तपाईँको रिलिज हुन्छ त्यही दिनमा भनौँ न अस्ट्रेलिया चाहिँ त्यसमा चाहिँ रिलिज हुँदैछ. र तपाईँको सेप्टेम्बर 14 तपाईँको
0: बार्सिलोनामा
1: हुँदैछ. यसरी विभिन्न ठाउँहरूमा अहिले प्रदर्शनको मितिहरू तय हुने चाहिँ क्रम जारी.
0: अब त्यहाँका पनि स्थानीय व्यक्ति जोसँग तपाईँ कन्ट्याक्ट छ, त्यहाँका व्यापारीहरू बिजनेसम्यानहरू जो चलचित्रमा इन्ट्रेस्ट गर्नुहुन्छ उहाँहरूसँग लिङ्कमा चाहिँ यो हुँदैछ. तपाईँहरू आफै पुग्नुपर्ने होइन,
1: पुग्न त सक्दै सकिँदैन सबै ठाउँमा,
0: तर कुनै बेलामा अलिक सक्सेस भइसकेपछि जाउँ न त, बेलातिर जाउँ, आफ्नो साथीभाइलाई भेटौँ होइन, प्रिमियरमा जाउँ, रेड कार्पेटमा हिँडौँ हिँडाउँ भन्ने एउटा इच्छा हुन्छ नि होइन.
1: होइन, अहिले पनि हामीलाई निम्तो आएको थियो. अब हामी पहिलो भनौँ न एक दिन अगाडि हाम्रो यहाँ छ, दोस्रो दिनमा चाहिँ उहाँ छ, त्यसले गर्दाखेरि पनि हामी टिम जान सकेनौँ. र केही कलाकारहरू जस्तो गौमयजी त्यहीँ हुनुहुन्छ, सोलजी त्यहीँ हुनुहुन्छ र नेपालबाट चाहिँ पशुपति राई हाम्रै कलाकार बहिनी जाँदै हुनुहुन्छ र हाम्रो निर्माताहरू मेन कोन्मे दाई र भोजबहादुर गुरुङ दाई उहाँहरू वहीँ हुनुहुन्छ. त्यसले गर्दाखेरि नै हाम्रो एउटा टिम चाहिँ त्यहीँ भएको भएर हामीलाई चाहिँ अलिकति गाह्रो भयो कि यहाँबाट चाहिँ त्यो तत्काल भोलिपल्ट त्यहाँ भएको भएर कम्तीमा पनि 15-20 दिनको फरक भएको भए चाहिँ हामी जान सक्ने अवस्थाहरू हुन्थ्यो.
2: अरू पनि यसो हो दाजु, यो भदौ पछाडि हाम्रो अर्को फिल्म बुकी फुल भन्ने सुटिङमा गइहाल्छ अनि त्यहाँबाट हामीहरू त इन्गेज हुन्छौँ उता.
0: यही टिम हो कि अरू हुन्छ मोटामोटी
2: टिम?
1: डिबीजी
2: र म चाहिँ त्यो म छु. डिबीजी उहाँ म्यानेजरकै भूमिकामा हुनुहुन्छ, म चाहिँ केमा पछु हो, मैले त्यो कलाकार त हो, अनुबन्ध भइसक्यो कतिजना मिल्छ
0: कुन चाहिँ रोल भनेर तपाईँलाई अहिले चाहिँ हेर्का भएको छैन, तपाईँ स्क्रिप्ट पाउनु भएको छैन?
2: स्क्रिप्ट पाइसकेको
0: छ. एउटा सोधौँ, मलाई पनि एकताल एकजना स्क्रिप्ट दिनुभएको थियो, दाइ यो पढ्नुहोस् है भनेर भन्नुभएको थियो अघि, अनि पढेँ मैले. र नेपालमा अलिकति के भने प्लानिङ हुँदैन के, अब यो दिन भनेको भए म तयार बस्ने होइन, म काममा उहाँ धरान उडेर जानुपर्ने, प्लेनमा पो फोन आउँछ त है, अब सुटिङमा आउनु पर्यो भनेपछि, अनि मैले भने प्लिज क्यान्सल द्याट भनेर भनिदिएँ कि मैले होइन. त्यो अब त्यो त अब भएन नि होइन, अनि मेरो रोल जलादे पनि हुन्छ भनेर भन्थ्यौँ, किनभने अहिले सुटिङ छ त्यस्तो भएर नि त्यो यो हो. अब प्रडक्सनको लागि सेड्युल मिलाउने प्रोग्राम डा के भन्छ डायरी मिलाउने काम त त्यो गर्नु पर्यो नि त राम्रोसँग,
2: त्यो प्रोफेसनल भयो,
0: त्यो भयो. त्यसले गर्दाखेरि म चलचित्रको नाम भन्दिनँ, पछि भन्नुलाई भन्दिनँ होइन. त्यसले गर्दाखेरि आई वाज अल्सो इन्ट्रेस्टेड होइन, अब के जिन्दगीमा नगर्ने भन्ने कुरा के छ, सबैले गरेको कुरा त भनियो होइन. त्यहाँदेखि इच्छा थियो तर त्यो हुन सकेन. खैर, त्यसको लागि तपाईँहरू मैले शुभकामना के भने यी कुराहरू सबै प्लानिङमा हुनुपर्छ होइन, कहिले कहिले मात्रै अपर्झट भन्ने कुरा त हुन्छै हुन्छ, त्यसमा डाक्टर राजेश गर्नुपर्छ, डिबीजीले सुन्नुपर्छ होइन. तर त्यो बाहेक चाहिँ अब अरू बेलामा चाहिँ एकदम डायरी अनुसार नै चल्यो भने सबैलाई राम्रो हो होइन. कलाकारले पनि नकुरोस्, कलाकारले पनि अरूलाई नपुराओस्, अफकोर्स अफकोर्स, त्यो त सिम्पल कुरा हो होइन. मेरो शुभकामना है त. अब हामीले रिलिजको कुरा गऱ्यौँ, गीतहरू सङ्गीतहरू नभइकन चलचित्र बन्दैनन् पुगो छन् त यसमा.
1: अब यसमा हामीले भर्खर यो गएको 15 गते रिलिज गरिसकेका छौँ एउटा गीत जुनी जाला भन्ने. यो गीत चाहिँको शब्द हर्क साउदले लेख्नु भएको छ, सङ्गीत चाहिँ तपाईँको मनोज थापा मगरले, र गायनमा चाहिँ सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङ र प्रिया गुरुङ, उहाँहरू चाहिँ चारजनाले गाउनु भएको छ. र अहिले रेकर्डिङ सम्भवतः अहिले हामी यहाँ तपाईँको इन्टरभ्यू हुँदाखेरि सम्भवतः उहाँ रेकर्डिङ सकिएको हुनसक्छ. शिव बराइलीको शब्द सङ्गीत मा चाहिँ एउटा गीत बन्नलाई सम्भवतः अहिले रेकर्डिङ भइरहेको हुनुपर्छ होइन. उहाँकै शब्द सङ्गीत र सुरक्षा सेन्चुरीको चाहिँ स्वरमा चाहिँ एउटा गीत बनिरहेको छ.
0: मोटामोटी कतिवटा गीत छ?
1: तिनवटा गीत छ र एउटा गीत चाहिँ मेरो हजुरबाले चाहिँ हल्का गुनगुनाउनु हुन्थ्यो, त्यो ऐना हेरेर कपाल कोरेर मेरो मायालाई देख्छु झलला. मेरो हजुरबाले चाहिँ हजुर आमालाई जिस्काउँदै जहिले पनि त्यही लाइन र त्यसरी जिस्काउनु हुन्थ्यो, र मैले त्यो चाहिँ टपक्क टिपेर यता सुरज भाइलाई बुझाएँ अनि त्यो लाइन पछाडि सबै उहाँले गर्नु भएको छ, सङ्गीत पनि अनि त्यसपछि
0: तपाईँको काम आयो एकदम सुनाइदिनु पर्यो त्यो त्यो गाउँले परिवेशमा कि हजुर बुवाको त्यो रोमान्टिक क्षण होइन.
2: सुरज भाइ त गीत पनि गाउनुहुन्छ
0: ए त्यही त सुन्नु किशोर भाइ मौका यही हो बिबिएसमा आएर गाउन पाउनु संसारका श्रोताहरूलाई आफ्नो हुनर देखाउनु भनेको चाहिँ म सितीमती पाइन्न तर त्यो हजुरबुवाले चाहिँ आँखा छिम्काएको जिस्काएको होइन त्यो रोमान्टिक क्षण यसो अलिकति निकालिदिनुहोस् त ल ल.
4: यो गीत चाहिँ खासमा चाहिँ आइचिसकेको छैन, तयारीमा चाहिँ छ,
0: बिएपिएसबाट प्रिमियर भयो भन्दा पनि होइन यस्तो रहेछ भन्ने हाम्रो भान पारौँ न हाम्रो श्रोतालाई दर्शकलाई.
4: कोसिस गर्नुहोस्
0: ला,

0: अनि हजुरआमाले मलाई के भन्नुभएको छ होइन यसो यसो फर्केर चाहिँ केही जवाब त दिनुभयो होला दिनुभएको छ होला होइन
1: त्यसको लागि चाहिँ भदौ 26 गते हलमा गएर
0: अब तपाईँले भनौँ अब कलाकारहरू अब कलाकारिताको कुरा तपाईँले जुन चाहिँ भनौँ न फाइनेन्सहरूको कुरा मोटामोटी गर्नुभयो बेलायतमा हुनु हुनेले पनि फाइनेन्स गर्नुभएको छ यसमा को को हुनुहुन्छ एकदमै
2: मिन कोनमे दाजु
0: मिन मिनजी
2: उहाँ चाहिँ तमुदी युकेको फाउन्डर
0: प्रेसिडेन्ट म चिन्छु उहाँलाई राम्रो चिन्छु
2: उहाँ अनि त्यसपछि भोजबहादुर गुरुङ दाजु उहाँहरू हुनुहुन्छ अनि यता हङकङमा चाहिँ माया गुरुङ अनि त्यसपछि विश्वास गुरुङहरू उहाँले चाहिँ गर्नुभएको छ
0: ओके भने मतलब सबैको सहभागितामा यो टिममा चाहिँ अगाडि बढेको छ र अघि तपाईँले कलाकारको कुरा गर्दाखेरि अलिकति यो सोध्न मन लाग्यो किनभने हाम्रो कलाकारिताको क्षेत्रमा ठुलो एउटा चाहिँ खाडल बनेको छ सुनिल थापाजी नहुँदाखेरिको अवस्था होइन सुनिल थापाजीको यो अन्तिम हो कि कुन हो चलचित्र के हो
2: होइन मलाई चाहिँ अब भनौँ न हामीले यो सुटिङको क्रमलाई हेर्ने हो भने राम नाम सत्य हुनुपर्छ तर सुटिङ र अब यो सिनेमा आउने क्रमलाई हेर्दाखेरि मेरो विचारमा हिमालयन गोल्ड भन्ने चाहिँ अब आउँदैछ होला पछाडि हुन्छ कि जस्तो छ उहाँको अन्तिम मुभी सम्भवतः मलाई चाहिँ मेरो मैले म कतिको जानकार छु म ठ्याक्कै भन्न सक्दिनँ तर चाहिँ हिमालयन गोल्ड भन्ने हामी भन्दा पछाडि चाहिँ हुनुपर्छ त्यही फिल्म चाहिँ सम्भवतः उहाँको
0: तपाईँहरूले त अब धेरै वर्ष उहाँसँग उठबस गर्नुभयो होइन रियल लाइफ रियल लाइफ होइन उहाँको गुड मुड ब्याड मुड सबै देख्नुभयो नि होइन मैले उहाँलाई चिनेको त खेलकुदबाट चिनेको तपाईँलाई थाहा छ कि छैन उहाँलाई लन्च गरेको कसले थाहा छ तपाईँलाई भन्दै म एभरग्रिन बलिउडका नायक एभरग्रिन हरे राम हरे कृष्ण कसले बनाए
3: देवानन्दले
0: उहाँलाई रेकग्नाइज गरेर
3: वर्ल्ड अफ फिल्म्समा नै
0: सुन्नुहोस् है अब देवानन्दले उहाँलाई चाहिँ एउटा फुटबल एउटा जेएस म्यागजिन भन्दै निस्किन्थ्यो इन्डियाबाट एउटा फुटबलको राम्रो खेलाडी होइन एकदम ह्यान्डसम होइन इन्डियामा भान्जा गोर्खा भान्जा होइन देखेर चाहिँ उहाँलाई देखेर यो मान्छेलाई सिनेमा ल्याउँछु भनेर कतै भेटेर यसो उहाँले मौका दिनुभएको रहेछ त्यहाँबाट मलाई होल स्टोरी थाहा छ नि तर मैले पढेको मात्रै हो अनि उहाँले अलिअलि भनेको पनि सुनेको छु गर्दाखेरि सुनिल थापाजी त्यहाँबाट बलिउडदेखि लिएर यहाँसम्म आउनुभयो र नेपाली चलचित्रलाई यो क्षेत्रलाई ठुलो योगदान पुर्याउनु भयो अब मैले त उहाँसँग राम्रो उठबस गर्न पाइनँ तपाईँहरूले चाहिँ उहाँलाई अब आज अलिकति ट्रिब्युट पनि दिइहालौँ होइन तपाईँले कस्तो पाउनुहुन्थ्यो उहाँको योगदान उहाँको व्यवहार बानी कस्तो थियो यसो यसो सम्झिनु त
2: दाईलाई त अब दाईको गुणको विषयमा त भनेर साध्य नै हुँदैन तपाईँसँग फेरि अर्को दुई तिनवटा एपिसोड बस्नुपर्छ होला मलाई चाहिँ के लाग्छ भने दाईको एउटा गजब बानी चाहिँ के थियो भन्दाखेरि सुटिङ स्पटमा गइसकेपछि सबैलाई एकदम बराबर किसिमको माया होइन जस्तो अब त्यहाँ त स्पोर्टमा काम गर्नेहरू भान्सामा काम गर्नेहरू सबैलाई
0: हरेकलाई
2: चाहिँ बराबर होइन त्यत्तिकै माया गर्ने र सबभन्दा उहाँको मलाई चाहिँ कस्तो लाग्ने भन्दाखेरि जस्तो म अब अहिले एउटा कुनै सुटिङ स्पटमा गयो भने मैले त्यो खाना पकाउने मान्छेहरूको नाम मैले भोलिपल्ट बिर्सिसकेको हुन्छु तर उहाँले यस्तो तरिकाको मेमोरी उहाँको चाहिँ कि त्यो नाम चाहिँ उहाँले त्यो ठ्याक्कै कण्ठ गरिहाल्ने त्यत्रो होल चाहिँ तपाईँको युनिटमा 60-70 हुन्छ सबैको नाम कण्ठस्थ हुन्थ्यो कि उहाँलाई त्यस्तो
0: खालको भेटघाट अरू बिबीजी
3: मेरो चाहिँ खास यो हाम्रो विल्सनकै फिल्म के हाम्रो के अरे मैजारो खेल्न पाएँ अब त्यो मैले नखेले पनि त्यहाँ चाहिँ भेट भयो निकै दिन बसेँ हप्ता 10 के अरे ऐरीमा अनि त्यसपछि यो हाम्रो अहिलेको पेन्सन पट्टामा त त्यतिको भेट भएन उहाँको र मेरो छुट्टा छुट्टा फरक थियो. तर मैले मैले पहिल्यै भेट हुनुभन्दा अगाडि नै थाहा पाइसकेको थिएँ. अब चाहिँ उहाँ चाहिँ थापा होइन गुरुङ हुनुहुँदो रहेछ. गुरुङ पनि भन्ने गुरुङ
0: हुनुहुन्थ्यो.
3: मेरै दाजु एउटै सहोदर जस्तो एउटै ब्लड. अनि त्यहाँबाट त्यो हिसाब किताबले नभइकन पनि उहाँ जसरी अहिले माओसीजीले कुरा गर्नुभयो उहाँमा भएको गुण चाहिँ कसैले पनि त्यो मतलब त्यत्रो सिनियर मोस्ट कलाकारले अब अरूलाई गर्ने व्यवहार अब उहाँको बोलीचाली उहाँले कसैलाई पनि यसो दुख्छ कि यो हुन्छ कि जस्तो के छुँदाखेरि नि दाग लाग्छ कि जस्तो भनेर हुन्छ नि हाम्रो किसिमको फिलिङ त्यस्तो किसिमको उहाँको माया ममता उहाँको को अरूप्रतिको हेर्ने दृष्टिकोण त्यस्तो राम्रो देखेको पाएँ.
0: ओके बिबिसी तपाईँ अब प्रडक्सन म्यानेजर तपाईँले अब उहाँलाई भन्नु हरेक कुरा चाहिँ यसो सपोर्ट गर्नुपर्थ्यो होला. तपाईँको आफ्नो अनुभव केही छ
4: मामा? उहाँ चाहिँ एकदमै सबै कुरा त उहाँले भनिहाल्नु हो सेम जस्तै. तर समय चाहिँ एकदमै महत्त्व
0: एकदम पाबन्दी होइन तपाईँको के छ सम्झना के छ त अब हामी बिचमा हुनुहुन्न.
1: मेरो चाहिँ एकदमै मेरो साइनोले चाहिँ मामा पर्ने भयो घुर्ने गुरुङ हुनुहुन्थ्यो
3: अनि लामी जाने
1: होइन म चाहिँ अनि त्यो भएको भएर मेरो पारिवारिक सम्बन्ध जस्तै थियो. एकदमै धेरै माया गर्नुहुन्थ्यो. म त धेरै पछाडि आएँ
0: यङ्स्टरहरूलाई चाहिँ एकदमै इन्करेज गर्ने खालको पनि हुनुहुन्थ्यो. मैले चाहिँ उहाँलाई
1: धेरै पछाडि आएर पनि उहाँहरूले चाहिँ त्यो कहिलेदेखिको होइन काम गरेर आउनु भएको अन्त तर मलाई चाहिँ भर्खरै सँगसँगै हिँडिरहेको मान्छे जस्तो.
0: मेरो छोटो अनुभव चाहिँ सेयर गरिहालौँ. म यहाँ एटीमा बसेको थिएँ. म बुढाइबाट आएको थिएँ रेडियोको कार्यक्रममा. आउँदाखेरि लिफ्टमा भेट भयो. दुईजना मध्ये थियौँ लिफ्टमा. उहाँले मलाई म तलदेखि माथि हेर्नु मैले उहाँलाई तलदेखि माथि हेरेँ. एकछिन घुरा घुर भयो होइन. त्यसपछि वी स्माइल सुक ह्यान्ड्स होइन हात मिलाइयो तल बारमा गएर यसरी समय बिताइयो भन्नु पऱ्यो होइन. वी बिकेम फ्रेन्ड्स होइन. उहाँ पनि स्पोर्ट्सम्यान म पनि अलिअलि अलिअलि खेल्ने होइन. अनि हाम्रो हरेक लेभलको कुरा भयो हरेक क्षेत्रको कुरा भयो. उहाँ त अब चलचित्रको पर्सनालिटी उहाँले मलाई चुन्नु भएको थिएन. लाउरे भनेपछि अर्कै दृष्टिकोण भयो. गर्दाखेरि त्यसरी हाम्रो चिन्जान भएको थियो होइन. त्यही गर्दा म पनि उहाँलाई सम्झना गर्न चाहन्छु यहीँबाट. ओके अब चलचित्रको कुरा गरौँ. अब जाँदै जाँदै चलचित्रको मैले गीत पाइसकेको छु लगाउँछु. तपाईँको बेलायतमा सेप्टेम्बर 12 भन्नुभयो.
2: सेप्टेम्बर 12
0: प्रिन्सेस हल.
2: प्रिन्सेस हल
0: को को हुनुहुन्छ
2: पाउनु
0: पालो पालो गरौँ. त्यहाँ चाहिँ तपाईँहरूलाई सपोर्ट गर्ने को हुनुहुन्छ टिम?
2: टिम चाहिँ हाम्रो इन्भेस्टरै हुनुहुन्छ मेन कोन
0: मेन जी
2: अनि भोज बहादुर दाजु गौमायाजी त्यही हुनुहुन्छ.
0: ओके
2: सोलजी त्यही हुनुहुन्छ.
0: सेप्टेम्बर भनेपछि त क्यालेन्डर कुन बार पर्यो त मैले हेर्नु पर्यो त सेप्टेम्बर.
2: ओके
0: शनिबार पर्यो. ओहो उसो भए अल्डर सर्ट त खचाखच हुने भयो होइन. तपाईँहरू तपाईँहरूको तर्फबाट अपिल गर्नुहोस् न त तपाईँका पोटेन्सियल दर्शकहरूलाई के भन्न चाहनुहुन्छ यो चलचित्र किन हेर्नुपर्ने ल
2: औषजी? होइन मुख्य कुरा त लाउरेहरूको वीर कथाहरूको विषयमा त अब धेरै सिनेमाहरू बनिसकेका भन्छन् तर उनीहरूको सन्तानको कथाहरू उनीहरूको सन्तानले भोगेका समस्याहरूको विषयमा कमै सिनेमाहरू बनेका छन्. त्यो मध्येमा पनि अब पेन्सन पट्टा मलाई लाग्छ अब यो सन्तानहरूको कथा हो र त्यो हिसाबले पनि अहिले पनि जति पनि बेलायतमा हुनुहुन्छ हङकङमा हुनुहुन्छ अब मै जस्ता धेरै लाउरेका सन्तानहरू जो पक्कै पनि भनौँ न यो व्यथा यो कथासँग चाहिँ पक्कै पनि रिलेट गर्छ जस्तो मलाई लाग्छ. त्यो हिसाबले पनि बेलायत लगायत सम्पूर्ण अब विदेशमा चाहिँ चल्न लागेको चाहिँ कुराहरू म यो तपाईँको प्रिय स्टेसनबाट नै म जानकारी गराउन चाहन्छु. बेलायतमा चाहिँ सेप्टेम्बर 12 छ अनि त्यस्तै गरी बार्सिलोनामा सेप्टेम्बर 14 छ. अनि जस्तो यता तपाईँको अस्ट्रेलियामा चाहिँ तपाईँको हामी सँगसँगै लाग्छ सेप्टेम्बर 11 नै लाग्छ र अरू देशहरूको चाहिँ अब मिति चाहिँ आउन बाँकी नै छ.
0: हाम्रो जानकारी गराउनुहोस् हामी भनिदिन्छौँ ताकि अलिकति तपाईँलाई सजिलो होस् किनभने कलाकारिता त्यत्तिकै हुँदैन त्यसको एड प्रमोसन धेरै चाहिन्छ. त्यसको लागि फेरि नगद नारायण चाहियो होइन. यहाँ चाहिँ तपाईँ जस्तो व्यक्ति र समूह जसले चाहिँ मेहनत गर्नुभएको छ आफ्नै पैसा खर्च गर्नुभएको छ उहाँलाई साथ सहयोग होस् केही भन्ने चाहिँ हाम्रो उद्देश्य सधैँ रहन्छ. एनी टाइम तपाईँले यो चलचित्र मात्रै होइन कुनै अन्य चलचित्रको बारेमा विनोदजी हाम्रो यो कार्यक्रम यसरी हुँदैछ यो प्रिमियरमा आइदिनुहोस् के गर्नु सकिन्छ भने भन्नुहोस् न हामी टाउकुल टेकेर आउँछौँ होइन टाउकुल त टेकिन्न तर टेकेर त हामी तदारूपका साथमा आउँछौँ र सपोर्ट गर्न चाहन्छौँ है त
3: दाजुलाई. यो मलाई यो अन्तिममा एउटा कुरा सोध्नु मलाई
0: के हो
3: दाजु पनि यो अब पेन्सन पट्टाकै एउटा चाहिँ नि
0: सदस्य
3: जस्तो लागेर मैले सोधेको दाई चाहिँ नि त्यत्रो वर्ष ब्रिटिस गोर्खामा सोल्जर भएर काम गर्नुभयो अब त्यसको सानो अनुभव धेरै ठुलो कुरा गर्नु मन मतलब कि समय पनि छैन यहाँ आएर कस्तो रमाउनु
0: हो हो तपाईँले त अर्को तिन घन्टा मलाई बिताउनु पर्ने म आएको 2010 है कि दुई वर्षको लागि आएको आज म छु र भगवान्ले तपाईँहरूको माया सबै श्रोताहरूको मायाले गर्दाखेरि यहाँ छु. अब कहिलेसम्म हुन्छ मलाई थाहा छैन तर पनि जहिलेसम्म छु तपाईँहरूको सेवा गर्छु होइन र अनुभवको कुरा गर्दाखेरि आफ्नो होम टाउनमा यसरी काम गर्न पाउँदा आफूलाई अहो भाग्य मारै ठान्दछु धेरैलाई कमलाई यस्तो सौभाग्य मिल्दछ होइन र अब अनुभवको कुरा धेरै छ तितामिठा सबै छन् है एउटा कुनै पुस्तकमा आउँला कि चलचित्रमा आउँला कि अर्कै छ
3: तर
0: त्यो गजब कुरा हो तर अहिलेसम्म चाहिँ भगवान्को कृपा तपाईँहरूको माया सबैले गर्दाखेरि तपाईँहरूको सेवा कलाकारको सेवा देशको हरेक कुराहरू चाहिँ विदेशमा पुर्याउन पाउनु र बिएपिएस गोर्खाहरूको नेटवर्क भनेको चाहिँ संसारमा जान्छ चौबिसै घन्टा जान्छ कुनै पनि रेडियो चौबिसै घन्टा यसरी अनवरत रूपमा चाहिँ रेकर्डेड चल्ला तर लाइभ चल्दैन. युके ब्रुनाई काठमाडौँ र

0: त्यो त्यो त्यो चाहिँ योगदान हो. नेपालले पनि यसलाई चाहिँ कुनै न कुनै रूपमा चिनोस् बुझोस् होइन, र हामीले पुऱ्याएको योगदान अप्रत्यक्ष रूपमा
1: कनेक्टेड हुने माध्यम
0: बनेको छ होइन.
1: कनेक्टेड हुने माध्यम भनेको रेडियो.
0: यो हाम्रो जम्मा जम्मा जोड्यो भने 52 जनाले युके ब्रुनाई काठमाडौँ सहित लगाएर हाम्रा रिपोर्टहरू सबै लगाएर चाहिँ 24 घन्टा चलाउनु यसो यो चलाउनु पाउनु ठुलो कुरा हो. यसमा धेरै धेरैको व्यक्तिको हाम्रा योगदान रहेको छ. उहिले उहिलेका सिङ्गापुरदेखि आएका हाम्रा किशोर साहबहरू, उहाँभन्दा अग्रजहरू लीना देवरा दिदी जसले सुरु गर्नुभयो, त्यसपछि हङकङमा हाम्रा भएका पल्टनका प्रेजेन्टर्सहरू दिदी बहिनी दाजुभाइहरू मभन्दा धेरै सिनियरहरू पछिल्लो समयमा आएर के भन्छ यो किशोर बडाको नाम तपाईँलाई सुनेकै हो, खेम गुरुङ दाई होइन, पछि अब अहिलेको हालतमा बेलायतमा योगराजी एन्ड द टिम दिदी बहिनी थुप्रै हुनुहुन्छ होइन, र ब्रुनाईमा लाल साई एन्ड द टिम, र यहाँ चाहिँ हाम्रो बिएबिएसको टिमले चाहिँ हामीले 24 घन्टा थालिरहेका छौँ र हरेक क्षेत्रलाई हामी छुन्छौँ र यही नै हाम्रो निम्ति ऊर्जा हो, सबैको निम्ति ऊर्जा हो है त.
2: दिदी
0: नै भनौँ र तपाईँहरू जसले जे गर्नुहुन्छ हामीलाई भनिदिनुहोस् मात्रै, वी विल मेक इट known to everybody. सबैलाई चाहिँ हामीले जानकारी गराउँछौँ ताकि तपाईँहरूले गरेको मेहनत चाहिँ खेर नजाओस्
2: है त.
0: र यो वर्षमा तपाईँहरूको यो पेन्सन पट्टाको शुभकामना पनि म दिन चाहन्छु. आज कता कताबाट चलचित्रको बारेमा, मेरो नर्मली चलचित्र हुँदैन, चलचित्रको बारेमा कुराकानी गर्ने मौका पाइयो, पछि बसेर चाहिँ पुरानो काठमाडौँको कुरा गरौँला, रमेश तामरकरको कुरा गरौँला, हाम्रा मित्र अरुण थापाको, स्वर्गीय अरुण थापाको कुरा गरौँला, र ओम विक्रम विष्टको कुरा गरौँ, फुटबलको पनि कुरा गर्नुपर्छ होइन. हाम्रो स्टेडियममा के हुन्थ्यो भनेर तपाईँले भन्नु ओके, बडो मजा पो थियो त्यो त्यतिखेरको 70s and 80s काठमाडौँ अर्कै होइन त,
1: त्यो बेलाको कुरा एकचोटि
0: फेरि पछि कुनै दिन गरौँला. ल त अब तपाईँहरूको चर्चिरको गीत राख्दै तपाईँहरूसँग बिदा लिन चाहन्छु. अल द बेस्ट, गुड लक है त.
2: ओके,
0: गाउने कलाकार को हुनुहुन्छ? शरुण गुरुङ एन्ड राजबहादुर गुरुङ, र अर्को को हुनुहुन्छ?
3: उषा गुरुङ र
0: प्रिया. आदरणीय श्रोताहरू, आउँदै गरेको चलचित्र आउँदै अब छिटै आउँछ तपाईँहरूको घर घरमा, विदेशमा नि आउँदैछ भनेर भनिसक्नु भएको छ. यो गीत राख्दै उहाँसँग मैले बिदा लिएँ.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, यहाँले एउटा हिन्दी गीत सुन्नुभयो, जुबिन नौटियालको आवाज थियो, पायल देव पनि साथमा। कहिले कहिले हामीले हिन्दी गीत ट्रेनिङ गीतहरू पनि राख्ने गर्दछौँ यो बसाइमा। आज हामीले चलचित्र कथानक चलचित्र पेन्सन पट्टाको निकै कुराकानी गर्यौँ। अभिनेता माओत्से गुरुङदेखि लिएर पुष्कर गुरुङ, जो नाट्य विधामा धेरै वर्ष 40-45 वर्षदेखि संलग्न हुन्छ, उहाँको कुराकानी। बिबी गुरुङ, अर्का मित्र, उहाँ चाहिँ प्रडक्सन म्यानेजर, र सुरज थमु पनि जो अभिनय मा भर्खरै भर्खर लाग्नुभएको छ, उहाँको कुराकानी सुन्यौँ। र बेलायतमा सेप्टेम्बर 12 तारिक भन्नुभयो, र अस्ट्रेलियामा त्यही दिन यानि कि सेप्टेम्बर 11 हुँदैछ भन्ने जानकारी, र अन्य देशमा हुने यो पेन्सन पट्टाको रिलिजको डेट चाहिँ पछि सुनाउँछु भन्ने पनि हुनु थियो। हामी पनि तपाईँलाई जानकारी गराउँला। जे होस्, नेपालको परिप्रेक्ष्यमा बनेको गोर्खा परिवारको आफ्टर रिटायरमेन्टको लाइफ छ भनेर भन्दै हुनुहुन्थ्यो। एनिवे, आजको यो बसाइमा अब एकैछिन हामी समीक्षामा जान्छौँ, तर त्योभन्दा अगाडि देश विदेशका केही पुराना तर आज घटेका घटनाक्रमलाई एउटा दुइटा दोहोऱ्याउन म चाहन्छु श्रोताहरू। ओके, आजको दिन 1792 फ्रान्सेली क्रान्तिको महत्त्वपूर्ण मोड भएको आएको दिन रहेछ। पेरिसमा ट्युलेरी दरबारमाथि आक्रमण भयो र राजा लुई सोरुङलाई हिरासतमा लिएको दिन आज हो सदारू। यस घटनाले फ्रान्सेली राजतन्त्रको पतनतर्फ निर्णायक कदम चलेको दिन आजै रहेछ। अनि 1793 आजको दिन लुभ्र संग्रहालय सार्वजनिक रूपमा खुलेको रहेछ। लुभ म्युजियम, जहाँ चाहिँ मोनालिसालाई हेर्न पाउनुहुन्छ, सार्वजनिक रूपमा खुलेको दिन हो। फ्रान्सको प्यारिस स्थित लुभ संग्रहालय 10 अगस्त 1793 सार्वजनिक रूपमा उद्घाटन भएको दिन आजै हो श्रोताहरू। यसै गरी म्युजियमको कुरा गर्दाखेरि स्मिथसोनियन म्युजियम, जो अमेरिकामा छ, त्यो संस्थाको स्थापना भएको आजको दिन, तर 1846। ओके, आजको दिनका विश्वका प्रमुख घटनाहरूलाई म राख्दैछु। वैज्ञानिक तथा शैक्षिक संस्थामध्ये एक मानिन्छ विश्वकै प्रमुख रूपमा यो म्युजियमलाई, भने इलेक्ट्रिक गिटार तपाईँ बजाउनुहुन्छ, पेटेन्ट गरेको दिन आज हो श्रोताहरू। 1937 डी बुच्याम्पले विकास गरेको विद्युतीय गिटारको लागि अमेरिकी पेटेन्ट प्रदान गरियो। यसले पछि ज्याज, ब्लुज र रक सङ्गीतमा ठुलो विकासकोमा चाहिँ ठुलो भनौँ न कदम ल्यायो, अथवा चाहिँ ठुलो प्रभाव पार्यो भनौँ। 1937 को कुरा गर्दैछु म, इलेक्ट्रिक गिटार पेटेन्ट भएको दिन आजै हो। यी कुराहरू आजको दिनमा 1945 विश्व युद्धको अन्तिमतिरको कुरा राख्नु मलाई, जापानले आत्मसमर्पण गर्न शर्त स्वीकार गरेको दिन आजै हो श्रोताहरू। र यो विश्व युद्ध, दोस्रो विश्वयुद्ध विगत रूपमा अन्ततिर लाग्यो। उल्लेख्य घटनाक्रमलाई मैले राखेँ भने नेपालको ताजा खबर लिएर आउँदै हुनुहुन्छ महेन्द्र रायमाझीजी, तपाईँलाई नमस्कार, स्वागत छ।
1: यहाँलाई नमस्ते छ, श्रोताहरूलाई पनि नमस्ते छ।
0: ओके, म त भनौँ कुरा छ भन्दै हुनुहुन्थ्यो, सुरु गरिहाल्नुहोस्।
1: आज खास गरी यो सरकारले अब मन्त्रालयमा खरिदार सुब्बा कर्मचारीको दरबन्दी अन्त्य गर्ने भनेर खबर ल्याएको छ। यस्तै जापानिज इन्सेफ्लाइटिस चाहिँ अपत्यारिलो ढङ्गले फैलिएको छ, जसको कारण 9 जनाको मृत्यु 1 महिनामै भएको छ। निम्स पूर्जाको निधनमा वनस्पतिविदहरू पनि दुःखमा छन्। यसका धेरै कारणमध्ये एउटा कारण चाहिँ निर्मल पूर्जाको नामबाट राखिएको वनस्पतिसँग सम्बन्धित छ, यसको बारेमा चर्चा गरौँला।
0: इन्ट्रेस्टिङ।
1: मानवाधिकार आयोगका सिफारिस कारण निकै सुस्त भएको देखिएको छ भने टेलिकम र एनसेलले 5G योजना पेश गर्ने तयारी थालेका छन्। यस्तै जल विद्युतमा 17.5 अर्बको आइपिओ स्वीकृतको प्रतीक्षा भइरहेको विषय छ भने बैतडीमा विमानस्थल बनेको छ, तर विमान आउन पनि तयार छन्, सबै व्यवस्था छ, तर यो अड्डामा आन्तरिक पर्यटकले तस्विर मात्रै खिच्ने गरेका छन्, कारण यात्रु पाइँदैनन्। चारतर्फ भ्याइयो भने हामीले बौद्धिक सम्पत्ति संरक्षणका लागि लेखिएको एउटा सम्पादकीय पाइन्छ, कान्तिपुरमा सुनौला। सबभन्दा पहिले नागरिक दैनिकमा अब मन्त्रालयमा खरिदार सुब्बा नरहने भनेर भुवन शर्माले लेख्नुहुन्छ। सरकारले आगामी 3 वर्षभित्र मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य बनाउने घोषणा गरेको छ। हाल प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालयले दरबन्दी पुनसंरचना संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरिरहेका छन्। स्रोतका अनुसार हालसम्म 14 मन्त्रालयले ओएनएम सर्वे गरिरहेका छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय, परराष्ट्र, अर्थ र पूर्व धार विकास मन्त्रालयले मात्र दरबन्दी पुनर्संरचना गरेका छैनन्। पूर्वाधार विकास मन्त्रालयले ओएनएम सर्वे गरी प्रधानमन्त्री कार्यालयमा प्रस्ताव समेत पठाइसकेको छ, उक्त प्रस्ताव अझै स्वीकृति भएको छैन। भनेर यो चाहिँ प्रक्रियामै रहेको विषयलाई चाहिँ उल्लेख गरेर नागरिकमा खबर छ। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 को मृत्यु भनेर अर्जुन पौडेलले काठमाडौँ पोस्ट र कान्तिपुर दैनिकमा लेख्नुहुन्छ। जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूप लिन थालेको छ। जेई एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक सातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने फ्लावी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन् भनेर स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डाक्टर अभियान गौतमले जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो, तर स्रोत अभावका कारण एकै पटक सम्पूर्ण जनसङ्ख्यालाई खोप लगाउन सक्ने अवस्था छैन भनेर अलि यो महँगो सोही भयो भनेर चाहिँ भनिएको छ। यो विषय पनि उल्लेख छ। नितु घले अन्नपूर्ण पोस्टमा ब्रोड पिकमा बिलाए निम्स दाई म्याग्दीमा फैलिने निम्स पुर्जाई भनेर शीर्षकमा खबर लेख्नुहुन्छ। यो निम्स पुर्जाई भनेको चाहिँ यो वनस्पतिको नाम राखिएको रहेछ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र हिमाल संरक्षणका क्षेत्रमा सचेतना जगाइरहेका विश्वविख्यात आरोही निर्मल पुर्जाको नाममा वनस्पतिको नाम राखिएको थियो निम्स पुर्जाई। वनस्पति विज्ञान तथा अनुसन्धानकर्ता भक्तबहादुर राजकोटा र रिता आले त्युरी जातको वनस्पति म्याग्दी जिल्लामा भेटाएका थिए। त्यसपछि उनीहरूले पुर्जाको सम्मान स्वरूप उक्त वनस्पतिको नाम निम्स पुर्जाई राखेका थिए। तर पाकिस्तानको प्रोटिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि पूर्जाको निधन भएपछि वनस्पति विज्ञ राजकोटीले पर्यावरणका क्षेत्रमा नराम्ररी क्षति पुगेको बताएका छन्। हिमाल संरक्षण र वातावरणका क्षेत्रमा पूर्जाले गरेका साना साना अभियान पनि प्रभावकारी र अर्थपूर्ण हुने प्रतिक्रिया दिए। राजकोटीका अनुसार अनुसन्धानका क्रममा पत्ता लागेका नयाँ तथ्यलाई नामाकरण गर्दा कसैलाई समर्पण गर्न सकिन्छ। कतिपयले प्रख्यात व्यक्तिको नाम राख्छन्, कसैले योगदानको आधारमा नामकरण गर्छन्। पूर्जा हिमालको पर्यावरण संरक्षण गर्ने एउटा डेडिकेटेड आरोही हुनुहुन्थ्यो। उहाँले जलवायु परिवर्तनका बारेमा सचेतना जगाउने कार्यक्रम गर्नुभएको छ। राजकोटीले भने विश्वव्यापी रूपमा जलवायु परिवर्तन न्यूनीकरणका लागि उहाँका काम प्रभावकारी छन्, त्यसैले उहाँको सम्मानमा यो नाम जुरेको थियो। ढोरपाटन जाने बाटोमा भेटिएको त्युरी जातको यस प्रजातिको वैज्ञानिक नाम इम्प्यान्टिसियस निम्स पुर्जाई हो। यो प्रजाति 2022 अनुसन्धानका क्रममा राजकोटीले भेट्टाएका थिए। वनस्पति विज्ञ कमल महादेनले 1748 नै यसरी कसैको सम्मानमा वनस्पतिको नामकरण गर्ने चलन विश्वमा सुरु भएको बताए। नेपालमा पनि थुप्रै वैज्ञानिक अनुसन्धानकर्ताको नाममा वनस्पतिको नाम दिएको छ। नाम राख्दा वनस्पतिको वैज्ञानिक नाम र प्रजाति दुईटा जोडेर नाम राखिन्छ। वनस्पति विज्ञ राजकोटी र आलेको अनुसन्धानले म्याग्दीको 2800-2900 मिटर उचाइमा त्युरी फुल अन्तर्गत एउटा प्रजाति फेला पारेको पनि महादेनले बताए भनेर यो
0: फोटो पनि छ। त्युरी प्रजातिको फुल यो चाहिँ भनौँ न वनस्पति फुल सेतो सेतो खालको रहेछ होइन, अलिअलि कता कता पिङ्क पिङ्क जस्तो पनि लाग्यो। यो फुलै हुने होइन त
1: फुल्ने पनि रहेछ,
0: फुल्ने पनि रहेछ
1: हजुर।
0: र निम्स भाइको नाम चाहिँ अम्बर हुने भयो, त्यसै पनि अम्बर हुने काम गर्नुभयो, तर पनि एउटा आफ्नो आफ्नो नेपालको वनस्पतिको नाम पनि रहन गयो उहाँकै भनौँ योगदानले गर्दाखेरि उहाँको नामले होइन। ओके, अरू अब यो बारेमा त्यहाँ व्यक्तिहरू को को हुनुहुन्छ उहाँसँग हामी पछि कुराकानी गरौँला, खोज तलास गरेर होइन। अरू के छ त?
1: अरू चाहिँ संवैधानिक आयोगका सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता। 3 वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिस 645 मात्रै कार्यान्वयन शीर्षक दिएर नयाँ पत्रिकामा खबर छ टेकराज थामीले। मानवाधिकार संरक्षण र सामाजिक न्यायका लागि संविधानले गठन गरेका 8 संवैधानिक आयोगका सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता देखिएको छ। आयोगहरूले उजुरीमाथि अनुसन्धानदेखि नीतिगत सुधारसम्मका विषयमा वर्षौंदेखि सरकारलाई सिफारिस गर्दै आए पनि औसतमा 14% मात्रै पूर्ण कार्यान्वयनमा गएको तथ्याङ्क छ। संविधानले मानवाधिकार र सामाजिक न्याय सँग सम्बन्धित विषयमा सरकारलाई निगरानी र जवाबदेही बनाउन 8 संवैधानिक आयोगको व्यवस्था गरेको छ। संविधानको भाग 25 र 27 अनुसार राष्ट्रिय मानवाधिकार आयोगले आयोग, आदिवासी जनजाति आयोग लगायत आयोग गठन भएका छन्। तर मानवाधिकार आयोगदेखि महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम र समावेशी आयोगका कयौँ सिफारिस कागजमै सीमित छन् भनेर सहप्रवक्ता श्यामबाबु बुकाफले उपसचिव लक्ष्मी पराजुलीको प्रतिक्रिया समेत छापेर नयाँ पत्रिकामा यो खबर आएको छ। 5G कार्ययोजना पेश गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल छन् भनेर विजय दमासेले आर्थिक अभियानमा लेख्नुहुन्छ। नेपालमा पाँचौं पुस्ताको मोबाइल प्रविधि 5G विस्तारका लागि सरकारले दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग व्यावसायिक कार्ययोजना मागेसँगै उनीहरू त्यसको तयारीमा जुटेका छन् भन्दै लेख्नुहुन्छ। अघिल्लो साता नेपाल दूरसञ्चार प्राधिकरणले दुवै कम्पनीलाई चरणबद्ध कार्ययोजना पेश गर्न निर्देशन दिएपछि 5G को व्यावसायिक योजना पेश गर्न कम्पनीहरूले गृह कार्य थालेका हुन्। प्राधिकरणले मोबाइल सेवा प्रदायकहरूलाई 5G सुरु गर्ने तयारीसँगै कार्ययोजना मागेपछि त्यसको तयारी गरिरहेको दुवै कम्पनीका अधिकारीहरूले बताएका छन्। भनेर यसमा देशभर 5G विस्तार गर्न एउटा कम्पनीलाई 65-70 अर्ब रुपियाँसम्म लगानी आवश्यक छ। प्रतिफल सुनिश्चित नभएसम्म 5G ठुलो लगानी गर्न कम्पनीहरू हिस्केजाउँछन् भने 2086 लाइसेन्स नवीकरण हुन्छ कि हुन्न भन्ने एनसेलको मुख्य चासो छ र नेपाल टेलिकम काठमाडौँ पोखरा बुटवल सहित 7 प्रमुख शहरमा 5G विस्तारको तयारीमा छ भनेर अब यसमा सेवाग्राही पनि 5G कस्तो हुन्छ भन्ने कौतूहलता त हुने नै भयो
0: किनभने अरूभन्दा छिटो छ त्यो राम्रो भन्ने त नयाँ जेनेरेसनले त ल्याउँछ र महँगो चाहिँ रहेछ होइन इन्भेस्टरहरू पनि अलिकति हिचकिचाइरहेको जस्तो बुझ्यो।
1: अब यसमा चाहिँ त्यो मोबाइल फोन पनि त्यस्तै खालको चाहिँदो रहेछ फेरि जस्तो हामीले अहिले चलाइरहेको फोन चाहिँ काम नगर्न पनि सक्दो रहेछ।
0: ओके
1: 5G
0: कम्पनीहरूले कमाउने नै यस्तैमा हो होइन यो आउट अफ द फेज आउट भयो अर्को लिनुपर्छ भनेपछि लिनै पर्यो होइन बानी परिसकेको छ के गरौँ।
1: जल विद्युतमा 17.5 अर्बको आइपिओ स्वीकृतिको प्रतीक्षामा भनेर कारोबार आर्थिक दैनिकमा जीवन बस्नेतले सबभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ जारी गर्न नेपाल धितुपत्र बोर्ड सेभोनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगङ्गा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8/4/83 आवेदन दिएको हो। यो सँगै आइपिओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको सङ्ख्या 34 पुगेको छ। यी कम्पनीले सेभोन समक्ष 17,14,83,736 किता सेयर जारी गर्ने उल्लेख गरे। यो सेयरको कुल मूल्य 17,50,31,05,436 रुपियाँ हुनेछ भनेर विभिन्न मूल्य पनि राखिएको विषयलाई उल्लेख गरेर कम्पनीको सूची समेत यो अखबारमा छापिएको छ। यो आइपिओ जारी अहिले चाहिँ खुला गर्न चाहिँ अहिले चाहिँ यो अवस्थामा अहिले हालको दिनमा चाहिँ भएको छैन र अब हामी अन्त्य अन्त्यतर्फ आइपुगेका छौँ। विमानस्थल बन्यो टिकटक स्थल भनेर
0: तस्विर
1: पनि राखिएको छ।
0: घाम तपाईँ जस्तो लाग्थ्यो मलाई त घाम तपाईँ होइन रहेछ
1: हजुर
0: सुनाउनुहोस् त के रहेछ।
1: केशवराज भट्टले बैतडीबाट लेख्नुहुन्छ करोडौँ रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलको रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोडौँ रुपियाँ लगानी उपयोग विहीन भनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् भनेर 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 73 सालतिर सुरु गरिएको थियो। 11 करोड रुपियाँको लागतमा 20 मिटर चौडाइ र 580 मिटर लम्बाइको धावन मार्ग टावर तथा कार्यालय लगायतका संरचना सम्झौता भएको थियो। सम्पन्न पनि भयो तर चल्न सकेन। यसमा चाहिँ मुख्य गरी यात्रुकै अभावलाई चाहिँ कारण देखाइएको छ यो खबरलाई पनि। अब यो चाहिँ यो विमानस्थलको कुरा चाहिँ बैतडीको मात्र नभएर देशका अरू ठाउँको कुराहरूसँग पनि सम्बन्धित छ।
0: विशेष गरी स्टल ब्याम विमानस्थलहरू सर्ट टेक अफ ल्यान्डिङ गर्ने ठाउँहरूमा चाहिँ यस्तो हुन्छ तर कुनै कुनै ठाउँमा चाहिँ फेरि सुत्केरीहरू र बिरामीहरूलाई ल्याउन नपाउँदाखेरि त्यहाँ धेरै होइन फ्लाइट नहुँदाखेरि धेरै ज्यान गएको पनि सुन्छौँ। तर विमान छ कम्पनी छन् विमानस्थल छ तर यात्रु छैन कहिले कहिले त्यस्तो नै हुँदो रहेछ। अब अन्तिममा एउटा गीत सुनाउनुभन्दा पहिला तपाईँ के भन्न चाहनुहुन्छ?
1: अन्तिममा यो बौद्धिक सम्पत्तिको अधिकार सुनिश्चित गर्न बलियो कानुन चाहिन्छ भनेर सम्पादकीय लेखिएको छ कान्तिपुरमा। मानव मस्तिष्कको क्षमता अपार भएकैले उसले गर्न सक्ने सृजनाको दायरा पनि अत्यधिक नै छ। कला साहित्य वा सङ्गीत जस्ता अनेकौँ क्षेत्रमा मानिसले आफ्नो विशिष्ट क्षमता देखाइरहेका हुन्छन्। बहुराष्ट्रिय कम्पनीहरूको बौद्धिक सम्पत्तिका विषयमा गुनासो पनि आएको छ। संरक्षण भएन भने लगानी पनि निरुत्साहित हुन्छ भनेर यसले समग्र अर्थतन्त्रलाई असर गर्छ भन्ने किसिमले सम्पादकीय छापिएको छ।
0: आजको सम्पूर्ण सामग्री सकियो। एकताली फेरि त्यो पूर्जा भाइको नाममा रहेको वनस्पतिको नागदारी दोहोऱ्याइदिन मन लाग्यो मलाई गएर हेर्न पाउनुहुन्छ हाम्रो श्रोताले कुन पत्रिकामा हो अनलाइनमा पनि आउँछ होला
1: अनलाइनमा आउँछ आएको छ। यो चाहिँ नितु भलेले अन्नपूर्ण पोस्टमा ब्रोड पिकमा बिलाए निम्स ताई भनेर यो निम्स पूर्जाई भनेर चाहिँ यो
0: निम्स पूर्जाई कमन नेम नै होला यो होइन त
1: अब
0: बोटानिकल नेम हो बोटानिकल नेम
1: हो दुइटै नाम हो
0: दुइटै नाम निम्स पूर्जाई अमर रहनु भयो यो नामले पनि होइन कामले त्यसै पनि हो रेकर्डले त्यसै पनि हो र उहाँको पर्सनालिटी त्यसै पनि हो तर यसरी वनस्पतिको नाम रहँदाखेरि उहाँ अझै अमर अजर रहनुभयो फेरि पनि उहाँलाई हार्दिक श्रद्धाञ्जली छ. परिवारमा समवेदना प्रकट गर्दै यो गीत राखौँ. आस्थामानको गीत राख्दै हामी दुवै बिता लिउँ है त.
1: नमस्कार
0: मानिसजी, थ्याङ्क यू सो मच. यो चिजलाई टिपेर ल्याउनु भयो, थ्याङ्क यू सो मच.
1: हस्
0: हस् त, आदरणीय श्रोता, मलाई बिदा दिनुहोस्. फेरि भोलि भेटौँ. बाबा.

0: सरकारले विराटनगर जुट मिल फेरि सञ्चालनका लागि अध्ययन गर्न विज्ञ सहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन र निर्णयहरूको समीक्षा गर्नेछ। कार्यदलले मिल सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीति सहितको प्रतिवेदन एक महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्नेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा ज्यालादारी कर्मचारी धरनामा उत्रिएका छन्। काठमाडौँ केन्द्रीय कार्यालयमा मुलुकभरका प्राविधिक शिक्षालय, तालिम केन्द्र र परिषदका 2000 बढी कर्मचारी आएका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले परिषद व्यवस्थापन समक्ष 9 बुधे मागपत्र पेश गरिएको जनाएको छ। समितिका सहसंयोजक इन्जिनियर युकेएस गौतमले पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय घेराउमा आएको बताउनु भएको छ। समितिले परिषद व्यवस्थापनलाई यही साउन 11 गते माग पूरा गर्न 24 घण्टे अल्टिमेटम समेत दिएको थियो। उनीहरूले सेवा सुविधा र सामाजिक सुरक्षाका विषयमा विभेदमा परेको गुनासो गरेका छन्। प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
1: सरकारलाई सचेत गराउनु अपमान होइन तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
0: पार्टी र मन्त्रीमण्डलभन्दा सचिवालयको घेरोमा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
1: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधानभन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
0: गएको एक दिनमा मुलुकभर भएका गाड़ी दुर्घटनामा 5 जनाको मृत्यु हुँदा 127 जना घाइते भएका छन्।
2: प्रहरी प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशका सवारी दुर्घटनामा 2-2 जनाको ज्यान गएको जनाएको छ। घाइते हुनेमा सबभन्दा बढी मधेस प्रदेशका छन्। गएको एक दिनमा काठमाडौँ उपत्यकामा 27 र कोशी प्रदेशमा 20 जना घाइते भएका छन्। यस्तै चितवनमा 1 जनाको मृत्यु भएको छ। लुम्बिनीमा 14 जना घाइते भएका छन्। यो अवधिमा गण्डकी प्रदेश भने गाडी दुर्घटनामा कुनै हताहती नहुने प्रदेश भएको छ। कर्णालीमा 1 जना घाइते हुँदा सुदूरपश्चिममा 5 जना घाइते भएका छन्। गाडी दुर्घटनामा झापा, चितवन, दाङ र रूपन्देहीमा 5 जनाको मृत्यु भएको हो। यस्तै पाल्पामा जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सड़कबाट 100 मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित 10 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर र 9 जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 2 पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्तिबारे अनुसन्धान शुरू गरेको छ। अख्तियारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान शुरू गरेको हो। नेकपाका संयोजक प्रचण्डले रोपाई सकिँदा समेत मधेस लगायत मुलुकका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gulkar Radio.

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षामा बस्नु नै तपाईँ सम्पूर्ण वर्गर अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर छोड हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नु नै तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदर श्रोताहरु कार्यक्रम स्वर्णिम संगमको बसाईको छान मैले गीतकार एनपी परदेशीको गीत रचना अनि निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा रहेको गीतबाट गरिसकेको छु। हेलो सुन्दैछु यसपालि त नेपाल आउने अर्थात् परदेशबाट घरदेश अर्थात् नेपाल आउँदै गरेको एउटा सुखद समाचार आफ्नो प्रिय मनलाई सुनाउँदै गरेको गीत थियो। कार्यक्रम स्वर्णिम संगमको बसाईको उठानमा मैले यसै युगल गीतबाट कार्यक्रमको उठान गरिसकेको छु।

अब लाग्छ तर आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल साउन 25 गते साउन कृष्ण द्वादशी तिथि सोमबार नेपाल सम्वत 1146 तदनुसार आज अगस्त महिनाको 10 तारिक सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त यहाँहरूको सुखदै बित्यो भन्ने र आज साउन महिनाको अन्तिम सोमबार पनि हो श्रोताहरू सो साउन महिना अनि त्यसमा पनि सोमबार शिवको विशेष बारको रूपमा लिने गरिन्छ र विशेष गरी सोमबार हिन्दू नारीहरूले चाहिँ आराध्य देव पशुपतिनाथ लगायत विभिन्न शिव मन्दिरहरूमा गएर शिवको भनौँ पूजा आराधना गर्ने परम्परा रहेको छ र आज यो साउन महिना यस वर्षको अन्तिम सोमबार पनि परेको छ र सोमबार भने साथ शिवको विशेष दिन हो र अब बिस्तारै चाडपर्वहरू पनि सुरु हुँदैछ। मौसम कुरा गर्नुपर्दा श्रोताहरू साउन महिना हो, मौसममा आज पनि कतै कतै बदलाव देखेको छ, कतै कतै पानी पर्न सक्ने सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा गए राति र बिहान पख वर्षा भएको थियो र अहिले भने भनौँ सामान्य रहेको छ, वर्षा रोकिएको अवस्था हो। नेपालमा आज सूर्योदय बिहान 5:31 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:46 जाँदा हुँदैछ। यो जानकारी प्रसाद श्रोताहरू पनि एउटा अर्को युगल गीत राख्न चाहन्छु यहाँहरू माझमा, मिलन नेवार र दौलत राईको स्वरमा, मिलन नेवार र दौलत राईको स्वर रहेको यो गीत का गीतकार हुनुहुन्छ रञ्जन राई, नारी हस्ताक्षर गीतकार रञ्जन राईले लेख्नुभयो गीत, बसन्त सापकोटाको सङ्गीतमा राखिहाल्छु। रञ्जन राई त्यतिखेर युके थिएरै हुनुहुन्छ।

नारी हस्ताक्षर गीतकार रञ्जन राईले लेख्नु भएको गीत राखे मैले यहाँहरू माझमा मिलन नेवार र दौलत राईको स्वरमा सङ्गीत बसन्त सापकोटाको रहेको थियो र गीत पश्चात श्रोताहरू अब नि व्यवसायको अर्थात् आजको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेको छ र आदरणीय श्रोताहरू आज सोमबार र सोमबारको यो व्यवसायको पहिलो चरणमा सधैँ जस्तै आज पनि म यहाँहरू माझमा एउटा गीत कथा राख्नेछु कार्यक्रमको पहिलो चरणमा नै दोस्रो चरणमा भन्छ यहाँहरूले नै लेखेर पठाउनुभएका यहाँहरूले नै पठाउनुभएका प्रतिक्रियाको अलावा सुन्न चाहनुभएका गीतहरू अर्थात् आज पनि यहाँहरूले गीत अनुरोध गर्न सक्नुहुन्छ र यहाँहरूले सुन्न चाहनुभएको अनुरोध गरेका गीतहरूलाई कार्यक्रम सडिम सँगको व्यवसायमा म समेट्दै जानेछु र आजको लागि भने मैले एउटा कथा तयार पारेको छु र कथाको शीर्षक रहेको छ अनमोल प्रेम. राजन अधिकारी लेख्नुभएको कथा. हुन त यो कथा धेरै अगाडि मैले प्रसारण गरिसकेको छु तर आज मैले यस अर्थमा पनि यो कथा आज राख्न गइरहेछु श्रोताहरू. यो कथाको भावसँग कथा कथा मिल्दो जुल्दो एउटा घटना केही दिन अगाडि घटेको छ अर्थात् केही दिन अगाडि गएको बुधबार काभ्रेको दोलाल घाट स्थित सुनकोशी नदीमा काभ्रे मण्डन देवपुरका एक दम्पति केदारनाथ पराजुली र लीला कुमारी पराजुलीले हाम फालेर बाढी आएको सुनकोशीमा हाम फालेर भनौँ आत्मदाह गरेको छ. यो अत्यन्तै दुःखद घटना हो. यस्तो घटना घटिनु हुँदैन समाजमा. र त्यो बुढौली उमेरमा आफ्नी श्रीमतीलाई लागेको बोनमेरो क्यान्सरको कारणले गर्दाखेरि सम्भवतः उपचार गराउन गाह्रो होला. श्रीमतीको पीडा सहन नसकेर ती उनका श्रीमानले श्रीमतीलाई बोकेर लागेर सँगै सुनकोशी नदीमा हाम फालेको एउटा अत्यन्तै कारुणिक दृश्य सिसिटिभीका फुटेजहरूमा पनि यहाँले देखिसक्नु भएको छ. र त्यो दृश्यले हरेक नेपालीहरूको मन रोएको छ र ती दम्पतिको आत्माको चिरशान्तिको पनि कामना गर्न चाहन्छु. र आज मैले यस्तै यस्तै एउटा बुढौली प्रेमको कथा व्यवसायमा अनमोल प्रेम राख्ने जमर्को गरेको छु. र यो कथाका कथाकार हुनुहुन्छ गीती कथाका कथाकार हुनुहुन्छ राजन अधिकारी. उहाँलाई धन्यवाद दिन चाहन्छु र यही कथा आजको व्यवसायमा राख्नेछु. र तपाईँ पनि यो चुनाव बेला बिएबिएस गोर्खाले सुन्दैछ भने जोडिन सक्नुहुनेछ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ. तपाईँका प्रतिक्रियाहरूलाई समेट्दै जानेछु र सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रमको दोस्रो चरणमा राख्नेछु. तर यति बेला पनि चाहिँ म राजु लामाले गाउनुभएको एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा. दिपा तामाङको सङ्गीत रहेको छ. यसमा शब्द लेख्नु भएको छ तेन्जी पाखरिनले.

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
1: BFBS गोर्खा रेडियो
2: हजुर आदरणीय श्रोता बिएबिएस गोर्खा रेडियोको सोमबारको प्रस्तुति कार्यक्रम सडेम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र श्रोताहरू आजको व्यवसायमा मैले अघि पनि जानकारी गराइसकेको छु यो व्यवसायको पहिलो चरणमा म एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई समेट्नेछु अनि तपाईँले आज गीतहरू अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले नै अनुरोध गर्नुभएको र तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रमको म दोस्रो खण्डमा समेट्दै जानेछु र आज भने म व्यवसायमा कथाकार राजन अधिकारीले लेख्नुभएको एउटा गीती कथा यहाँहरू माझमा राख्नेछु यो कथाको शीर्षक रहेको छ अनमोल प्रेम र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई समयको मात्र ठानिदिनु होला भन्दै अब नै यहाँलाई कथातिर नै लैजान चाहन्छु

माथि माथि उडिरहेको धुवालाई टोलाएर नारायण काका भाव विबल हुँदै एक तमासले हेरिरहेका थिए। बिस्तारै बिस्तारै धुवा बादलको घुम्टोभित्र पसि अदृश्य हुँदै थियो, तर उनका आँखाले त्यसलाई पछ्याउन छाडेका थिएनन्। धुवासँगै उड्न चाहन्थ्यो उसको मन। काकाको लागि खास थियो त्यो धुवा रूपी बिम्ब, न कि कुनै चिम्नीको भट्टीबाट निस्केर पर्यावरणलाई प्रदूषित बनाउँदै आकाशमा उडिरहेको भगत सेतो सरको यात्रा रूपी अनमोल जीवनको काली ओह्रालीमा नारायण काकासँग पाइला पाइला मिलाउँदै सहयात्री बनेर हिँडेकी उनकी अर्धाङ्गिनी लक्ष्मीको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार भइरहेको थियो। लक्ष्मी काकी चितामा जल्दै धुवा बनी बिदा लिइरहेकी थिइन् यस धरतीबाट। केही बेरमै लक्ष्मी काकीको देह जलेर खरानी भइसकेको थियो, तर चिताको केही पर बसेर आकाशमा धुवा पछ्याइरहेका नारायण काकाको जलेको मन निभ्ने कुनै सम्भावना थिएन। सधैँ स्वस्थ र हँसिलो मुद्रामा देखिने लक्ष्मी काकीलाई 6 महिना अघि मात्र क्यान्सर भएको पत्ता लागेको थियो। नारायण काकाले लक्ष्मीलाई बचाउन हर सम्भव प्रयास गरेका थिए। जडीबुटी औषधि उपचार धामी झाँक्री बाकल पूजापाठ आदि इत्यादि, तर अफसोस लक्ष्मी काकीको आयुलाई उनको कुनै प्रयत्नले पनि लम्ब्याउन सकेन। जुन दिन लक्ष्मी काकीलाई दुलाई बनाएर नारायण काकाले भित्र्याएका थिए, 50 वर्षपछि त्यही दिन उनले देह त्याग गरिन्। कत्रो अनर्थ! आधा शताब्दीसम्म विशेष रहँदै आएको वैवाहिक वर्षगाठको दिन उसका लागि एकाएक कालो दिनमा परिवर्तन भएको थियो। यसपालि वैवाहिक वर्षगाठको दिन उल्लास होइन, आधी बेरी भनेर आयो नारायण काकाको जीवनमा। लक्ष्मी काकी पत्नी बनेर घर भित्रिए था। विवाहको दिनमा नारायण काका र लक्ष्मी काकी पशुपतिनाथ मन्दिर जान्थे। चारै ढोका खुलेको समयसम्म पर्खेर बस्थे। सबै ढोकाहरूबाट एकसाथ भगवानको दर्शन गर्थे। हुन त अरू बेला पनि समय समयमा पशुपतिनाथको मन्दिरमा गइरहन्थ्यो, त्यो झुटी। तर विवाह गरेको दिन अनिवार्य नै गरेका थिए पशुपतिनाथको दर्शन। भक्ति सङ्गीत सहित सन्ध्या आरतीको चलन सुरु गरेपछि पति पत्नीको नामबाट पशुपतिमा आरती गराउन थालेका थिए दुवैजनाले। वृद्धाश्रममा गएर गच्छे अनुसारको दान पनि गर्थे त्यस दिन। तर नियतिले यस वर्ष त्यो दुःखद अध्यायको दुःखद अन्त्य गरिदिएको थियो। नारायण काका र लक्ष्मी काकीको प्रेमिल परम्पराको क्रमभङ्ग भयो काकीको देवासनसँगै। यति छाडै उनले परलोक रोज्छिन् भन्ने काकाले कल्पनासम्म गरेका थिएनन्। मृत्यु अवश्य सम्भावी हुन्छ, यो परम सत्य हो भन्ने जान्दा जान्दै पनि नारायण काकालाई आफ्नो पत्नीको मृत्यु सहन गर्न साह्रै कठिन भइरहेको थियो। दाह संस्कार सकेसँगै घाटबाट फर्किन अघि नारायण

यता नारायण काकालाई पनि दिनभरि बाडुली लागिरहन्थ्यो। काकी सम्झिएर होला सायद, सायद लक्ष्मी काकी माइतीबाट फर्किने दिन नारायण काकाको फुर्ती नै बढेको छर्लङ्गै देखिन्थ्यो। बिहानै सेलुन गएर दाढी काट्ने र सेतै फुलेको केशहरूमा कालो रङ लगाउँथे उनी, अनि एक दुई घन्टा अघि नै बस बिसौनीमा पुगेका हुन्थे। बस बिसौनीमा केही चिनेका देखे भने नसुधे पनि पत्नीलाई लिन बसेको भनेर हँसिलो मुद्रामा सुनाउने गर्थे उनी।

समय ढुकुरको जोडी जस्तै थियो नारायण काका र लक्ष्मी काकीको जोडी। उनीहरूको झगडा कहिले गाउँलेहरूले सुनेनन् र देखेनन् पनि। दोस्रो विवाहको प्रसङ्ग कोट्याउँदा लक्ष्मी काकीसँग जार्किएका थिए नारायण काका। जिन्दगीभरमा जम्मा जम्मी एकपल्ट करिब 8-10 वर्ष अघि वैशाखको घाममा घरबारीमा मकै गोड्ने क्रममा उनीहरूबीच आपसमा कुराकानी हुँदा को अघि मरिन्छ होला भन्ने विषय प्रसङ्गवश चलेको थियो। मै पहिला मर्छु, काकीले हत्तनपत्त भनेकी थिइन्। के को आधारमा तिमी मभन्दा पहिला मर्छौ र? म त तिमीभन्दा 1 दशक नै जेठो छु। उमेरको हिसाबले म नै अघि मर्ने निश्चित छ। काकाले पत्नीको कुरा खारेज गर्दै ज्येष्ठताको प्रमाण पेश गरेका थिए। काकीले त्यसलाई हाँस्दै अस्वीकार गर्दै भनेकी थिइन्, भाग्य र उमेरमा भाग्य नै बलियो हुन्छ बुढा। म उमेरले हजुरभन्दा सानो भए पनि भाग्यमानी छु। भाग्यमानी पत्नी सौभाग्यवती हुन्छन्, उनको सिउँदोको सिन्दुर कहिल्यै पुछिँदैन भन्छन्।

0: यस हिसाबले त तिम्रो कुरा ठिकै हो, तर त्यस्तो अवस्था केही गरी आइलागे म चाहिँ कसरी एकाङ्की जिन्दगी बाँच्न सकौँला र बुढेसकालमा? काकाले अनुहारमा हिलो बनाउँदै लक्ष्मी काकीलाई प्रश्न गरेका थिए। अर्को विवाह मात्र भन्न कि भ्याएकी थिइन् लक्ष्मी काकीले ठट्यौली शैलीमा। काका त उद्धुम रिसाए। उनले भने, भो अब एक शब्द नबोल, चुप लाग तिमी। लक्ष्मीलाई काकाले बोल्नै दिएनन् भने हाँसी मजाकमा पनि यस्तो कुरा मसँग नगर, म कदापि यो सुन्न चाहन्न। साथ जुनीसँग बिताउँला भनेर बाचा गर्दै अग्नि देवतालाई तिमीसँग साथै फेरो लगाएको कुरालाई मैले जीवनको आदर्श बनाएको छु। जीवन पर्यन्त यसलाई शिरोपर गर्नेछु। केही क्षणपछि अलि नरम स्वरमा नारायण काकाले पशुपतिनाथलाई पुकार्दै याचना गरेका थिए। हे देवादिदेव, बरुसँगै मर्न पायोस्, त्यस्तो दिन चाहिँ आउँदै नआओस्। तर काकाले जे नहोस् भन्ने चाहेका थिए त्यही वज्रपात पर्यो। त्यति बेला उनले पत्नी वियोग भोग्नु पर्ने नै लेखेको रहेछ। स्वर्गीय पत्नीकै यादमा दिनहरू काट्ने गर्दथे काका, किनकि काकी बितेता उनलाई एक दिन पनि एक वर्ष चाहिँ लामो लाग्थ्यो। त्यस्तैमा एक दिन मध्याह्नतिर नारायण काका गाउँको चौतारीमा बसेर टोलाइरहेको बेला स्पन्दन आइपुग्यो। गाउँले भतिज स्पन्दनले काकालाई निकै आदर गर्थ्यो अनि काका पनि उसलाई औधि माया गर्थे। दुवैबीच भलाकुसारी हुँदै गर्दा काकाले पत्नी बिहेको प्रसङ्ग कोट्याउन थालिहाले। हुन पनि लक्ष्मी काकीको मृत्युपछि नारायण काकाको मुखमा पत्नीको कुरा मात्र झुन्डिरहेको थियो। कुराकानी अघि बढ्दै जाँदा काकाको आँखाबाट आँसुका बलित्र धारा बग्न थाले। पति पत्नी एक अर्काका लागि नै जन्मेका हुँदा रहेछन्, झन् पतिका लागि पत्नी भन्दा असल साथी यस धरामा कोही हुनै सक्दैन बाबु, काकाले आफ्नो बिलौना पोख्न थाले। लक्ष्मी बितेर गएपछि मेरो मन स्थिर नै छैन बाबु, जतिखेर पनि उसलाई नै झल्झली सम्झिरहेको हुन्छु। यस्तो चाहना हुन्छ कि छिट्टै आफू पनि परलोक पुगौँ। यति भनेपछि उनले आँसु पुछे।
1: तिमी अनलाइनमा हो?
2: अँ
1: हो। के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: BFBS गोर्खा रेडियो।

उता स्पन्दनले भने टोलाएर नारायण काकालाई हेरि मात्र रह्यो। नारायण काकाको आँसु मिश्रित शब्दहरूबाट स्पन्दनले यस्तो महसुस गरिरहेको थियो कि छोरा बुहारी, छोरी ज्वाई, नाति नातिना सबैले विशेष हेरचाह, आदर र प्रेम दर्शाए पनि ती सबै कुराहरूले नारायण काकाको लागि पत्नीको रिक्ततालाई पूरा गर्न सकेको थिएन। स्पन्दनको मुखबाट कुनै शब्द निस्कन सकिरहेको थिएनन्। तर अनुहारको भाव भङ्गीले जिन्दगानी कर्कलाको पानी भन्दै काकाका दुवै हत्केला प्रेमपूर्वक मुसारी रह्यो। अहिलेसम्मै नारायण काकाले लक्ष्मी काकीका कैयौँ प्रसङ्ग कहिरहे। अलि भेरैसम्म नारायण काकाले लक्ष्मी काकीका कैयौँ प्रसङ्गहरू कहिरहे। कुराकानी गर्दै जाँदा अबेरा भइसकेको थियो। तर समयले नेटो काटेको दुवैले पत्तो पाएनन्। साँझ पर्न लाग्दा रुखहरूमा बास बस्ने चराको चिरबिर आवाजले उनीहरूलाई झस्कायो। अबेला भइसकेकाले फेरि भेट्ने भन्दै छुटिएर आआफ्नो घरतर्फ लागे। स्पन्दन चौतारीबाट भौतिक रूपमा नारायण काकासँग छुट्टिएको त थियो, तर भावनात्मक रूपमा ऊ नारायण काकासँग छुट्टिन सकिरहेको थिएन। नारायण काकाको प्रेम र बिछोडको पीडाले भरिएको जीवन कथाले उसलाई रातभरि नै बेचैन बनाइरह्यो। काकाको व्यथाभित्र उसले प्रेमको गहिरो महासागर देख्यो, अनि त्यो महासागरलाई नै रित्याउने गरी आएको भयङ्कर तुफान रूपी पीडा पनि महसुस गर्यो। कुनै प्रख्यात साहित्यकारले भने झैं प्रेम शरीर होइन, आत्माको अभिव्यक्ति हो, दुई आत्माको मिलन हो भन्ने चरितार्थ वयवृद्ध नारायण काकाको जीवन कथामा हुबहु पाएको थियो। उसलाई त्यति नै बेला एउटा प्रश्नले मनमा डेरा जमाउन थाल्यो। नारायण काकाको उमेरका जोडीको शिक्षाप्रद प्रेम कथा हाम्रो समाजमा गुमनाम किन छ होला? हुन पनि उसले आजसम्म जति पनि दुनियाँभरका चर्चित प्रेम र बिछोडका कथा व्यथा पढेको थियो, सुनेको थियो, त्यो यौवनास्थ र वयस्क उमेरको सेरोफेरोमा घुमेको पाएको थियो। चाहे त्यो मुना मदनको होस् या लैला मजुनको, सलिम अनारकलीको होस् या रोमियो जुलियटको अमर कथा, प्रेममा आधारित समयगान्त वियोगान्त सबै प्रकृतिका प्राय जसो उपन्यास नाटक चरित्रहरू पनि त्यही उमेरको सेरोफेरोमा लेखिएको बनाइएको उसले पाएको थियो। उसलाई पनि प्रेम वयस्क उमेर सापेक्षित भावनात्मक अभिव्यक्ति हो जस्तो भान भएको थियो। तर नारायण काका र लक्ष्मी काकी बीचको प्रेम कथाले उसलाई प्रेमको फराकिलो क्षितिजबारे उजगार गरायो। तत्काल स्पन्दनले निर्कोल गर्यो। विवाहमा लगाएको मेहन्दीको रङ नसुक्दै सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हाम्रो समाजमा एउटा घकिलो सन्देश दिने वयवृद्ध नारायण काकाको अनमोल प्रेम कथा लेख्ने। जसै जसै उसले अक्षर कोर्दै जान्थ्यो, अक्षरहरू प्रेमपूर्वक एक आपस आफै गाँसिँदै बुनिँदै शब्द शब्द बनेर नारायण काका र लक्ष्मी काकीको प्रेम कथा पस्किरहेका थिए। एउटै बसाइमा उसले कथा लेखी टुङ्ग्यायो। अन्त्यमा आदर्श प्रेमका प्रतीक नारायण काका र उनकी स्वर्गीय जीवन सङ्गिनी लक्ष्मीप्रति समर्पित गर्दै कथाको बीट मार्यो।

पेटेन्जेल श्रोता यहाँहरूमाझमा राखे सधैँको सोमबार जस्तै आज पनि मैले एउटा गीत कथा अनमोल प्रेम बडौलीको माया कस्तो हुन्छ यो कथा सुनेपछि यहाँहरूले पक्कै पनि अनुमान लगाइसक्नु होला। मैले आज यो कथा यस कारण पनि पुनः राखेको थिएँ श्रोताहरू, केही दिन अगाडि सुनकोसीको उर्लदो यो भेलमा चाहिँ एउटा दम्पतिले देहत्याग गरेको थियो। केदारनाथ पराजुली र तिलकुमारजी पराजुलीले उर्लदो सुनकोसीको भेलमा केदारनाथले आफ्नी श्रीमती तिलकुमारीलाई हातमा बोकेर सँगै हाम फालेका थिए। अत्यन्तै कारुणिक दृश्य विभिन्न समाचारहरूमा पनि यहाँले देखिसक्नु भएको थियो र मैले उहाँहरूप्रति नै समर्पित पनि गरेँ। उहाँहरूको आत्माको चिर शान्ति कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली स्वरूप यो कथा आज राखे, जुन कथा लेख्नु भएको थियो राजन अधिकारीले। र यो कथाको कथावस्तुलाई बाँध्नको लागि आज मैले सुरुमा पशुपति ताम्रकारले गाउनुभयो गीत राखेँ, मेरो भाग्य खोटो हो कि। त्यसपछि मैले अस्मिता अधिकारी र उर्गेन दोङको स्वरमा टाढा भए पनि गीत राखेँ। अर्को एउटा गीत राखेँ, कुसुम गजमेरको गीत रचना रञ्जित गजमेरको सङ्गीतमा साउने झरी आशा भोसलेको स्वरमा, र कथालाई पेट बाँड्ने क्रममा भने मैले शिशिर योगी र साधना सरगमले गाउनु भएको तिमी भयो बुढी पिपल, देवेन गिरीको गीत रचना अनि शम्भुजित बास्कोटाको सङ्गीत रहेको थियो यो गीत राखे। र यी गीतसँग जोडेका सम्पूर्ण सर्जकहरूलाई धन्यवाद दिँदै श्रोताहरू, अब भन्छे म यहाँहरू माझमा नारी हस्ताक्षर गीतकार पद्मा लिङ्खा मगरले लेख्नुभएको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, प्रताप दास र रचना रिमालको स्वरमा। र गीत पश्चात भने यहाँहरूले हाम्रो बेबिस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा तपाईँहरूका प्रतिक्रिया अनि तपाईँहरूले सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रममा समेट्दै जानेछौँ।

0: Milaan Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio ho. Gorkha Radio. आम नागरिकको दैनिकी अस्त व्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
1: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाऊ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेश जान बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ, सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ। अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त होइन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्वै बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
0: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
2: भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभिएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन?
0: प्रतिनिधि सभाका सांसदहरूले संसदीय पोशाकको मर्यादा पालनाका लागि रूलिङको माग गरेका छन्। मन्त्रीहरूले नै पोशाकको मर्यादा उल्लङ्घन गरेको भन्दै एमाले सांसद लक्ष्मी प्रसाद पोखरेलले रूलिङको माग गर्नु भएको हो।
3: सन् 2021 फेब्रुअरी 9 न्यूजील्याण्डको संसदमा रविरी बैतिती नामका सांसदले औपनिवेशिक पास हो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रूलिङ मार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् 2023 क्यानाडाको संसदमा पोसाक संहिता ड्रेस कोड लागू गर्न संसदीय रूलिङ भएको थियो। संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी सर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट हाफ कोट ओभर कोट बाहेक टी सर्ट ज्याकेट सर्ट कुर्ता ब्लाउज सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोसाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु।
0: नेकपा एमालेका सांसद क्षितिज थेबेले जग्गा हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थेबे,
4: नेपालको हाल जग्गा हदबन्दी सम्बन्धी व्यवस्था तराई तथा भित्री मधेसमा 10 काठमाडौँ उपत्यकामा 25 र काठमाडौँ उपत्यका बाहेक पहाडी क्षेत्रमा 75 तोकिएको छ। तर ताप्लेजुङ जस्ता पहाडी तथा हिमाली जिल्लामा यो व्यवस्था व्यावहारिक देखिएको छैन। यहाँ स्वयं रोपनीमा फैलिएका परम्परागत खर्क तथा चरन क्षेत्रहरू छन्। हदबन्दीका कारण अहिले अंश बन्डा किताकार तथा जग्गा बिक्री किनबेचमा समेत ठुलो समस्या उत्पन्न भएको छ। अघिल्लो सरकारले जग्गाको वर्गीकरण गरेको छ, त्यसैले अब सबै क्षेत्रलाई एउटै मापदण्डमा राख्नुको सट्टा जग्गाको वर्गीकरण प्रकृति उत्पादन उपयोगिता स्थानीय भौगोलिक अवस्था र चलन चल्तीलाई आधार बनाएर हदबन्दी निर्धारण गर्न आवश्यक छ। ताप्लेजुङ लगायत पहाडी तथा हिमाली जिल्लाको वास्तविकता अध्ययन गरी जग्गा हदबन्दी सम्बन्धी व्यवस्था तत्काल प्रणालन गरियोस्। व्यावहारिक र वैज्ञानिक तौरबाट समस्या समाधान गरियोस्।
0: स्वास्थ्य सेवा विभागले करिब 2 अवधिमा जापानी इन्सेफ्लाइटिसबाट मुलुकभर 9 मृत्यु भएको जनाएको छ। 55 अवधिमा 46 जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा 9 ज्यान गएको विभागले पुष्टि गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले कोशी प्रदेशमा सबैभन्दा धेरै 6 मृत्यु भएको जानकारी दिनुभएको छ। झापामा 3 तथा इलाम मोरङ र सुनसरीमा 1 मृत्यु भएको छ। यस्तै मध्य प्रदेशका 12 धनुषा महोत्तरी पर्सा रौतहट र सप्तरी गरी 11 बिरामी परेका छन्। धनुषा र रौतहटमा एक एक जनाको मृत्यु भएको छ। यसै गरी दाङमा एकजनाको मृत्यु भएको छ। मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका छन्। पेरूले युक्रेन विरुद्धको युद्धमा आफ्ना नागरिकहरूको मृत्यु भएको स्वीकार गरेको छ। पेरूको विदेश मन्त्रालयका अनुसार रुसको पक्षमा लड्दा 11 पेरुभियन नागरिकको मृत्यु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

अरुणको तिरै तिर यो गीत राखेको छ तर मैले यहाँहरू माझमा हरि राईको स्वरमा हरि राईकै शब्द सङ्गीत रहेको थियो र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसाय सोमबारको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेको छु। व्यवसायमा फेरि पनि बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र सोमबारको व्यवसायको पहिलो चरणमा सधैँ जस्तै श्रोताहरू आज पनि मैले यहाँहरू माझमा एउटा गीती कथा राखेको थिएँ र जुन कथाको शीर्षक रहेको थियो अनमोल प्रेम र कथा लेख्नु भएको थियो कथाकार राजन अधिकारीले र उहाँलाई धन्यवाद दिन चाहन्छु र यो दोस्रो चरणमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै गर्दा यहाँ हरि राईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुनुहुन्छ भर्खरै मैले उहाँले नै गाउनुभएको गीत पनि राखिसकेको छु उहाँले धन्यवाद भनेर पनि लेख्नु भएको रहेछ लेख्नुहुन्छ हरि राईजी तुलसी सर नमस्कार म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिमसँगमा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। आजको यो हृदय विदारक गीती कथा जति सुन्यो उति नै राम्रो लाग्छ उस्तै मिठो गीत सङ्गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि साथै हजुरको यस्तै सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाएर शुभकामना पनि भन्न चाहन्छु कथाकारज्यूलाई अनि अझ तुलसी सरले कथाको भावमा डुबेर आमा आफ्नो जादुमय प्रस्तुतिले झनै भावुक बनाइदिनुभयो कथाकारज्यू र प्रस्तुत तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना अनि सर आज मिल्छ भने हाम्रा वरिष्ठ गीतकार आदरणीय घनबहादुर थापा सरले लेख्नुभएको मर्मस्पर्शी गीत झारमा पनि फुलै फुल्छ भन्ने गीत आफ्नै अभिरुचिमा तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन पनि चाहन्छु। सबैलाई शुभ दिन हरि राई फेल्थम लन्डन भन्ने लेख्नुभएको छ हरि राईजीलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ एउटा गीत माग्नु भएको छ गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको गीत जो आफै पनि बेबेस गोर्खा रेडियोलाई साह्रै माया गर्ने श्रष्टा हुनुहुन्छ घनबहादुर थापा मगर बेलायततिर हुन्छ स्याङजारी श्रष्टा उहाँको गीत माग्नु भएको छ केही छिनपछि राख्नेछु कार्यक्रम सुन्दै जानुहोला भन्न चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरज्यू जर्मनीको हम्बर्गबाट हुनुहुन्छ नमस्कार तुलजी साथै सदाजी आज सोमबारको यो स्वर्णिम सङ्गम कार्यक्रम मार्फत गीती कथा सुनेर रहनुहुने रेडियो प्रेमी श्रोताहरूमा हार्दिक नमन गर्दछु कथाकारज्यूलाई धन्यवाद अनि कथालाई मनै छुने गरी वाचन गरिदिनु तुलसीजी हजुरलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी मेरो सम्धीज्यू लीलाराज कामबाङजी अनि हरिराईजी तेन्जी पाखरिन घनबहादुर थापा मगर शर्मिला अधिकारीज्यू सबै सबैमा र तुलसीज्यूलाई पनि नमस्कार भन्दै एउटा गीत तपाईँकै रोजाइमा सुनाइदिनु हुन अनुरोध गरे है। म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ द्वारिका थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जर्मनीबाट कार्यक्रम सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनु भएको छ यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यसै गरी मिनी कालीकोटी राईजी लेख्नुहुन्छ बेलायतबाट हुन्छ आसपोर्ट केन्टबाट हुनुहुन्छ नमस्ते तुजदाई सुरुबाट नै रेडियो सुन्दैछ र अन्तिमसम्म सुन्दै छु र पिक्चर मन पर्यो गीती कथा राम्रो लाग्यो अनि आज गीत माग्ने दिन भएको हुनाले रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोतालाई तपाईँले नै लेख्नुभएको कुनै एउटा गीत भन्नुभएको छ आज मेरो भन्दा पनि तपाईँलाई चाहिँ म भर्खरै हरि राईजीले अनुरोध गर्नुभएको गीत गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको गीत राख्छु है। चाहिँ यो गीत चाहिँ म हाम्रा द्वारिका थापा मगरज्यू अनि मिनी कालीकोटी राईजी र हरि राईजीको लागि र सम्पूर्ण श्रोताहरूको लागि राख्न चाहन्छु र आज मैले एउटा तस्विर राखेको छु यो तस्विर चाहिँ मलाई बोस्टन युएसएबाट रघु भट्टराईजीले उपलब्ध गराइदिनु भएको तस्विर हो यो तनहुँ जिल्लाको अत्यन्तै पर्यटकीय स्थान मानुङकोटको यो तस्विर राखेको छु मैले फोटो रघु भट्टराई भनेर लेखिसकेको छु र सुन्दर पर्यटकीय ठाउँ रहेछ यो त्यहाँको एउटा सुन्दर दृश्य पिक्चर मैले आज राखेछु यो तस्विर मन पराइदिनु भएकोमा पनि यहाँलाई अथवा मिनी कालीकोटी राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला भने म एउटा गीत राख्न चाहन्छु डाक्टर किरातको सङ्गीत रहेको राज सिग्देलको स्वरमा रहेको गीत घनबहादुर थापा मगरले लेख्नुभएको गीत हो घनबहादुर थापा मगर स्याङजारी श्रष्टा हुनुहुन्छ हरि राईजी यता ओखलढुङ्गे श्रष्टा हुनुहुन्छ उहाँले माग्नुभएको गीत राखिहाल्छु व्यवसायमा

बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

यसोमधुर गीत राखे श्रोताहरू, मैले यहाँहरूमा आजमा श्रेयसी च्यामजुङको स्वरमा गीत लेख्नु भएको थियो। गीतका धनवीर पुनले भने सङ्गीत यसमा पावल चामलिङ राईको रहेको थियो। र गीत राख्दै गर्दा गीतको एउटा कमजोरी पक्ष चाहिँ यहाँ अलिक बढी स्याम्पलिङ बाजाहरू भनौँ लाइभ बाजाहरू चाहिँ कम हो कि जस्तो लाग्यो, किनकि रेडियोमा सुन्दै गर्दाखेरि त्यो पञ्चिङहरू नआएन भने चाहिँ कहिलेकाहीँ झुक्किने गर्छ। गीत चाहिँ मिठो लेख्नु भएको छ धनवीर पुनज्यूले, धन्यवाद दिन चाहन्छु धनवीर पुनज्यू जो अहिले बेलायतमा हुनुहुन्छ, बेजिङ स्टोकमा, र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलजी, आज पनि हरेक सोमबार चाहिँ हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिमसँग सुरुदेखि नै सुनिरहेछु र साथै गीतिकथा सुन्दै भरपूर मनोरञ्जन पनि लिइरहेको थिएँ। आजको गीतिकथा मलाई मार्मिक लाग्यो। जीवन सधैँ एकनास हुँदैन, कहिले प्रेमसँग रमाएर बाँच्नुपर्छ, कहिले मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्छ। ऋतुहरू बदले झैँ दुःख र सुख, हाँसो र रोदन, यस्तै यस्तै हुन्छ जीवनका यात्रा। कथाकार ज्यूलाई मुरी मुरी धन्यवाद छ, उहाँको कलम अझै यो कलमले निरन्तरता पाइरहोस्, अगाडि बढिरहनुहोस् मेरो पनि शुभकामना छ। अनि आजको विशेष तस्विरले मन नछुने त कुरै भएन, यो पटक नेपाल आएपछि तनहुँ जिल्लाको पर्यटकीय स्थान मानुङकोटतिर जानै पर्ला जस्तो छ है हजुर। धनवीर पुन हाल बेजिङ स्टोक युकेबाट लेख्नुभएको छ, धनवीर पुनज्यूलाई धन्यवाद दिन चाहन्छु। अब तपाईँ आएपछि त्यही बाटो होला सायद तपाईँको पनि गाउँ जाने है, तनहुँ पुगेपछि यो मानुङकोट त जानै पर्ने भयो। यो तस्विर चाहिँ मलाई बोस्टनबाट रघु भट्टराईजीले उपलब्ध गराइदिनु भएको थियो। तस्विरको बारे केही लेख्नुहुन्छ कि रघुजी तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने, यता इनबक्स चाहिँ चुस्स चुस्स गरिरहनु भएको छ, तर यो तस्विर मलाई हिजो उहाँले उपलब्ध गराइदिनु भएको थियो र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजीले आई उहाँले कार्यक्रम सुनेर हामीसित जोडिनु, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लेख्नु भएको छ यहाँ हाम्रा रघु भट्टराईजीले पनि, नमस्ते तुलजी, रेडियो सुनिरहनु सबैमा नमस्ते। तुलसीजीले देशको विभिन्न भागका सुन्दर ठाउँहरूको प्रवर्धन गरिरहनुहुन्छ आफ्नो लोकप्रिय कार्यक्रम स्वर्णिमसँग मार्फत। त्यसै क्रममा आज आफ्नै गृह जिल्लाको मात्र नभई मेरो आँखैबाट नजिकै देख्न पाइने यो मानुङकोटको तस्विर पठाएको थिएँ, स्थान दिनुभएकोमा धन्यवाद छ। यो तस्विर खिच्दा बादल नभइदिएको भए त्यहाँबाट मनास्लो हिमालदेखि धौलागिरीसम्म सुन्दर श्रृङ्खलाहरू हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ है भनेर लेख्नु भएको रहेछ उहाँले। अनि आजको गीतिकथा निकै मार्मिक थियो भने तुलसीजीको वाचनशैली साथै जस्तै उत्कृष्ट। अनि मानुङकोट घुम्न जाउँ है धनवीरजी, पुन हिल भन्दा कम छैन है भनेर लेख्नु भएको छ। अब म्याग्दीको मान्छेलाई पुन हिलको सम्झना गराइदिनु भयो, अनि अवश्य जानुहोला भनेर सबैको दिन सुख रहोस् सुखी रहोस् भन्दै बिदाउनु भएको छ रघु भट्टराईजी। धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई र उहाँले चाहिँ यो तस्विर मलाई इनबक्स गर्नुभएको थियो। र केही छिन हामी कुरा पनि गरेको थियौँ, हाम्रो एनपिजी पनि जोडिनुहुन्छ कि भन्दै हुनुहुन्थ्यो रघु भट्टराईजी, तर अब उता आसिङ चाहिँ सायद व्यस्त हुनुहुन्थ्यो होला विकेन्डमा पनि, त्यही भएर जोडिन सक्नु भएन। तर हामी एकछिन कुराकानी गर्दै मानुङकोटको बारेमा कुराकानी गरेका थियौँ र धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। र आज भने चाहिँ यता एनपिजी पनि जोडिनु भएको छ, मैले आज कार्यक्रम उठानमै नेपाल घुम्ने गीत अर्थात् कता कता एनपिजी फेरि नेपाल चुस्स आइपुग्नुहुन्छ कि जस्तो पनि लाग्यो। हेलो सुन्दैछु, यसपालि त नेपाल आउने हो गीत राखेँ मैले। नमस्कार प्रिय प्रस्तुत तुलसीजी, पुग्न बाँकी रहेको सुन्दर ठाउँको तस्विर देख्न पनि म देख्दा पनि मन रमाएको छ। नेपालको विभिन्न सुन्दर स्थानहरूको फोटो राखेर यसको जानकारी दिनु हुने र प्रवर्धन गर्नुहुन्न, नेपालको विभिन्न ठाउँको फोटो राखेर जानकारी दिनु र प्रवर्धन गर्नु अत्यन्तै राम्रो कुरा हो। आज तनहुँको अत्यन्तै सुन्दर ठाउँको फोटो भएकोले तनहुँकै एउटा गीतको अनुरोध राख्दै तनहुँका प्रिय साथीहरूलाई सम्मान दिन मन लागेको छ, मेरो इच्छा पुरा गरिदिनुहुन्छ होला है भनेर लेख्नु भएको छ। अब तनहुँकै एउटा गीत भन्नुभएको छ, अब तनहुँको कुन चाहिँ गीत राख्नु रघु भट्टराईजीलाई थाहा छ अझ मलाभन्दा धेरै चाहिँ है, र धन्यवाद दिन चाहन्छु हाम्रा एनपी परदेशीजीलाई कार्यक्रम सुनिदिनु भएको छ र आज चाहिँ प्रतिक्रिया पनि राख्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तनहुँका थुप्रै गीतहरू छन् र एउटा मलाई यो दमौली भन्ने गीतको सम्झना पो आयो, चौका दाउ निकै रमाइलो गीत छ। अहिलेलाई भने म यही गीत सुनाऊ कि तपाईँको लागि एनपिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

साध्यमा आँखा नलाऊ कालेदाई, गायिका पुनम गुरुङ र खेम सेन्चुरीले गाउनुभएको गीत। यस बेला यो कार्यक्रम सुनिरहनु हुने देश तथा विदेशका सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु र हजुरको साथै सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहन्छु र सबैजनाको बाँकी पल शुभ रहोस् भनेर लेख्नु भएको छ छवि थापा मगरज्यूले फोक्सन केन युकेबाट। छवि थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँले भन्नुभएको गीत अवश्य राख्ने नै छु। दरिका थापा मगरजीले पनि यो सुन्दर तस्विरको लागि राघुजीलाई पनि धन्यवाद भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु म फेरि पनि द्वारिका थापा मगर जो जर्मनीबाट जोडिनु भएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु। र आज सोमबार भएको हुनाले श्रोताहरू कार्यक्रमको दोस्रो खण्डमा चाहिँ यहाँहरूले नै अनुरोध गर्नुभएको गीतहरूलाई मैले अटाइरहेको छु, सुनाइरहेको छु। यसै क्रममा छवि थापा मगरजीले गायिका पुनम गुरुङले गाउनुभएको गीत माग्नु भएको छ, उहाँलाई साथ दिनुभएको छ खेम सेन्चुरीले। पुनम गुरुङ त यतिखेर बेलायततिर हुनुहुन्छ होला, बिचमा मैले केही सामाजिक सञ्जालमा उहाँ चाहिँ युरोपको टुरतिर देखेको थिएँ, सायद बेलायत फर्कनुभयो, उहाँ उतै हुनुहुन्छ। तर खैर जे होस्, बेलायतबाट छवि थापाजीले अनुरोध गर्नुभयो, गीत चाहिँ म राखिहाल्छु।

0: SBS Gorkha Radio.
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
2: हजुर आदरणीय श्रोता, बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा यो छोटो विश्राम पश्चात फेरि पनि सबै श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज सोमबार र सोमबारको व्यवसायको पहिलो चरणमा मैले यहाँहरू माझमा एउटा गीती कथा राखेको थिएँ र दोस्रो चरणमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई समेटिरहेछु अनि तपाईँहरूले नै सुन्न चाहनुभएको गीतहरूलाई मैले सुनाइरहेछु। यो विश्राम अगाडि मैले छवि थापा मगजीले अनुरोध गर्नुभएको गीत राखेको थिएँ, गायिका पुनम गुरुङको स्वरमा आँखा नलाउ काले दाई, खेम सेन्चुरीले साथ दिनुभएको थियो। र पनि फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै गर्दा यहाँ मैले देखिरहेछु ननिटन युकेबाट ताराप्रसाद च्यामजङज्यू लेख्नुहुन्छ, सेवा र तुलसीज्यू गीत तथा गीती कथा सुरुदेखि नै सुन्दैछु है, कथा अति नै मार्मिक लाग्यो, कथाकारलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रो ताराप्रसाद च्यामजङज्यूलाई। उहाँ ननिटन युकेबाट हुनुहुन्छ। यसै गरी बेलायतबाटै खेल मोटे लिम्बू लेख्नुहुन्छ, नमस्ते सेवा र तुलसीजी, म पनि मिठो मन छु नि, गीती कथा सुनेर आनन्द लिइरहेको थिएँ र तपाईँको गीत पनि सुनाइदिनु होला है भनेर लेख्नु भएको छ खेल मोती लिम्बूले बेलायतबाट, यहाँलाई धन्यवाद दिन चाहन्छु। मेरो गीत भन्दा पनि आज अन्य स्रष्टाहरूकै गीत राखौँ होला, अन्य कलाकारहरूकै गीत राख्न चाहन्छु र तपाईँहरूले नै अनुरोध गर्नुभएका गीतहरूलाई म राख्दै जानेछु है, त यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ नूतन भूषालजी लेख्नुहुन्छ, बेला माफुनलाई इजरायलबाट हुनुहुन्छ, रमाइलो छ है मानुङको, जाने मेसो मिलेको छैन, आफ्नै गृह जिल्लाको ठाउँ पनि जानुभएको रहेछ, त्यस्तो हुन्छ, मेरो पनि केही गाउँ इलाम जिल्लाको केही ठाउँ पुगेको छैन। नमस्कार सर, सुनिरहेछु, गीत कथा मार्मिक थियो, जति नै पटक सुने पनि नयाँ लाग्छ, कथाकार जीवको कलमले निरन्तरता पाइरहोस्, साथै मिठो शैलीले वाचन गर्नु नै प्रसदा तुलसी सरलाई सरप्रति आभार, म लगायत सम्पूर्ण रेडियो प्रेमीहरूको लागि मेरै शब्दमा रहेको मेरो दोस्रो गीत एल्बम नूतनको दुईवटा गीत मनपर्छ मलाई आफै र त्यसमध्ये मेरै मखमली चोली दीपक शर्माको सङ्गीत र जुना पर्साईको स्वर रहेको गीत सुनाइदिनु होला है भन्नुभएको छ नूतन भूषालजीले। नूतनजीलाई धन्यवाद दिन चाहन्छु र यहाँ खेल मोती लिम्बूले गीत माग्नु भएको थियो, उहाँको लागि पनि म यही गीत राख्न चाहन्छु र छवि थापा मगरजीले चाहिँ गीतको लागि धन्यवाद भनेर लेख्नु भएको छ, छवि थापाजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, कार्यक्रम सधैँ नै सुन्नुहुन्छ छविजी पनि र आज भने गायिका पुनम गुरुङले गाउनुभएको आँखा नलौ काले दाई गीत अनुरोध गर्नुभएको थियो र केही दिन अगाडि बेलायतमा भएको ओपन कन्सर्टमा पनि सायद पुनम गुरुङले यो गीत गाउनु भएको थियो होला र छविजीको पनि उपस्थिति त पक्कै थियो होला उक्त कार्यक्रममा। र अब भने चाहिँ म नूतनजीको अनुरोधको गीत राख्न चाहन्छु, नूतन भूषालजी इजरायलबाट हामीलाई सधैँ नै सुन्ने गर्नुहुन्छ र आज भने उहाँले चाहिँ जुना पर्साईको स्वरमा र आफ्नै रचना गीत माग्नु भएको छ, दीपक शर्माले सङ्गीतबद्ध गर्नुभएको गीत र यो गीत चाहिँ म हाम्रा खेल मोती लिम्बूको लागि पनि सुनाउन चाहेँ है त।

यो गीत राखे श्रोताहरू, मैले यहाँहरू माझमा जुना बसाईको स्वरमा नूतन भूषालको गीत रचना रहेको गीत राखेँ र नूतनजीले नै अनुरोध गर्नुभएको थियो र नूतनजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि बेबेसी गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर बेलायतबाट अर्का श्रेष्ठ गीतकार गणबहादुर थापा मगरजीले चाहिँ नमस्कार तुल सर, हार्दिक आभार प्रकट गर्दछु हाम्रा हरि राई सरलाई, उहाँले मेरो रचनाको गीत अनुरोध गरिदिनु भएको भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु म फेरि पनि हाम्रा बहादुर थापा मगरज्यूलाई। र आज मैले हाम्रो अफिसियल फेसबुक पेजमा चाहिँ तनहुँ जिल्लामा अवस्थित अत्यन्तै सुन्दर पर्यटकीय स्थल मानुङकोटको तस्विर राखेको छु र सबैले यो तस्विर मन पनि पराइदिनु भएको छ र यहाँ चाहिँ यो तस्विर मलाई रघु भट्टराईजीले पठाउनु भएको थियो, उहाँ चाहिँ बस्टनबाट, रघुजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यति सुन्दर पर्यटकीय ठाउँको गीत कसो नबन्ला जस्तो लागिरहेको थियो र एउटा गीत बनिसकेको रहेछ, हुन त थुप्रै गीत बनिसकेको होला तर यति बेला भने चाहिँ म बद्री सापकोट र शान्तिश्री परियारले गाउनुभएको एउटा यही पर्यटकीय स्थानलाई नै यसैको सेरोफेरोमा नै खिचेको जस्तो पनि लाग्यो, यही गीत यहाँहरू माझमा राख्न चाहन्छु भिडियो चाहिँ।

मानुमकोटैमा यो गीत राखे मैले यहाँहरूमाझमा बद्री सापकोटा र शान्ति श्री परियारको स्वरमा र अब नै श्रोताहरू कार्यक्रम सडिम सङ्गमको बसाईको म करिब करिब बिसौनीतिर आइसकेछु पुछार पुछारतिर आइसकेछु बिदा माग्ने क्रममा पुगिसकेछु र आज धेरैभन्दा धेरै श्रोताहरूले धेरै गीतहरू अनुरोध गर्नुभएको थियो सबै गीतहरू मैले हटाएकै छु र प्रतिक्रियाहरूलाई पनि सबै समेटिसकेको छु छुटपुट केही प्रतिक्रियाहरू छन् भने पढिहाल्छु यहाँ हेर्दैछु प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ नमस्कार तुलसीजी सदा चाहिँ आज पनि कार्यक्रम सुनिरहेछु आज त गीत अनुरोध गर्ने दिन भएकोले आदरणीय दिप श्रेष्ठ को बितेका कुराले केही चोट गीत सुन्ने र सुनाउन मन पनि पो लाग्यो है भन्ने लेख्नु भएको छ प्रेम विश्वकर्मा दाई दिप जियोलोजी अल्सोट युकेबाट हुनुहुन्छ सायद साह्रै व्यस्त हुनुहुन्छ होला त्यही भएर पनि उहाँले ढिलो अनुरोध गर्नुभएको छ खैर जे होस् अब पनि यही गीत कार्यक्रमको बिसौनीमा पुछारमा छाड्दै म पनि आजको बसाइबाट कार्यक्रम सडिम सङ्गमबाट होजेल पर्न चाहन्छु बिदा हुन चाहन्छु आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु अनि सुनेर जोडिनु नि सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु र आजका गीती कथा अनमोल प्रेमका कथाकार राजन अधिकारीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सडिम सङ्गमको व्यवसायको बिसौनीमा भने चाहिँ म दिप ज्वेलरी अल्सोट युकेबाट प्रेम विश्वकर्मा दाईले दिप श्रेष्ठको स्वरमा रहेको एउटा गीत माग्नु भएको छ बितेका कुराले केही चोट लाग्दा यो गीत यहाँहरू माझमा राख्दै छाड्दै यो बसाइबाट ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहता
4: ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत नै रहेको छ। ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। त्यसको संरचना दीर्घकालीन रूपमा निर्माण हुनेछ तर नयाँ संरचना निर्माण सम्पन्न हुने समय लाग्दछ। त्यस अवधिसम्म दुर्घटनामा घाइतेले उपचारका लागि टाढा जानुपर्ने अवस्था नरहोस् भनेर लाहानमा उपलब्ध पूर्वाधारको उपयोग गरी तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउन गर्न खोजिएको हो। यो ढल्केबरको कुनै विकल्प होइन, नागरिकहरूलाई तत्काल उपचार दिन अन्तरिम र व्यावहारिक व्यवस्था हो।
3: सरकारको नीति नै आवश्यकता अनुसार मुलुकका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उहाँको भनाइ छ। मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र उपलब्ध पूर्वाधारबाट सेवा दिने वातावरण बनाउन सबै पक्षसँग अनुरोध गर्न सहयोगको लागि आग्रह गर्नुभएको छ।
4: एउटा ठाउँमा स्वस्थ संरचना निर्माण भइरहँदा अर्को ठाउँमा सेवा विस्तार गर्नु विरोधाभास होइन, यस विषयलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादका रूपमा होइन, नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवाको विस्तारका रूपमा बुझ्न म आग्रह गर्दछु। हाम्रो उद्देश्य एउटै हो, दुर्घटनामा परेका नागरिकहरूको समयमै उपचार पाउन् र उपचारका लागि काठमाडौँ धाउनु पर्ने बाध्यता नहोस्। यस विषयमा अनावश्यक विरोध वा आन्दोलन नगर्न, निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र तत्काल उपलब्ध पूर्वाधारबाट नागरिकलाई सेवा दिन सबै जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूलाई सहयोग गर्न म अनुरोध गर्दछु।
3: यसैबीच धनुषाको ढल्केबरका बासिन्दा सरकार विरूद्ध सड़कमा उत्रिएका छन्। ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टर सिराहाको लहान लैजान खोजिएको विरोधमा पूर्व पश्चिम राजमार्गमा विरोध गरिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
5: पूर्व पश्चिम राजमार्गमा अवस्थित धनुषाको मिथिला नगरपालिकाका बासिन्दा सड़कमा उत्रेका छन्। मिथिला नगरपालिकाका बासिन्दाले नेपाल सरकारले षड्यन्त्रपूर्ण तरिकाले ढल्केबरको ट्रमा सेन्टर सिराहाको लहानमा निर्माण गर्न खोजेको आरोप लगाएर सड़कमा उत्रेका हुन्। धनुषाको मिथिला नगरपालिका साथ स्थित ढल्केबरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयवासी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ट्रमा सेन्टर पूर्व निर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग गर्दै गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाएको हो। माग पूरा नभए आन्दोलन थप सशक्त पार्ने स्थानीयहरूले चेतावनी दिएका छन्।
6: सत्ताको आडमा जे है से मतलब ट्रमा सेन्टर जे चेन्ज गेल किया ओके विरोध के आन्दोलन है। ये हमरा सबके कागजी रूप में सरकार लिखित क के द दे रहे ओ सरकार के बजट से हम सब संचालन के
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गएको बुधबार प्रतिनिधि सभाको बैठकमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरवासी आक्रोशित बनेका छन्। मिथिला नगरपालिका साथमा ट्रमा सेन्टर निर्माणका लागि सरकारले 20 करोड बजेट समेत विनियोजन गरिसकेको अवस्थामा अन्यत्र सार्ने कार्य गरेको आरोप मधेस प्रदेश सभा सदस्य एवं स्थानीय नेता हरिनारायण महतोको छ।
7: 1980 यो ढल्केबर ट्रमा सेन्टर निर्माण गर्नको निमित्त 20 करोड रुपियाँ विनियोजन नेपाल सरकारले समेत गरिसकेको अवस्थाहरू थियो। अहिले राजनीतिक रूपले षड्यन्त्र गरेर मधेस प्रदेशको नाममा ट्रमा सेन्टर लहानमा बनाउने भनेर अहिले वर्तमान नेपाल सरकारको रणनीति भएको कारणले आज हामी यो चरणबद्ध आन्दोलनमा सहभागी भएका छौँ।
5: ट्रमा सेन्टर निर्माण गर्न 4 बिघा 3 धुर जग्गा ट्रमा सेन्टरको नाममा नामसारी समेत भइसकेको छ। ट्रमा सेन्टर अन्तै निर्माण गर्न लागेको विरोधमा नेपाली काङ्ग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले पनि प्रतिनिधि सभामै खडा भएर विरोध जनाउनु भएको छ।
3: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले रूसी पक्षबाट लडाईँका लागि 50,000 सैनिक खटाउन सक्ने बताउनु भएको छ। जेलेन्स्कीले थप सहयोगका लागि दक्षिण कोरियासँग आग्रह पनि गर्नुभएको छ। जेलेन्स्कीका अनुसार शुरूमा 30,000 उत्तर कोरियाली सैनिक आउने भनिए पनि संख्या बढेको सूचना आएको उल्लेख गर्नुभएको छ, तर सूचनाको स्रोत उहाँले खुलाउनु भएको छैन। युक्रेनमा रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ।
1: BFBS Gorkha Radio.

PFB's Gorkha Radio Karikram Malahami Diwako Cinema Purvis Karika Song You Afternoon Show Mata Pai Sampurna Lai Swagasa Mosinik Tarfa Bata Samay 1 baje ra 10 minute gayeko cha ra aaja 10th of August 2026 Monday yani ki sombar ko din ra timi malai chori nazano Frozen Band and Darjeeling raeko thiyo geet ra yesko sathma hami karyakram ma pravesh gareka chhau harek sombar dekhi shukrabar samma shruta UK time pani sunna saknuhuncha 1 baje dekhi 4 baje samma 3 ghanta ko karyakram yo summer time karyakram diwako sile afternoon show 105.4 megahertz streaming garera tapai lai hamlai locally sunna saknuhuncha को एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बीएफपीएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसनहरूमध्ये बीएफपीएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बीएफपीएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ श्रोता र यो आवरमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारी तपाईँको माझमा रहनेछ र यसै गरी हेल्थ रिलेटेड मटेरियल हुनेछ यो चाहिँ 1:28 जाँदा कार्यक्रमको सेकेन्ड आवरमा भने नेपाल दर्पण तपाईँले सूर्य कुमारी पन्त उहाँसँग रहेको सुन्न सक्नुहुन्छ 2:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा यसैको साथमा विभिन्न अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म जानकारीहरू तपाईँको समक्षमा राख्दै नै गर्नेछु र अब पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा अहिलेको लागि भने न्याउली भनेमा शान्ति श्री परियार र प्रशान्त शिवाकोटी

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोरखा रेडियो हो।

एफबी गोर्खा रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय दिवाकुसीको पहिलो घण्टामा र एक बजेर 28 मिनट गइसकेको छ. र यसै गरी अहिलेको यस समयमा हेल्थ रिलेटेड मटेरियल तपाईँको माझमा राख्ने नै छु. स्वास्थ्य बारेमा हामी चर्चा गर्ने नै छौँ. र हेल्थ रिलेटेड मटेरियलकै क्रममा भने अहिले समयमा चाहिँ अब कति अवस्थाहरूमा हुन्छ होइन, अब मुख तथा यो अहिले बच्चाले बच्चाको चाहिँ साटिने दाँतमा किरा लाग्दा नयाँ दाँत असर गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ विशेष गरी अहिलेको ओरल हेल्थको बारेमा चाहिँ म चर्चा गर्ने नै छु श्रोता. यस समयमा अब 5 देखि 6 वर्षका बच्चाहरू देख्दा निकै सुन्दर हुन्छन्. उनीहरू जब हाँस्छन् त्यो बेला झन् प्यारा देखिन्छन्, तर कोही कोही बच्चाहरू मुस्कुराउने बित्तिकै उनीहरूका काला दाँतले त्यो सुन्दरता खुसिरहेको हुन्छ. बच्चाहरूको दाँत धेरै कालो भएको, केही बाखिएको, पाल परेको हामीले धेरै देखिरहेका हुन्छौँ. यस्तो अवस्थामा बच्चाको दाँतको हेरचाह किन नगरेको भनेर तिनका आमा बुवा तथा अभिभावकलाई सोधियो भने उनीहरूले यसमा खासै चिन्ता व्यक्त गर्दैनन्। साटिने दाँतको हो, यो झरेर अर्को आउँछ, त्यसपछि सबै ठिक भइहाल्छ नि, धेरैले भन्ने र सोच्ने कुरा यो हो. तर यस्तो सोचेर सानै बेलादेखि बच्चाको दाँतको हेरचाह नगरिदिनु ठुलो भुल हो. यसरी दाँत खराब हुँदा त्यसको संक्रमण बढ्दै गएर भित्रका अरू नसाटिएको दाँत पनि बिग्रिन सक्छन्. झरेको दाँतको जरा पनि सडेको छ भने यसले नयाँ दाँतको जरालाई पनि क्षति पुर्याउन सक्छ. र सडेका दाँतमा हुने पालले जरालाई क्षति पुर्याउँछ र यसो हुँदा त्यो दाँत झरेपछि स्थायी दाँत निस्कन गाह्रो बनाउन सक्छ. नयाँ दाँत आउँदा बाङ्गोटिङ्गो हुने जोखिम हुन्छ. अर्को भनेको साटिन दाँत भए पनि यसमा किरा लाग्ने, सर्ने हुँदा दुखाइ हुन सक्छ. यसले बालबालिकाको पढाइ तथा अब दैनिक गतिविधिमा असर पनि पर्न सक्छ. दुखाइले निन्द्रा बिग्रने तथा यसबाट अन्य स्वास्थ्य समस्या हुने पनि देखिन थाल्छ. अब यसमा आमा बुवाले के गर्ने त भन्ने विषयमा, यदि बच्चाको अस्थायी दाँतमा कुनै समस्या देखियो, दाँत कालो भयो, किरा लाग्यो भने दन्त चिकित्सकलाई देखाउनु पर्छ. एउटा दाँत आएपछि नै सफा गरिदिन सुरु गर्नुपर्छ. गिजा फोहोर हुने भएकाले 6 महिनादेखि नै बच्चाको गिजामा विशेष खालको ब्रसले मालिस गर्नु राम्रो हुन्छ. यसले गिजाको दुखाइ कम गर्न र मौखिक स्वच्छता कायम राख्न सक्छ. दाँत आउने प्रक्रिया पनि सहज रूपमा अगाडि बढ्छ. यदि बच्चा 1 देखि 2 वर्षको छ भने ब्रस गर्न आवश्यक छ. नरम ब्रस र बच्चाकै लागि भनेर बनाएका टुथपेस्टको प्रयोग गरी बच्चाको दाँत सफा गरिदिनुपर्छ. यदि बच्चा 2 वर्षभन्दा माथिको छ भने उसलाई फ्लोराइडयुक्त टुथपेस्ट नै प्रयोग गरेर दाँत माझिदिनुपर्छ. राति सुत्न अघि उसलाई चक्लेट, मिठाई तथा गुलियो कुरा खान दिनुहुन्न. यस्ता खानेकुरा खाएपछि ब्रस गर्न लगाउनुपर्छ. र यो थियो केही जानकारी तपाईँको माझमा. अवश्य पनि फाइदाजनक छ भनी म आशा गर्दछु. कार्यक्रम अगाडि बढाउँ श्रोता. अहिलेको लागि भने फसायो नि मिठो बोली र मिठो तिमाल र साथीहरूको साथमा रहेको गीत

0: BS गोरखा रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

BFB's Gurkar Radio to Nenu and Sara, Karikram Melhami Tones Rata, you summy. Biwa Kusili Kopari Kontama, Sami Hamir Sangaili, Dubasakulagi, Choda Minute Bakiregusa. This is a downer, Sami Weather Barimapni Kaiser Sakarnini, so folks don't go Sandar Bama. Early temperature 23 degrees Celsius Regusa. Mostly cloudy weather, a humidity 61% Regusa. Wind bunny 11 kilometer per hour Regusa. This is a day, Aza, Sami Weather Warm Sea, Early Kusamisa, 23 degrees Celsius. Early Chisone Regusa, warm Regusa weather, you have Tazi, Yisan. र विषय पनि जानकारी लिइरहनु होला र लन्डनको सन्दर्भमा पनि अहिले टेम्परेचर 26 डिग्री सेल्सियस क्लाउडी वेदर ह्युमिडिटी 37% विन्ड 10 किलोमिटर पर आवर एको छ र कार्यक्रममा आउनु सबैभन्दा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा एउटा मिठो गीत यो समय म राख्ने नै छु इन्जोय गर्न सक्नुहुनेछ र अहिलेलाई पनि एकदम लिम्बूको आवाजमा झिमझिमाउने आँखा

एचपीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हामी छौँ श्रोता. यो समय दिवाको सिलीको पहिलो घण्टामा र अब पनि पहिलो घण्टाबाट बिदा लिने समय आइसकेको छ. भरपूर मनोरञ्जनहरू कार्यक्रममा लिइरहनु भएको छ. मेरा अमेरिकी सङ्गीत तपाईँको माझमा रहेका छन् र अपकमिङ जानकारीहरू पनि छ हुन गइरहेको इभेन्ट्सहरू बारेमा. र अब पनि यो फर्स्ट आवरमा जाँदा जाँदै एउटा मिठो गीत म राख्ने नै छु र तपाईँको जानकारीको लागि हामी अवश्य पनि कार्यक्रमको दोस्रो घण्टामा राख्ने नै छु. नेपाल दर्पण तपाईँले पाउन सक्नुहुनेछ सुमेरिया कुमारी पन्तको साथमा. र पार्ट वान चाहिँ हुनेछ 2:28 जाँदाखेरि, पार्ट वान भने पार्ट टू चाहिँ हुनेछ अहिले केही क्षणमा 3:00 लागि 13 बाँकी हुँदा. त अहिलेलाई भने अनुप जैनको आवाजमा रहेको छ अर्ज किया है, यो गीत पनि इन्जोय गर्नुहोस्. स्टे ट्युन कार्यक्रमको हामी सेकेन्ड आवरमा समाचार पश्चात भेट्ने नै छौँ.

0: Pe Live Buddy.
1: On air.
0: Acum.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सर्वसदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णयमाथि रोक लगाएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश मार्फत रोक लगाएको हो। स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय रोक्न माग राखेर रवि खनाल समेतले रिट दायर गर्नुभएको थियो। स्काउटको राष्ट्रिय परिषद तथा प्रदेश परिषदका विभिन्न पदमा चार वर्षका लागि निर्वाचित भएकाले बीचमै हटाउन नमिल्ने दावी रिट निवेदकको थियो। सरकारले गएको साउन 5 गते स्काउट पदाधिकारीलाई पदमुक्त गरेको थियो। पदमुक्त गर्नुअघि सुनवाईको मौका समेत नदिइएको दावी रिट निवेदकहरूको छ। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशबारे छलफलका लागि आउँदो भदौ 3 गते दुवै पक्षलाई डाकेको छ। यो प्रकरणमा सरकारसँग लिखित जवाब समेत मागिएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदिने धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा परेपछि आफ्नो बस्ती आफै जोगाउन खसिएका छन्। योपल्ट उनीहरूको अभियानमा नेपाली सेना र सशस्त्र प्रहरीले समेत साथ दिएको छ। बुटौलबाट छवि पाण्डे।
4: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै परवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
5: हाम्रो देश नेपाल, नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए ठुलो कुरा। हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो। यहाँको जनता त के भने छुट्टी गोरे पनि जे पनि गर्छ, गोली खान पनि खान्छन्, हान्न जे पनि गोली पनि हान्छ।
4: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 अध्यक्ष नीलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
6: कस्तो हो नि यो पानीको धार उता सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको धोकमा जबरजस्ती लिन सक्दैन। उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकिएपछि पानी सत्य उता फल्दो रहेछ।
4: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
3: औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग प्रयोग गर्न सर्वसाधारणले अझै कुर्नुपर्ने भएको छ।
7: सुरुङ मार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खोल्ने सड़क विभागले जनाएको छ। अहिले सुरुङ मार्ग आकस्मिक तथा आपतकालीन सवारी साधनका लागि मात्रै सञ्चालनमा छ। सर्वसाधारणका लागि खुल्ला गर्न अघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। विशेष गरी सुरुङभित्र आगलागी वा अन्य आपतकालीन अवस्था आएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको उहाँले बताउनुभयो। ठूलो संख्यामा यात्रु सवार बसमा आगलागी भएमा कसरी उद्धार गर्ने भन्ने विषयलाई परीक्षणको मुख्य विषय बनाइएको छ। सुरुङ मार्गमा अहिले ब्यारिकेड र ड्रम राखिएका तस्विर सार्वजनिक भइरहे पनि ती सामग्री सुरक्षा परीक्षण र तयारीका लागि राखिएको विभागले जनाएको छ। अन्तिम सुरक्षा परीक्षण सकिएपछि सुरुङ मार्ग सबैका लागि खोलिने प्रवक्ता नेउपानेले बताउनुभयो। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग साउनको दोस्रो साता औपचारिक रूपमा उद्घाटन गरिएको थियो। 7 वर्षपछि उद्घाटन भएको सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम हुने, यात्रा समय बचत हुने तथा सड़क यात्रा थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
3: रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा एकजनाको ज्यान गएको छ। आज बिहान 11 बजे आमा छोदिङमु 3 मानचेटमा सेनाको पोस्टभित्र विस्फोट हुँदा स्थानीय सुनाम घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अनिल थापाले जानकारी दिनुभएको छ। थापाका अनुसार लाङटाङ भोटीकुसी हाइड्रो पावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोस्टमा लगिएको थियो, त्यही क्रममा विस्फोट भएको हो। घटनामा 6 जना घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

BFB सरकार भिडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय हामी दिवाको सिलीको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. वाङदेन शेर्पाको आवाजमा महारानी गीत एन्जो गरिसक्नु भएको छ र समय हामीसँग 2:07 गएको छ. कार्यक्रम देवाको सिली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम पनि सुन्न सक्नुहुन्छ 1:00 to 4:00 र 105.4 मेगाहर्ज ट्रेनिङ गरेर हामीलाई सुन्नुहोला. यो समय फोक्सटोन वासीहरूले तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली तपाईँले पिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये पिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र स्मार्ट स्पिकरबाट हामीलाई प्ले पिएफपिएस गोर्खा भनेर पनि सुन्न सक्नुहुनेछ. र कार्यक्रममा आउनुहोस्, अहिले हामी अगाडि बढ्ने नै छौँ सुनिता थिगिमको आवाजमा आहे.

पीएफपी स्कोरकार भिडियो कार्यक्रममा ल्याए मिठाउँ श्रोता यो समय दिवाको सिलीको सेकेन्ड आवरमा र मिठा मिरेकी संगीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अलिकै समयमा र यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही चर्चा यो समयमा तपाईँको माझमा राखिहालौँ. हुन गइरहेको छ सगरमाथा गोर्खा नेपालिज कम्युनिटी आश्रित केन्द्रले चाहिँ आयोजना गरिरहेको छ 16th सगरमाथा कप 2026 र यो चाहिँ सन्डेको दिन 30th अफ अगस्तमा हुन गइरहेको छ र यसमा चाहिँ टिम एन्ट्री क्लोजिङ डे चाहिँ 26th अगस्तमा हुनेछ. पुल ड्र पनि 26th हुनेछ र यो चाहिँ भेन्यू रहेको छ स्पेयर पोइन्ट पेभिलियन द रिच क्यानिङटन आश्रित क्याम्पमा हुन गइरहेको छ र टिम क्याटेगोरिजहरू चाहिँ मेन चाहिँ 16 एन्ड अबभ भेटरन्सहरू 37 एन्ड अबभ र सुपर भेटरन्सहरू चाहिँ 45 इयर्स एन्ड अबभ रहेको छ. एन्ट्री फिस सम्पूर्ण क्याटेगोरिजको लागि 250 pounds र विभिन्न प्राइसेसहरू पनि रहेको छ. रिफ्रेसमेन्ट्सहरू पनि अभाइलेबल छ. कुनै क्वारिजहरू छन् भने तपाईँले कल गर्नुहोला 0747779503 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा अब भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ. अहिलेको यस समयमा यो मिठो गीत चन चाम्लिङ भाइको आवाजमा कुसर इन्जो गर्नुहोस् र 8:28 जाँदाखेरि नेपाल दर्पण पार्ट 1 भने पार्ट 2 चाहिँ हुनेछ 3:13 बाँकी हुँदा.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रावण कृष्ण चतुर्दशी श्रोताहरू, हो उपत्यकामा नेवार समुदायको लागि यो तिथि निकै नै महत्त्वपूर्ण मानिन्छ। श्रावण कृष्ण चतुर्दशी तिथिमा घण्टा कर्ण पर्व मनाउने उनीहरूको आफ्नै प्रकारको परम्परा छ र निकै धुमधामका साथ मनाउने गर्दछन्। यो वर्ष याममा नै पर्ने गर्दछ। आज म यही विषयमा चर्चा गर्दैछु, अर्थात् नेवार समुदायले खेतीपातीको काम सकेर वर्षको पहिलो चाडको रूपमा धुमधामले मनाउने पर्व यो घण्टा कर्ण चतुर्दशीको बारेमा म आजको नेपाल दर्पण कार्यक्रममा चर्चा गर्दैछु। गथामो भनेर पनि भनिन्छ यसलाई, घण्टा कर्ण पर्वलाई गठे मङ्गल पनि भनेर भनिन्छ। गथामो या घण्टा कर्ण नेपालको एउटा निकै पुरानो चाड मानिन्छ, विशेष गरेर उपत्यकावासी नेवार समुदायको लागि। यो चाड हरेक साल श्रावण कृष्ण चतुर्दशीको दिनमा झुल्किन पुग्दछ। झरीको बिचु बीच ताती लागेर आउने चाड पर्वहरूको पङ्क्तिमा सबभन्दा अगाडि पर्ने पर्व घण्टा कर्ण नै हो र यस पर्वलाई सबै चाडहरूको पनि त्यसैले श्री गणेश अर्थात् श्रीरामा पर्ने सबभन्दा पहिलो चाडको रूपमा मानिन्छ। यो पर्वको अर्को नाम हो छोराहरूको चाड, अर्थात् यसमा साना साना विशेष गरेर केटाहरू यो तिनीहरूको चाड पनि मानिन्छ। जे होस्, यो एउटा अत्यन्त रोचक चाड हो नेपालको लागि। अत यो चाड हरेक साल हाम्रो देशमा बडो रमिताका साथ निकै रमाइलोसँग मनाइन्छ। खास गरेर काठमाडौँ उपत्यकामा यो चाड मनाइने गर्दा जुन किसिमको रङ रमिता चल्छ त्यो बहुतै रोचक र बिर्सनी नसकिने किसिमको हुन्छ। अझ त्यसमा पनि ठुलोलाई भन्दा पनि साना साना केटाकेटी र केटाहरूको लागि यस्तो विधि रोचक मानिएको यो घण्टा कर्ण पर्वको वास्तविक अर्थ के हो त, र यसलाई यस्तो चाडको रूपमा मान्नुपर्ने परम्परा कसरी चलन चल्तीमा आयो भन्ने कुतूहल हामी सबैमा रहेको हुन्छ। यो घण्टा कर्ण पर्व भूत प्रेतहरूको भय निर्मूल पार्ने अर्थात् उनीहरूलाई पछ्याउनेको निमित्त गरिने एउटा ज्यादै सामाजिक प्रयास हो भनेर हामी भन्न सक्दछौँ र प्रभावशाली प्रतीक पनि हो। यो दिनमा अर्थात् यो घण्टा कर्णको दिनमा राक्षस भनेर हाम्रो यहाँ दोबाटो पछि उभ्याइने विशेष गरेर जहाँ जहाँ दोबाटो छ उपत्यकामा हामी सहरी क्षेत्रमा गयौँ भने यो दिनमा हामी बिहानैदेखि देख्न सक्दछौँ। दोबाटो डोबाटोमा हरिया घाँस पात सहितका निगालाका जुन आकृतिहरू छन् तिनीहरूलाई नै राक्षसहरूको प्रतिमूर्ति ठान्ने चलन छ, त्यहाँ तयार पारेर राखिएको हुन्छ। यसरी हरियो निगालोको राक्षसको आकृति बनाएर दोबाटोमा उभ्याउनु अनि साँझ परेपछि फेरि यसलाई लगेर बागमतीमा सेलाउनु पर्ने चलन कसरी चल्यो भन्ने बारेमा अलिकता हामी बुझ्ने प्रयास गरौँ। यो निकै पुरानो आख्यान हो तर यो प्रसङ्गमा हामीले भन्नै पर्ने हुन्छ। एकदाका काठमाडौँ उपत्यकाभित्र एउटा राक्षस बसेको हुन्छ र उसले त्यहाँका केटाकेटी चोरेर खानेदेखि लिएर खेत खलामा बाली नाली समेत सखाप पार्ने काम गर्न थाल्यो। उपत्यकामा त्यहाँभरि ठुलो हाहाकार मचिन थाल्यो। ज्यापु किसानहरूले आफ्नो परिश्रम खेर गएको देखेर ज्यादै हैरान हुन्छन्, तर उनीहरूको राक्षससँग कसै गरी पनि चोल सक्दैन र पनि हार नखाएर आफ्नो काममा उनीहरू लागि नै रहन्छन्। यसरी श्रमशील किसानहरूलाई यो राक्षसले बेकारमा पिरलेको र अन्जान केटाकेटीहरूको ज्यान जाने गरेर खाएको दृश्य हेरि नसक्नु भएपछि एउटा बुद्धिमान भ्यागुतोले त्यो कठोर राक्षसलाई जालमा पार्ने जुक्ति सोध्दछ। भ्यागुतोले पनि खेती किसानहरूले त जोगाउने गर्दछ, त्यसैले उसलाई धेरै चित्त दुख्यो किसानहरूको दुःख देखेर। एक दिन त्यो राक्षस खेतको
एक छेउमा बसेर एक्लै झोक्राएर बसिरहेको बेलामा आफू उसको सामुन्ने बडो लोभलाग्दो किसिमसँग देखा पर्छ त्यो भ्यागुतो। राक्षस आफ्नो सामुन्ने एकदम सलक्क परेको एउटा मोटो घाटो भ्यागुतो देखेर बडो खुसी हुन्छ र उसलाई झम्टन राक्षस उसको पछि पछि लाग्छ। तर राक्षसले उसलाई टिप्न खोज्दै पछि नै ऊ फुत्त फुत्त उफ्रेर झन झन पर पुगेर त्यो हैरान पार्छ राक्षसलाई। यसरी राक्षसलाई लोभ्याउँदै लोभ्याउँदै लगेर भ्यागुतो एउटा गहिरो दलदलतिर बढ्दै जान्छ र भ्यागुतो निल्ने लो

ज्यापू भ्यागुतोको परोपकारी स्वभाव देखेर बडो प्रभावित हुन्छ र उसको ठूलो गुण मानेर शान्त चित्तका साथ घर फर्कन्छ। अहिले पनि ज्यापूहरूले जनै पूर्णिमाको दिनमा खेत खेतमा गएर भ्यागुतालाई ससम्मान भोज खुवाउन जाने चलन रहेको छ। त्यसमा उनीहरू पूजा गर्छन् अनि भ्यागुतालाई खानेकुराहरू राखेर खेत खेतमा पुर्याउने गर्छन् र यसरी यो परम्परा अहिले पनि जीवित नै रहेको छ। तर राक्षसले पिरोलेको दिनलाई पनि सम्भवतः काठमाडौँ उपत्यका निवासीहरूले अझै बिर्सेका छैनन् भन्ने अभिप्रायलाई झल्काउने उद्देश्यले नै अहिले पनि यो दोबाटै पछि हरियो निगालोको राक्षस आकृति बनाएर उभ्याउने र दिनभरि दुनियाँलाई देखाएर यसको जात्रा गर्न सकिएपछि साँझ पख यसलाई पोलेर बागमती अथवा कुनै शुद्ध ठाउँमा लगेर सेलाउने चलन अहिले पनि छँदैछ। यो चाडको एउटा सबैभन्दा आकर्षक पक्ष पनि यही नै साबित भइरहेको अहिले हामी पनि देख्दैछौँ। भूत प्रेत मन्छाउने परम्परा निकै पुरानो हो हामी नेपालीहरूको समाजमा। भूत प्रेत मात्र होइन, आफूले गरेका पाप कर्महरू, आफूलाई लागिराखेका रोग व्याधिहरू, बोक्सी विद्याका सहायताले अरूहरूमा पन्छ्याइदिने अर्थात् सारिदिने फुमन्तरे उपाध्यायहरू पनि मानिसहरूले इतिहासको जन्म हुनु अगावैदेखि नै गरिआएको हामी थाहा पाउँछौँ। यस्तो कामको लागि एउटा माध्यम मानिसले छानेको हुन्छ। नेपालमा भूत प्रेत एवं यस्तै अरू अनेकौँ भनौँ आंशिक अनिष्टहरूलाई मन्छाउने हिसाबले गरिने सम्भवतः सबैभन्दा ठूलो सामाजिक चेष्टाको व्यवहारिक रूप घण्टा कर्ण पर्व नै हो। श्रोताहरूमा आज यहाँहरूलाई घण्टा कर्ण उपत्यकामा जुन निकै नै महत्त्वपूर्ण मानिन्छ त्यसैको बारेमा चर्चा गर्दैछु। घण्टा कर्ण भन्दा साथ घण्टा कर्णमा औठीको पनि महत्त्व हुन्छ। म कार्यक्रमको दोस्रो चरणमा पनि यही चर्चा अगाडि सार्नेछु। अहिलेको लागि एउटा गीत सुनौ।

0: Star Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्र

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ श्रोताहरू. आज म एउटा समसामयिक विषय अर्थात् उपत्यकामा मनाइने कण्ठाकर्ण पर्वको बारेमा चर्चा गरिरहेकी छु र भूत प्रेत तथा अनेकौँ प्रकारका पाप कर्महरू पन्छाउन अर्थात् सार्नको लागि कण्ठाकर्णको दिनमा हरियो घाँस पात सहितको निगालो अत्यन्त उपयुक्त मानिन्छ. वैदिक कालमा यस्तो कामको लागि हरियो निगालोको प्रयोग भएको उल्लेख पाइन्छ. प्राचीन पूर्वीय रीतिरिवाजका साथै निकै ठूलो ज्ञाता मानिनु भएका वेदविदहरूका व्यक्तिहरूले पनि पश्चिमी विद्वानहरूले समेत उनीहरूको भनाइमा पनि वैदिक कालमा दाजु छँदै भाइले विवाह गर्नु अपराध ठानिन्थ्यो तर यो अपराध हटाउन सक्ने उपाय पनि सुलभ थियो. यो कसरी भने घाँसपात सहितको निगालोले अपराधीहरूलाई छोपेर त्यसमाथि पुरोहितले विधिवत चोखो पानी छरिदिने काम हुन्छ र त्यसपछि अपराधीका सबै पापहरू त्यसै निगालोमा सरेर सरिसकेको विश्वास गरेर त्यसलाई लगेर नदीमा मिल्काइदिने काम हुन्छ. यसबाट यो निगालोको राक्षस आकृति बनाए मनाउने घण्टा कर्ण पर्व त्यसैले निकै पुरानो हुन सक्ने अनुमान हामी गर्न सक्दछौँ. त्यसो त तन्त्रहरूमा पनि घण्टा कर्णको उल्लेख भएको पाइन्छ, तापनि यसमा यो पर्वको विशुद्ध रूप पाइन्न. तन्त्रमा पुग्ने बित्तिकै त्यो पर्वमा धार्मिक सम्प्रदायको छाप परिसकेको दृष्टिगोचर हुन्छ. सम्भवत यो पर्व सुरु सुरुमा फागु जस्तै विशुद्ध लोकोत्सवको रूपमा थियो र पछि आएर मात्रै यो धमाधम धार्मिक रङमा रङ्गिँदै गएको अनुमान गर्न सकिन्छ. श्रोताहरू, आज म घण्टा कर्णको बारेमा चर्चा गरिसकिरहेकी छु र घण्टा कर्ण भन्न साथ यसमा चाहिँ एउटा विशेषता अर्को पनि हामी पाउँछौँ. यसमा प्रयोग हुने जे जति कुराहरू छन् त्यो सबै नै एउटा कृषिसँग सम्बन्धित नै मानिन्छ. त्यसको बारेमा म समय रहेमा केही पछि भन्नेछु. तर घण्टा कर्ण भन्दा साथ एउटा बिर्सनै नहुने पक्ष, यो घण्टा कर्णमा लगाइने औँठीको पनि विशेषता छ. त्यसमा पनि विभिन्न धातुको भन्छ तर त्यसमा पनि सबैभन्दा महत्त्वपूर्ण चाहिँ फलामको नै हो. यो दिनमा लगाउनु पर्ने औँठी फलामको नै हो. गठे मङ्गलको दिनमा फलामको औँठी लगायो भने भूत प्रेत खराब तत्त्वले दुःख दिँदैन भन्ने विश्वास हामी अहिले पनि पाउँछौँ. गठे मङ्गलको दिनमा बेलुका नयाँ घरका ढोकाहरूमा पूजा गरेर फलामको किला ठोक्दा घरलाई राम्रो हुन्छ भन्ने मान्यता अहिले पनि पाइन्छ नेवार समुदायमा. त्यही भएर यतिखेर फलाम लगायत पञ्चधातुका सामग्री पाइने पसलहरू खचाखत भरिएको पाइन्छ. धेरै दिन अगाडिदेखि उनीहरूले गठे मङ्गलको लागि औँठी तयार पारेर राख्छन् र यो दिनमा बिहानैदेखि फिजाएर यसको प्रदर्शन गर्दछन्, बेचबिखन गर्दछन्. साउनमा आफ्नो पसल बाहिर फलाम तामा पञ्चधातुको औँठीसँगै मुगाका माला पनि बिक्रीमा राख्ने गर्दछन्. गठे मङ्गलको अवसरमा ठुलाले फलामका औँठी र बाल बालिकाहरूले चाहिँ फलामको नाक पासा लगाउने चलन पुस्तौँदेखि चल्दै आएको छ. बच्चाहरूमा नाभि झर्ने समस्या नहोस् भनेर नाक पासा लगाइदिने चलन छ. संस्कृतिविदका अनुसार यो परम्परा 14 शताब्दीमा सुरु भएको हो. नेवार समुदायमा वर्षको पहिलो चाड गठे मङ्गललाई नै मानिन्छ, जुन मैले सुरुमा पनि भनिसकेँ. खेतबारीको काम सकेपछि खुसीको समय सुरु हुन्छ अनि उनीहरूको खानपान भोज भत्तेर सुरु हुन्छ भन्ने सन्देश पनि यो गठे मङ्गल हो. साउन कृष्ण अष्टमीको दिन नेवार समुदायमा पुरानो नवदुर्गा भवानीको मुकुण्डो जलाएपछि दसैँको नवमीको दिनमा अर्को मुकुण्डो प्रतिष्ठापन नगरुन्जेल भूत प्रेतले दुःख दिने, बाढी पहिरो जस्ता विपत्ति आउने, रोग व्याधिबाट धनजनको क्षति हुने मानिन्छ र अशुभ नहोस् भनेर यस्तो अशुभ नहोस् भनेर गठे मङ्गलमा फलामको औँठी लगाउने गरिन्छ र अरू अरू डिजाइनको चाहिँ आफ्नो बच्चाहरू केटाकेटीहरू विशेष गरेर थरी थरीका औँठी किनेर लगाउने गर्दछन्. गठे मङ्गलको दिनमा तान्त्रिक रूपमा गृह पूजा गर्न र तन्त्र विद्या सिक्नको लागि विशेष दिन मानिन्छ भनेर पनि भनिन्छ.
विधिवत पूजा गरी घरमा फलाम ठोक्नाले अशुभ हुनबाट बस्न सकिन्छ भन्ने मान्यता छ। यो दिन तान्त्रिकहरूले गुप्त रूपमा साधना पनि गर्छन्। कठेमङ्गलको दिनदेखि चित्रकारहरूले नवदुर्गाको नयाँ मकुण्ड बनाउने काम थाल्छन्। यो दिनमा गठेमङ्गल नामक राक्षसको प्रतिमा बनाएर बस्ती बाहिर जलाउने चलन पनि छ। गठेमङ्गल चाहिँ खासमा को थियो भन्ने बारेमा संस्कृतविदहरूकै बीचमा विवाद छ। नेवार समुदायमा गठेमङ्गललाई राक्षसको रूपमा हेर्ने चलन छ, तर संस्कृतिविदका अनुसार गठेमङ्गल समाज परिवर्तन गर्न हिँडेका एक नास्तिक मानिस थिए, जसले भाग्यभन्दा कर्ममा विश्वास राख्थे, सुनभन्दा फलामलाई मान्यता दिन्थे। उनी तत्कालीन समाजमा चलिरहेका मूल्य मान्यता विपरीत गएका थिए। खासमा गठेमङ्गल सच्चा व्यक्ति थिए र क्रान्तिकारी पनि थिए र मध्यमवर्गीय निम्नवर्गीय परिवारका गरिब मानिस काम नगरी भोज भत्तेरमा गएकामा अनि धार्मिक काममा मात्रै लागेकोमा उनी विरोध गर्थे, तर यो समाजलाई उनको कुरा पसेन। बहुमतको अगाडि एकमतको केही नचल्ने समय थियो, त्यसैले समाजभन्दा विपरीत जानेलाई कसरी दण्ड दिइन्थ्यो भनेर देखाउनुको लागि गठेमङ्गलको पुतला चलाउने चलन सुरु भएको भन्नेहरू पनि छन्। यो थरी थरीको त्यसैले एउटै भनाइ यसमा हामी पाउँदैनौँ। भनौँ, कसैले केही भन्छन्, कसैले केही भन्छन्, त्यो भनाइहरूलाई किम्वदन्तीहरूलाई मैले यहाँहरू समक्ष राखेकी हुँ। श्रोताहरू, गठेमङ्गललाई भगवान् शिवको एउटा रूपको शिवको रूपमा पनि व्याख्या गर्नेहरू पनि छन्। वर्षमा चार चतुर्दशीमा महादेवकै पूजा हुन्छ। बालाचरी अर्थात् बाला चतुर्दशी, पासाचरी अर्थात् पिसाद चतुर्दशी, शिवरात्रि र साउन कृष्ण चतुर्दशी अर्थात् गठेमङ्गलमा चित्रकारहरूले शिवलिङ्गलाई पूजा गर्न थाल्दछन्। घण्टा कर्णा प्रकृतिसँग जोडिएको पर्व पनि हो। पानी नरोकिने, बाढी पहिरो आउने, रोग फैलिने, लामखुट्टे भुस्नाहरू पनि यो समयमा धेरै नै हुने हुनाले यो छ्वाली बालेर घरमा धुवाँ बनाएर पूजा गरेको खण्डमा तिनीहरूलाई भगाउन सजिलो हुन्छ भन्ने पनि मान्यता छ। यसले गर्दा किराहरू घरबाट टाढा भाग्छन् भन्ने जनविश्वास रहिआएको छ। गठेमङ्गलकै दिनमा बारीमा छिप्पिसकेका मकै, कर्कल्लु, घाँस, छ्वाली, नरकट फडानी गर्ने चलन पनि छ। त्यसैले कति यो सबै कुरा हामी कृषिसँग नै सम्बन्धित भएको पाउँछौँ श्रोताहरू। त्यसैले यसमा जे जति कुराहरू प्रयोग गरिन्छन् सबै एकनाश रहँदैन, समयअनुसार फरक फरक हुन्छ। कतिपय कुराहरू त अहिले पनि फेरिसकेका छन्। कतिपय कुराहरू हाम्रा यी जुन संस्कृति छन्, मान्यताहरू छन्, त्यसमा नयाँ नयाँ थपिँदै गएका पनि छन्। यसको बारेमा पनि मैले समय समयमा यहाँहरू समक्ष जानकारी गराउँदै आएकी छु। त श्रोताहरू, आजको नेपाल दर्पण कार्यक्रमको समय सकिएको छ। त्यसैले कार्यक्रमको अन्त्यमा एउटा गीत सुनाएर म यहाँहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: परराष्ट्रमन्त्री सुशीर खनालले सुगौली सन्धि र सन् 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
1: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
0: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकोमा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
2: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
0: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
1: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्रराष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
0: आम नागरिकको दैनिकी अस्तव्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
3: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाउ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशी बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ, सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ, अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व जोटाउनलाई चलखेल पनि बन्द गरियोस्।
0: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
4: भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर रहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन।
0: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
5: सरकारलाई सचेत गराउनु अपमान होइन तर अचम्म के छ भने प्रतिपक्षीले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
0: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरोमा सीमित नहुन भन्दै सांसद कौचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
5: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्चाउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
0: अर्थ मन्त्रालयले पैसा दिएपछि मात्रै दुग्ध विकास संस्थानबाट किसानले पाउनुपर्ने भुक्तानी घटेको भन्ने कांग्रेस सभापति गगन थापाको दावीमाथि रासोपा सांसद सुशान्त वैदिकले तथ्य खोज्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद वैदिक,
6: प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति श्री गगन थापाज्यूले भन्नुभएको रहेछ, डीडीसीको 72 करोडको बक्यौता 35 करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। यो कुरामा कतिको के कति सत्यता छ नेपाल सरकारलाई प्रष्ट पारिदिन आग्रह गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आफू सत्तामा आएपछि डीडीसीले किसानलाई दिनुपर्ने बक्यौता 72 करोडबाट 35 करोडमा झारेको दावी गर्नुभएको थियो। थापाले भने डीडीसीले कमाएको नभएर अर्थ मन्त्रालयले रकम दिएको दावी गर्नुभएको थियो। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहता,
7: ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत नै रहेको छ। ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। त्यसको संरचना दीर्घकालीन रूपमा निर्माण हुनेछ, तर नयाँ संरचना निर्माण सम्पन्न हुने समय लाग्दछ। त्यस अवधिसम्म दुर्घटनामा घाइतेले उपचारका लागि टाढा जानुपर्ने अवस्था नरहोस् भनेर लाहानमा उपलब्ध पूर्वाधारको उपयोग गरी तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउन गर्न खोजिएको हो। यो ढल्केबरको कुनै विकल्प होइन, नागरिकहरूलाई तत्काल उपचार दिन अन्तरिम र व्यावहारिक व्यवस्था हो।
0: सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णयमाथि रोक लगाएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश मार्फत रोक लगाएको हो। स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय रोक्न माग राखेर रवि खनाल समेतले रिट दायर गर्नुभएको थियो। अब खबर
8: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम राप्तीघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 जना बटुक अध्ययनरत विद्यालयले 40 जनालाई आवासीय सुविधा दिँदै।
0: बेलायती रक्षा मन्त्रालयले नौसेनाका ड्रोनमा जडान गरिएका क्यामेरा चीनको एउटा प्रणालीसँग जोडिएको रिपोर्टबारे प्रतिक्रिया दिएको छ। ती क्यामेरा चिनिया प्रणालीसँग जोडिए पनि कुनै पनि संवेदनशील डेटा प्रभावित नभएको दावी गरेको छ। थप जुलियट ड्वायरबाट,
9: According to the Daily Telegraph, cameras on the Navy's K3 Scout surveillance drone were found to be sending so-called heartbeat communications to a device in the country. The MOD says a routine cyber vulnerability assessment had identified an issue affecting a Kraken unmanned surface vessel subsystem, but it went on to say a thorough investigation found no evidence of MOD data or systems being accessed, compromised, or transmitted externally. The Royal Navy has bought 20 of the K3s as part of its drone project, Operation Beehive. In a statement, Kraken Technology Group said it was aware that some third-party cameras had a small number of components originating from outside the UK. It went on to say that after a full audit by both Kraken and the Royal Navy, we are confident no sensitive information has ever been shared outside of intended channels, and any potential vulnerabilities have been identified and closed.
10: यो BFBS गोरखा रेडियो हो।

0: Dhaka Radio.
1: BFB's Gorkhar Radio कार्यक्रम में ले आमी चाहूँ श्रोता यो समय अहिले कार्यक्रम देवा कोसिलीको आखिरी घण्टामा 3:15 गएको छ र अवश्य पनि यो गीत थियो झरीले रुसेको नेपथ्य ब्यान्ड र कार्यक्रम देवा कोसिली तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ युके टाइम भनिरहेको छ यो 1:00-4:00 तीन घण्टाको कार्यक्रम मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहेको छ र यसै गरी अहिलेको यो समयमा हामी यो अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी राख्नेछौँ भरपूर मनोरञ्जन पनि रहनेछ 105.4 MHz स्ट्रिम गर्नुहोला फोक्सटोनवासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले BFBS गोर्खा भनेर सुन्न सक्नुहुनेछ कार्यक्रममा रद्द गर्नुहोस् सबभन्दा अगाडि बढी हालौँ यो मिठो गीत सृजन चापागाई सुनिता तिगी मखमा

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

BFBA सरकार रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय दिवा कुसेलीको आखिरी घण्टामा यसै क्रममा केही सूचना तपाईँको माझमा राख्ने नै छु. अहिलेको यस समय हुन गइरहेको छ अब पनि चौतारी रियल स्टेटले चाहिँ आयोजना गरिरहेको छ खुकुरी च्याम्पियनसिप 2026 र यो चाहिँ 29th August हुनेछ र यसमा चाहिँ तपाईँलाई विस्तृत रूपमा केही जानकारी परेको खण्डमा पनि कल गर्न सक्नुहुन्छ 0798387984 र अवश्य पनि यहाँ विभिन्न टिमहरूले एन्ट्रीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ. कार्यक्रममा अब पनि आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथ. मेलिना राई रानी लालानी सल्लाह

त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकला एक्लै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
1: हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
0: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
2: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो, कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
0: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रुसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स्क सहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त सहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रुसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रुसले रातभरिमा 450 भन्दा बढी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रुसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन सुरु गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य मागमध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाइ, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGSका अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गभर्नरले क्विदो सहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न सहरमा समेत महसुस गरिएको थियो। मेडेलिन सहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधाभन्दा बढी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कडा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबलभन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी साङ्घाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै साङ्घाईमा करिब 1000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्ला एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौँ।
1: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भनेदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
4: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो कता
1: लुज ग्राउन्ड लुज भने रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिदिएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गऱ्यौँ कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौँ हामीले।
4: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने सङ्केत गरे हो भन्ने बुझ्ने,
1: त्यसरी पनि बुझौँ। र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौँ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले।
4: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
1: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँचिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले चाहे अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि के होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
4: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपालीस्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरोकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सिर्जना गरेका थियो भन्ने यहाँको बुझाइ,
1: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको।
4: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए,
1: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्। त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
0: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानुन मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
2: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानुन मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरुद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
2: कयोदेवी यमी विरुद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
5: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
0: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
6: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
0: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरू संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काङ्ग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
3: राँची सहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रो जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईँहरूसँगै छौँ भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सिजिएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सिबिआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PF

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोन्दोलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको हजुर आज विक्रम सम्बत 2083 साल साउन महिनाको 25 गते तदनुसार आज सोमबार 10 अगस्त 2026 हो। आज 10 अगस्त 2026 सोमबारको दिनमा भने आज अर्को एउटा रमाइलो दिन परेको छ श्रोता। आज भनौँ न हरेक दिन हामी कुनै न कुनै अवेरनेस अथवा चाडपर्व रीतिरिवाजको बारेमा हामी चर्चा गर्छौँ र आजको दिनको कुराकानी गर्नुपर्दा तपाईँलाई अलिकता अचम्म पनि लाग्न सक्छ। आज भने राष्ट्रिय रूपमै अल्छी दिवस। अब यो के हो त, यसको उद्देश्य के हो त, होइन? जस्तो कि अब बिहान उठ्न साथ बिहानको अलार्म बज्छ, आँखा खुल्छ तर उठ्ने जाँगर हुँदैन कहिलेकाहीँ। अझै 5 मिनट भन्दै मोबाइललाई फेरि अर्को नेक्स्ट अलार्म लगाउनेहरू पनि छन् होला, होइन? कसले लगाउनुहुन्छ? 5 मिनट 10 मिनट अनि त्यसपछि आधा घन्टा, होइन? उठिसकेपछि पनि बेड छोड्नै मन लाग्दैन, कहिलेकाहीँ त्यस्तो हुन्छ कि हुँदैन? ओके, अब हुँदैन भने त ठिकै छ, तर कति साथीहरूलाई यस्तो पनि हुन्छ होला, होइन? र यस्तो अवस्थामा आफूलाई अल्छी भनेर गाली गर्ने बानी कसैको हुन्छ र समयमै काम नगर्दा, केही समय आराम गर्दा वा दिनभरि खासै केही नगर्दा पनि आफैलाई दोष दिनेहरू पनि हामी देख्छौँ, होइन? वास्तवमा त्यसो गर्नु हुँदैन र भनिन्छ मान्छेको मन न त हो, होइन? यो मनले दुःख नगर आराम गर भनिरहेको हुन्छ, तर त्यही अर्को मनले फेरि न त्यसो होइन ओके उठ्नै पर्छ, काम गर्नुपर्छ, होइन? एनिवे श्रोता, यो राष्ट्रिय अल्छी दिवस आज यसको नाम सुन्दा पनि जति रमाइलो छ यसको उद्देश्य पनि त्यत्तिकै सरल छ। केही समय काम जिम्मेवारी र निरन्तर दौडधुपबाट टाढा रहेर आराम गर्नु भनेको पनि हो। र अहिलेको यो व्यस्त व्यस्त दुनियाँ, होइन, बहुत बिजी समय छ र उपलब्धिको प्रमाण जस्तो बन्न थालेको छ र बिहानदेखि बेलुकासम्म काम पढाइ घरयासी जिम्मेवारी सामाजिक सञ्जाल विभिन्न दबाबहरूको बीचमा मानिसले आफूलाई आराम दिने समय समेत कम हुँदै गएको छ, होइन? तपाईँको रिल्याक्स गर्ने समय एकदमै घटिरहेको अवस्था हो नि र यो समयमा विशेष गरेर मानिसहरू एकदमै के त्यो फुर्सदै नभए जस्तो मानिसहरू साथीहरूलाई भेटेर पनि रमाइलोसँग गफ गर्न समय हुँदैन, सोसल मिडिया हेरिरहेका हुन्छन् र यसले गर्दा पनि सामाजिक सञ्जाल र विभिन्न भनौँ न अन्य कामहरू त छँदैछ र यो दिवसले एक दिन भए पनि आफूलाई रोक्न आराम गर्न र अझ केही नगर्दा पनि हुन्छ है, खासै केही हुँदैन, आज एक दिन केही नगरेर बस्दा पनि ठिक हुन्छ भनेर दिएको एउटा सन्देश हो भनिएको छ यसको उद्देश्य। र राष्ट्रिय अल्छी दिवस हरेक वर्ष अगस्तको 10 तारिकको दिनमा मनाइन्छ। यो कुनै सरकारी रूपमा घोषणा गरिएको सार्वजनिक बिदा पनि होइन, बरु रमाइलो र अनौपचारिक दिवसको रूपमा यसको चर्चा हुँदै गएको छ र यस दिन कामै नगरी बस्नुपर्छ भन्ने बाध्यता पनि छैन। तपाईँलाई काम तपाईँको दैनिकी अनुसार तपाईँको दिनचर्या अनुसारले काम गर्न पनि सक्नुहुन्छ र यस दिनमा कामै नगरी बस्नुपर्छ भन्ने छँदै छैन। आफ्नो व्यस्तता आफ्नो समय निकालेर आराम गर्नु मात्र भनेको हो र राष्ट्रिय अल्छी दिवसको सुरुवात कसरी भयो त, यस विषयमा प्रमाणित अथवा इतिहास स्पष्ट छैन। यसको संस्थापक वा पहिलोपटक कसले अगस्त 10 नै अल्छी दिवसको रूपमा मनाउन थाल्यो भन्ने बारे पनि विश्वसनीय विवरणहरू भेटिँदैन, तर मानिसहरू यसलाई मनाइरहेका हुन्छन् र यो दिवसले विशेष गरी संयुक्त राज्य अमेरिकामा 2000 सुरुवाततिर भने निकै लोकप्रियता पाएको थियो र त्यसपछि सामाजिक सञ्जाल हुँदै लोकप्रिय संस्कृति मार्फत अन्य देशमा पनि यसको चर्चा बढ्दै गयो र अल्छी हुनु सधैँ नराम्रो हो त, अल्छी शब्द, होइन? अल्छी हामी भन्छौँ नि, कस्तो अल्छी भन्छौँ नि, होइन? वास्तवमा अल्छी शब्द सुन्ने बित्तिकै धेरैको दिमागमा काम गर्न नचाहने अनि समय खेर फाल्ने वा जिम्मेवारीबाट भाग्ने मानिसको चित्र आउँछ, तर हरेक पटक आराम गर्नु अल्छीपन होइन रहेछ।
यो दिवसले त्यही सन्देश दिइरहेको छ। लगातार काम गरिरहँदा शरीर र मस्तिष्क थाक्छ, पर्याप्त आराम नपाउँदा तनाव हुन्छ, मानसिक दबाव बढ्न थाल्छ। यस्तो अवस्थामा पनि समय विश्राम लिनुले, केही समय भए पनि विश्राम लिनुले फेरि काममा फर्किँदा ऊर्जा एकाग्रता बढाउन सक्छ भन्ने सन्देश दिन्छ। र खाली दिमागले पनि काम गरिरहेको बेला, केही काम नगरी बसिरहेको बेला दिमाग पूर्ण रूपमा निष्क्रिय हुँदैन। आराम वा खाली समयमा मस्तिष्कको डिफल्ट मोडमा नेटवर्क एक्टिभ हुन्छ र कल्पना, आत्मचिन्तन, नयाँ विचारहरू भइराख्छ। र आरामले भनौँ न, निरन्तर काम गरिरहँदा मानिस र शारीरिक रूपमा थकित भइरहेको हुन्छ र यस बीचमा पर्याप्त आराम गर्दा ऊर्जा मिल्छ भनिन्छ। अनि आजको दिन राष्ट्रिय अल्छी दिवस हो र मनाउन कुनै ठुलो तयारी आवश्यक पर्दैन, बरु तयारी नै नगर्नु यसको सबैभन्दा सजिलो उपाय हो, होइन? र सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, हामीले महसुस गर्नुपर्छ हरेक दिन केही न केही गर्नै पर्छ भन्ने दबावको बिच कहिलेकाहीँ केही पनि नगरेर आफूलाई शान्त हुन दिने, आफूलाई रिल्याक्स मोडमा लैजाने। तपाईँ हिजो अस्तिको दिनमा तपाईँको अतीत, तपाईँको पास भनौँ न, अनि फ्युचरको विषयमा बढी घोत्लिनुभयो। अब चाहिँ वर्तमानको विषयमा, रिसेन्ट अहिले के भइरहेको छ, तपाईँ रियालिटीमा आउनुहोस्, रिल्याक्स गर्नुहोस् भन्न खोजिएको छ। ओके, ए इन्जोय गर्नुहोला भन्दै आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को एउटा मिठो गीत, जसमा उदय सोताङले गाउनुभएको गीत हो। उदय सोताङले स्वर भन्नुभएको छ, तर यस गीतका अरिजिनल सिङ्गर भने अरू नै रहेका छन्, होइन? अन्य कलाकारहरूले पनि यसमा स्वर भरेका छन्। म तपाईँको लागि यो गीत सुनाउँछु। आउनुहोस्, उदय सुताङले गाउनुभएको यो गीत हो, यति चोखो यति मिठो, दिउँला तिमीलाई माया। अबको प्रस्तुतिमा हामी सुनौँ।

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर युके को सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bf
0: BFBS गोर्खा रेडियो

समय बेलुकीको 5 बज्नको लागि अब 13 मिनट बाँकी रहेको छ भने नेपालमा पनि बेलुकीको 9 बजेर 32 मिनट गयो अनि ब्रुनाईमा पनि रातको 12 बज्नको लागि अब 13 मिनट बाँकी रहेको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाई हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने आज सोमबारको दिनमा दिनभरि नै मौसम सुक्खा रहेको थियो श्रोता, र आज धेरैजसो स्थानहरूमा मौसम सुक्खा रहे, घाम लागिरहेको हो भने उत्तर पश्चिमी क्षेत्रका केही स्थानहरूमा भने हल्का रूपमा वर्षा पनि भयो। अब साँझपख पनि धेरैजसो स्थानहरूमा भने बादल लाग्नेछ उत्तर पश्चिमी भूभागका केही स्थानहरूमा, र पश्चिमी भूभाग अनि स्कटल्यान्डको केही क्षेत्र लगायत केही स्थानहरूमा पनि बादल देखा पर्नेछ, हल्का वर्षा हुनेछ भने बाँकी स्थानहरूमा मौसम सुक्खा नै रहनेछ। अनि भोलि मङ्गलबार, मङ्गलबारको दिनमा पनि प्राय गरेर मौसम सुक्खा रहने अनुमान गरिएको छ। नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको पश्चिमी भूभागतिर भने भोलिको दिनमा पनि मौसम सुक्खा रहने अनुमान गरिएको छ। बादल त देखा पर्नेछ तर मौसम भने सुक्खा रहनेछ। अनि भोलिको लागि अधिकतम तापक्रम भने आजको लागि अधिकतम तापक्रम 26 डिग्री सेल्सियस थियो र भोलि पनि अधिकतम तापक्रम 25 डिग्री सेल्सियस रहनेछ, र बुधबार भने अधिकतम तापक्रम 31 र बिहिबारको दिनमा 35 डिग्री सेल्सियस हुन सक्ने अनुमान गरिएको छ।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: विशेष अदालतले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भ्रष्टाचार मुद्दामा 15 लाख रुपियाँ धरौटी मागेको छ। आज सुनवाईपछि न्यायाधीश नारायण प्रसाद पौडेल, दिलरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले काँग्रेसका नेता समेत रहेका कार्कीलाई 15 लाख धरोटीमा छाड्न आदेश गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचारको दावीसहित कार्की सहितका प्रतिवादी विरूद्ध 3.65 करोड बढी रूपियाँ बेगो दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दाको बयान र थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा हाजिर हुनुभएको थियो। पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परि निधन भएका थप 3 जना नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत भोलि साँझ 4:45 काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पूर्वबहादुर गुरुङ युक्तको शव 21 साउनमा नेपालमा ल्याएर अन्तिम संस्कार गरिएको छ। दुर्घटनास्थलबाट 1 नेपाली, 1 पाकिस्तानी र 1 अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपालका ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ। उद्योगी व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको हो। बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुवरी, हिमालय एयरलाइन्स, होङसी शिवम सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल लगायत ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए। सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभएको उहाँले बताउनुभयो। अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। बैठकमा सरकारले शुरू गरेका सुधारहरू व्यवहारमा कतिको प्रभावकारी देखिएका छन् भन्ने बारे उद्योगीको धारणा मागिएको थियो। त्यस्तै व्यवसाय विस्तारका मुख्य अवरोध कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानूनी व्यवस्था र सरकारी प्रक्रियामा गर्नुपर्ने सुधार बारे पनि अर्थमन्त्री वाग्लेले सुझाव माग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ। अमेरिकी कूटनीतिज्ञ माइकल रत्नेले ट्रम्पको चाल फेरि असफल भएको टिप्पणी गर्नुभएको छ।
4: was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully. But it's sort of embarrassing for almost everybody involved in it now.
3: युरोप र एसियासँगै उत्तर र मध्य अमेरिकी फुटबल संघहरूले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र अध्यक्ष जियानी इन्फान्टिनोले छल गरेर विश्वास तोडेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले खुल्लापत्र जारी गर्दै फिफा र इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका हुन्। थप Nigel Elertibata.
5: The letter signed by the presidents of UEFA, the AFC and CONCACAF says the recent controversy over Infantino's proposal to sell off stakes in FIFA competitions to private investors centered on the integrity of the game and the integrity of those elected to lead it. The plan was quickly ditched after UEFA threatened to boycott the World Cup and other tournaments. But today's letter reflects the anger many still feel towards Infantino. It claims there is a fundamental breach of trust with the very institutions FIFA exists to serve. Former FIFA Vice President Jim Boyce believes Infantino can't just focus on remaining in power.
6: He can win the battle. If it goes to a vote, I'm not sure there's someone of a right caliber to oppose him at the moment, but I think he probably would win enough votes to retain his presidency for another 4 years. Now, the problem is you can win a battle, but you don't win the war. The World Cup, without the European teams playing in it, it just won't work.
5: Infantino still retains the support of South America, Africa, and Mexico within CONCACAF, and has apologized for his plan. But with UEFA believed to be leading discussions to organise rival tournaments to UEFA's, that doesn't appear to have headed off the threat of a civil war at the top of the sport.
3: Nigel Edgerly. सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकार बीच सात बुँदे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BFBS Gorkha Radio.

हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ हिमाल सागर र अनु चौधरीको स्वरमा। समय बेलुकीको 5:12 जान लागिरहेको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईंलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। र कार्यक्रमको दोस्रो घण्टामा भने हामीसँग एक अन्तर्वार्ता छ। यो संखुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्बन्धी हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी हामी सुन्नेछौं कार्यक्रमको दोस्रो घण्टामा। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा पनि नेपाली आदिवासी जनजाति महासंघ युकेले यो 32 आदिवासी महोत्सव शनिबार 8 अगस्तको दिनमा मनाएको थियो। यस सम्बन्धी तयार पारिएको रिपोर्ट पनि हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौं। र यिनै विषयहरू रहेका छन् आजको साँझको कार्यक्रम गोधुलीको दोस्रो घण्टा र तेस्रो घण्टामा तपाईहरूले सुन्न सक्नुहुनेछ। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि हामी राख्दै जाउँ। हामीलाई धेरैभन्दा धेरै सूचनाहरू प्राप्त भएका छन् र तपाईँहरूको सूचना हामी राख्दै जानेछौँ। र यसै क्रममा हामीलाई सूचना प्राप्त भएको छ। यो सूचना धेरैभन्दा धेरै श्रोताहरूले सहभागिता पनि जनाउन सक्नुहुनेछ। रश्मिता दर्लामीजी हुनुहुन्छ, उहाँ नर्स पनि हुनुहुन्छ र रश्मिताजीले हामीलाई सम्पर्क गर्नुभएको छ। यो चाहिँ नेपलिस नर्सिङ एसोसिएसनको यो 18 एनिभर्सरी हो श्रोता। उहाँहरूले आयोजना गर्नुभएको छ यो कार्यक्रम। नेपलिस नर्सिङ एसोसिएसन युकेको 18 एनिभर्सरी 23 अगस्तको दिनमा दिनको 12 बजेदेखि बेलुकीको 5 बजेसम्म हुँदैछ। र यो कार्यक्रममा विशेष गरेर तपाईँहरूले थाहा पाउन सक्नुहुनेछ, यो कार्यक्रममा सहभागिता जनाइसकेपछि तपाईँहरूको च्यारिटी फन्ड रेज, जुन यो कार्यक्रममा विभिन्न किसिमको एक्टिभिटिजहरू रहनेछ, च्यारिटी प्रोग्राम हो। विशेष गरेर नेपालमा हुनुभएका विभिन्न किसिमले उहाँहरूले बोल्न नसक्ने बच्चाहरू, हिँड्न नसक्ने उहाँहरूको हेल्पको लागि हो। र यो कार्यक्रम द प्यालेस रेस्टुरेन्टमा हुन गइरहेको छ अल्डसर्टमा 23 अगस्तको दिनमा, आइतबार पर्छ श्रोता, आइतबार 23 अगस्तको दिनमा दिनको 12 बजेदेखि बेलुकीको 5 बजेसम्म हुनेछ। र तपाईँहरूको लागि टिकट दर रहेको छ 50 पाउन्ड, अनलाइनबाट लिनुभयो भने, डोरमा जानुभयो भने 60 पाउन्ड रहेको छ। अनि चिल्ड्रेनहरूको फ्री र यसमा कल्चर, एन्टरटेनमेन्ट, डिनर आदि इत्यादि कार्यक्रमहरू आयोजना गरिएको छ अथवा समावेश गरिएको छ। तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुनेछ भने अर्कोतिर तपाईँहरूको त्यो एन्ट्री टिकट भने डोनेसन पनि हुनेछ। रश्मिताजीसँग हामी कुनै दिन कुराकानी गर्नेछौँ। रश्मिताजीलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। आउनुहोस् अबको लागि भने हामी संखुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्बन्धी जानकारी लिनुभन्दा अगाडि हामी केही गीतहरू सुनौँ र गीत सुनिसकेपछि भने हामी त्यो जानकारी पनि लिनेछौँ। र सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी अबको केही समयपछि तपाईँहरूले सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने मंगोलियन हार्टका गायक राजु लामाले गाउनु भएको गीत हामी सुनौँ।

मंगोलियन हार्ट का गायक राजू लामाले गाउनु भएको गीत हामीले सुनिरहेका थियौं। समय बेलुकीको 5:20 गएको छ। आउनुहोस् अब भने सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी एस्पोर्ट केन्टले आयोजना गरेको 16 सगरमाथा कप 2026 हो। आइतबार 30 अगस्तको दिनमा हुँदैछ र टिम एन्ट्री पनि भइसकेको छ होला तपाईँहरू समक्ष। 26 अगस्तसम्म हुनेछ टिम एन्ट्री को क्लोजिङ डेट। अनि त्यस्तै गरी तपाईँहरू यो खेल्नको लागि तपाईँहरू आउन सक्नुहुनेछ स्पेल पोइन्ट प्रिभिलियन द रेस केनिङटन एसपोर्टमा हो, पोस्टको TN249ET। र तपाईँहरू विभिन्न टिम क्याटेगोरिजमा खेल्न सक्नुहुनेछ, मेन टिम, भेटरन र सुपर भेटरन टिमहरू। एन्ट्री फी सबै क्याटेगोरिजको लागि £250 रहेको छ। इन्जोय गर्नुहोला। र अर्को सूचना पनि छ, यो सूचना चाहिँ लिग समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हो। शनिबार 22 अगस्तको दिनमा ग्रान्स जुनियर स्कुल फानबरमा हुँदैछ। अनि वान आर्जर लेडिज 30 पार्टी हुन गइरहेको छ। वान आर्जर लेडिज 30 पार्टी तपाईँहरूको शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर जोन मोर ब्यारेक सोनक्लेफमा हुँदैछ। 5 बजे तपाईँहरू आइपुग्नु पर्नेछ। अनि 6 बजेतिर भने सेफ्टी ब्रिफिङ हुनेछ, अनि ग्रुप फोटो, वेलकम ड्रिङ्क्स, र 7 बजे भने फुड सर्भिस सब हुनेछ, राफल ड्र, इन्टरटेनमेन्ट, अनि लास्ट ड्रिङ्क भने 11:30 बजे, अनि त्यसपछि इभेन्ट क्लोज हुनेछ। त्यसै गरी यसले गोर्खा नेप्लिज एसोसिएसन, यसले इजिएनए भनिन्छ, यसले गोर्खा नेप्लिज एसोसिएसनको दिदीबहिनीहरूले पनि 30 पार्टी मनाउँदै हुनुहुन्छ। 12 सेप्टेम्बरको दिनमा, शनिबार 12 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। इन्जोय गर्नुहोला। अनि 30 पार्टी मनाउनेहरू थुप्रै थुप्रै हुनुहुन्छ। त्यसै गरी तपाईँहरूको 30 पार्टी हुन गइरहेको छ। अर्को 30 पार्टी यो चाहिँ हाम्रा सम्पूर्ण दिदीबहिनीहरूको लागि 30 पार्टीहरू। तपाईँहरू विभिन्न कम्युनिटीमा बसोबास गर्नुहुन्छ र तपाईँहरूको 30 पार्टीको प्रोग्राम यसै क्रममा तितवर्थ निवासी दिदीबहिनीहरू तितवर्थको सेरोफेरोमा बस्नुहुने, तितवर्थको सेरोफेरोमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, तपाईँहरूको लागि पनि यो 30 पार्टी सम्पर्क रहेको छ। 5 सेप्टेम्बरको दिनमा दिनको 4 बजेदेखि मध्यरातसम्म। सम्पर्क व्यक्ति हुनुहुन्छ दिपा राई अथवा देवबहादुर गुरुङ, एडभाइजर एन्ड पब्लिक रिलेसनसिप हुनुहुन्छ। उहाँहरूमध्ये कसैलाई तपाईँले सम्पर्क गर्नुहोला भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ। नेप्स्याङ ब्लुजबाट यो गीत सुनौ, नेप्स्याङ ब्लुज।

0: थाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFPS कुलकर्म रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम विवेक संवादबाट म योगराज राईको विवेक संवादमा हामी छोटो कुराकानी गर्दैछौँ। हाम्रो दाजु उत्तर सुन्दास र उहाँ चाहिँ बेजिङ स्टोनमा बसोबास गर्नुहुन्छ, संखुवा सभा समाज युगको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। उहाँहरूको समाजले चाहिँ यो आउँदो अगस्त महिनाको 15 तारिक चाहिँ स्याटरडे दिन पर्दछ, एम्पायर हल अरू सर्टमा चाहिँ यो वर्षको चाहिँ वार्षिक भेटघाट उहाँले गर्दै हुनुहुन्छ। यसको तारिक के छ अनि कार्यक्रमहरू के छन् त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। दाई नमस्कार हजुरलाई।
1: नमस्कार, साथै मिठो सम्झना बेसको रेडियो सम्पूर्ण परिवारमा योग्य
0: हजुर धेरै बधाई। कुराकानी नगरेको हजुरसँग आरामै हुनुहुन्छ होला होइन?
1: हजुर आराम छु, यहाँ सहित यहाँको टिम सबैलाई सदा आरामको कामना गर्दछु। प्रत्यक्ष यहाँसँग बोल्दा निकै ग्याप भएको थियो र आज चाहिँ छोटो समय लिने जमर्को गरेको छु योगी।
0: अब तपाईँको वार्षिक भेटघाट प्रत्येक वर्षै गर्नुहुन्छ, यसपटक चाहिँ एम्पायर हल अल्डर सर्टमा गर्दै हुनुहुन्छ, यसको तयारी कस्तो छ दाई?
1: यसको तयारी चाहिँ हाम्रो अहिले वरिष्ठ उपाध्यक्ष टेक कुलुङ राईजी हुनुहुन्छ, उहाँले एकदमै कार्यक्रमको लागि भव्य र सभ्यताको अगाडि बढाउनको लागि चाहिँ नि सबै इन्स्ट्रक्सन निकालेर सबैले प्राप्त भइसकेको तपाईँलाई भइसकेको छ। अनि यो शङ्खसभा समाजको चाहिँ तपाईँलाई

0: सबैलाई थाहा भएकै हो। हाम्रो महासचिवज्यूले सबै यसमा सबैलाई जानकारी गर्नुभएको छ। युबिएस गोर्खा रेडियोले बारम्बार फुकिदिनु भएको छ, त्यसको लागि पनि यहाँलाई धन्यवाद। र हाम्रो फाउन्डर चेयरम्यान तथा संरक्षण जीवहरू सहित सम्पूर्ण पूर्व चेयरम्यान संरक्षण अनि समाजका गहना सम्पूर्ण सल्लाहकार अग्रज बाबामा दाजुभाइ दिदी बहिनी छोरा बुहारी ज्वाइँ चेला भाना भान्जीमा साइनो अनुसारको नमस्कार टक्राए। अनि कोअर्डिनेटर हाम्रो वरिष्ठ उपाध्यक्ष ज्यूले, हाम्रो समाजका वरिष्ठ उपाध्यक्ष टेक कुलुङ ज्यूले एडमिन इन्स्ट्रक्सन र आफ्नो भूमिका बारे प्रष्ट बनाइसक्नु भएको छ। महासचिव ज्यूले सबै अपरेसन गरिरहनु भएको छ। बारम्बार फेरि पनि बिएबिएसको त हामी एकदमै क्लोज फ्रेन्ड नै भएर तपाईँहरूले सपरेसन गरिदिनु भइरहेको छ। विभिन्न मनोरञ्जनका लागि भाइस चेयरम्यान मिसेस कमला गुरुङ र पूर्व चेयरम्यान तथा संरक्षण श्री विजय लिङथेपज्यू, यहाँहरूको टिमले चाहिँ एकदम मनोरञ्जन दिनको लागि एकदम प्रिपेयर भइरहनु भएको छ। योगजी,
1: त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् दाइ, अलिकति छुवाई पनि सक्नु भएको छ?
0: कार्यक्रमहरू चाहिँ हाम्रो चाहिँ अब अलिकति यसपालि चाहिँ पहिलाको भन्दा अलिक छिटो हुने, अनि खाना चाहिँ हाम्रो 5 बजे खुल्ने छ, किनभने भरे नाच्नको लागि हामीले रमाइलो गर्नको लागि समय हुँदैन भनेर। यस कार्यक्रममा बिङ्गोहरू पनि छँदैछ, अनि हाम्रो नेपालका गहनाहरू पनि त्यहाँ आउनेछन् हामीलाई रमझम गराउनको लागि। अनि हाम्रो लाखे शङ्ख सभाको त एकदमै प्रख्यात नै छ, लाखे डान्सहरू पनि छ, विभिन्न रमाइलोको लागि यहाँहरूले प्रिपेयर गरिसक्नु भएको छ। अनि हामीले अर्को यस्तो के पनि गरेका छौँ भने, हाम्रो वरिष्ठले लेख्नु भएको छ अन्डर 12 चाहिँ स्ट्यान्ड दिँदाखेरि सी लेख्नु होला, अन्डर 12 भए, र ओभर 75 लागि चाहिँ हामीले के गर्यौँ भने, फेरि हिजो मात्रै मिटिङमा पनि हाम्रो यो कुरा भएको थियो, र उहाँहरूलाई चाहिँ 75 वर्ष भन्दा माथिकोहरूलाई चाहिँ हाफ प्राइज गर्ने भएको छौँ। अनि यहाँहरूको उपस्थितिको नाम थप्दै जानु होला। अनि स्ट्रेन्थ कलेक्सन चाहिँ हाम्रो डेट चाहिँ 11 अगस्तसम्म हो, अब सबै 100% भन्ने त छैन, अलिकति 2-4 जना त पछाडि थपिँदा पनि हुन्छ, र पनि हामीले यो डेट राखिदिएको कारण चाहिँ व्यवस्थापन समितिलाई एकदम सजिलो होस् भनेर हो। योगजी,
1: यो संखुवा सभा र लाखे नाचको सम्बन्ध के छ दाइ? म पहिला आउँदा त्यहाँ लाखे नाच तपाईँहरूले प्रस्तुत गर्नु भएको थियो, अलिकति त्यो सोध्न मन लाग्यो।
0: यो शङ्ख सभामा लाखे नाचको चाहिँ कस्तो छ भने, हाम्रो त्यो जिल्लामा चाहिँ चैनपुर भन्ने ठाउँमा चाहिँ पहिला चाहिँ एउटा हाम्रो पुरानै पुरानै धेरै हाम्रो श्रेष्ठ जातिहरू त्यहाँ बसेको ठाउँ हो।
1: हजुर।
0: अनि उहाँहरूले चाहिँ उहाँहरूको यो लाखे चाहिँ निकालेको कारण चाहिँ उहाँहरूले चाहिँ पहिल्यैदेखि उहाँहरूको यो कल्चरमा परेको कारणले गर्दाखेरि उहाँहरूले जहिले सुकै पनि यसरी, जहिले सुकै भन्नाले यो समय तोकेको हुन्छ त्यो महिनाहरू, त्यसमा चाहिँ एकदमै लाखे नचाएर के भएकोहरू यता त्यता जुन हुन्छ नि हाम्रो बिजुवाको तरिकाले गर्नेहरू, यसलाई चाहिँ यो उसले लिएर चाहिँ उहाँहरूले गर्नुहुन्छ। र यसको बारेमा त्यो दिन अलिकति जुन विज्ञ हुनुहुन्छ उहाँले त्यो दिन पनि बताउनुहुन्छ, लाखे किन नचाहिन्छ र कसरी भन्ने कुरोहरू त्यो दिन पनि बताउनु हुनेछ योगजी।
1: अनि सहभागिताको अपेक्षा कस्तो राख्नु भएको छ? अनि तपाईँहरूको पनि त्यही भाइबर ग्रुपबाटै होला होइन मेसेजहरू आदान प्रदान गर्ने?
0: हजुर, आशा चाहिँ हामीले कसरी राखेको छौँ भने, हामीले 300+ हुन्छ नै, त्यो चाहिँ अब अहिले मान्छेले थप्दै जानुभएको छ। कोही अहिले मैले बोलेको कारण चाहिँ किनभने भर्खर नेपालबाट आउनु भएकोहरूलाई चाहिँ थाहा पाउनु भएको छैन भने जानकारी दिनलाई हो हजुर। अनि यहाँ सहभागी राम्रै भइरहेको छ अहिले हाम्रो जिल्लाको हजुर, किनभने 5 नगरपालिका र 5 उपनगरपालिका भएको जिल्ला हो संघ सभा, सबै युकेभरि छरिएर बस्नु भएको छ, कति अलिअलि दुःखको कुराहरू पनि भएको छन्, त्यसमा चाहिँ अब उहाँहरू उपस्थित हुन सक्नुहुन्न होला। यहाँसम्म आशा छ ओभर 300 नै हुन्छ भन्ने आशा छ।
1: कलाकारहरू को आउँदै हुनुहुन्छ? हाम्रो शिवदास गुरुङज्यू पनि आउनु भएको छ, उहाँ पनि आउनुहुन्छ कि?
0: उहाँ पनि आउनुहुन्छ, अनि हाम्रो स्थानीय कलाकारहरू पनि हुनुहुन्छ, अनि हाम्रो अहिले कमला कल्चर सेक्रेटरी हुनुहुन्छ, उहाँले सबैलाई कलेक्सन गरिरहनु भएको छ
1: हजुर,
0: अनि कुन कुन चाहिँ त्यो दिन हुनुहुन्छ भनेर उहाँले हामीलाई हिजो पनि अलिकति त बताउनु भएको थियो, जो अहिले जुन कुरा तपाईँले भन्नुभयो त्यही नै छ हजुर।
1: कति बजेबाट चाहिँ उहाँहरू आउन थाल्नुभयो भने राइट टाइम हुन्छ दाइ?
0: हामीलाई चाहिँ 10 बजेबाट हामी त्यहाँ हुन्छौँ, तर उहाँहरू चाहिँ अब 12 बजेतिर त आइपुग्नुहुन्छ, त्यसो गर्यो भनेदेखि चाहिँ हाम्रो कार्यक्रम एकदम अगाडि बढ्नेछ, छिटो जानेछ, गएर छिटै नै हामीले रमाइलो गर्नको लागि यो राइफल ड्रहरू यता त्यता अलिक छिटै गर्छौँ, त्यसले गर्दाखेरि उहाँहरू त्यतिखेर चाहिँ आइपुग्नु भयो भने हामी नै गेटमा

0: छौँ हजुरहरूलाई स्वागत गर्नलाई।
1: ओके
0: अनि अर्को कुरा चाहिँ यहाँहरूलाई कति असजिलो भएको होला कारपाक, अब बाहिर
1: हो
0: त्यो खुल्लामा पार्क गर्नको लागि। कारपाक चाहिँ भित्र ठुलो घरको सेकेन्ड फ्लोर र थर्ड फ्लोरमा गर्नु हो भने डिपेन्ड बेस्ट त्यही छ, घरिघरि गएर रिन्यू गर्नु पर्दैन। त्यहाँ गर्नु हो भने सबै थोकको सेफ छ। योगजी
1: टिकट त त्यही डोरमै किन्न सक्नुहुन्छ नि त, उहाँहरूले अग्रिम बुकिङ त गर्नु पर्दैन होइन त?
0: आउनको लागि टिकट डोरमै किन्न सक्नुहुनेछ। उहाँहरूलाई एकदम स्ट्यान्ड दिएको छ भने सबै भर्खर आउनेहरूलाई पनि स्ट्यान्ड नदिए तापनि त्यहाँ डोरमै किन्न सक्नुहुनेछ।
1: ए दाई, छोटो जानकारी थियो, हामीले पनि सुनाइरहेको छौँ, यति नै सोध्न चाहे, हजुरको केही छ कि दाई?
0: मेरो अब भनाइमा, अब हाम्रो समाज अहिलेसम्म एकदमै बढाइ चढाइ उच्च
1: हजुर
0: सम्मान गरेको छौँ हामीले, र अब आउनु भएन केही अलि भ्याउनु भएन भने पनि उहाँहरूको ठाउँ छ, हामी रिसाउनु कोसँग छ र दुई
1: हो
0: दिने जिन्दगीमा
1: हो नि,
0: योगजी
1: स्योर
0: गर्दाखेरि सबैलाई फेरि पनि चुले निम्तो दिन चाहन्छौ र आउनुहोस् रमाइलो गरौँ। वर्ष दिनमा एउटा आउने यो जमघट हो, पूर्ण मिलन हो भनेर म यति भन्दै बिएबिएस गोर्खा रेडियो योगजीलाई एकदम मुरी मुरी धन्यवाद दिँदै म पनि यहाँहरूबाट बिदा हुन चाहे। धन्यवाद योगजी।
1: हुन्छ दाई, कार्यक्रम सफल होस्। थ्याङ्क यू दाई।
0: थ्याङ्क यू हजुर, बाई बाई।
1: हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो उत्तर सुन्दास दाजु, बेजिङ स्टोङमा बसोबास गर्नुहुन्छ, संखुवा सभा समाज युकेको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, र उहाँको यो वार्षिक भेला चाहिँ यो आउँदो शनिबार 15 अगस्तमा हुँदैछ एम्पायर हल अल्डरसनमा। 10 बजेबाट कार्यक्रम त्यहाँ सुरु हुन्छ, राति 10 बजेसम्मै राख्नु भएको छ। त्यहाँको पोस्ट कोड GU 11 1DJ, त्यहाँ कार्पाकको लागि बिल्डिङ छ, जो जो जानुभएको छ तपाईँलाई थाहा होला, त्यहाँ चिप पनि छ अनि कार्पाक जति पनि तपाईँहरूले त्यहाँ गर्न चाहिँ सक्नुहुन्छ। हजुर, उहाँलाई धन्यवाद दिँदै मैले पनि कार्यक्रम बेबे संवादबाट बिदा मागेँ। हस्त, नमस्ते। We'll be right back.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरु बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आजको साँझको कार्यक्रम गौँदुलीको यो दोस्रो घण्टा हो। कार्यक्रमको दोस्रो घण्टामा यहाँहरूले संखुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रमको बारेमा जानकारी लिनुभयो। अब भने हामी कार्यक्रमको थर्ड आवरमा नेपाल आदिवासी जनजाति महासंघ युकेले 32 आदिवासी महोत्सव शनिबार 8 अगस्तको दिनमा गरेको थियो। हाम्रा सहकर्मी साथी योगराज राईजी त्यहाँ जानुभएको थियो र के कस्तो भयो हामी यसको रिपोर्ट सुन्नेछौँ कार्यक्रमको थर्ड आवरमा। अहिलेको लागि भने यो कार्यक्रमको पहिलो घण्टा भनौँ होइन, पहिलो घण्टा सकेर हामी दोस्रो घण्टामा छौँ। त्यस्तै गरी भोलिको दिनमा पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। भोलिको दिनमा भने भोलि मङ्गलबार हो श्रोता, मङ्गलबारको दिनमा हामी भोलि पनि केही रिपोर्टहरू त पक्कै राख्नेछौँ। भोलिको दिनमा हामीले राख्न गइरहेका छौँ श्रोता, भोलि पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। र भोलि 1RZ-मा सम्पन्न भएको आरजेआर कप, यानि कि यो आरजेआर कप भन्नाले पनि फुटबल टुर्नामेन्ट हो र इन्टेक कप भनेर भनिन्छ, विभिन्न इन्टेकहरूले भाग लिन्छन् र भोलिको दिनमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। आज भने हामी कार्यक्रमको थर्ड आवरमा नेपाल आदिवासी जनजाति महासंघ युकेले 32 आदिवासी महोत्सव शनिबार 8 अगस्तको दिनमा सम्पन्न गरेको छ। यस सम्बन्धी सहकर्मी साथी योगराज राईले तयार पार्नुभएको रिपोर्ट हामी सुन्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई लैजाँदैछु अर्को गीत सुन्नतर्फ। हामीलाई केही साथीहरूले गीत सुन्न र सुनाउनको लागि पनि अनुरोध गर्नुभएको छ। म तपाईँहरूकै अभिरुचिका मिठा मिठा गीतहरू सुनाउँदै जानेछु। अहिलेको लागि भने यो गीत सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्नुभएको छ पुनित थापा। उहाँले झ्याप्पै भन्ने बोलको गीत सुनाइदिनुहुन अनुरोध गर्नुभएको छ। आउनुहोस् अबको प्रस्तुतिमा हामी बद्री पगेनी र ज्योति मगरले गाउनुभएको यो गीत सुनाऊ।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन्धि 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेज बारे अझै स्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेज बारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नु पर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
6: सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नु पर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नु भएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम रात्तिघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 किलोमिटर सड़क कालोपत्र, 6 चुलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्ण चरित्र, बालन, झ्याउरे, तामाङ सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न हजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ, सुन्तला, गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जना भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध सम्बर्खनसँगै

0: हजुर, अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। यो गीतमा सुर भर्ने कलाकार हेमन्त राणा रहेका थिए। आउनुहोस् अब भने हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौं। आज यहाँहरूले सुन्न सक्नुहुनेछ नेपाल आदिवासी जनजाति महासंघ युकेले 32 आदिवासी महोत्सव शनिबार आयोजना गरेको थियो गत शनिबार 8 अगस्तको दिनमा, र यस सम्बन्धी हाम्रा सहकर्मी साथी योगराज राईजीले तयार पार्नुभएको रिपोर्ट सुन्नेछौ। र अहिलेको लागि भने हामीलाई नीता कोयु राईजी, मिनी कालीकोटे राई पनि आउनुभएको छ, उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। अनि हामीसँग ललित दाई र सती दिदी पनि हुनुहुन्छ, उहाँहरूले पनि लन्डनबाट हामीलाई सम्पर्क गर्नुभएको रहेछ, एकदमै खुसी लाग्यो। र उहाँले लेख्नु भएको छ, देयर बहिनी नमस्कार, हजुरको मिठो प्रस्तुति सुनेर हामी पनि निकै आनन्दित भएका छौँ, कार्यक्रम एकदमै रमाइलो भइरहेको छ। बहिनी खोइ के भनौ, बेलायतको कार्य व्यस्तताले गर्दा लेख्ने क्रम भने अलि कम मात्र भएको छ, तर सम्झना भने उस्तै छ है। भनिन्छ नि, टाढा भएपछि झन् धेरै सम्झना आउँछ। सही कुरा भन्नुभयो दाजु, टाढा भएपछि होइन, यो टाढा जति टाढा भयो उति माया गाढा हुन्छ भनिन्छ, सही कुरा हो। र लेख्नै पर्छ भन्ने पनि छैन, हजुरहरूले सुन्नुभएको छ, बस त्यति मात्रै भए हामीलाई काफी हुन्छ दाजु। हजुरहरूले यसरी व्यस्त व्यस्त जीवनशैलीको बावजुद पनि यति धेरै लेखेर पठाउनु भएको छ, र हजुरका कार्यक्रमहरू हामीले सुनिरहेका हुन्छौँ। गत हप्ता 9 बजेदेखि 11 बजेसम्मको कार्यक्रम पनि सुनिरहेका थियौँ, र यो व्यस्त जीवनले कहिले कहाँ पुर्याउँछ भन्नुभएको रहेछ। गत हप्ता 9 बजेदेखि 11 बजेसम्म भन्नाले काठमाडौँको सौगात भन्नुभएको रहेछ दाजु, थ्याङ्क यू सो मच, यहाँहरूले सुन्ने मौका पाउनुभएको रहेछ। र लेख्नै पर्छ भन्ने छैन। अनि बहिनी, अब त 21 तारिकदेखि प्रिमियर, सही कुरा, अगस्तको 21 तारिकदेखि फुटबल सुरु हुँदै दाजु, फुटबल अब हेर्नको लागि हामी पनि एकदमै आतुर छौँ भन्नुभएको रहेछ। हजुरको कार्यक्रम सधैँ मिठो, रमाइलो र सफल हुँदै जाओस्, हजुरलाई धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच दाई दिदी, हजुरहरू लगायत सम्पूर्ण श्रोताहरू साथी सबैको हरेक पल सुखमय रहोस्, धन्यवाद भन्नुभएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु ललित दाई र सती दिदीलाई। अनि त्यस्तै गरी हामीसँग नीता कोयु राईजी हुनुहुन्छ, उहाँले पनि हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई समय भएमा एउटा गीत भन्नुभएको छ। अनि हामीलाई मिनी कालीकोटे राईज्यूले पनि एउटा गीत सुन्नको लागि अनुरोध गर्नुभएको छ। र खेलमती लिम्बू हुनुहुन्छ, सेवारो जोडले रूपाजी, साँझको गोन्धुलीको कामना, म पनि तातो घामसँगै मिठो मिठो गीतहरू सुनेर इन्जोय गरिरहेको छु भन्नुभएको रहेछ, थ्याङ्क यू। नुतन भूषालजी हुनुहुन्छ इजरायलबाट, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि आज पनि उहाँले यो शुभ सन्ध्याको शुभकामना भन्नुभएको छ, हामी पनि उहाँलाई सोही कामना भन्छौँ। अनि कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, इन्जोय लिँदैछु रूपा दिदी, हजुरकै रोजाइमा एउटा गीत भन्नुभएको छ, ओके, प्रतीक्षा साँच्नुहोला भाइ। अनि त्यसै गरी हामीसँग धेरै साथीहरू हुनुहुन्छ, म क्रमैसँग तपाईँहरूको विचारहरू पनि सेयर गर्दै आउनेछु। र अहिलेको लागि भने हामी लागौँ नेपाल आदिवासी जनजाति महासङ्घ युकेले आयोजना गरेको यो 32 आदिवासी महोत्सव हो, के कस्तो भयो त अब हामी सुनौ।
1: नमस्ते, कार्यक्रम बेबेस संवादबाट म योगराज भाइको आदरणीय श्रोता, नेपाल आदिवासी जनजाति महासंघ बेलायतले चाहिँ यो वर्षको 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव मेला चाहिँ गत शनिबार ग्याम्बल्स ल्यान्ड किरात राई हाउस वकिङमा सम्पन्न गरिसकेको छ। आज यसै सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ, र उक्त दिन चाहिँ विभिन्न झाँकीहरू पनि त्यहाँ चाहिँ प्रस्तुत गरिएको थियो, अनि भलिबल खेल पनि खेलिएको थियो, अनि भेटघाटको कार्यक्रम त छँदै नै छ। सुरुमा चाहिँ हाम्रो थर्क राणाज्यू हुनुहुन्छ, उहाँ नेपाल आदिवासी जनजाति महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँको स्पिच राख्नेछु, त्यसपछि अध्यक्षज्यू अनि उक्त दिनको चिफ गेस्ट चाहिँ नेपाल एम्बासीबाट आउनुभएको थियो, अहिलेको कार्यवाहक चाहिँ राजदूत विपिन दुवाडीज्यूको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। अहिलेलाई भने थर्क राणाज्यू हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चाहिँ संस्थापक अध्यक्ष, उहाँको छोटो चाहिँ स्पिच म यहाँ एडिटेड भाषणमा राख्दैछु।
2: आदरणीय महानुभावहरू, हामी आज अति गौरवमय क्षण अथवा ठाउँमा छौँ, किनभने हामीहरू नेपालका आदिवासीको हैसियतबाट, आदिवासी भन्ने कुनै पनि ठाउँ विशेषको हुन्छ भने तपाई र म नेपालका आदिवासीहरू हौ भन्ने कुरा हाम्रा नयाँ जेनेरेसनले पनि बुझ्न जरुरी छ। आज मलाई खुसी किन लागेको छ भने विशेषतः हामी नेपाली भूमिमै छौँ, किनभने आदिवासी जनजाति महासङ्घ युके भित्रको एउटा संस्था राई ग्यायो ख्याले किनेको यो नेपाली भूमि नै हो। र महानुभावहरू हामीलाई लाग्नु पर्दछ हामी नेपाली हुनुबाट कहिल्यै पनि पछाडि हट्नु हुँदैन र नेपाली बन्नु नेपाली रहनु तपाईँ र हाम्रा सन्ततिहरू नेपालका आदिवासीहरू एउटा कारणवश यो ठाउँमा आएर यसरी बस्नु पाइएको छ। तपनि यो अवस्था सधैँभरि रहिरहोस् भन्ने हामी चाहन्छौँ र कुनै पनि अवस्थामा हामीलाई नेपाल राज्यले नेपाली तिमी होइनौ तिमी रहन पाउँदैनौ भन्ने नीति नियम नबनाओस्। हामी सधैँ नेपाली रहिराख्छौँ, नेपालकै आदिवासी रहिराखौँ। संस्कृति हरायो भने हामी हराउँछौँ भनेर पूर्व वक्ताले पनि भन्नुभयो। संस्कृति मात्रै होइन हाम्रो नेपाली रहने अधिकार पनि हराउनु हुँदैन भन्नेमा यहाँहरू सचेत हुनुहोला।
1: हजुर, संस्थापक अध्यक्ष ज्यूको स्पिच पछि भने नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको अध्यक्ष हुनुहुन्छ मेजर रिटायर योगेश राई साहब, उहाँको स्पिच म यहाँ प्रस्तुत गर्दैछु।
3: हामी बेलायतमा आए तापनि हाम्रो समाज हाम्रो संस्कार संस्कृति बचाएर राख्न आवश्यक छ भन्ने मैले महसुस गरेँ। तपाईँ हामी भन्दा पूर्व अध्यक्षहरू हुनुहुन्छ, म भन्दा उहाँहरूले पनि त्यो महसुस गरेर नै उठाउँदै लाउनु भएको हो। त्यसको वरिपरि सल्लाहकारजीहरू कार्यसमिति पदाधिकारीहरू हुनुहुन्छ। अहिले हामीले हेर्दाखेरि यहाँ भलिबल हुँदैछ, अब हाम्रो झाँकी पनि बिस्तारै आउनेछ, हाम्रो आर्चरी कम्पिटिसन पनि थियो, तर आज हामीले ह्युमेन रिसोर्सले गर्दाखेरि हामीले त्यसलाई व्यवस्थित रूपमा गर्न सक्दैनौँ कि भन्ने अलिकति रिक्स एसेस गरेर यो वर्ष चाहिँ नगर्ने भन्ने गऱ्यौँ। गत वर्ष हामीले 2 दिनको गरेका थियौँ, यो वर्ष चाहिँ एकै दिनको कार्यक्रम भएको हुनाले हामीले आर्चरी रिसर्च गरेनौँ। मैले यसो हेर्दाखेरि तपाईँलाई हेर्नुभएको छ होला, हाम्रो खेलकुदले न्यू जेनेरेसन यङ चिल्ड्रेन पनि समाहित हुनुभएको छ, यसले हाम्रो कल्चर संस्कार संस्कृति र हामीभित्रको इन्टिग्रेसन एकदमै राम्रो देख्छु म, जसले गर्दा यस्तो कार्यक्रमले चाहिँ मद्दत दिन्छ भन्ने मेरो ठम्माइ हो। दाहिनेतिर हेर्नुहुन्छ भने हाम्रो स्टल आज 14 वटा छ, सबै भेराइटीहरू खाना छ, हाम्रो कलाकारहरूको प्रदर्शन पनि हुन्छ, नाचदेखि लिएर गीत गाउने कार्यक्रम पनि छ। 7-8 बजेसम्म हामी कार्यक्रम गर्नेछौँ, त्यहाँसम्म पनि हजुर बसिदिनु हार्दिक अनुरोध गर्दै तपाईँहरूलाई आजको हार्दिक शुभकामना स्वागत पनि भन्न चाहेँ र मेरो कुरा यहाँ राख्न चाहन्छु। थ्याङ्क यू भेरी मच।
1: हजुर, अध्यक्ष ज्यूको स्पिच पछि भने नेपाल पत्रकार महासङ्घ बेलायतकी अध्यक्ष हुनुहुन्छ विमला सेने दिदी, उहाँको स्पिच सुनौ र त्यसपछि उक्त दिनको चिफ गेस्टको हामी स्पिच सुन्नेछौँ।
4: नेपाल आदिवासी जनजाति महासङ्घको यो 32 आदिवासी दिवसको सुखद उपलक्ष्यमा आयोजित यो कार्यक्रम विशेष कार्यक्रममा मलाई पनि बोल्ने यो सु अवसर दिनुभएकोमा म आयोजक समितिलाई नेपाल पत्रकार महासङ्घ युकेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो पहिचानको लागि जनजातिहरू एकजुट भएर लडिरहँदै गर्दा विश्वमा रहेका आदिवासीहरूले एउटा स्वतन्त्रताको आवाज उठाउने क्रममा यो दिवस मनाउँदै आएका छन् र आज हामी यो 32 संस्करणमा आदिवासी दिवस मनाउँदै गर्दा संसारमा रहेका र विशेष गरी हामी नेपाली आदिवासीहरूले आफ्नो पहिचानको लागि अथवा आफ्नो स्वतन्त्रताको लागि आफ्नो हक हितको लागि कतिको काम गर्न सफल भइरहेका छौँ भनेर मनन गर्नुपर्ने एउटा महत्त्वपूर्ण घडीको दिन हो म भन्छु यो आदिवासी दिवस मनाउँदै गर्ने गर्दाको सन्दर्भमा। त्यसैले हरेकले मनन गर्नुपर्ने अब विशेष गरी आदिवासी क्षेत्रमा काम गर्ने अग्रज योद्धाहरू र आदिवासीलाई बिलङ गर्ने जो कोही महानुभावहरूले अब आफैले मनन गर्नुपर्ने एउटा महत्त्वपूर्ण घडी आएको छ। के म स्वतन्त्र छु अथवा मेरो पहिचान अथवा मेरो अस्तित्व मेरो हातमा छ अथवा सबैले स्वीकार गरेको छ भनेर हामीले मनन गर्नुपर्ने गम्भीर अवस्था आएको छ।
1: हजुर, विमला सेने ज्यूको स्पिच पछि भने उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो नेपाल एम्बासी लन्डनबाट कार्यवाहक राजदूत विपिन द्वारीज्यू र उहाँको स्पिच म सुनाउँदैछु र त्यस पछि भने नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर रिटायर योगेश साहबसँग म कुराकानी गर्नेछु।
5: मैले खासमा आजको आयोजक मेनली अध्यक्ष र उहाँको कार्य समितिलाई विशेष धन्यवाद पनि दिन चाहन्छु यो कार्यक्रममा दूतावासलाई सम्झिनु हो यो अवसर जुटाइदिनु भएकोमा विशेष धन्यवाद पनि दिन चाहन्छु। मेनली आदिवासीहरू नेपालका धरोहरहरू हुन्, उनीहरूको वर्षौँदेखिको उनीहरू धरतीपुत्रहरू हुन्, उनीहरूले गरेको कन्ट्रिब्युसन भनेको हामीले कल्चरको कुरामा मात्रै नभएर, मतलब संस्कृतिको कुरामा मात्रै नभएर भाषाका कुरा हुन सक्छन्, हाम्रो रीतिरिवाजका कुराहरू हुन सक्छन्, परम्परालाई जोगाइराख्ने कुराहरू छन्, र यो नेपालमा मात्रै नभएर हामी जहाँ पुगेका छौँ, आदिवासीहरू जहाँ पुग्नु भएको छ त्यहाँ नै गएर नेपाल हो भनेर आफ्नो पहिचान, आफ्नो आइडेन्टिटी, आफ्नो मात्रै पनि जोडिनु भएको छ, त्योभन्दा बढी आफ्नो देश, आफ्नो मुलुक पनि सँगै जहाँ गएको छ त्यो आफ्नो मुलुक सँगै छ, त्यहाँ बेलायत बस्नु भएको छ तर नेपाल त बस्नु सँगै छ, नेपालकै झन्डा पनि बसेर कार्यक्रमको आयोजना गर्नुहुन्छ, नेपालको राष्ट्रिय गान गाउनुहुन्छ, नेपालमा दुःख परेको कुरालाई तपाईँहरूले सँगै मेरो दुःख हो भनेर त्यसलाई अपनत्व फिल गर्नुभएको छ, नेपालको विकास भएदेखि हामी कति राम्रो छ, हामी कुनै समयमा फेरि कुनै स्टेजमा हामी नेपालै फर्किन्छौँ भनेर चिन्ता गर्नुभएको छ, नयाँ जेनेरेसनले नेपाली बोल्न छोड्यो, आफ्नो भाषा बोल्न छोड्यो, आफ्नो कपडा लगाउन छोड्यो कि आफ्नो रीतिरिवाजहरू छोड्दै जान थाल्यो कि भन्ने चिन्ता गर्नुभएको छ, सँगसँगै लिएर आउनु भएको छ, सँगै हुर्काउनको लागि, सिकाउनको लागि, धेरै राम्रो योगदान तपाईँहरूले गरिराख्नु भएको छ। आजको प्रोग्राम हेरौँ, तपाईँहरूले झाँकी मिसाउनु भएको छ, विभिन्न जनजाति समूहहरूले झाँकी प्रस्तुत गर्नुभयो, खेलकुदका कार्यक्रमहरू उत्तिकै छन्, तपाईँहरूले कल्चरल प्रोग्रामहरू गरिराख्नु भएको छ, फेरि यो कल्चरल प्रोग्राममा मात्रै जोडिया छैन तपाईँहरूको उद्देश्य, यो सँगसँगै तपाईँहरूका राजनीतिक कुराहरू पनि जोड्नु भएको छ, तपाईँहरूको आफ्ना मागहरू पनि सँगसँगै राख्नु भएको छ आजको कार्यक्रमको विशेष सफलताको शुभकामना।
1: अब भने आजको कार्यक्रमको अन्तमा चाहिँ मेजर योगेश राई साहब हुनुहुन्छ, नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको चाहिँ अध्यक्ष हुनुहुन्छ, अनि पूर्व किरात रायका बेलायतको अध्यक्ष हुनुहुन्छ। साहब नमस्कार। हजुर
6: धन्यवाद। हाम्रो बिएफएस गोर्खा रेडियोका म्यानेजर हाम्रो योगेश राईज्यू धन्यवाद हजुरहरू आइदिनु भयो। आदिवासी जनजाति महासङ्घ तपाईँको संस्था र तपाईँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
1: स्पोर्ट्स अनि कल्चर, वाओ, व्हाट अ प्रोग्राम साहब।
6: हजुर, हाम्रो स्पोर्ट्सले चाहिँ एक किसिम पीस अनि युनिटी टिम वर्क गर्ने इन्टेन्ट थियो। कल्चरल अब आज फुड स्टलहरू पनि सातवटा फुड स्टल अनि अरू कल्चरल ड्रेस ज्वेलरिज प्लस आज हाम्रो आर्चरी पनि गर्ने इन्टेन्ट थियो, त्यो चाहिँ आज अलिकति म्यानेज गर्न नसकिने, लास्ट इयर चाहिँ हामी दुई दिन गरेका थियौँ जसले गर्दा एक दिन मात्र भएको हुनाले गर्न नसक्ने अवस्था भएको हुनाले यसपालि चाहिँ रोक्यौँ, तर नेक्स्ट वीक कन्टिन्यू हुन्छ। अनि अर्को चाहिँ वर्षभित्र जति पनि हाम्रो आदिवासी जनजाति महासङ्घलाई आफ्नो फुल टाइम दिनुहुने मेल फिमेलहरूलाई अवार्ड थियो। आदिवासी जनजाति महासङ्घको नेपालमा त 59 जाति सङ्गठनहरू छन्, विच इज फेडरल मेम्बर भन्ने हुन्छ, सङ्घीय परिषदको सदस्यहरू, बेलायतमा चाहिँ 14 मात्र भएको हुनाले उहाँहरूलाई आज सम्मान धन्यवाद दिने कार्यक्रम पनि थियो। अनि पूर्व अध्यक्षहरू जसले आदिवासी जनजाति महासङ्घलाई 2009 इस्टाब्लिस गरेर यहाँसम्म ल्याइदिनु भयो उहाँलाई पनि धन्यवाद, थ्याङ्क यू भन्ने आज कार्यक्रम थियो। हजुर,
1: यो हुन त इस्टाब्लिस 2009 सालमा भयो, यो मेला चाहिँ लास्ट इयरबाट तपाईँले नै सुरु गर्नुभएको, कस्तो लागेको छ यो भिन्दै एउटा एटमोस्फियर होइन?
6: गत वर्ष हामीले फर्स्ट टाइम सुरु गर्दाखेरि चाहिँ सम्भावना एकदमै डिफिकल्ट छ, गर्न सकिँदैन कि भन्ने पूर्व अध्यक्षजीहरू सबैबाट भएको थियो, तर उहाँहरूसँग राय र सहयोग माग्दै, उहाँहरूकै सहयोग र रायबाट चाहिँ गरिएको मलाई लाग्छ, हामी सोचेभन्दा बढी सफल भएको छ। गत वर्ष दुई दिनको थियो, आज यसपालि चाहिँ एक वर्ष एक दिनको मात्रै गऱ्यौँ। हरेक वर्ष 9 अगस्तमा चाहिँ आदिवासी जनजातिहरूले चाहिँ विश्वभरि यो फेस्टिभल मनाउने गर्छन्, र आउने वर्ष पनि हामी 9 अगस्त 8-9 अगस्तको वरिपरि हुन्छ युवराज राईज्यू, अनि फोर्थ कमिङ इभेन्टमा चाहिँ 27 सेप्टेम्बरमा चाहिँ फिल्म फेस्टिभल नै हुँदैछ। हजुर हजुर पनि त्यहाँ चाहिँ आउनु हुनलाई हार्दिक अनुरोध।
1: अनि आजको तनाउ जति पनि यहाँ भेलामा आउनु भएको छ, खुसी हुनुहुन्छ यस यो वर्षको कार्यक्रमबाट?
6: एकदमै खुसी, झन् बिएफएस म्यानेजर आउनु भएको झन्डै म धेरै खुसी छु, टप अप मेन एपेकर हुनेवाला केही पनि छैन, थ्याङ्क यू भेरी मच, आइम भेरी ह्याप्पी, कार्यक्रम अधिकतम सफल नै भइसकेको छ। आज झाँकी पनि थियो, अर्को मैले भन्नु बोलेको झाँकी प्रदर्शनी पनि थियो, गत वर्ष चाहिँ 7 यसपालि चाहिँ 6 मात्र प्रदर्शन गर्नुभयो, तर एकदमै सक्सेस भयो, पुरस्कार हामीले वितरण गरिसक्यौँ, र यसमा हाम्रो सल्लाहकारजीहरू 39 हुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद, र सम्पूर्ण मिडिया कर्मी विशेष गोर्खा बिएफएस रेडियो र भलिबलमा आउनुहुने सम्पूर्ण संयोजकदेखि सबैलाई हार्दिक हार्दिक धन्यवाद, सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद, आइदिनु भयो, सुनिदिनु भयो, हेरिदिनु भयो, आउने वर्षमा आउनु होला, 8-9 अगस्तमा नै हुन्छ,
1: सब नेक्स्ट इयर भेटौँला।
6: हजुर धन्यवाद, हजुर तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुर उहाँलाई धन्यवाद दिँदै र यो बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुरा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले बिएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चाहिँ यो मेला सम्बन्धी कुराकानी तपाईँले सुनिराख्नु भएको छ। 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति मेला चाहिँ गत शनिबार ग्याम्बल ल्यान्समा भइसकेको छ। सेकेन्ड पार्टमा यहाँहरू सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। उक्त दिन चाहिँ भलिबलको अलावा त्यहाँ चाहिँ झाँकीहरू पनि प्रस्तुत गरिएको थियो र त्यसमा चाहिँ मगर एसोसिएसन युकेले पनि भाग लिएको थियो र हाम्रो चाहिँ मगर एसोसिएसन युकेको वर्तमान अध्यक्ष हुनुहुन्छ लालपुनज्यूसँग म कुराकानी गर्दैछु। सर्वप्रथम तपाईँलाई बिएबेसमा स्वागत गर्दै तपाईँहरूले आफ्नो झाँकीमा चाहिँ के कुरा प्रस्तुत गर्न चाहिँ चाहनु भएको थियो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: झाँकीमा चाहिँ सबै कुरा नदेखाए पनि हामीले एउटा बेसिक गाउँको झ्याउरे होइन संस्कृतिलाई चाहिँ उतार्न खोजेको थियो। खासमा सबै बोक्यो भने त हामीलाई लामो धेरै प्रतिनिधित्व चाहिन्छ होइन, भाग लिनु पर्यो अनि सबै कुराहरू हाम्रो सबै आज खेल भएको कारणले चाहिँ हामीले चाहिँ फेरि ड्रेसहरू चेन्ज गर्न नै समय लाग्ने कारणले चाहिँ हामीले चाहिँ छोटो झ्याउरे चाहिँ गाउँघरमा गाउने गीत हो यो पक्का लोकल पाराको त्यो चाहिँ प्रस्तुत गरे आज विशेष।
1: अब यो मूलवासी आदिवासी कुराकानी गरिरहेको छौँ, यहाँ आइरहँदा अघि तपाईँको स्पिच पनि हामीले सुन्यौँ, के लागेको छ हजुरलाई?
2: हजुर एकदम, किन आज हामी यो दिवस मनाउने रमाइलोको लागि मात्र नभएन हाम्रो हामीले के गर्नुपर्छ भन्ने कुराहरू पनि एक आपसमा सेयर गर्ने दिन हो होइन, भन्नेमा धेरै लामो कुरा गर्नु जरुरी छैन, एउटा बुलेट पोइन्टहरू जस्तो कुराहरू राख्ने दिन हो आज भन्न चाहन्छु।
1: नेपाली मेला पनि नजिक नजिक आउँदैछ, तपाईँहरूको पक्का पनि झाँकी हुन्छ होला त्यो दिन?
2: हजुर, अस्ति हाम्रो एजिएम मगर संघ युकेमा वार्षिक साधारण सभाबाट अनुमोदन गरेको छु, गर्दाखेरि यो वर्ष पनि हामी नेपाली मेला जान्छ।
1: अलिकति यता जाउँ, अब तपाईँहरूको यो लखन थापा गल्फ कम्पिटिसन पनि गर्दै हुनुहुन्छ पहिलो चोटि हो, यसको बारेमा अलिकति सोध्न मन लाग्यो।
2: यसको चाहिँ अब 15 नेक्स्ट विक हो, विशेष गरेर हाम्रो लखन थापा मगर को भन्ने कुरा त मैले भनिराख्नु परेन होला होइन, उहाँको सम्झनामा अथवा उहाँले दिनुभएको बलिदानलाई चाहिँ हामीले सम्मान गर्दै र आउने नयाँ जेनेरेसनलाई चाहिँ अलिकति सन्देश पुर्याउनको लागि नै यो सालदेखि हामीले गल्फ इभेन्ट चाहिँ सुरु गरिदिएको छ।
1: कहाँ हुँदैछ अनि को कोले चाहिँ टेक पार्ट गर्न सक्नुहुन्छ यो कम्पिटिसनमा?
2: यो मेडन हेडमा हो, यो चाहिँ नियर रिडिङको छेउमा पर्छ, त्यहाँ हुँदैछ, मलाई पक्कै हेर्नुपर्छ त्यसको पोस्ट कोड। 150 हो हाम्रो त्यहाँको खेल्ने भ्याकेन्सी, तर 145 आइपुग्नुपर्छ, अब 5 बाँकी छ आउनु।
1: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। भलिबलमा तपाईँको संस्थाबाट आउनु भएको छ?
2: संस्थाबाट छैन अहिले, किनभने यहाँ सबै सानसानो संस्थाको धेरै खेलेको कारणले, एउटा सानसानो क्लबहरू खेल्ने कारणले चाहिँ मगर सङ्घले लियो भने त फेरि यहाँको त सबै जमिनै जान्छ नि त, हामी मात्रै खेलेर पनि भएन नि त, हामी सबैको खेलहरू होइन यहाँ हेर्नु पऱ्यो, त्यस कारणले हाम्रो मगर सङ्घको छैन, तर हाम्रो मेरो म्याग्दी जिल्ला हो, मेरो म्याग्दी जिल्लाको 3 टिमबाट आएको छ, मैले अघि मेरो शब्दमा पनि छोडेको थिएँ, महिला भेटरेन र पुरुषतर्फ 3 टिमहरू खेलिरहेको छ मेरो म्याग्दी जिल्लाको होइन, यस्तो अलिकति सानो जिल्ला अनि क्लबहरू चाहिँ विशेष गरेर हाम्रो यो भलिबल खेलमा चाहिँ खेल्ने गरिएको छ अहिले यो गेम।
1: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद, इन्जोय धेरै,
2: थ्याङ्क यू योगेश सर अनि बिएफएस टिम सबैलाई धन्यवाद।
1: अब यहाँ हाम्रो थारू समुदायका भाइ बहिनीहरू अथवा साथीहरू हुनुहुन्छ, उहाँले पनि झाँकी प्रस्तुत गर्नुभएको थियो, अलिकति बुझ्न मन लाग्यो। नमस्कार हजुर।
3: नमस्कार।
1: हजुर हजुरको पूजा नाम चाहिँ?
3: अजय चौधरी।
1: भनेपछि तपाईँ चाहिँ थारू कल्याणकारी सङ्घको अथवा संस्थाको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ, अलिकति भनिदिनुहोस् न यसको बारेमा, आज के कुरा देखाउन चाहनु भएको थियो यहाँ?
3: खासमा सुरुमा प्रिपेयर हामी भएको थिएनौँ, तर उहाँहरूले भनेपछि झाँकी पनि निकाल्नुपर्छ भनेपछि, हाम्रो थारू कल्चर हो यो, हामी थारू कल्चर, हाम्रो थारू ड्रेस हो होइन, महिलाहरूको ड्रेस हो, अनि हाम्रो पुरुषहरूको त्यस्तै कुर्ता र धोती हुन्छ, अनि मादल र डान्स निकालेको, त्यो हाम्रो थारूहरूको कल्चरको रिप्रेजेन्ट गरिरहेको छ सर।
1: अनि यो संस्था चाहिँ कहिले खडा भयो अनि यसले के गर्छ?
3: यो सर हाम्रो धेरै नयाँ नै छ, 2024 हामी स्टार्ट गरेको छौँ, सो इट्स 3 भइरहेछ अहिले। अनि यो हाम्रो मेन रिजन छ, हामी सबै छरिएर बसेको थारूहरूलाई एकजुट पार्ने, किनभने हाम्रो थारू कल्चर र भाषा डिफ्रेन्ट छन् होइन, त्यसले गर्दा सबैलाई एक ठाउँमा राखेर अनि एकअर्कालाई सद्भाव हेल्प गर्ने हिसाबले हामी बनाएको छौँ।
1: त्यही त खुसी लाग्यो तपाईँहरूको संस्थामा जस्तै, कति जति हुनुहुन्छ बेलायतमा? हुन त एक्ज्याक्टली थाहा छैन होला होइन?
3: हजुर एक्ज्याक्टली थाहा छैन, तर हामी लास्ट इयर माघी मनाएको, त्यसमा हाम्रो 300 मान्छे आएको थियो, त्यो फर्स्ट टाइम हो सर, र भन्छन् टेन्टेटिभली हामी होला 500-600 मान्छे छौँ।
1: अनि यहाँ आएर आफ्नो संस्कृति कल्चर देखाउनु पाउँदा चाहिँ के लागेको छ हजुरलाई?
3: एकदमै खुसी लागेको छ सर, हामी एकदमै खुसी छ, छौँ होइन, हामी धेरै मान्छे आउने विचार थियो तर धेरैजना स्टुडेन्टहरू छन् होइन काम गर्नुहुन्छ, त्यसले गर्दा टाइम नमिलेर सकभर हामी कोसिस गरेको छौँ, तर त्यही हो, एकदमै खुसी छौँ।
1: थ्याङ्क यू भेरी मच।
3: थ्याङ्क यू सर। थ्याङ्क यू सर।
1: अनि एकजना बहिनी हुनुहुन्छ, सजिएर आउनु भएको छ, तपाईँको नाम चाहिँ के हो?
4: मेरो नाम अङ्किता चौधरी।
1: ब्युटिफुल देख्नु भएको छ।
4: थ्याङ्क यू सो मच।
1: कति लाग्यो टाइम यो तयार हुन?
4: यो लाग्यो होला दाइ एक घन्टा।
1: तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ? स्टुडेन्ट हो?
4: हजुर म स्टुडेन्ट।
1: कति भयो आउनु भएको, के पढ्दै हुनुहुन्छ, अनि कतिको स्ट्रगल छ त बेलायतमा?
4: मेरो 3 इयर जति भयो। स्ट्रगल पनि ठिकै छ दाइ, अब सुरु सुरुमा चाहिँ अलिकति गाह्रो नै हुन्छ, त्यसपछि चाहिँ अब बिस्तारै आफूले नै कोअप भएर जाँदै गर्न सकिन्छ। हजुर।
1: अनि आफ्नो कल्चरलाई प्रमोट गर्न आउनु भएको छ, कल्चर कतिको इम्पोर्टेन्ट रहेछ त?
4: एकदमै इम्पोर्टेन्ट दाइ कल्चर। यहाँ आएर एटलिस्ट अब यहाँ चाहिँ सबै कुरा देख्दाखेरि चाहिँ मलाई एकदमै हो रहेछ, वा मेरो कल्चर यस्तो रहेछ, कति राम्रो रहेछ त नेपाल, कति डाइभर्स रहेछ, नट ओन्ली चौधरी, राई हजुर, लिम्बूहरू सबैजना कति धेरै हुनुहुँदो रहेछ। एकदमै खुसी लाग्यो दाइ, नेपालमा आए जस्तो भयो बेसिकली। हजुर।
1: भलिबल चाहिँ खेल्नुहुन्न?
4: भलिबल खेलेको दाइ आज।
1: खेल्नु?
4: हजुर।
1: जिते के हाल्यो त? के अझै स्टिल छ?
4: छैन दाइ, अब फर्स्ट हो अहिलेलाई, आज सेकेन्ड टाइम हो हामीले पार्टिसिपेट गरेको, बिस्तारै आगामी दिनमा अब बेटर गर्छौँ होला हामी।
1: हुन्छ, थ्याङ्क यू भेरी मच, ह्याभ अ लवली टाइम। अनि पढाइ कति बाँकी छ?
4: मेरो अब यो लास्ट इयर हो दाइ।
1: अनि यता बस्ने कि नेपालमा गएर देशको सेवा गर्ने?
4: अहिले यतै बस्ने, पछि हेरौँला।
1: थ्याङ्क यू। अनि यो बिएफएस गोर्खा रेडियो चाहिँ आर्मीको रेडियो, 1952 सिङ्गापुरबाट सुरु भएको हो, गुगल गर्नु होला है त।
4: हुन्छ हस् दाइ, म गुगल गरेर म हेरि नै हाल्छु आज।
1: थ्याङ्क यू।
4: थ्याङ्क यू सो मच दाइ।
1: अब भने हाम्रो ग्रेटर रश्मोर नेपाली कम्युनिटी।

0: एउटा सम्मान भनेको एक पीको किन नहोस्, करोडौं किन नहोस्, तर जिन्दगीको एउटा हिस्सा मध्येमा पर्ने एउटा आत्मसम्मान फिल गराउने रहेछ भन्ने मलाई अनुभूति भएको छ।
1: अब संस्थामा बसेर उपाध्यक्ष अनि वरिष्ठ उपाध्यक्ष पनि गरिसक्नु भएको रहेछ, आफ्नो कन्ट्रिब्युसनलाई चाहिँ कसरी लिनु भएको छ?
0: कन्ट्रिब्युसनलाई एज हामी पार्ट अफ आदिवासी अब किराँत्याङ चुम्लुङ युकेको एउटा सदस्य भएको नाताले हामी अटोमेटिक सिस्टममा हामी छौँ, सहयोग गर्नुपर्छ। बारम्बार मैले बाई हार्ट चाहिँ हामी आदिवासीलाई मैले पहिले स्थापना कालमा पनि सुरुमा स्थापना गर्दा 2007-08 टाकामा पनि मेरो बच्चा सानो हुँदा पनि स्थापना काल हाम्रोमा हुने कुरामा पनि म एकदम पहिलो सहभागी हुने मैले एकदम जाहेर इच्छा गरेको थिएँ, तर मेरो बच्चा 2 हप्ताको थियो र म उपस्थित हुन पाएकी थिइनँ किनभने नेपालमा भर्खरै बलिरहेको थियो हुनुपर्छ भन्ने आदिवासी। त्यो भएर त्यो स्थापना कालदेखिकै मेरो मनदेखि तनदेखि साथ र सहयोग गर्दै आएको हो।
1: अब प्रवासमा बसेर हामीले आफ्नो चाहिँ पहिचानको कुराकानी गरिरहेका छौँ, संस्कार संस्कृतिको कुराकानी गरिरहेका छौँ, यस्तो कार्यक्रम कस्तो लाग्छ तपाईँलाई?
0: यो गर्नु अति महत्त्वपूर्ण छ योगजी, प्रश्नको लागि धन्यवाद। किनभने हामी त अफकोर्स छौँ, प्रवासमा छौँ, हाम्रो आफ्नो रोजीरोटीको ठाउँमा आफ्नै ठाउँमा छ, तर त्यस हुँदाहुँदै पनि हामीले यो जोगाउनु अति महत्त्वपूर्ण छ। कारण चाहिँ तपाईँ कुन ठाउँदेखि कहाँ आयो, तपाईँको स्टोरी, तपाईँको जिन्दगीको अर्थ कहाँ लाग्छ भन्दा तपाईँको नाभिसँग चाहिँ कुन जोडिन्छ जन्मजात भन्दाखेरि यही आफ्नै अस्तित्व, पहिचान, संस्कार, संस्कृति जोडेर आउने रहेछ योगजी।
1: हुन्छ हजुरलाई कङ्ग्रेचुलेसन, यस्तै पुण्य काम गरिराख्नु होला, हाम्रो शुभकामना छ, कङ्ग्रेचुलेसन।
0: धन्यवाद। बिएबिएस गोर्खा रेडियो भनेको म पल्टन लागि चाहिँ 1999 यताको बेस्ट फ्रेन्ड हो होइन। विदेशमा लाग्दाखेरि पहिलोचोटि मन बुझाउने साहित्य गीत लेखेर सुनेर गीत मागेर गर्दै आएको सबैको प्यारो, सबैको मनमुटुमा रहेको बिएबिएस, त्यसपछि यहाँलाई हाम्रो योगजीलाई पनि धेरै धेरै धन्यवाद यो अवसर मलाई दिनुभयो, र बिएबिएस यसै समय सुनेर रहनुभएका तमाम श्रोताहरूलाई पनि म लीला सेलिङ माबोको तर्फबाट सेवा नमस्कार भन्न चाहन्छु। धन्यवाद।
1: हजुर, लीला सेलिङ माबो जीलाई बधाई भन्दै र यो बीचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि थर्ड पार्टमा चाहिँ बाँकी कुराकानीहरू हामी यो मेला सम्बन्धी गर्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो DFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले DFBS गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले नेपाल आदिवासी जनजाति महासङ्घले लाइभले आयोजना गरेको यो मेला सम्बन्धी कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ। हामी चाहिँ थर्ड पार्टमा आएका छौँ र यो पार्टमा चाहिँ सुरुमा हाम्रो आशा राई दिदी हुनुहुन्छ। उहाँ चाहिँ किरात राईका बेलायत कि चाहिँ प्रथम वर्षको चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँको टिमले झाँकीतर्फ चाहिँ प्रथम स्थान ल्याउन सफल हुनुभयो। यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ। दिदी हजुरलाई नमस्ते अनि बधाई पनि।
2: हजुर सेवा नमस्कार हजुर अनि सम्पूर्ण आज हाम्रो यो जनजाति महासङ्घले आयोजना गर्नुभएको यो मेला भनौँ न जनजाति महासङ्घको आयोजनामा भएको यो मेलामा उपस्थिति र सम्पूर्ण चाहिँ संसारभरिबाट हेरिरहनु हुने सम्पूर्णलाई मेरो सेवा नमस्कार। म किरात राई आँखाको प्रथम वर्षको अध्यक्ष आशा राई। हामी स्टिल अध्यक्ष छौँ तर सिग्नेचरी चाहिँ हामीले एक एक वर्षको भएकोले सेकेन्ड अध्यक्ष चाहिँ उहाँ आएर पनि गइसक्नु भएको छ।
1: ओके, आज झाँकीतर्फ तपाईँहरू प्रथम हुनुभयो, के चाहिँ देखाउनु भएको थियो, के कल्चर देखाउनु भएको थियो राईहरूको?
2: हामीले यो प्रिपेरेसन चाहिँ एकदम अचानक तयारी गरेका हौँ। हाम्रो किराँतीहरूको वेशभूषा लगायत हाम्रो मुख्य चाहिँ हाम्रो संस्कार संस्कृति र मुदुमभित्र पर्ने साकेला नाच हजुर यो र अनि हामीले चलाउने सम्पूर्ण पुर्खादेखि चलाएर ल्याइएको हाम्रो खेती किसान गर्ने सामग्रीहरू लगायत र साकेला नाच र हाम्रो यो मुदुमी साकेला नाच शैलीहरू गर्दै हामीले प्रदर्शन गरेका थियौँ हजुर। सायद यसैलाई उहाँहरूले मूल्याङ्कन गरिदिनु भयो होला किनभने हाम्रो यो पहिचानसँग जोडिएको कुरो भएकोले र मुदुमसँग जोडिएको कुरो भएकोले हजुर।
1: त्यही त, संस्कृतिको कुनै पनि कम्पिटिसन हुँदैन तापनि तपाईँले दुःख गरे बापत तपाईँहरूलाई यो पुरस्कार दियो, कतिको इम्पोर्टेन्स छ यस्तो खालको प्रदर्शन गर्नु?
2: एकदमै इम्पोर्टेन्ट छ हजुर, किनभने हाम्रो संस्कार संस्कृति इतिहास र पहिचानलाई कायम गर्नको लागि हामीले यसरी आउने नयाँ भावी जेनेरेसनहरूलाई चाहिँ हामीले प्रस्तुत गर्दै लगेर यसरी चाहिँ कार्यक्रमहरूमा प्रस्तुत गर्दै गयौँ भने उनीहरूले इन्डिभिजुअल हेरेर त्यो कुरोलाई फलोअप गर्नेछन् र हाम्रो इतिहास रहेछ र हाम्रो संस्कार संस्कृति र हाम्रो मुदुमी शैलीहरू चाहिँ यो रहेछ है भनेर हाम्रो इतिहासहरू आउने भावी सन्तानले नि बुझ्नलाई अत्यन्तै आवश्यक भएको कारणले गर्दाखेरि यो अत्यन्तै जरुरी छ हजुर।
1: अब यहाँ चाहिँ कल्चरको मात्रै होइन, अब खेलको कुरा छ, विभिन्न संस्कार संस्कृतिको कुरा छ, कस्तो लागिरहेको छ आजको दिन चाहिँ दिदीलाई?
2: अत्यन्तै खुसी लागेको छ किनभने यो हाम्रो चाहिँ सम्पूर्ण मूलवासीहरूको चाहिँ एउटा जनजाति एउटा मेला एउटा भेटघाट गर्ने माध्यम र सम्पूर्ण यसपालि त झन् अत्यन्तै खुसी पनि लागिरहेछ कि हाम्रो थारू समुदायबाट पनि पाल्नु भएको रहेछ, एकदमै नौलो र अत्यन्तै राम्रो लाग्यो मलाई। म उहाँहरूको त्यो वेशभूषालाई अत्यन्तै माया गर्ने मान्छे पनि हो र उहाँहरूले पनि प्रस्तुत गर्नुभयो आफ्नो वेशभूषा सहितको संस्कृति, त्यो कारणले गर्दाखेरि भलिबल टुर्नामेन्टहरू भइरहेको छ गर्दा धेरै खेलकुददेखि लिएर सांस्कृतिक कार्यक्रमहरू यसले अत्यन्तै झन् यो मेलालाई चाहिँ सहयोग पुर्याएको महसुस गरेको छु हजुर।
1: नेपाली मेला पनि आउँदैछ, तपाईँहरूको पक्कै पनि सहभागिता रहन्छ होला होइन?
2: हजुर अभियसली हामी त्यहाँ पक्कै जानेछौँ। हाम्रो वेशभूषामा हाम्रो संस्कृति साकेला नाचहरू र वेशभूषामा हाम्रो चाहिँ पुर्खाहरूले चलाउने मुद्दुमी सामग्रीहरू लिएर हामी त्यहाँ अभियसली जाँदैछौँ हजुर। धन्यवाद।
1: हुन्छ दिदी, कङ्ग्रेचुलेसन।
2: थ्याङ्क यू हजुर, लगायत हजुर सम्पूर्ण हाम्रो गोर्खा बिएफएस रेडियोलाई को टिमलाई सबैलाई हजुर थ्याङ्क यू।
1: अब यहाँ केही स्पेक्टेटर्स भाइहरू हुनुहुन्छ, भलिबल हेरिराख्नु भएको छ, उहाँहरूसँग कुराकानी गरौँ। भाइ नमस्ते।
3: नमस्ते
1: हजुर, भाइको नाम चाहिँ?
3: मेरो नगेन्द्र।
1: कहाँबाट आउनुभयो आज?
3: हामी मेस्टोन।
1: मेस्टोनबाट यहाँ तपाईँको टिम खेल्दै हुनुहुन्छ?
3: हाम्रो टिम अघि खेलेन, हामी आउट भइसक्यो।
1: ए, तपाईँ आफै खेल्नु भएको थियो?
3: म चाहिँ खेलेन, सपोर्ट मात्रै।
1: अनि कस्तो लागेको छ त यहाँ खेल पनि छ, अब गीत पनि अगाडि हुँदैछ, विभिन्न कार्यक्रम कस्तो लागेको छ तपाईँले आउँदा?
3: एकदम रमाइलो। हजुर रमाइलो, अब के भन्नु अरू त।
1: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद है।
3: हुन्छ धन्यवाद।
1: तपाईँले अर्को भाइ पनि हुनुहुन्छ, उहाँको पनि विचार बुझिहालौँ। भाइ नमस्ते।
4: नमस्कार।
1: हजुर ल, भाइको नाम चाहिँ के हो?
4: मेरो सन्तोष।
1: कहाँबाट आउनुभयो त आज यो मेलामा?
4: मिडस्टोनबाट दाइ। हाम्रो टिमै थियो तर हामी चाहिँ लिगमा आउट भयो।
1: तपाईँ खेल्नुभयो?
4: हजुर हाम्रो टिम थियो दाइ।
1: ए, अनि स्पाइक कति गर्यो त? तपाईँ कुन पोजिसनमा कुन स्थानमा खेल्नुहुन्छ?
4: राम्रै भएको थियो दाइ तर अलिकति अनफोर्चुनेटली हारियो लिगमा दाइ।
1: कोसँग हार्नुभयो?
4: हामी यता हाम्रो ग्रुपमा स्याङ्जा र बनारजी थियो दाइ, हामी यता लेगबेसी टिमबाट आएको थियौँ।
1: कति फरक थियो त पोइन्ट?
4: राम्रै थियो, कम्पिटिसनमै गएर हार्यो दाइ।
1: अरू बेला पनि खेल्नु भएको छ, अरूतिर पनि हुन्छ नि त?
4: हामी प्रायः जस्तो टुर्नामेन्टहरू गइरहेको छौँ दाइ।
1: कस्तो छ तपाईँको टिमहरू अरू बेला प्र्याक्टिस गर्नुहुन्छ कि गर्नुहुन्न?
4: हजुर हामी जस गर्छौँ, प्र्याक्टिस गर्छौँ, हाम्रो स्पेयर टाइममा प्र्याक्टिस चाहिँ गरिरहेको हुन्छौँ।
1: तपाईँ आर्मीमा त होइन होला?
4: हजुर हामी यता हाम्रो
1: इन्जिनियर
4: क्युजीको टिमबाट। हजुर
1: कुन स्क्वाडन? ए क्युजीको टिम हो?
4: हजुर हजुर।
1: अब क्युजीमा धेरै काम हुन्छ, खेल्ने मौका पाउनु भएन। बाई द वे म पनि क्युजीकै सेक्सनानी स्क्वाडनमा थिएँ है त।
4: हजुर दाइ हजुर।
1: हुन्छ ल, इन्जोय द डे।
4: हुन्छ हजुर, थ्याङ्क यू दाइ।
1: यहाँ दुईजना भान्जीहरू हुनुहुन्छ, आई होप दे स्पिक नेपाली। भान्जीको नाम के होला?
5: नुमा।
1: कहाँबाट आउनुभयो? आसपोर्टबाट। तपाईँको टिम खेल्दैछ कि के छ?
5: हजुर, क्यान टिम।
1: तपाईँ लेडिज टिममा खेल्नु भएन?
5: हजुर, खेलिनौँ हामी।
1: के के स्पोर्ट्स खेल्नुहुन्छ? हेर्दा त एकदमै स्पोर्टी देख्नुहुन्छ। स्विमिङ खेल्नुहुन्छ?
5: स्विमिङ खेल्दिनँ।
1: अनि कसो लागेको छ त यहाँ आउँदा?
5: राम्रो लागेको छ।
1: राइट, अनि आसपोर्टले कस्तो गर्छ त?
5: सोफा राम्रै खेल्दै हुन्छ।
1: सेमी फाइनल हो? आज महासङ्घले कर्म शेर्पाजी हुनुहुन्छ र उहाँलाई वर्ष पुरुषको रूपमा सम्मान गरेको छ, पूर्व अध्यक्ष पनि हुनुहुन्छ। नमस्कार हजुरलाई।
6: नमस्कार।
1: अनि आज तपाईँलाई महासङ्घले चाहिँ तपाईँलाई सम्मान पनि गर्यो, तपाईँको योगदानको लागि कतिको प्राउड हुनुहुन्छ आज?
6: एकदमै खुसी छु। यो म गएको 3 दशकदेखि आदिवासीहरूको मुद्दाको लागि एउटा अभियन्ताको रूपमा देशदेखि प्रदेशमा आफ्नो भूमिका निर्वाह गर्दै खेर्दाखेरि यो गेमको विषयमा मात्रै नभएर आदिवासीहरूको जल जङ्गल र जमिनसँग अधिपत्य भएको अधिकारको निम्ति सरकारको प्रतिपक्षमा बसेर जेनेरेसनले चाहिँ छुट्याइराखेको छ। त्यसो हुनाले जेनेरेसनलाई जोड्नको लागि चाहिँ नि यो हाम्रो राष्ट्रिय खेल भलिबललाई जोडेर हाम्रो यो खेलमा चाहिँ हाम्रो समुदाय, आदिवासी जनजाति समुदाय मात्रै नभएर खासरे समुदाय लगायत विभिन्न अन्य समुदायहरूको चाहिँ समाजहरू जोडिने भएको हुनाले, युथहरू जोडिने भएको हुनाले उहाँहरूको अगाडि हाम्रो नेपालको आदिवासीहरूको धनी कल्चर के रहेछ भन्ने देखाउने हेतुले पनि हामीले यो भलिबल चाहिँ आयोजना गरेका छौँ।
1: पुरुषतर्फ कति टिम छन्, लेडिज तर्फ कति टिम छन्,
6: भेटनतर्फको चाहिँ 5 वटा टिम छ। टाढाभन्दा सबैभन्दा टाढाबाट भनेको चाहिँ कभन्ट्रीबाट चाहिँ हाम्रो नेपाली समाजको चाहिँ भेटनहरू आउनुभएको छ। लेडिजहरूको 6 वटा टिम छ, अहिले चाहिँ उनीहरू 4 वटा टिम चाहिँ सेमी फाइनलमा पुगिसकेका छ। त्यसै गरेर चाहिँ युथतर्फ चाहिँ 13 वटा टिमहरू छ, त्यो पनि अब सेमी फाइनलमा गइसकेका छ। विशेष गरेर युथहरूमा चाहिँ हाम्रो यहाँका चाहिँ विशेष गरेर ब्रिटिस आर्मी समुदायका खेलाडीहरू पनि जोइन भएर एकदम चाहिँ सम्मानका साथमा चाहिँ यो खेललाई चाहिँ प्रावधान गर्ने, हाम्रो राष्ट्रिय खेललाई प्रावधान गर्नमा धेरै योगदान पुर्याउनु भएको छ उहाँहरू।
1: कसरी खेलाउनु भएको छ, सेटमा हो कि टाइमिङमा हो?
6: यो चाहिँ सेटमा हो हजुर। यो पहिले चाहिँ क्वालिफाई हुन्छ, क्वालिफाई राउन्ड हुन्छ, क्वालिफाई भइसकेपछि क्वार्टर फाइनल पछाडि सेमी फाइनल, सेमी फाइनल पछाडि चाहिँ फाइनलमा जाने हुन्छ। हामी क्वालिफाईमा चाहिँ सबैले एक्लै अर्कालाई खेल्नुपर्ने हुन्छ ग्रुपमा, तर हामी क्वार्टर फाइनलमा गइसकेपछि सेमीबाट चाहिँ त्यो क्वालिफाईबाट चाहिँ माथि गइसकेपछि प्रत्येक टिममा 4-4 वटा हुन्छ, एक आपसमा खेल्छ, हार्ने 2 आउट हुन्छ, जित्ने 2 चाहिँ अर्को कोणकोसँग खेल्न जान्छ, त्यसरी क्रस भएर खेल्दै खेल्दै माथि जाने हो।
1: मैले त देखिसकेँ, तैपनि हेभिङ सेड द्याट यो प्रश्न मैले गर्नै पर्छ, यो पुरस्कार चाहिँ तपाईँलाई किन दिए जस्तो लाग्छ महासङ्घले?
6: महासङ्घले मैले हजुरलाई अघि पनि भने म 3 दशकदेखि यो मूलवासी समुदाय आदिवासी, अब नेपाल संविधानमा चाहिँ आदिवासी जनजाति भनेर चिनिन्छ र हामी मूलवासी पनि भनेर भन्ने गर्छौँ। यो चाहिँ हाम्रो नितान्त गैरमूलक जेने राजनीतिक संस्था, गैर नाफामूलक संस्था, सरकारको प्रतिपक्षमा बसेर आफ्नो मुद्दाहरूलाई उजागर गर्ने जुन आदिवासी जनजाति महासङ्घको, मैले अघि नै भने जल जङ्गल र जमिनसँग जाने सम्बन्ध भएको, अधिपत्य भएको नेपालको, त्यो बेलायतमा रहेर या जाने देशमा रहेर या विदेशमा रहेर पनि हामीले चाहिँ यसलाई जाने प्रावधान गर्ने, सँगसँगै आफ्नो मुद्दाहरू नेपाल सरकारसँग प्रवासबाटै पनि पुर्याउने र आवाजहरू उठाउने र जाने प्रतिपक्षको जस्तै, नेपाल सरकारको प्रतिपक्षको जस्तै जाने आवाजहरू उठाउने भएको हुनाले अलिकति धेरै आवाज मैले 3 दशकदेखि उठाइराखेको हुनाले उहाँहरूले त्यसलाई एक्नोलेज गरेर सम्मान गर्नुभएको छ, त्यसैले पनि होला जस्तो लाग्छ मलाई।
1: हुन्छ, कङ्ग्रेचुलेसन तपाईँलाई, धेरै धन्यवाद।
6: धेरै धेरै धन्यवाद। त्यसै गरेर यो बिएफबिएस रेडियो सुनिराख्नुभएका तमाम श्रोताहरूमा पनि म कर्म पारी शेर्पाको नमस्कार, सँगसँगै हजुरलाई पनि धेरै धेरै धन्यवाद।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आम नागरिकको दैनिकी अस्तव्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्।
4: आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासुवापा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्ताव प्रति आपत्ति समेत जनाउनु भएको छ।
5: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्। किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्। शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्। व्यापारी व्यापार चलाउँ कि बन्द गरौं भन्ने दोधारमा छन्। युवा रोजगार नपाएर विदेशी नै बाध्य छन्। बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्। आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्। दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ, तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ? देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्। जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ? सुकुम्बासी, सहकारी पीडित, किसान, शिक्षक, दलित, युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
4: सत्तारूढ रासुवापा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
6: भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन।
3: भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदीले धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा पारेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूले अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेतको साथ पाएको छ। पुटोलबाट सबै बाँड्नेको रिपोर्ट।
7: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनुभयो।
8: पानी पनि कम भयो, आफै जनता लागे, सबै साथ दिइरहेको, एकजुट पुगेछ सबैको ध्यान, लाग्दैन जनता त्यहाँ टाइट।
7: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जायसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै पर्वाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
9: हाम्रो देश नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए ठुलो कुरा, हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो। यहाँको जनता त के भने गोली खान पनि खान्छन्, हान्न पनि गोली पनि हान्छन्।
7: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष निलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
10: कस्तो अनि यो पानीको धार सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको ढोकमा जबरजस्ती लिन सक्दैन। उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यहाँ पानी ठोकिएपछि पानी सत्य उता फल्दो रहेछ।
7: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
3: सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। सहमतिमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही अघि बढाउने उल्लेख छ। यस्तै देवानगंज तीनमा मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा छानबिन तत्काल शुरू गर्ने सहमति पनि भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै।
0: BSB is Gurkha Radio.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 27 गते तदनुसार अगस्त महिनाको 12 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र कार्यक्रमको शुभारम्भमा भने अल्लारे वैश बोलको अल्लारे नानी बोलको यो झल्कमान गन्धर्वको आवाजमा रहेको सर्वप्रिय लोकप्रिय गीतबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु र यसमा शब्द स्वयं झलकमान गन्धर्वकै र संगीत पनि स्वयं झलकमान गन्धर्वकै रहेको थियो भने यो गीतमा आवाज पनि स्वयं झलकमान गन्धर्वकै रहेको थियो र यो सांगीतिक कोशीलीबाटै मैले कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश हामीले समावेश गर्ने विषयवस्तुहरूमा इस्वप द डे अन्तर्गत आज भने तेह्रथुमबाट प्राप्त भएको एउटा फिचर रिपोर्ट रहेको छ र यो फिचर रिपोर्टलाई संवाददाता बबिता राईले तयार पार्नुभएको हो र साथमा अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई हामीले लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत सँदैछ भने समयले भ्याएसम्म अन्य विषयवस्तुहरूलाई पनि साथ दिनेछौँ भने नेपालगञ्जबाट दिलकेसीले तयार पार्नुभएको एउटा फिचर रिपोर्ट पनि रहेको छ र यो फिचर रिपोर्ट पनि सुन्न सक्नुहुनेछ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: रमेश धिताको शब्द र नातिकाजीको संगीतमा स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यो सांगीतिक कोसिली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ। अब भने सन्देश त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँले जोड्न चाहन्छौँ र आजको सम्पादकीयले लिएका छौँ एकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ बौद्धिक सम्पत्तिको अधिकार सुनिश्चित गर्न बलियो कानून। यो शीर्षकमा सम्पादकीय लेख्दछ एकान्तिपुरले, मानव मस्तिष्कको क्षमता अपार भएकैले उसले गर्न सक्ने सृजनाको दायरा पनि अत्याधिक नै छ। कला, साहित्य वा संगीत जस्ता अनेकौं क्षेत्रमा मानिसको आफ्नो विशिष्ट क्षमता देखाइरहेका हुन्छन्। त्यस्तै औद्योगिक क्षेत्रमा उत्पादनको विशिष्टता, ढाँचा, लोगो, प्याकेजिङ जस्ता अनेकौं पक्षमा पनि त्यसले त्यस्तो क्षमता प्रकट भइरहेको हुन्छ। जसको सृजना हो उसैको सम्पत्ति भन्ने अवधारणा विश्वभर छ। बौद्धिक सम्पत्तिको अधिकारले मानवीय क्षमताको सम्मान, संरक्षण, प्रोत्साहन र अर्थोपार्जनमा भूमिका खेल्छ। एकाधिकारलाई वकालत र स्थापित गर्ने भएकाले नक्कल र दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ। यसका लागि बलिया कानून र नियमन तथा वकालत गर्न सक्ने निकाय तथा बौद्धिक सम्पत्ति प्रतिको संवेदनशीलता अनिवार्य छ। साथै औद्योगिक सम्पत्तिको अधिकार रक्षाका लागि भने अध्ययन अनुसन्धान गर्न सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रमै पहलकदमी गर्न सक्ने बलिया संस्था निर्माण गर्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। बौद्धिक सम्पत्तिको दायरा कला, साहित्य, संगीत, औद्योगिक उत्पादन, प्रविधि, कृषि उत्पादन लगायतका कैयौं क्षेत्रमा फैलिएको छ। विभिन्न क्षेत्रका पुस्तक लेखनका सन्दर्भमा कपिराइटका रूपमा बौद्धिक सम्पत्ति रहने गरेको छ। औद्योगिक उत्पादनतर्फ पेन्टेड डिजाइन तथा ट्रेडमार्क जस्ता अधिकार दिइने गरिएको छ। खास भौगोलिक क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनलाई भौगोलिक संकेत जीआईई अधिकार दिइने गरिएको छ। यी मध्ये कतिपय विषय स्थानीय मात्रै हुन्छन्, कतिपयलाई अन्तर्राष्ट्रिय सरकारका रूपमा लिने गरिएको छ। स्थानीय होस् वा अन्तर्राष्ट्रिय सरकारको बौद्धिक सम्पत्ति यसमा सम्बन्धित व्यक्ति तथा राज्यकै तर्फबाट बलियो सरकार आवश्यक पर्छ। राज्यका तर्फबाट व्यक्तिको बौद्धिक सम्पत्तिमा अधिकारको संरक्षण गर्ने विषयलाई प्राथमिकता दिइनुपर्छ। जीआईई अधिकार संरक्षणका लागि भने अन्तर्राष्ट्रिय गतिविधि र अनुभवको अध्ययन गरिरहनु पर्छ। आवश्यकता अनुसार दावी र प्रतिदावी गरिनुपर्छ। साथसाथै आफ्ना विशिष्ट उत्पादनको पहिचान र जीआईई अधिकार प्राप्तिका लागि सक्रियता देखाउनु पर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। नेपालमा ट्रेडमार्क अधिकारको विषय नै बलियो गरी स्थापित हुन सकेको छैन। कुनै पनि वस्तुको विशिष्ट पहिचान बुझाउने नाम, लोगो वा चिन्ह जस्ता विषय ट्रेडमार्क अन्तर्गत पर्छन्। जस्तो कि कुनै वस्तुको नाम भन्ने बित्तिकै मानिसले त्यसको स्वाद मात्रै नभई बोतल, प्याकेट वा भण्डारण गरिने वस्तुको रङ, नाम र त्यसको ढाँचा, लोगो वा विभिन्न चिन्हहरूलाई नै सँगै सम्झना गर्छन्। मानिसको दिमागमा रहने यस्ता सबै पक्षलाई ख्याल गरेर उस्तै नाम, लोगो वा चिन्ह प्रयोग गरी फरक वस्तु उत्पादन बिक्री गर्ने प्रवृत्ति छ। अन्तर्राष्ट्रिय रूपमा प्रख्यात ब्रान्डका लोगो अङ्कित सामान नेपालका लागि गल्ली गल्लीमा पाइन्छन्। यसले अन्तर्राष्ट्रिय रूपमै परिचित ब्रान्डको दुरुपयोग त भइरहेको छ नै आम मानिस पनि ठगीमा पर्ने गरेका छन् भन्दै कान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। अर्कोतर्फ नेपालमा उत्पादन हुने वा निर्माण गरिने कतिपय विशिष्ट वस्तु छन् जसले विशिष्ट गुण, ख्याति वा अन्य विशेषता बोल्छन्। यति बेला बासमतीको जीआईई अधिकार अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई भारत, पाकिस्तान र नेपाल बीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका छन्। बासमती लगायतका विषयमा ऐतिहासिक सामग्री तथा अध्ययन अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरिन आवश्यक छ। त्यसका लागि प्रशस्त लगानी, बलिया संस्था अपरिहार्य छन्। अर्कोतर्फ देशभित्र पनि कानूनको जरुरत छ। नेपालमा पेन्टेड डिजाइन र ट्रेडमार्क ऐन 2022 र प्रतिलिपि अधिकार ऐन 2059 क्रियाशील छ। यद्यपि बदलिँदो समयमा त्यस्ता कानूनको प्रभावकारिता स्थापित हुन सकेको छैन। त्यसैलाई मध्यनजर गरेर जीआईई अधिकारलाई समेत सम्बोधन गर्न सक्ने गरी औद्योगिक सम्पत्ति सम्बन्धी ऐन ल्याउने तयारी थालिएको छ। यससँगै बलिया संस्थाहरू निर्माण गर्ने र त्यस मार्फत काम गर्ने पद्धति पनि विकास गर्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। नेपालले कम विकसित LDCबाट विकासशील देशमा 3 वर्षमै स्तर उन्नति हुने भनेको छ। सन् 2004 विश्व व्यापार संगठनको सदस्य, बौद्धिक सम्पत्ति अधिकार सम्झौताको समेत पक्ष राष्ट्र भएका कारण नेपालले LDCबाट स्तर उन्नति भएसँगै ट्रिप्स सम्झौता विश्व व्यापार संगठनको बौद्धिक सम्पत्ति अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि कार्यान्वयन गर्नुपर्छ। यसबाट पर्ने प्रभाव बारे पनि मिहिन अध्ययन आवश्यक छ। त्यसैले पनि बौद्धिक सम्पत्ति सम्बन्धी कानूनमा सुधार र जीआई सम्बन्धी व्यवस्था यथाशीघ्र बनाउनै पर्ने हुन्छ। कानून निर्माण र कार्यान्वयनका साथ साथै जीआई प्रमाण पत्र पाउन सक्ने कृषि उत्पादन बारे सबै तहबाट अध्ययन अनुसन्धान हुन आवश्यक छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। बहुराष्ट्रिय कम्पनीहरूको बौद्धिक सम्पत्तिका विषयमा गुना गुनासो छ। संरक्षण भएन भने लगानी पनि निरुत्साहित हुन्छ। अर्कोतर्फ नेपाली उत्पादनहरूको संरक्षण र बजारीकरणका लागि पनि बलियो कानून र संयन्त्र चाहिन्छ। पुरानो ऐन संशोधनका क्रममा पनि छ। बदलिदो परिस्थिति, कृत्रिम बौद्धिकता, प्रविधिको प्रयोग, नव प्रवर्तन, जैविक विविधता लगायतका समावेश गरी संयन्त्र कानून बनाउन आवश्यक छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि लागौं छोटो विश्राम तर्फ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा

0: स्वर्गीय तारादेवी का आवाज में रहेको यस गीत का शब्द रचनाकार भने स्वर्गीय माधव प्रसाद घिमिरे हुनुहुन्छ भने संगीत स्वर्गीय नातिकाजी को यो समुदूर सांगीतिक कोशिली सँगसँगै अब भने सदैव हामीले कार्यक्रम समाप्त गर्ने विषयवस्तुमा इशू अफ द डे अन्तर्गत तेह्रथुमबाट प्राप्त भएको बबिता राईले तयार पार्नु भएको यो फिचर रिपोर्ट तर्फ लागौं।
1: हाम्रो डेयरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ, जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ। हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेयरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ। गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दुधले भरपर्दो बजार पाएको छ।
2: पहिला अब बेरोजगारी जस्तै थियो, एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ। यहाँ मैले मात्रै नै, यहाँ लगभग यो गाउँमा सबैले भनौँ न, पहिला त तपाईँको बाख्रा पाल्ने, अब त्यस्तै भैँसीहरू, राँगोहरू, गोरुहरू पाल्ने थियो भने अहिले लगभग लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई, दुईवटा तिनवटा नपाल्ने कोही पनि छैन अहिले।
3: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा, अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ।
1: तेह्रथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ। यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ। तर किसानले समयमै दुधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन्। गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले राहत महसुस गरेका छन्। डिडिसीबाट महिनौसम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दुधको रकम उपलब्ध गराउने गरेको छ। म्याङलुङ छ सुर्के स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी।
4: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ। पहिलेदेखि सुरुदेखि नै लगभग यस्तै नै हो
5: अहिले
4: दिएको छैन। अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले, अनि 200 लिटर जति हामी म्याङलुङमा बेच्छौँ। बाँकी रहेको घिउ
5: कुराउने
4: र दही बनाउँछौँ। छुर्पीमा लान थालेपछि त महिना मरेपछि आउँछ पैसा।
5: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने? यो
4: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा, हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ 100 जनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त 2-4 जना मात्रै हुनुहुन्छ होला, प्राय सबैले बेच्नुहुन्छ।
1: शेर्पा दम्पतिले सुरुमा 2 गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन सुरु गर्नु भएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रुपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दुध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ।
5: कति लगानीमा सुरुवात गर्नुभयो?
6: हाम्रो त थुप्रो छ, 1,12,13 करोड त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
1: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डक्सियोको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
6: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा, राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ। अब राम्रो अलिक कम, कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै 14-12 त्यस्तै हुन्छ।
5: प्रति क्विन्टल कसरी लान्छ?
6: त छैन नि दाम, 1,150 छ राम्रो
5: केजीको।
6: हजुर,
5: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
6: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
5: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
6: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
5: कामदार पनि राख्नु भएको होला? कति राख्नु भएको
6: छ? कामदार 2 छ अहिले चाहिँ, मेसिन हुँदा पहिला त थियो 4-5 थियो,
5: अहिले मेसिन ल्याउनु,
6: अहिले काम खासै गाह्रो हुँदैन मेसिन ल्याएपछि चाहिँ।
1: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनुभयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्तिकीले सुनाउनुभयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दूधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
6: दामै छैन, रेटै छैन नि त। हाम्रो त नेपालमा यो छुर्पीको दाम भनेको एक रति छैन। अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला, हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनाएर आएको भन्दा यो त हाम्रो छुर्पी जान्छ जान्छ इन्डियातिर जान्छ, तर नाम अर्कै छोपेर जान्छ क्या।
7: उताबाट चाहिँ महँगोमा जान्छ होला है?
6: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पर्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
7: ए, यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्,
6: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु। पकाएर नि बनाउँछ अरे
7: यसलाई,
6: अब प्याकिङ गर्नु पर्यो होला होइन। अब कस्तो गर्छन्, नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा। अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नुपर्ने। छुर्पी त गयो नि खुइकी खुइ, कति कति जान्छ नि यहाँबाट, लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1 क्विन्टल 2 क्विन्टल जति, जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट। अनि जान्छ नि, अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने, यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम हजुर आफै आफ्नो पैसा जति सबै ती लायो गऱ्यो। त्यसो त हुनु त आफ्नै लागि हो, यो पनि गर्दा पनि अरूको लागि त होइन, तर दाम चाहिँ छैन क्या गरे अनुसारको। अब नभए अलिकति रेट बढ्दा त हामीलाई नि केही न केही हुन्थ्यो, त्यो लगानीहरू उठाउन सकिन्थ्यो। लगानी बढी छ क्या, लगानी त गर्नु पर्यो, त्यतिकै त चल्दैन यहाँ। अनि सामानहरू जोडेको जोडे, त्यहीँ कमायो त्यहीँ जोड्यो, त्यस्तै छ अहिले।
7: ए, अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन?
6: हजुर,
7: अनि सबै यो
6: अहिले त फाइदा छैन नि,
7: फाइदा छैन, लगानीमै हुन्छ।
6: लगानी नै अब सामान चाहिन्छ त्यहीँ जान्छ क्या, फाइदा नै देखिँदैन सामान अब जोडेको जोडेछौँ अझै।
1: म्याङलुङ छ जिरीखिम्तीका तेज कुमार तामाङले पनि 1 वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनुभयो। गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग सुरु गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनुभयो।
8: त्यति फाइदा हुँदैन, अब दुःख सुख अब त्यही हो, अब नौनीहरूले तौती गरेर अलिअलि चाहिँ ठिक ठिकै हुन्छ भनौँ न।
1: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दूधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ। तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन, किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ।

चलचित्र कश्मीर की कली को यो समुदूर सांगीतिक कोशिली में शब्द रहेको थियो एस एच बिहारी को र संगीत डायरेक्टर को रूप में ओपी नायर हुनुहुन्थ्यो भने यसमा आवाज रहेको थियो मोहम्मद रफी को र यसमा अभिनय रहेको थियो शमी कपूर र शमिला टाइगर को र यो सांगीतिक कोशिली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ तपाईं अहिले गोर्खा रेडियो बीएबीएस नेपाल को दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजन गुरुङको साथमा लागौ अर्को एउटा सांगीतिक विश्राम तर्फ यसमा आवाज रहेको छ स्वर्गीय अरुण थापाको आँखाको नीत यसमा शब्द विक्रम गुरुङको रहेको छ

0: विक्रम गुरुङको शब्दमा अरुण थापाको आवाज रहेको थियो भने संगीत स्वयं अरुण थापाकै रहेको थियो र यो सांगीतिक कोशिली सँगसँगै अब नै लागौं छोटो विश्रामतर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: त्यो छोटो विश्राम सँगसँगै अब भने लागौ नेपालगञ्जबाट दिल केसीले तयार पारी पठाउनु भएको यो फिचर रिपोर्ट तर्फ।
2: म अहिले रुकुम पूर्व र बागलुङको सीमा स्थित पाथी हाल्ने ठाउँमा छु। 14 साउन बिहान करिब 9 बजेको छ, पानी परिरहेको छ। अहिले यहाँको तापक्रम 3 डिग्री सेल्सियसको हारारीमा छ। प्राकृतिक स्वर्ग जस्तै चौरी खर्ग पुग्नेहरूको पाथी हाल्ने ठाउँमा अहिले निकै भिडभाड देखिन्छ। समुद्री सतहबाट करिब 4000 मिटरको उचाइमा रहेको चौरी खर्कमा यति बेला रङ्गीन बुकी फुलहरू ढकमक्क फुलेका छन्। घाम लागेको दिन उत्तरतर्फ पुथा, धौलागिरी र सूर्य सिस्ने लगायतका हिमालहरू आँखी अगाडि देख्न सकिन्छ। करिब 2 घण्टादेखि परिवार सहित चौरी खर्कको दृश्यसँग रमाइरहनु भएका बाँकी कोलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य,
3: करिब 2 घण्टादेखि हामी यहाँ छौँ र यो 2 घण्टाको अवधिमा यो चौरी खर्कको मनमोहक दृश्यहरू, यहाँका विविध प्रजातिका फुलहरूको सौन्दर्यता, यहाँको मौसमको अनुकूलता, यहाँका सुन्दर हिमालहरू र अझै यहाँबाट उत्तर पुथातर्फका देखिने हिमालहरूको अवलोकन गर्दा मलाई यस्तो लागेको छ कि म यहाँसम्म आइपुग्न ढिला गरेँ।
2: पाथिहाल्नेसम्म मध्य पहाडी लोकमार्ग पुगेको छ, त्यहाँबाट कुइकासम्म ग्रामीण सडक छ। त्यसपछि करिब 2 घण्टाको पैदल यात्रा गरेपछि सजिलै पुग्न सकिन्छ चौरी खर्क। तर यति बेला बर्खाको समय भएकाले पाथिहाल्ने ठाउँबाटै पैदल यात्रा गर्नुपर्ने अवस्था छ। चौरी खर्कको मौसम पनि उत्तिकै अनौठो, एकैछिन मौसम खुल्ने, फेरि एकैछिनमा हिउँ पर्ने, त्यसैले यहाँको मनोरम दृश्य अवलोकन गर्न भाग्यमै लेखेर आउनुपर्छ।
4: सर, भर्खरै चौरी खर्क पुगेर भर्खरै झर्नुमा चाहिँ पाथिहाल्ने ठाउँमा होइन, कस्तो महसुस भयो सर?
5: लक्ष्मण सारु मगर घर चाहिँ देवखुरी सिसेनिया पर्छ। राम्रो लाग्यो सर। अब ट्रेकिङका कुराहरूलाई अब हामीले कसरी ग्राउन्ड गर्ने भन्ने कुराहरू हुन्छ, यो यात्राको सन्दर्भमा, भिजिटिङको सन्दर्भमा अलिकति पदयात्रालाई राम्रो मान्ने त्यो खालको एउटा हेभी भएको मान्छेहरूलाई बेस्ट मलाई लाग्यो।
4: पहिलोपटक हजुरको यो हजुर
5: गत वर्ष पनि आएको थिएँ, गत वर्ष ठ्याक्कै यही पार्टी हाल्ने म फ्यामिली लिएर आएको थिएँ। मैले फ्यामिली सँगसँगै माथि निस्किन्छु भन्दा मेरो म्याडमलाई अलिक गाह्रो भयो, साह्रै उकालोमा अलिक स्या स्या कसो गरिनँ, नसक्ने अवस्था भएर मैले हामीसँग भएका साथीहरू निस्किनु भयो। मैले मेरो फ्यामिलीलाई फेरि यतातिर यो तपाईँको चाहिँ यो सुनसारी गाउँपालिका यो रोल्पाको जो यो बागलुङ र यो रुकुमसँग त्रिपक्षी रूपमा चाहिँ सायद मलाई लाग्छ भूगोल सिलगढी छ, यहाँ माथि हजुरको तिलाचन ताल भन्नु छ, त्यहाँ पनि करिब करिब 1 घन्टा 1.5 घन्टा पुगिन्छ। यता नसक्नेकोलाई यता पनि राम्रै छ
4: हजुर,
5: त्यहाँ हामी पुगेको र यसपटक यस वर्ष चाहिँ मैले मेरो म्याडमलाई उनी नसक्ने अवस्था म सक्दिनँ भने हजुर एक्लै जानुहोस् भनेर म एक्लै एकल यात्राको रूपमा अहिले अहिले पुगेर आएँ। बिहान हामीले हजुरको यो ठ्याक्कै यो पालतिर यो फोर्सो छ तपाईँको यो पाथिहाल्ने कार्यबाट उकालो निस्किनेबाट ठ्याक्कै 5:30 समयमा म लगायत पोखराबाट आउनुभएको 2 जना बाउसरी हुनुहुन्छ, केही उता हजुरको पश्चिम रुकुम पश्चिमका साथीहरू चाहिँ बाइकमा माथिसम्म फर्स्ट बेस क्याम्पसम्म जाम भन्नुभयो, पानी परेको छ, बर्खाको मौसम बाटो चुकिन्छ, बाइक त म पनि यहाँसम्म लिएर हिँडेर जान्छु भाइहरू, तपाईँहरू बाइकमै जानु पछि कुरो हो भनेर म ठ्याक्कै त्यहाँबाट 5:30 हिँडेको उहाँ जुन चाहिँ चुङ्गी खर्क पुग्दाखेरि ठ्याक्कै 8:30 त मैले यो स्टेपका हिसाबले ठ्याक्कै 15,210 पाइलाको हिसाबले हामी ठ्याक्कै त्यहाँ पुगेको थियो। पुग्दाखेरि त समय सबैहरू कस्तो थियो, पानी पर्दै पर्दै पर्दै हामी रेनकोटहरू लाउँदै लाउँदै लाउँदै गयौँ। क्याब पुग्दा बित्तिकै यति धेरै तीव्र बतास र यति कुहिरो कि चारैतिर केही पनि नदेखिने, सारा जताकतै सिरक ओढेको जस्तो। अब हामी प्रकृति मनोरम दृश्यमा रम्न रमाउनु भनेर आएको छौँ, अवस्था त्यस्तो छ।
4: मौसमका हिसाबले अहिले चाहिँ उपयुक्त रहेन रहेछ
5: हजुर। अहिले मौसमका हिसाबले हामी त्यहाँ गएर के अनुभव बटुल्यौँ भने सर, वास्तवमा चुङ्री खर्क जाने भनेको असारको बिचसम्ममा एक्चुअल त्यहाँ जुन फुलहरू फुलेका र फुल फुल्नु अब त्यहाँको धरातल त्यहाँको भूगोल र त्यहाँ प्राकृतिक सौन्दर्यतालाई देख्नका लागि जुन उज्यालो फुल जुन चारा दिशाबाट जुन खुला हुनुपर्ने प्रकृतिको हिसाब त्यो बेस्ट टाइम रहेछ, या त फेरि असोज भदौ असोज पछाडि पनि बेस्ट छ भन्ने कुरा रहेछ। अहिले के भयो भने अब कुहिर बर्खामा कुहिर त लाग्नु नै होइन, त्यो प्रकृतिको स्वभावै भइगयो, त्यो हाम्रो बसको कुरो होइन। जतिखेर पनि सर्व कुहिर थोरै थोरै थोरै थोरै तपाईँ 5 मिनट मात्रै अथवा 10 मिनट मात्रै भए पनि एकछिन कुहिरो फाट्दे कस्तो हुँदो भन्ने अनुभूति भयो हाम्रो। त्यति नै दिने हिसाबले छुक हेरेर पर्खिँदा पर्खिँदा हामीले ठ्याक्कै 8:30 गएको, म त लगभग 2:30 बजीसम्म बसेँ जस्तो लाग्छ। धेरै साथीहरू झर्नु फेरि अचल अलिक कम्ती साथीहरू पाइयो किन त्यहाँ निस्केर मास्क पहिनाएर सिजन अफिजनको हिसाबले बुझ्नु भयो होला त्यो अवस्था पाइयो।
2: हरियालीमाथि छरिएका रङ्गीन बुकी फुलहरू, ती फुलहरू बिच चरिरहेका गाई गोरु, भेडा बाख्रा र घोडाहरूको दृश्य औधि मनमोहक देखिन्छ। तल बेसीमा नागबेली चालमा बगिरहेको उत्तरगंगा नदी, निस्ले धोर र नेपथ्यमा देखिने ढोरपाटन उपत्यकाले यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउँछ। विशेष गरी खुलेको धौलागिरी हिम श्रृङ्खलासँगै वरपरको प्राकृतिक दृश्यले कास्की पोखराबाट चौरी खर्क पुग्नुभएकी मनिषा थापालाई निकै लोभ्याएको छ।
6: खुलेको आकाश, खुलेको हिमाल, यहाँबाट चाहिँ राम्रो भ्यूहरू देखिन्छ, एकदम राम्रो लाग्यो मलाई। हामी चाहिँ पोखराबाट आएको हो, अनि चाहिँ पोखराबाट नि हिमाल त देखि नै रहेको थियो, तर यहाँबाट चाहिँ छुट्टै हुन्छ नि त, डिफरेन्ट खालको भ्यू छ, एकदमै राम्रो छ, रमाइलो छ।
2: बागलुङ जिल्लाको सीमा नजिकै रुकुम पूर्वको भूमि र पुथा उत्तरगंगा गाउँपालिकाको सीमा आसपास फैलिएको यो सुन्दर खर्कमा बर्खायामका बेला विभिन्न पशु चौपायासँगै गोठालाहरूको चहलपहल बढ्ने गर्छ। अन्य मौसममा पनि यो ठाउँले फरक फरक प्राकृतिक सौन्दर्यको अनुभूति गराउँछ। पर्यटन व्यवसायी दिलचन्द पुनका अनुसार चौरी खर्क 12 महिना प्राकृतिक स्वर्ग जस्तै रहने गन्तव्य हो।
7: असारको फर्स्ट विकदेखि भदौको अन्तिमसम्म चाहिँ फुलहरू हुन्छ, ग्राउन्ड फुल, वाइल्ड फ्लावरहरू हुन्छ, फुलहरू धेरै थरी थरीका फुलहरू फुल्ने भएर फुल हेर्नको लागि चाहिँ त्यतिखेर हो। ड्राई सिजनमा पनि हजुरको सनराइज र सनसेट हेर्ने प्लस चाहिँ तपाईँको यो धौलागिरी सबै माउन्टेन रेन्ज देखिने भएर बेस्ट नै छ। म चाहिँ के सजेस्ट गर्छु भने, तर यहाँ आउँदाखेरि जुनसुकै सिजन पनि बेस्ट छ।
2: करिब 2 वर्ष यता चौरी खर्कमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ, तर आवश्यक प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यसको सम्भावना अनुसार व्यापक रूपमा परिचित हुन नसकेको अनुभव कोलपुर नगरपालिकाका नगर प्रमुख आचार्य सुनाउनुहुन्छ।
8: यो ठाउँको प्रचार र प्रसारको व्यापकता नहुँदा यति सुन्दर ठाउँ ओछ्यानमा परेको जस्तो अनुभूति भइरहेको छ। हामीले विदेशका धेरै देशहरूका सुन्दर ठाउँहरू अडियो भिडियो श्रव्य दृश्य सामग्रीका माध्यमहरूबाट पनि हेर्ने गर्छौँ र हामी लोभिने गर्छौँ र हामीलाई लाग्छ यस्तै सुन्दर ठाउँमा हामी जान पाउनु पाएको भए, त्यहाँ पुग्न पाएको भए, त्यो ठाउँमा गएर रमाउन पाएको भए भन्ने हामीलाई चाहिँ नि मनोभावनाहरू जागृत हुन्छन्। तर यहाँको ठाउँको यो चौरी खर्कको प्रचार र प्रसारको व्यापकता र कहीँ कतै पूर्वाधार निर्माणको कारणले गर्दा यो ठाउँ ओझेलमा परेको जस्तो मलाई अनुभूति भएको छ। जसले मेरो यो भनाइहरू सुनिरहनु भएको छ, म सबैलाई विनम्रतापूर्वक अनुरोध आग्रह पनि गर्छु, हामीले आन्तरिक पर्यटनलाई बढावा दिनका लागि पनि, हामीले आफ्नो बिदाको समयलाई सदुपयोग गर्नका लागि पनि र यो सुन्दर दृश्यलाई अनुभूत गर्नका लागि पनि, यहाँका फुलहरूसँग खेल्नका लागि, यहाँको मौसमसँग खेल्नका लागि र यहाँका सुन्दर हिमालहरूलाई, यहाँका सुन्दर पहाडहरूलाई दृश्य अवलोकन गरेर आफूलाई अत्यन्तै प्रफुल्लित बनाउनका लागि पनि म तपाईँहरूलाई यो सुन्दर अवसरलाई, यो सुन्दर मौकालाई, यो सुन्दर ठाउँलाई भेट्नका लागि, ढिलाइ नगर्नका लागि पनि मैले हार्दिक अनुरोध गर्दछु।
2: प्राकृतिक सौन्दर्य, दुर्लभ बुकी फुल, हिमालयहरूको मनोरम दृश्य, खुल्ला हरियाली र मौलिक हिमाली जीवनशैलीले चौरी खर्कालाई नेपालको उत्कृष्ट आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको छ। तर यसको दिगो विकासका लागि सडक, पदमार्ग, आवास, संचार तथा अन्य पर्यटन पूर्वाधारमा थप लगानीसँगै प्रभावकारी प्रचार प्रसारको आवश्यकता देखिन्छ। आवश्यक पूर्वाधार र संरक्षणमा ध्यान दिन सके चौरी खर्कले रुकुम पूर्व मात्र होइन लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।

हवस् त यिनै गीत सङ्गीत र कुराकानी सँगसँगै आजको यो बसाइबाट बिदा लिने बेला पनि भइसकेको छ। पार्श्वमा सर्वप्रिय लोकप्रिय गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजल पार्श्वमा छोड्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: जोखिममा परेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूको अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेत साथ दिएको छ। बुटोलबाट छवि भन्ने
1: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनु भयो।
2: पानी पनि कम भयो, आफै जनता लागे, सबै साथ दिइरहेको, एकजुट पुगेछ सबैको ध्यान, लाग्दैन जनता त्यहाँ टाइट।
1: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै पर्वाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
3: हाम्रो देश नेपाल, नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए, ठुलो कुरा हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो। यहाँको जनता त के भने गोली खान पनि खान्छन्, हान्न पनि गोली पनि हान्छन्।
1: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल SSB ले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष नीलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
4: कस्तो हो नि यो पानीको धार सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको धोकमा जबरजस्ती लिन सक्दैन। उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकेपछि पानी सत्य उता फल्दो रहेछ।
1: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
0: बेलायती रक्षा मन्त्रालयले नौसेनाका ड्रोनमा जडान गरिएका क्यामेरा चीनको एउटा प्रणालीसँग जोडिएको रिपोर्टबारे प्रतिक्रिया दिएका छ। ती क्यामेरा चिनिया प्रणालीसँग जोडिए पनि कुनै पनि संवेदनशील डेटा प्रभावित नभएको दावी गरेको छ। थप जुलियट डारबाट
5: According to the Daily Telegraph, cameras on the Navy's K-3 Scout surveillance drone were found to be sending so-called heartbeat communications to a device in the country. The MOD says a routine cyber vulnerability assessment had identified an issue affecting a Kraken unmanned surface vessel subsystem. But it went on to say a thorough investigation found no evidence of MOD data or systems being accessed, compromised or transmitted externally. The Royal Navy has bought 20 of the K-3s as part of its drone project, Operation Beehive. In a statement, Kraken Technology Group said it was aware that some third-party cameras had a small number of components originating from outside the UK. It went on to say that after a full audit by both Kraken and the Royal Navy, we are confident no sensitive information has ever been shared outside of intended channels and any potential vulnerabilities have been identified and closed.
0: युरोप र एसियासँगै उत्तर र मध्य अमेरिकी फुटबल संघहरूले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र अध्यक्ष जियानी इन्फान्टिनोले छल गरेर विश्वास तोडेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले खुला पत्र जारी गर्दै फिफा र इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका हुन्। थप नाइजल एडरलीबाट
6: The letter signed by the presidents of UEFA, the AFC and CONCACAF says the recent controversy over Infantino's proposal to sell off stakes in FIFA competitions to private investors centered on the integrity of the game and the integrity of those elected to lead it. The plan was quickly ditched after UEFA threatened to boycott the World Cup and other tournaments. But today's letter reflects the anger many still feel towards Infantino. It claims there is a fundamental breach of trust with the very institutions FIFA exists to serve. Former FIFA Vice President Jim Boyce believes Infantino can't just focus on remaining in power.
7: He can win the battle. If it goes to a vote, I'm not sure there's someone of a right caliber to oppose him at the moment, but I think he probably would win enough votes to retain his presidency for another 4 years. Now, the problem is you can win a battle, but you don't win the war. The World Cup, without the European teams playing in it, it just won't work.
6: Infantino still retains the support of South America, Africa, and...
8: Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio

0: BFBS गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: खनालले सुगौली सन्धि र सन् 1950 भारतसँग भएका सन्धिको दस्तावेज बारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। काँग्रेस सांसद निष्कल राईले दस्तावेज बारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति बारे सदनमा आएर जवाब दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नु पर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै काँग्रेस सांसद रेणुका काउचा
6: र सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नु पर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्री मण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नु भएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम राप्तीघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 किलोमिटर सड़क कालो पत्र, 6 चुलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्ण चरित्र, बालन, झ्याउरे, तामाङ सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको खुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जना भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता

नेपाली मुभी इन्डस्ट्रीमा हुने गरेका लेटेस्ट गतिविधिहरूको कलेक्सन लिएर आउने यो हो कार्यक्रम मुभी एन्ड मोर। आज फेरि पनि म संगीता श्रेष्ठको साथमा हाम्रो यो कार्यक्रम मुभी एन्ड मोर आइसकेको छ र साथमा मेरो कलेक्सन पनि। तर आजको मेरो कलेक्सनहरू तपाईँहरू माझ राख्नुभन्दा पहिले तपाईँहरूलाई थाहा छ हामी के गर्छौँ। नर्मली हामी कार्यक्रममा कुनै पनि किसिमको इन्फर्मेसन या अपडेटमा जानुभन्दा पहिले एक किसिमको हाम्रो मुडलाई अलिकति फ्रेस गरौँ न त, होइन? भर्खर त कार्यक्रम सुरु भएको छ, हाम्रो कार्यक्रमबाटै हाम्रो मुड अलिकति फ्रेस गरौँ न त भन्नुको लागि हामी गीत सुन्छौँ, होइन? हरेकपल्ट कार्यक्रम सुरु हुने बित्तिकै हामीले गीत नै सुन्नुपर्छ भन्ने त्यस्तो कुनै हार्ड एन्ड फास्ट रुल त होइन, तर पनि कार्यक्रममा चाहिँ सुरुवातमै हामीले यसो गीतहरू सुन्दै, होइन, त्यो पनि नेपाली गीतहरू सुन्दै रमाउँदै कार्यक्रमको सुरुवात गऱ्यौँ भने के हुन्छ भने हामीले तपाईँहरू माझ राख्न लागेको जुन इन्फर्मेसनहरू छ नेपाली सिनेमाको बारेमा, नेपाली सिनेमासँग जुडेका व्यक्तिहरूको बारेमा, फिल्म मेकर्सहरूको बारेमा, त्यो सुन्न अझै मजा आउँछ, होइन? सो आजको कार्यक्रमको सुरुवात पनि मैले गीतबाट नै गर्ने सोच बनाएको हुनाले यो गीतमा तपाईँहरू माझ राख्दैछु। यसपछि तयार हुनुहोस्, आजको मेरो कलेक्सनहरू म तपाईँहरूसँग शेयर अफ कोर्स गर्ने नै छु।

आजको कार्यक्रमको सुरुवातमा तपाईँहरूलाई 2018 लिएर जानु मन लाग्यो मलाई, किनकि 2018 एउटा यस्तो वर्ष थियो जुन वर्ष नेपाली सिनेमामा एकजना अर्को नायिकाले डेब्यू गरेकी थिइन्। हुन त उनलाई नायिकाभन्दा पहिला हामीले मोडलको रूपमा पनि चिनिसकेका थियौँ, तर हामीले एक्ट्रेसको रूपमा जब उनलाई आउँदैछन् रे, फिल्म गर्दैछन् रे, त्यो पनि कोसँग भन्दा अनमोल केसीसँग भन्दाखेरि चाहिँ, अब एकजना अर्को नायिका नेपाली सिनेमा इन्डस्ट्रीमा कन्फर्म इस्टाब्लिस हुने भयो भन्ने चाहिँ हामीलाई लागेको थियो। सिनेमाको नाम थियो क्री, तपाईँले सम्झिनु भएको छ भने म कुरा गर्दैछु अदिति बुढाथोकीको। अदिति बुढाथोकीलाई फर्स्ट टाइम पेयर बनाएर जब अनमोल केसीसँग डेब्यू गराइयो क्री सिनेमाबाट, 2018 ब्लकबस्टर मुभी यही नै हुन्छ भनेर धेरैले अनुमान लगाएका थिए, तर त्यस्तो केही पनि भएन। यो सिनेमालाई दर्शकले त्यति धेरै रुचाएनन्। आई थिङ्क अनमोल केसीको सिनेमाको करियरको लिस्टमा हेर्ने हो भने केही यस्ता सिनेमाहरू जुन सोचेको जस्तो, अपेक्षा गरेको जस्तो हुन सकेन, मध्येको एउटा सिनेमा क्री पनि थियो। क्री पछि उनको जुन सिनेमाको करियर जुन उनले सोचेको थियो त्यो अनुसार अगाडि बढ्न सकेन। 2018 पहिलो सिनेमा आएको उनको, त्यसपछि एकैपल्ट 2022 गएर बल्ल उनको दोस्रो सिनेमा आयो बाबरी भनेर। बाबरी सिनेमामा उनलाई धीरज मगरको साथमा कास्ट गरिएको थियो, फर्स्ट फिल्म अनमोल केसीसँग, दोस्रो फिल्म धीरज मगरसँग, जसलाई पनि एकदमै मन पराइन्छ होइन। बाबरी सिनेमाको कुरा गर्ने हो भने यो सिनेमाको टाइटल एउटा गीत बाहेक सिनेमा कुन बेला आयो र गयो त्यो पनि थाहा भएन। सो त्यो हिसाबले उनको सिनेमाको करियर, नेपाली फिल्ममा उनको करियर खासै राम्रो छैन भनेर अनुमान सबैले लगाउन थाले। यो बिचमा हामीले अदिति बुढाथोकीलाई धेरै भयो देखेका छैनौँ नेपाली सिनेमामा, कतिवटा स्क्रिप्टमा चाहिँ कुरा भएको छ अरे भनेर चाहिँ सुनिन्छ, तर देखेका छैनौँ। यिनै अदिति बुढाथोकी बलिउडमा होइन, बलिउडको सिनेमा या त्यहाँको ठुलो बजारमा आफूलाई इस्टाब्लिस गर्ने तयारीमा छिन्, स्ट्रगल गर्दैछन् भन्ने कुरा चाहिँ हामीले बेला बेलामा सुन्ने गरेका थियौँ। यति बेला मैले आजको कार्यक्रमको सुरुवातमा अदिति बुढाथोकीको कुरा यस कारणले गरेँ किनकि हालै मात्र हिन्दी भाषाको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ, फरिश्ता नाम दिएको छ, फरिश्ता बोलको यो गीत चाहिँ सार्वजनिक भएको छ, जसमा अदिति बुढाथोकीलाई फिचर गरिएको छ मुख्य भूमिकामा। यो गीतको कुरा गर्नुपर्दा गीतलाई कमल खानले गाएका हुन्, उनको आवाजमा चाहिँ गाइएको गीत हो यो होइन। सुन्दा एकदमै रमाइलो सुनिन्छ, निकै रमाइलो सुनिन्छ यो गीत। साँच्चै पनि भन्नुपर्दाखेरि फरहाद सामजीको चाहिँ निर्देशनमा बनेको यो भिडियोमा हामीले राम्रो राम्रो दृश्यहरू पनि देख्छौँ। त्योभन्दा पनि अर्को एउटा कुराले पनि यो म्युजिक भिडियोको र अदिति बुढाथोकीको जुन पेयर गरिएको छ होइन म्युजिक भिडियो, त्यसको कुरा यस कारणले पनि भइरहेको छ कि यो म्युजिक भिडियोमा अदिति बुढाथोकीको साथमा अर्को लिड एक्टरको रूपमा देखिएका छन् जहिर इकबाल। जहिर इकबाल धेरैजसो अवस्थामा चाहिँ सोनाक्षी सिन्हा, बलिउडकी इस्टाब्लिस नायिका सोनाक्षी सिन्हाका श्रीमानको रूपमा चिनिन्छन् भने एक्टरको रूपमा पनि उनका केही कामहरू, केही फिल्महरू हामीले देखिसकेका छौँ। जस्तै नोटबुक उनको फर्स्ट मुभी थियो 2019 रिलिज भएको सिनेमा, त्यसपछि डबल एक्सल भन्ने फिल्म थियो जसमा चाहिँ सोनाक्षी र जहिर इकबालले सँगै काम गरेका थिए। त्यसैपछि नै उनीहरूको बिचमा अफेयर भएपछि उनीहरूको विवाह भएको भनेर पनि सबैलाई थाहा नै छ। अर्को एउटा सिनेमा थियो रसलान भनेर होइन, जसमा चाहिँ जहिर इकबाललाई नै कास्ट गरिएको थियो। यिनै सिनेमाहरू, केही म्युजिक भिडियोहरू, केही एडभर्म्सहरूमा पनि हामीले देख्न सक्छौँ जहिर इकबाललाई, र त्योभन्दा पनि बढी सोनाक्षी सिन्हाका हस्बेन्डको रूपमा पनि हामी उनलाई चिन्छौँ, र उनैको साथमा चाहिँ जोडी बनेर देखिएका छन् यो म्युजिक भिडियोमा अदिति बुढाथोकी। रोमान्टिक लभ स्टोरीलाई चाहिँ म्युजिक भिडियोमा उतारिएको छ, जसमा चाहिँ समुद्रको छेउमा पनि केही दृश्यहरू खिचिएको छ, केही दृश्यहरू घरमा खिचिएको छ होइन, केही दृश्यहरू चाहिँ नि गीत गाउँदै गरेको अवस्थामा जहिरलाई चाहिँ नि एउटा सिङ्गरको रूपमा देखाइएको, गीत रेकर्डिङ हुँदै गरेको, अनि उनीहरूको चाहिँ हुन्छ नि लभ ब्रेकअप अनि अगेन लभ अफेयर, यस्तो किसिमको कुराहरू चाहिँ देखिएको छ, रोमान्सलाई थिम बनाएको छ भनौँ न। र यो म्युजिक भिडियो देखिसकेपछि यति बेला साँच्चै पनि अदिति बुढाथोकीले जुन स्ट्रगल गरेका थिए बलिउड सिनेमामा इस्टाब्लिस हुनको लागि या बलिउडको ठुलो मार्केटमा आफूलाई प्रेजेन्ट गर्नको लागि, त्यो उनको हार्डवर्क, त्यो उनको कोसिसले चाहिँ अब यति बेला चाहिँ केही हुन्छ नि रूप लिन लागेको हो कि, केही रूप लिन लागेको हो कि, साँच्चै पनि उनको अन्य प्रोजेक्टहरू पनि आउँदैछन् कि भनेर चाहिँ देखाइएको छ। सो त्यो अवस्थामा नेपाली सिनेमा संसारमा इस्टाब्लिस हुन कोसिस गरिरहेकी अदिति बुढाथोकीको त्यो कोसिस सोचे जस्तो रिजल्टमा परिणत नभइसकेपछि यति बेला बलिउडमा ट्राई गरिरहेकी अदिति बुढाथोकीको लागि हामी भने मुभी एन्ड मोरको तर्फबाट अल द बेस्ट भन्न चाहन्छौँ उनको आउने भविष्यको लागि।

आजको कार्यक्रममा यदि हामीले गौथली सिनेमाको बारेमा कुरा गरेनौँ भने पक्कै पनि यसलाई हामीले फेयर भन्न सक्दैनौँ, मिल्दैन। किनभने कहिलेकाहीँ मात्रै भन्छ यस्तो किसिमको सिनेमाहरू जसमा चाहिँ चाइल्ड एजुकेसनको कुराहरू उठेको हुन्छ या एजुकेसनकै कुरा उठेको हुन्छ भनेर भनौँ होइन। हाम्रो देशमा जुन किसिमको शिक्षा प्रणाली छ या एउटा कन्सेप्ट छ, एउटा सोच छ, त्यो कुराहरूलाई लिएर हत्तपत्त सिनेमाहरू बन्दैन। किनभने नेपालमा बन्ने प्रायः जसो सिनेमाहरू कि त एक्सन बेस्ड हुन्छ कि त लभ स्टोरी हुन्छ, कहिलेकाहीँ थ्रिलर हुन्छ, सस्पेन्स हुन्छ, हरर हुन्छ कहिलेकाहीँ, अनि त्यसपछि चलेको खण्डमा या एकदमै धेरै अहिले फेसनमा छ भनेपछि कमेडी बेस्डमा पनि हुन्छ। तर यसरी एउटा सोसाइटीको हिडन ट्रुथलाई लिएर सिनेमा बनाउने आँट हत्तपत्त गरिँदैन। पछिल्लो समय रोल नम्बर एक भन्ने जुन सिनेमा आएको थियो त्यो सिनेमाले पनि राम्रै रेस्पोन्स पाएको थियो। सिनेमा चाहिँ जुन कथामा बनेको थियो त्यो चाहिँ अफकोर्स नेपाली समाजमा शिक्षालाई लिएरै थियो भने त्यसको केही समय पछाडि रिलिज भयो सिनेमा गौथली। जुन सिनेमा रिलिज भएको पहिलो हप्ता नै सिनेमाले राम्रो कमाइ गर्यो है भनेर हामीले कुरा गरिसकेका थियौँ भने यो वर्ष रिलिज भएको सिनेमाहरूमध्ये हामीले कुरा गर्नु पर्दाखेरि गौथलीको कुरा नगरिरहन सक्दैनौँ। किनभने यो वर्ष रिलिज भएको सिनेमाहरूमध्ये लाली बजार जसको एकदमै धेरै चर्चा भयो होइन, कमाई पनि निकै राम्रो गर्यो सिनेमाले, र लाली बजार पछि यसो हेर्दाखेरि गौथली पनि कम चाहिँ देखिएन। रिलिज भएको केही दिन पछाडिबाट नै बक्स अफिसमा एकदमै आक्रामक बिजनेस गर्न सुरु गरेको हो यो सिनेमाले। त्यही लेभलमा सिनेमाको टिकट्सहरू पनि बिक्री भएको हो होइन। लगातार दर्शकहरूको मुखमा यो सिनेमाको कुरा एकदमै राम्रो बन्यो अरे भन्ने कुरा चर्चा विषय चाहिँ मैले भनिहालेँ, हत्तपत्त एजुकेसनमा शिक्षामा विषयमा सिनेमा बन्दैन, तर यो सिनेमा बनाइयो पनि र बनाइएको यो सिनेमाले एकदमै राम्रो चर्चा पनि पायो। यति बेलासम्म पनि यो सिनेमा लगातार रूपमा सिनेमा हलमा प्रदर्शनमा आइ नै राखेको छ। तर पछिल्लो 17 दिनको यो सिनेमाको व्यापारको कुरा गर्ने हो र विशेष गरी चलचित्र विकास बोर्डले जुन आफूले प्रदर्शनमा आइसकेको सिनेमाहरूको लिस्टमा कसले कतिको कमाइ गर्यो भन्ने जुन एउटा डाटा जुन सार्वजनिक गरिन्छ त्यो डाटालाई हेर्ने हो भने के देखेको छ भने लगभग 17 दिनमा यो सिनेमाले 4,94,915 टिकट बिक्री गरिसकेको छ। 17 दिनको मात्रै कुरा गर्दैछु है म यति बेला। त्यो हिसाबले सिनेमाले 13,64,46,535 कमाई गरिसकेको छ। थर्ड विक रनिङमा भए पनि सिनेमाको जुन स्पिड छ होइन, जुन दर्शकहरू आउने कन्टिन्यू सिनेमा लागिरहने त्यो स्पिडमा ब्रेक लागेको छैन, कन्टिन्यू त्यही लेभलमा सिनेमा गइरहेको छ। भनेपछि हामी के अन्दाज लगाउन सक्छौँ भने हामीले मनदेखि कुनै सिनेमा बनायौँ, हाम्रो आफ्नै भाषाको सिनेमा बनायो, हाम्रो आफ्नै सोसाइटीको कथाको कुरा उठायो, शिक्षाको कुरा उठायो, र कतिपय बालबालिकाहरूले विभिन्न कारणहरूले शिक्षा लिन सकिरहेको छैन र जुन लाइफ उनीहरूले भोग्नु परिरहेको छ, बाल विवाहको कुरा गरौँ होइन, त्यो सबै कुराहरूलाई पनि सिनेमा बनाउन सकिन्छ है। सिनेमा बनाउन मात्रै होइन, बनाएर कमाउन पनि सकिन्छ है भन्ने राम्रो उदाहरण बन्यो गौथली। र गौथलीको यो जुन प्रदर्शन पछिको लगातार कमाइ चलिरहेको छ, हल भिडका भिड चलिरहेको छ, यो खुसी तपाईँहरूसँग मैले सेयर गर्नुपर्छ जस्तो लाग्यो मलाई। त्यसै कारणले म यो कुरा गर्दैछु। तपाईँले सम्झिनु भएको छ भने ज्येष्ठको 15 गते प्रदर्शनमा आएको थियो यो सिनेमा, तर अहिलेसम्म पनि यो सिनेमा लगातार रूपमा त्यही स्पिडमा अगाडि बढिरहेको छ। सो हाम्रो तर्फबाट धेरै धेरै धेरै बधाई दिन चाहन्छौँ यो सिनेमाको होल टिमलाई। र यतिका कुरा गरिसक्यो हामीले यो सिनेमाको बारेमा भने, तपाईँहरूलाई फेरि पनि एकपल्ट रिमाइन्ड गराउन चाहन्छु कि अरुण छेत्री, सिमरन खड्का अनि मदन कृष्ण श्रेष्ठ होइन, उहाँहरूको मुख्य भूमिका रहेको यस सिनेमालाई निर्देशन भने डाक्टर कपिल रिजालले गर्नुभएको हो, जो हामीले स्वास्थ्य या मेडिकलको सेक्टरमा चाहिँ नि वेल नोन पर्सनालिटी डाक्टर भोला रिजालको छोरा हुनुहुन्छ, र उहाँको निर्देशनप्रतिको जुन मोह या माया छ त्यसैले गर्दा पनि हुनुपर्छ। उहाँले आफैले निर्देशन गर्नुभएको यो सिनेमाले यति बेला असाध्यै राम्रो रेस्पोन्स पाइरहेको छ। सो धेरै धेरै बधाई, धेरै धेरै शुभकामना दिँदै यो सिनेमाको गीत नै म तपाईँलाई यति बेला सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. नेपालमा म्युजिक भिडियोलाई निर्देशनको एउटा पाटो बनाउँदै नेपाली सिनेमामा लागेर नेपाली सिनेमा निर्देशन गर्ने निर्देशकहरू पनि धेरै छन्, जसमध्येका एक सुब्रत आचार्य पनि हुन्। सुब्रत आचार्य, जसलाई हामीले धेरैजसो म्युजिक भिडियो निर्देशकको रूपमा चिन्ने गर्छौँ, भने पछिल्लो समय हेर्ने हो भने उनैको निर्देशनमा बनेको अदकट्टी नाम गरेको एउटा सिनेमा थियो, त्यसपछि सुश्री सम्पत्ति नाम गरेको पनि सिनेमा थियो। सिनेमाले त्यस्तो सोचेको जस्तो रेस्पोन्स त पाउन सकेन, तर पनि सबैले बनाएको हरेक सिनेमा सुपर डुपर हिट हुन्छ भनेर अपेक्षा गर्नु पनि हुँदैन। त्यो नगर्दा नगर्दै पनि आफूलाई मनमा लागेको, आफूले म गर्छु र गर्न चाहन्छु र यसको रेस्पोन्स राम्रो आउँछ भनेर पनि अपेक्षा गरेर पनि सिनेमालाई निरन्तरता दिनु पनि आफैमा एउटा च्यालेन्ज हो। र यति बेला सुब्रत आचार्यले निर्देशन गर्न लागेको एउटा नयाँ सिनेमाको अनाउन्समेन्ट भएको छ। सिनेमाको टाइटल राखिएको छ 25-25 भनेर। के हो यो 25-25? थाहा छैन, विषय के होला? यसो सुन्दाखेरि चाहिँ कतै कमेडी हो कि जस्तो पनि लाग्छ, त्यो पनि हो कि होइन त्यो पनि स्योर छैन, किनभने केही कुरा क्लियरै हुन सकिरहेको छैन कि के हो 25-25 भनेर। तर यो के हो त भन्ने कुरा जसरी तपाईँले सुन्दाखेरि कन्फ्युज हुनुभयो, मैले कन्फ्युज भएँ सुन्दाखेरि, होइन? तर यो सिनेमाको टिमलाई नै सोद्धा, विशेष गरी निर्देशक आचार्यलाई नै सोद्धा कि के हो त यो 25-25 भनेको भनेर सोद्धा, उनले के भनेका छन् भने, हामी प्रायः 100 लाई 50-50 र 50 लाई 25-25 भन्छौँ। हाम्रो लागि 100% भनेकै 50 हो र 25-25 त्यसैको एउटा टुक्रा हो भनेर पनि उनले भनेका छन्। सो यो कथा जुन हामीले रोज्यौँ, यो कथालाई यस्तै किसिमको टाइटल चाहिएको थियो, त्यसै कारणले टाइटल 25-25 भनेर राखिएको छ भनेर भने। त्यसको मतलब उनले अझै पनि धेरै कुराहरू क्लियर भनेका छैनन् कि कथा के हो, किन हो, कसरी हो भनेर भनेका छैनन्। तर पक्कै पनि अझै केही कुराहरू अगाडि आउँदै जाँदाखेरि धेरै कुराहरू हामीले बुझ्न पनि सक्छौँ होला। अहिलेलाई भने सिनेमाको कास्टिङको कुरा गर्ने हो भने अभिषेक खड्का, खुसी कार्की, प्रमोद अग्रहरी तिनजनाको चाहिँ मुख्य भूमिका देखिएको छ सिनेमामा। अनि एउटा अर्को कुरा, नेपालमा कमेडी एक्टरहरूको आफ्नै किसिमको भ्याल्यु छ, उनीहरूलाई माया गर्ने दर्शकहरू आफ्नै किसिमको छन्, होइन? तिनीमध्येका एक चर्चित कमेडियन अमित सुब्बा, जसलाई हामीले भक्ते भाइ भनेर पनि चिन्छौँ, उनले पनि यसै सिनेमाबाट डेब्यु गर्दैछन्। सो धेरै कुराहरू क्लियर हुन बाँकी नै छ, तर जति बेला यो सिनेमाको अन्य केही टुल्स, अन्य केही इन्फर्मेसनहरू बाहिर आउँछ, म तपाईँहरूसँग सेयर गर्नेछु मुभी एन्ड मोरमा। अहिले भने म तपाईँलाई गीत सुनाउँछु, किनभने हामी कार्यक्रममा कुराकानी मात्रै होइन, गीत पनि सुन्छौँ, होइन? सो म तपाईँलाई गीत सुनाउँदैछु। यो गीत मैले लिएको छु स्वयं सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा सुश्री सम्पत्तिबाट।

आउनुहोस् मुभी एन्ड मोरमा अब हामी एकैछिन कुरा गरौँ केही दिन अगाडि रिलिज गरिएको एउटा टिजरको बारेमा, जुन टिजरलाई देखेर यति बेला धेरैले कुरा गर्ने विषय बनेको छ। कतिपय अवस्थामा कहिले कहिले कसैको हकमा होल लाइफमा आफूले दिएको कति वर्षहरू नेपाली सिनेमाको लागि या साहित्यको लागि या कथाको लागि जे भनौँ आर्टसँग रिलेटेड कुनै पनि विषयमा आफू आबद्ध छ र आफूले आफ्नो जीवनको धेरै वर्षहरू दिइसकेको छ, धेरै कामहरू पनि बाहिर ल्याइसकेको छ भने पनि ती कामहरूले ती 3 घन्टाको 2 घन्टाको 2.5 घन्टाको सिनेमाले त्यो म्याजिक क्रिएट गर्न नसक्ला, जुन म्याजिक अब त सायद सधैँ त्यस्तै त हो नि, त्यस्तै सिनेमाहरूमै त देखिने हो नि भनेर सोच्दा नसोच्दै कुनै एउटा यस्तो कथा जसमा चाहिँ उनले अहिलेसम्म देखिएको बेग्लै किसिमको रूपमा आफूलाई प्रस्तुत गर्दाखेरि मान्छेको ध्यान तान्ने, मान्छेको होइन वाहवाही लिने, मान्छेहरूले अप्रिसिएट गर्ने, त्यो चाहिँ नेचुरल्ली हो। कुरा गर्न मन लाग्यो यति बेला मलाई पार्वतीको, जुन पार्वतीको टिजर बाहिर आएको छ निता ढुङ्गाना फिल्म्सबाट बनेको यो सिनेमामा मुख्य भूमिकामा निता ढुङ्गा आफै पनि कास्ट भएकी छिन् र उनले आफै निर्देशन गरेको सिनेमा पनि हो यो। यो सिनेमाको टिजर या त्योभन्दा अगाडि पोस्टरको कुरा गर्दा पोस्टर बाहिर आउने बित्तिकै सबैजनाले ओहो केही त डिफ्रेन्स छ है यो सिनेमामा भनेर अनुमान गरिसकेका थिए। टिजर बाहिर आएको छ, टिजरमा जसरी निता प्रस्तुत भएकी छिन् त्यो देख्दाखेरि वा कति मेहनत गरिनु होला यो काम गर्नलाई, यो क्यारेक्टर गर्नुको लागि। अहिलेसम्म उनले काम गरेको सिनेमाहरूमा यो फिलिङ्स कहाँ थियो होला, यस्तो किसिमको कामहरू योभन्दा अगाडि उनको किन आएन होला भनेर सोच्न बाध्य भएका छन् धेरैजना यति बेला। निता ढुङ्गानाको कुरा गर्ने हो भने उनले अहिलेसम्म धेरै सिनेमाहरूमा काम गरिसके। 2008 उनले नेपाली सिनेमामा डेब्यू गरेकी थिइन् अजम्बरी नाता नाम गरेको सिनेमाबाट। त्यसपछि उनको सिनेमाहरूको कुरा गर्ने हो भने चाहे मसानको कुरा गरौँ होइन, हाम्रो माया जुनी जुनीलाईको कुरा गरौँ, दबाव, नोट

सोध्ने गरेको छ भाइले र दिदीले एन्सर गर्दै गरेकी छिन्। त्यति दुई चारवटा डायलगमा पनि सबैले नीता ढुङ्गानाको पर्फर्मेन्सलाई चाहिँ अप्रिसिएट गरेको छ। यो सार्वजनिक गरेको टिजरमा हामीले कि त नीता ढुङ्गानालाई मात्रै देख्छौँ कि त उनको भाइको भूमिकामा देखिएको अशोक दर्जीलाई, अशोक दर्जीको पर्फर्मेन्स पनि त्यत्तिकै राम्रो देखिएको छ। यति छोटो दृश्यमा पनि दुबईको पर्फर्मेन्स वाउ भन्ने लायकको बनेको छ। भनेपछि यो सिनेमा सार्वजनिक भइसकेपछि कस्तो रिजल्ट सिनेमाले ल्याउने होला, कस्तो कथा बोकेर ल्याएको होला सिनेमाले, मलाई चाहिँ एकदम एक्साइटमेन्ट छ यो सिनेमा हेर्नलाई। भदौको 12 गतेबाट प्रदर्शनमा आउन लागेको छ होइन। यो सिनेमा सार्वजनिक भइसकेपछि मलाई लाग्छ रेगुलर बेसिसमा बन्ने त्यही हल्का फुल्का कथा विषयवस्तुलाई लिएर बनाउने सिनेमाहरूको दाजुमा जब कुनै पनि समाजको एउटा गहन विषयलाई लिएर सिनेमा बनाइन्छ हामीले पनि अप्रिसिएट गर्नुपर्छ जस्तो लाग्छ। किनभने यस्तो किसिमको विषयवस्तुमा बन्ने सिनेमाहरू बारम्बार बन्दैनन् कि, किनभने सबैलाई कमर्सियल रिटर्न चाहिएको छ, सबैजना कमर्सियल फिल्म बनाउन चाहन्छन्। त्यो अर्थमा यो सिनेमा कमर्सियल होइन पनि भन्न खोजेको होइन, समाजभित्रको यस्तो कथाहरूलाई बाहिर ल्याउनु अनि त्यसलाई हुबहु उतार्नमा ठुलै हिम्मत चाहिन्छ। सो नीता ढुङ्गानाले यो सिनेमा, यो विषयको सिनेमा बनाउने जुन प्रयास गरेकी छिन्, हामी आशा गरौँ उनको जुन अपेक्षा लिएर यो सिनेमा उनले बनाइन् र बाहिर ल्याउने तयारी गरिरहेकी छिन्, यसले चाहिँ नेपालीहरूको मनमा एउटा राम्रो स्थान चाहिँ पाउनेछ भनेर आशा गरौँ।

0: SBS ගෝර්කා රේඩියෝ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुरा

0: खानाले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: Movie

यति बेला एउटा पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अरू केही पनि देखिँदैन, दुर्गा माताको फोटो देखिन्छ होइन। त्यो फोटोको अगाडि एकजना बच्ची उभिएको जस्तो देखिन्छ, उभिएको जस्तो होइन, उभिएकै छ, बच्ची नै हुनुपर्छ किनभने उनलाई ब्याकबाट मात्रै चाहिँ फिचर गरिएको छ होइन। कपाल छोडेको, रातो रङको लुगा लगाएको एकजना बच्ची दुर्गा मातातिर फर्किएर उभिएको देखिन्छ, उनलाई पछाडिबाट मात्र देखाइएको छ। र यो पोस्टरमा टाइटल लेखिएको छ दुर्गा भनेर, अ फिल्म बाय सम्राट बस्नेत यति भनिएको छ। र यति बेला मलाई के कुरा गर्नु मन लाग्यो भने, हामीले योभन्दा अगाडि पनि कुरा गऱ्यौँ, आजको एपिसोडमा शिक्षाको कुरा गऱ्यौँ, नेपाली सिनेमालाई चाहिँ अब अलिकति ट्र्याकदेखि बाहिर गएर लभ स्टोरी, एक्सन जनर होइन, डान्स या कमेडी भन्दा पनि अलिकति फरक चाहिँ लगेर एजुकेसनसँग जोडेर कस्तो राम्रो गौँथली जस्तो सिनेमा बनायो भन्ने हामीले कुरा गऱ्यौँ। योभन्दा अगाडि एकैछिन अगाडि हामीले पार्वती सिनेमाको कुरा गऱ्यौँ, जहाँ चाहिँ यही समाजमा भएको थुप्रै एबनर्मल छोरी छोराहरूको कथालाई उठाएर बनाइएको पार्वतीको पनि कुरा गऱ्यौँ। र अब यति बेला दुर्गा, दुर्गा शक्तिको प्रतीक, सबैलाई दुर्गा भन्ने बित्तिकै हामी हुनसक्छ विजयादशमीलाई सम्झिन्छौँ, दसैँलाई सम्झिन्छौँ, दुर्गा माताको शक्ति पावरलाई सम्झिन्छौँ। र त्यो दुर्गा माताको शक्ति या पावरलाई हामीले जहिले पनि एउटा केटी मान्छेसँग जोडेर हेर्छौँ र कुरा गर्छौँ। हुनसक्छ यो सिनेमा दुर्गाले पनि यस्तै केही कुराहरू भन्न खोजेको हो कि। र यो सिनेमाको बारेमा यति कुरा गरिसक्यो भने, म तपाईँलाई बताउन चाहन्छु कि यो सिनेमालाई निर्देशन गर्ने तयारी गरिरहेका छन् द्वन्द्व निर्देशकको रूपमा, जसलाई हामी चिन्दछौँ सम्राट बस्नेत। उनले 4 वर्ष अगाडि पनि एउटा अर्को सिनेमा बनाएका थिए लाखे नाम गरेर है। सिनेमाप्रतिको रुचि हेर्दाखेरि कहिले लाखे अनि कहिले आएर दुर्गा भन्दाखेरि, सायद लभ स्टोरी, एक्सन, कमेडी बाहेकको दुनियाँ पनि छ जुन सिनेमामा उतार्न सकिन्छ भन्ने उद्देश्य लिएर चाहिँ अगाडि बढिरहेको व्यक्ति हो कि, निर्देशक हो कि जस्तो पनि देखियो, निर्देशक सम्राट बस्नेत। सो उनले यो जुन यति बेला पोस्टर सार्वजनिक गरेका छन्, यसो हेर्दाखेरि त्यति क्लियर देखिँदैन होइन, दुर्गा माताको लुक्स पनि त्यति क्लियर देखिँदैन, किनभने सबै फोकस चाहिँ जो दुर्गा माताको अगाडि उभिएकी बालिकामाथि छ, रातो रङको लुगा अनि रातो टिका अनि रातो अबिर होइन, त्यो मन्दिरमा पनि सो अलिकति धेरै रातो कलर चाहिँ खेलिएको देख्दाखेरि हुनसक्छ यो सिनेमा द्वन्द्व अलिकति हिंसासँग पनि रिलेटेड छ कि जस्तो चाहिँ लाग्यो है मलाई, चाहिँ हुनसक्छ, त्यो पनि हुनसक्छ होइन। सो यो सिनेमाको अब सुट गर्ने तयारीमा छन् यो टिम, काठमाडौँ, पोखरा, चितवन र वरिपरिको ठाउँहरूमा चाहिँ सुट गर्ने भनेर भनिएको छ। लगभग लगभग 90 दिनको सुट चाहिँ यो सिनेमाको लागि तोकिएको छ भने, फिल्ममा आर्टिस्टहरू को को हुने होइन, टेक्निकल टिममा को के हो, त्यस्तो धेरै कुराहरू क्लियर भइसकेको छैन। त्यो नहुँदा नहुँदै पनि यो सिनेमाको चाहिँ पोस्टर सार्वजनिक भइसकेको छ। हामी आशा गरौँ यसरी नै नेपाली सिनेमामा सबै रुटिन टाइपले आइरहने सिनेमा भन्दा अलिकति फरक किसिमको फिल्महरू पनि बन्नेछ, बनाइनेछ र आउनेछ, र हामी त्यो सिनेमाहरूलाई हेरेर भरपूर इन्जोय गर्छौँ, अप्रिसिएट गर्छौँ भनेर सोचौँ। सो हामी अल द बेस्ट भन्न चाहन्छौँ दुर्गा सिनेमाको टिमलाई, विशेष गरी निर्देशक सम्राट बस्नेतलाई, उनको नयाँ सिनेमाको लागि। योभन्दा अगाडि उनले जङ्गे, त्यसभन्दा पछि लाखे र अब आएर दुर्गा बनाउने तयारी गरिरहेका छन्। सो अल द बेस्ट टिम दुर्गालाई।

मुभी एन्ड मोरमा हामीले प्राय जसो लेटेस्ट अपडेटहरूलाई कलेक्सन गरेर ल्याउँछौँ, किनकि नेपाली सिनेमासँग जोडेका केही न केही कुराहरू होइन एक हप्ता पनि नबिता यस्ता कति कुराहरू कलेक्सन हुन्छ कि त्यो सायद यस कारणले पनि किनकि नेपालमा एक वर्षमा सयौँको सङ्ख्यामा सिनेमाहरू रिलिज हुन थालेका विगत पनि थिए र वर्तमान पनि छन्, र सायद त्यसैले पनि नेपाली सिनेमासँग जोडेका धेरै धेरै कलाकारहरू, फिल्म मेकर्सहरू होइन, अनि आर्टिस्टहरू, अनि टेक्निसियन, धेरैहरू कुरा धेरै कुराहरू छन् जसले चाहिँ नेपाली सिनेमाको बोली बोल्छ। सो यिनै कुराहरूको कलेक्सन म तपाईँहरूमा आज हरेक हप्ता लिएर आउने गर्दछु मुभी एन्ड मोरमा। आजको मेरो कलेक्सन पनि तपाईँहरूमा आज मैले राखिसकेँ, तर अब पनि कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने समय भइसकेको छ। सो जाँदा जाँदै तपाईँहरूको लागि एउटा रमाइलो गीत छोडेर जाँदैछु, सुन्दै गर्नुहोस् बीएफबीएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्, नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
4: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाउ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशी नै बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ, सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ, अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त होइन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व जोटाउनलाई चलफेल पनि बन्द गरियोस्।
3: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
5: भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन?
6: भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदीले धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा पारेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूले अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेतको साथ पाएको छ। पुटोलबाट सबै बाँड्नेको रिपोर्ट।
7: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनुभयो।
8: बाँध बाँधे छन्, पानी पनि कम भयो, आफै जनता लागे सबै साथ दिइरहेको, एकजुट छुकै छ सबैको ध्यान, लाग्दैन जनता त्यहाँ टाइट छ।
7: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै प्रवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
9: हाम्रो देश नेपाल, नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए ठुलो कुरा, हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो, यहाँको जनता त के भने छुट्टी गोले पनि जे पनि गर्छ, गोली खान पनि खान्छन्, हान्न जे पनि गोली पनि हान्छन्।
7: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 अध्यक्ष निलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
10: कस्तो हो नि यो पानीको धार उता सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो, अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको धोकमा जबरजस्ती लिन सक्दैन, उनीहरूले के गर्छ बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकिएपछि पानी सत्य उता फल्दो रहेछ।
7: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
6: सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। सहमतिमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही अघि बढाउने उल्लेख छ। यस्तै देवानगंज तीनमा मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा छानबिन तत्काल शुरू गर्ने सहमति पनि भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसो।

नमस्कार, यहाँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा हाजिर छु मन्दिरा। गएको साता हामीले यात्रा जिन्दगीकोमा सबिर र ज्योतिको कथाको केही अंश सुनेका थियौ। ज्योति सामान्य घर परिवारकी एक मेहनती र अत्यन्तै गुणकारी युवती हुन्। त्यस्तै सबिर प्रतिष्ठित हुने खानी घरका छोरा हुन्। उनी पनि गुणवान, राम्रा, असल थिए। आफ्नो सामान्य जीवन यापन गर्दै दुबई कलेजमा पुगे। ज्योति भन्दा 2 वर्ष अगाडि सबिर कलेज भर्ना भइसकेका थिए। जब ज्योति त्यही कलेजमा भर्ना हुन पुगिन्, त्यसपछि उनीहरूको क्यान्टिनमा आक्कल झुक्कल आम्ने सामने हुँदा हुँदै त्यही क्यान्टिनबाट उनीहरूको मित्रता सुरु भयो, अनि त्यहीबाट प्रेमको जग बस्यो र त्यही प्रेमले एक अर्कालाई मन पराए, अनि विवाहसम्मको कुरा आयो। तर त्यही बीचमा अमेरिकामा उनले कलेजका लागि अप्लाई गरेका थिए। स्कलरसिप पाएर विदेशका लागि रवाना भए। सबिरले ज्योतिलाई राम्रोसँग पढ्नु, तिमीले पनि ट्राई गर्नु, तिमीले स्कलरसिपमा नाम निकाल्यौ भने अरू सबै म हेर्छु। यसरी एउटा घनिष्ठ प्रेममा परेका 2 युवा युवती आफ्नो भविष्य उच्च शिक्षाका लागि एकअर्कासँग बिछोडिए। सबिर अमेरिकाका लागि रवाना भए। ज्योति यही नेपालमा बसेर पढ्ने अनि अप्लाई पनि गर्ने, यही कुरा उनीहरूबीच तय भएको थियो। मिलेसम्म फोनमा कुराकानी गर्ने, एकअर्काको माया जुनी जुनीसम्मको लागि भनेर बाचा बन्धन पनि गरेका थिए। उनीहरूको प्रेम एक कान दुई कान मैदान पनि थियो। घर परिवारदेखि लिएर टोल छर छिमेकीहरूलाई पनि थाहा थियो। यसरी आफ्नो उज्जवल भविष्यका लागि सबिर विदेश गएका छन्। केही वर्षपछि म पनि जान पाउनेछु। ज्योतिको मनमा पनि यस्तै थियो र यस्तै यस्तैमा उनीहरू एउटा नेपाल र अर्को अमेरिका भएका थिए। अब त्यसपछि यो कथा कसरी अगाडि बढ्छ, आज पनि तपाईँले ज्योति र सबिरको अगाडिको कथा सुन्न पाउनुहुनेछ यात्रा जिन्दगीकोमा। साथै बस्नुहोला, म तपाईँ

यता नेपालमा भने ज्योति आफ्नो जीवनलाई सम्हाल्दै अगाडि बढिरहेकी थिइन्। कलेज सकियो, उत्कृष्ट नतिजा सहित स्नातक पूरा गरिन्। त्यसपछि एउटा प्रतिष्ठित संस्थामा जागिर पनि खान थालिन्। जागिरको पहिलो दिन जब उनी अफिसमा पुगेकी थिइन्, त्यो दिन सबैभन्दा पहिला उनले सबीरलाई फोन गरेकी थिइन्। तर सबीरले फोन उठाएनन्। समय फरक पर्छ यताको र उताको, सायद निदाय होलान्, उनले यस्तै सोचिन्। उनले जागिर खाएर आएको पहिलो दिन आफ्ना धेरै कुराहरू उनीसँग साट्न चाहन्थिन्, बाँड्न चाहन्थिन्। तर त्यो मौका जुरेन भन्नु पर्यो, समयले जुराएन। उनी निराश भइन्। उनकी आमाले मुस्कुराउँदै साँझ सोध्नुभयो, छोरी कस्तो भयो त आज पहिलो दिन? ज्योतिले मुस्कुराउँदै उत्तर दिइन्, अलिअलि डर लागेको थियो आमा, तर म खुसी छु, म काम गर्न सक्छु, मलाई आजदेखि एउटा कुरामा अझ विश्वास भयो आमा। आमाले भनिन्, के कुरा बाबु? म आजबाट आफ्नै खुट्टामा उभिन सक्छु, मलाई त्यो आँट आयो, मलाई त्यो भरोसा भयो। यस्तै गरी एक दिन, दुई दिन, तिन दिन गर्दा गर्दै उनले काम पनि सिकिन् र अलिकति बानी पनि भयो। अब उनी त्यो अफिसमा नयाँ रहिनन्। महिना दिन काम गरेपछि अफिसको सबै कुरा उनले जानिन्, बुझिन्, सिकिन्। महिनाको अन्त्यमा उनले आफ्नो पहिलो तलब हातमा पारिन्। त्यो दिन उनका लागि कति खुसीको क्षण थियो। त्यो तलब हातमा लिएर उनले सबीरलाई सम्झिन्, सबीर तिमी भइदिएको भए म यो सबै पैसा तिम्रो हातमा राखिदिन्थे, अनि भन्थे तिमीलाई आज जे सपिङ गर्न मन छ गर, यो पैसा मैले तिम्रो लागि अर्पण गरे। तर त्यो उनको मनको कल्पना मनमै रह्यो, त्यो सपना अधुरै रह्यो, किनकि उनले त्यो दिन पनि जब स्यालेरी हातमा पारेकी थिइन्, त्यो दिन उनले फोन गर्दा त्यति बेला पनि उनको फोन उठेन। त्यसपछि सबीर त भएनन् भएनन्, मेरो घरमा मेरो आमा, बुवा, मेरो भाइ छ, उनीहरूको लागि मैले केही न केही किनिदिनु पर्छ। तलब थापेर अफिस छुट्टी भएपछि उनी बजार निस्किन्, एउटा साडी किनिन्, भाइलाई एउटा घाममा लगाउने चस्मा, उसले रहर गरिरहेको उनलाई थाहा थियो, चस्मा अनि उनको जुत्ता फाट्न फाट्न लागेको हुनाले एक जोर जुत्ता र एउटा चस्मा किनिदिए, अनि बुवालाई एउटा घडी। यति किनेर ऊ खुसी भएर घरमा आइपुगी, अनि आमाले भन्नुभयो, आज किन ढिलो गरेकी छोरी? हिजो अस्तिको भन्दा त 2 घन्टा नै ढिलो आयो त तिमी। ज्योतिले केही भनिन, मुस्कुराउँदै उनले भनिन्, आमा यो तपाईँको लागि, प्याक गरेको एउटा राम्रो साडी आमाको हातमा थमाइदिइन्। आमा अचम्म मान्दै त्यो साडीलाई हेरिरहनु भयो, अनि भाइले मलाई चाहिँ के ल्याइदिएको छ दिदी? उसले सोद्धाखेरि ला तँलाई चस्मा अनि यो जुत्ता। भाइ कति दङ्ग पर्यो। त्यो आमा र भाइको अनुहारको जुन खुसी थियो, त्यो त लाखौँ करोडौँमा पनि किन्न सकिँदैन थियो। ज्योति उनीहरूको मुस्कानमा यति दङ्ग परी, त्यो सबै कुरा देखेर बुवा खुसी हुनुभयो। ल छोरीले किनेर ल्याइदिएको साडी लगा, तेरो अनुहारमा देखेको खुसीले नै म दङ्ग परेको छु। ज्योतिको बुवाले सबैको अनुहारमा देखेको खुसीलाई हेर्दै भन्नुभयो, अनि ज्योतिले बुवालाई भने, चित्त नदुखाउनुहोस् बुवा, मैले तपाईँको लागि पनि लिएर आइदिएकी छु यी घडी। ज्योतिको बुवाको झन् भइमा खुट्टै भएन। ओहो, घडी? मेरो घडी ठ्याक्कै बिग्रेको थियो, मेरो छोरीले हाम्रो कस्तो ख्याल राख्छ है? उसले के कुराको आवश्यकता छ, कसलाई कुन कुराको खाँचो छ, त्यो थाहा पाएकी थिए। त्यही अनुसारले आफ्नो बजेटबाट चाहिने कुरा भन्दा नचाहिने कुरा केही पनि किनेकी थिएन। बुवालाई घडी लगाइदिई त्यो साँझ त्यो घरमा दसैँ नै आएको थियो भन्नुपर्छ। सबै यति खुसी भए। आमाले आँसु झार्दै भन्नुभयो, कति राम्रो रातो साडी ल्याइदिछस् छोरी, मलाई कस्तो काम लाग्यो। यसो पूजापाठमा जाँदा, तिज व्रतबन्धहरू जाँदाखेरि पनि रातो साडी खाँचो भएको थियो, तैँले ठ्याक्कै ल्याइदिस्। अनि कहाँबाट आए यतिका पैसा? अनि ज्योतिले भने, मेरो पहिलो महिनाको तलब आएको। ल यो पैसा तपाईँ राख्नुहोस् भनेर उसले केही हजार पैसा आफ्नो आमाको हातमा थमाइदिए, अनि भाइलाई 1000, ल तँलाई के किन्न मन लाग्छ किन खा भनेर 1000 भाइलाई दिए, अनि
3,000 रुपैयाँ बुवाको हातमा राखिदिए। बुवाले भन्नुभयो, मलाई चाहिँदैन छोरी, तैँले कमाएको, तेरो जागिर भयो, तैँले कमाइस् त आफ्नो खुट्टामा उभिस्, यही नै हाम्रो लागि लाख करोड अरब भएको छ। ज्योतिले भने, बुवा राम्रो पैसा आएको छ, कम्पनी राम्रो रहेछ, पैसा राम्रो छ, यो सबै सामान किनेर पनि आमालाई महिनाभरिको घर खर्च चलाउन पुग्छ, तपाईँलाई यो पकेट मनी हो, केही गर्नु पर्ला, केही किन्नु पर्ला, आफ्नो खल्तीमा पैसा राखिराख्नुपर्छ, नहुँदा पो भएन त, अहिले हुँदा त राख्नुहोस् न, हामी सानो हुँदाखेरि तपाईँहरूले हाम्रो लागि कति कुरा गर्नुभयो, कति कुरा त्याग्नुभयो, आज पहिलो पटक मैले कमाएँ, मैले तपाईँहरूका लागि केही गर्न पाउँदा मलाई कति खुसी लागेको छ, अब भोलि पर्सि यो भुन्टे पनि ठुलो हुन्छ नि त, मलाई किन भुन्टे भनेको, म ठुलो भइसकेँ नि, अब 1-2 वर्षमा त म पनि जागिर खान सकिहाल्छु नि, ज्योतिको भाइले यसो भन्दै थियो। आमाले भन्नुभयो, भर्खर 10 कक्षामा पढ्दैछस्, 2 वर्षमा जागिर खाने रे, पुरा पढ दिदीले जस्तै गरी अनि जागिर खालास्, अनि राम्रो ठाउँमा जागिर पाइन्छ, अहिले पढ्दै जागिर खाँदै गर्दाखेरि पढाइ पनि बिग्रिन्छ, राम्रो ठाउँमा जागिर पनि पाइँदैन। ज्योतिको बुवाले यसो भन्दा आमाले पनि ज्योतिको बुवा सँगसँगै कुरा थप्नुभयो, हो बुवाले भनेको सही हो। अनि ज्योतिले भने, राम्रोसँग पढ, अब म जागिर खान थालिहालेँ, अहिलेसम्म त सबै पुगेको छँदै थियो, अब झन् थप पुग्ने भयो, अब हाम्रो जीवन अलि सहज हुन्छ, तैँले पनि जागिर खाएपछि त हाम्रो त दुःखका दिनहरू गइहाले नि, ल अब राम्रोसँग पढ। ज्योतिले आफ्नो भाइलाई यसरी सम्झाए, त्यो दिन साह्रै खुसी भयो त्यो परिवार, हर्षका आँसुहरू झरे, अनि ज्योतिकी आमाले मिठो खानेकुरा पकाएर सबैलाई खान दिइन्, प्रेमपूर्वक सबैले खाए, सबैजना रमाए, त्यो दिन त्यो घरमा दसैँ नै आएको थियो, खुसियाली छाएको थियो।

0: रेडियो।
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको बीएफबीएस गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, ज्योति र सबिरको कथा अब अगाडि कसरी बढ्छ? आउनुहोस् अझ अगाडि यो कथालाई सुनौ। यसरी आफ्नो आमा बुवा भाइ र आफ्नो परिवारको लागि ज्योतिले जुन पाइला चलाई त्यो पाइलाले गर्दा सबैको आँखा रसायो। कति पैसा तेरो तलब आयो छोरी भनेर न बाले न आमाले न ज्योतिको भाइले सोधे। छोरीको तलब, छोरी खुसी छ, तलब आयो, यही नै ठुलो कुरा थियो। त्यसैले ज्योतिले पनि बताइन। 15,000 उसले महिनामा राख्न सकी भने बचत गरेर कति राम्रो हुन्थ्यो। त्यही भएर उसले अबदेखि महिनाको 15,000-20,000 बचाएर राख्ने, अरू पैसा घर, आफ्नो लागि, भाइको लागि, भाइको पढाइको लागि खर्च गर्ने सोची। हरेक महिना घरका आवश्यक चिजहरू जुन नभई नहुने उनीहरूलाई अगाडि बढ्दाखेरि खड्केका कुराहरूको लिस्ट बनाउन थाली। हरेक महिना एउटा एउटा चिज किनेर लिएर आउने भनेर। जे होस्, त्यो दिन सबै खुसी थिए। ज्योतिले आफूलाई चाहिने चिजहरू, भाइलाई चाहिने चिजहरू, घरका आवश्यकताका चिजहरूको लागि एउटा लिस्ट बनाई अनि हरेक महिना एउटा एउटा सामान किन्छु भनेर उसले सोची। त्यसपछि भान्सामा आमालाई चाहिने चिजहरू सोची अनि साना साना अभावका चिजहरूको उसले सूची बनाई। भोलिपल्ट अफिस जानुभन्दा अगाडि सबैजना खाना खान बसे। त्यो दिनको खाना खाँदा ज्योतिकी आमाले सबैलाई भनिन्, हाम्रो मेहनत खेर गएन, हाम्रो दुःख खेर गएन। ती दुःखका क्षणहरूलाई सम्झेर ज्योतिकी आमाले आँसु खसालिन्। ज्योतिले पहिलो पटक महसुस गरिन्, जीवन केवल प्रेममा मायामा मात्रै अडिएको हुँदो रहेनछ, प्रेम, कर्तव्य, सम्बन्ध, यस्ता विभिन्न सम्बन्धमा पनि बाँधिएको हुँदो रहेछ। यसरी दिनदिनै उनी अफिस जाने, घर आउने, आफ्नो परिवारसँग रमाउने, हरेक मौनतामा उनी बाहिर हाँसे पनि उनको भित्र मनमा भनेपछि, रात परेपछि, मौनता छाएपछि उही पुरानो बानी दोहोरिन्थ्यो। मोबाइल हातमा लिने, समय हेर्ने, सबिर अनलाइन कति बेला आउँछन् र उनलाई कुरा गरौँ। धेरै भइसकेको थियो सबिर व्यस्त व्यस्त व्यस्त भनेर फोन नउठेको, उनले पनि फोन नगरेको। सधैँ उनी अनलाइनमा छन् कि छैनन् भनेर हेरिरहन्थिन्, मनभित्र उनको माया पालिरहन्थिन्, सदैव चिन्तित भइरहन्थिन्। सबिरले किन फोन गरेनन्? त्यस्तो फोन गर्ने मान्छेले कि एउटा कल गर्न पनि फुर्सद हुँदैन विदेशमा, उनलाई यस्तै लाग्थ्यो। अनि उनले सबिर अनलाइन आएको देखिन्। ज्योतिले तुरुन्तै सन्देश पठाइन्, आज धेरै तिम्रो सम्झना आयो। सन्देश उनको मेसेन्जरबाट सेन्ट भयो, सेन्ट भइसकेपछि सिन पनि भयो, तर उत्तर आएन। 5 मिनट, 10 मिनट, 1 घन्टा त्यो हरियो बत्ती बलिरह्यो। त्यो हरियो बत्ती ननिभेसम्म ज्योतिले उनलाई कुरिरहिन्, तर मोबाइलको घन्टी भने बजेन। स्क्रिनतिर हेर्दा हेर्दै 1 घन्टा बित्यो, तर सबिरको फोन ज्योतिका लागि आएन, न उनले मेसेज पठायो। यतिका दिनसम्म यस्तो व्यवहार पछि ज्योतिले कुरा बुझ्न थालिन्। व्यस्तता र बेवास्ताका बीच निकै नै ठूलो खाडल हुँदो रहेछ। उनी अझ पनि त्यो सत्यलाई स्वीकार्न तयार थिएनन्। उनको मनले अझै भनिरहन्थ्यो, होइन, सायद साँच्चैकै सबिर बिजी पनि भएका हुन सक्छन्, अनलाइनमा भए होलान्, तर उनले अनलाइनमा समय नबिताएको पनि त हुन सक्छ। आफ्नै मनलाई सम्झाउने, आफ्नै मनलाई उनले ढाँटिन्, सायद आज जे भयो त्यो भोलि हुँदैन, भोलि फेरि पहिले जस्तै हुनेछ, फेरि भोलि उनले फुर्सद पाएपछि मलाई फोन गर्नेछन्। उसले आफ्नो मनलाई सम्झाई र फेरि भोलिको प्रतीक्षा गर्दै उसैको यादमा उडुबी।

जीवनमा सबैभन्दा धेरै दुःख दिने कुरा आँखाले देखेको भन्दा पनि लामो समयसम्म गरेको विश्वास जब झुटो कुरामा बदलिन्छ त्यति बेला साह्रै चोट पर्छ। ज्योतिको जीवनमा पनि यस्तै एउटा घटना घट्यो। उसले देखेको सपना, उसको विश्वास सबै चकनाचुर भयो। समयले धेरै कुरा बदलिसकेको थियो। ज्योति अब पहिला जस्ती भावुक किशोरी पनि थिएनन्। एउटा कुनामा बसेर सबिरको सम्झनामा अझै रोइरहने। एक दिन कलेजकी पुरानी साथी रश्मिसँग उनको भेट भयो। कुराकानीका क्रममा रश्मिले अलि हिचकिचाउँदै भनिन्, ज्योति, म तिमीलाई एउटा कुरा अस्तिदेखि भन्न चाहन्थे, तर मलाई डर लागिरहेको थियो तिमी रिसाउँछौ कि भनेर। ज्योतिले मुस्कुराउँदै भनिन्, साथी, सत्य तितो हुन्छ, सत्य सुन्दा नरमाइलो लाग्ला भनेर पनि सत्य हराउँछ र झुटो कुरामा बाँच्नु भन्दा त एकछिन नमिठो लागे पनि तितो लागे पनि सत्य थाहा पाउनु नै राम्रो हो नि, होइन र? उसले उल्टो प्रश्न गरे। रश्मिले आफ्नो ब्यागबाट मोबाइल निकाली अनि त्यहाँ केही तस्विरहरू थिए जुन सबिर र अनिताको थियो। कहिलेकाहीँ विश्वविद्यालयको कार्यक्रममा, कहिले जन्मदिनमा, कहिले सँगै यात्रामा त कहिले एउटै कोठाको घरको भित्तामा दुवै हाँसिरहेका तस्विरहरू, यी फोटाहरू रश्मिले आफ्नो मोबाइलबाट ज्योतिलाई देखाइन्। रश्मिले बिस्तारै भनिन्, उनीहरू धेरै समयदेखि सँगै बसिरहेका रहेछन्। जब रश्मिले ज्योतिसँग यस्तो कुरा भने, त्यो क्षण ज्योतिलाई लाग्यो समय केही क्षणका लागि रोकियो। उनले उभिएको धरती अलिकति बासिए जस्तो लाग्यो। रश्मिले मोबाइलको स्क्रिन बन्द गरे अनि ज्योतिले भने, धन्यवाद रश्मि, तिमीले मलाई सत्यसँग अवगत गरायौ। सत्य तितो हुन्छ मलाई थाहा छ। उसको कापिरहेको थियो आवाज। घर फर्किँदा आज पहिलो पटक उनी खुब रोइन्। सायद जब पीडा धेरै गहिरो हुन्छ त्यति बेला आँसु पनि रोकिन्छ। राति उनले पुरानो एउटा सानो बक्सा खोलिन्। त्यहाँ सबिरले उपहार दिएका सानसाना चिजहरू थिए, कुनै ग्रुप फोटो, कुनै कागजमा सानसाना कुरा लेखेको केही गिफ्टहरू। ती सबै निकालिन्, एक एक गरी पल्टाइन्। एउटामा लेखिएको थियो, 2 वर्षपछि म तिमीलाई लिन आउनेछु। ज्योतिले त्यो कागज धेरै बेरसम्म हेरिन्, त्यसपछि बिस्तारै फोल्ड गरिन् र एउटा डायरी भित्र राखिन्, फालिनन्। किनकि उनी सम्झनालाई घृणा गर्न चाहदिनथिन्, उनी केवल त्यसबाट मुक्ति चाहन्थिन्। यो बाटो अब पुग्यो, यो बाटो हिँडेर म गन्तव्यसम्म पुग्न सक्दिन, किनकि यो गन्तव्य हामी दुवैले देखेको गन्तव्य थियो। तर अब म एक्लै भएँ, उनको गन्तव्य बदलियो भने यो बाटोमा हिँडेर मैले केही पाउँदिन। उनले धेरै सोचेर

को मन रोई रहेको थियो, आँखा बर्सी रहेको थियो, मन भित्र एउटा अठोट जन्मिसकेको थियो, बाहिर पानी परिरहेको थियो, झ्यालमा पानीका थोपा झरिरहेका थिए। ज्योतिले ऐनामा आफ्नै अनुहार हेरिन्, आँखा राता भइसकेका थिए, बाहिरको झरी जस्तै उनको आँखा पनि झरिरहेका थिए। तर त्यही क्षण उनले आफ्नै मनसँग एउटा बाचा, एउटा प्रतिज्ञा गरिन्। कसैले आफ्नो बाचा तोड्यो भनेर म मेरो भविष्य तोड्न चाहन्न, म आफ्नो भविष्यलाई बिगार्न चाहन्न। यदि उसले मलाई बिर्सिन्छ भने ऊ जस्तै म किन बन्ने, मैले आफूलाई बिर्सिनुहुन्न। त्यो रात उनले सबीरलाई अन्तिम पटक एउटा सन्देश लेखिन्, तर उनले त्यो पठाउन सकिनन्। लेखिन्, डिलिट गर्दिन्, फेरि लेखिन्, फेरि डिलिट गरिन्, अनि उत्तर खोजिरहिन्। आखिर किन त? उनले प्रश्नको उत्तर भेट्दिनन्। त्यसपछि उनले आफ्नो जीवन, आफ्नो लक्ष्य, आफू के हो भनेर खोज्न थालिन्। त्यसपछि बिस्तारै बिस्तारै ज्योतिको अठोट, ज्योतिको विश्वास, ज्योतिको काम गर्ने शैली, ज्योतिको सोच सबै बदलियो। उनले यी सबै कुराको उत्तर खोजिनन्। अब उनी आफ्नो जीवन र आफ्नो जीवनको लक्ष्य खोज्न थालिन्। त्यसपछि ज्योतिको जीवन बदलिन थाल्यो, ज्योतिको जीवनमा परिवर्तन आउन थाल्यो। उनी आफ्नो जीवन, आफ्नो लक्ष्य खोज्न चाहन्थिन्, अनि उनले झनै धेरै मेहनत गर्न थालिन्। विभिन्न विषयको तालिम लिइन्, अङ्ग्रेजी सुधारका लागि अङ्ग्रेजी भाषा साहित्यका बारेमा अझ सिक्न थालिन्, नयाँ सिप सिकिन्, नयाँ काम जिम्मेवारी बढ्दै गयो। उनी आफ्नो पहिचान बनाउन लागिन्। बिस्तारै ती दुःखहरू एउटा याद, एउटा सम्झना बन्न पुग्यो, र सम्झना ती यादहरू जीवनको एउटा मिठो पाठ बन्न पुग्यो। आखिर जीवन भनेको एउटा सुन्दर सत्य नै त हो। हरेक अन्त्यपछि हिम्मत हारेनौँ भने हामीले जीवनमा अर्को मौकाको ढोका खोलिदिन्छौँ। ज्योतिले पनि त्यसै गरिन्। उनको जीवनमा एउटा ठक्कर आउँदा नआउँदै उनले त्यही आएको समयको बदलावसँगै आफूलाई एउटा मौका दिइन्, हिम्मत हारिनन्, त्यो चुनौतीलाई उनले स्वीकार गरिन्। पछाडि दायाँ बायाँ कतै पनि हेरिनन्। आमा बुवाले जे भन्नुभयो, घर सल्लाह गर्दा जे भयो, जे उचित लाग्यो, र ज्योतिले त्यही अनुसारको आफ्नो पाइला बढाउन लागिन्। आज विवाह भएको एक वर्ष बितिसकेको छ ज्योतिको। हो, ज्योतिको पवनसँग लगन गाँठो कसिएको हो। धेरै वर्षसम्म आफ्नो मनको मन्दिरमा सबीरलाई बसाएकी थिए ज्योतिले, उनैलाई सबै थोक थानेकी थिए। तर उनको धोकापछि, उनको विश्वासघातपछि आमा बुवाले अब कति कुर्नी छोरी, अब नयाँ युवकलाई हेर्नुपर्छ जस्तो छ, यसो भनेर उहाँहरूले यो नयाँ घरको कुरा लिएर आउनु भएको थियो। आमा बुवालाई राम्रो लाग्छ भने मेरो भन्नु केही पनि छैन, कुरा सोधियो, कुरा बुझियो, उहाँहरूले हुन्छ भन्नुभयो। त्यसपछि एकअर्काको मन्जुरीमा

गए पनि तिमीहरू आफ्नोपन आफ्नो संस्कार र मेहनत गर्न कहिल्यै नछोड्नु। अनि बुबाले मुस्कुराउँदै थप्नुभयो, हामीले तिमीलाई धन सम्पत्ति त त्यस्तै हो विद्याको र संस्कारका धन दिएका छौँ, अरू धन दिन नसके पनि शिक्षाका धन दिएका छौँ, त्यो नै तिमीहरूको सबैभन्दा ठूलो सम्पत्ति हो। बुबाले यसरी आँखाका आँसु पुस्दै ज्योति र पवनलाई आशीर्वाद दिनुभयो। ज्योतिका आँखामा पनि आँसु थिए तर यसपटकका ती दुःखका आँसु थिएनन्, कृतज्ञताका आँसु थिए। त्यसपछि पवन र ज्योति फेरि ज्योतिको माइतीमा पुगे र सबै कुरा बताए। ज्योतिका आमा बुवा पनि अत्यन्तै खुसी हुनुभयो। अब कहिले जाने त ज्योतिकी आमाले सोध्नुभयो, यही हप्ता दिनभित्रमा हामी उड्छौँ। उहाँहरू पनि अत्यन्तै खुसी हुनुभयो। एक दिन दुई दिन गर्दा गर्दै त्यो हप्ता दिन बित्न के बेर, सामानको चाँजो पाँजो, यो गर्ने त्यो गर्ने, यो लाने त्यो लाने, यस्तो उस्तो मान्छे पिछेका कुरा। र अन्तत ज्योति र पवन अमेरिका जानका लागि विमानस्थलमा पुगे। ज्योतिका आमा, ज्योतिका बुवा, ज्योतिका भाइ अनि यता पवनका परिवार, उनीहरू एयरपोर्टभित्र पसेपछि यता उनका परिवारहरू दङ्ग पर्दै बिछोडका आँसु, जुन खुसीका आँसु थिए, तिनलाई पुस्दै भगवान्प्रति कृतज्ञ हुँदै घरको बाटो लागे। यता ज्योति र पवन भने अमेरिकाका लागि रवाना भए। थुप्रै सपना, थुप्रै कल्पना, भविष्यका सुन्दर सुन्दर यादहरू, सम्झनाहरूलाई

त्यसपछि अमेरिका पुगेर एक दिन दुई दिन तीन दिन गर्दा गर्दै उनीहरू पनि त्यहाँ अलिकति भन्दा पनि अब अलिकति पुराना भए, तर उनीहरूको प्रेममा कुनै पनि चिजले बाधा पुर्याइरहेको थिएन। ज्योति र पवनको सम्बन्ध, एकअर्काले सम्मान गर्ने, एकअर्काप्रति विश्वास, त्यही विश्वासबाट उनीहरूको घर मजबुत बनेको थियो। मसँग पवन छन्, म एक्लै छैन, उनले यही अनुभव गरेकी हुन्। दिन बित्दै गए। पवनले ज्योतिलाई पढाइमा अगाडि बढाउन प्रोत्साहन दिए, नयाँ कामका लागि, नयाँ कोर्सका लागि, नयाँ भाषा, अझ भाषामा दक्ष हुनलाई उनले निकै नै प्रेरित गरिरहे। काम सिकिन्, मेहनत गरिन्, अनि अन्ततः एउटा राम्रो संस्थामा जागिर खान पनि उनी सफल भइन्। ज्योतिको राम्रो गुण भनेको बालापनदेखि नै इमान्दारी र लगनशीलता नै हो। ज्योति, तिमी इमान्दार छौ, लगनशील छौ, तिम्रो सदैव प्रशंसा गर्न मन लाग्छ। पवन, यो मुस्कानको पछाडि तिमी छौ, यो मुस्कानको पछाडि 7 वर्षसम्म मैले सबैलाई कुरेको थिएँ। त्यो कुराईको जुन पीडा थियो त्यो एकै पलमा तिमीले मेटाएर मलाई यति खुसी दियौ, यति साथ दियौ, त्यसैको प्रतिफल हो यो। म 7 वर्षसम्म कुण्ठित थिएँ, रोइरहन्थेँ, पीडामा थिएँ, तर तिमीले पीडामा मेरो मनमा बिजेको काँडालाई निकालिदियौ अनि म अहिले ढुक्क छु, निश्चिन्त छु, खुसी छु। त्यसैले मुस्कान पनि स्वाभाविक रूपमा छल्किरहेको छ। लगभग 1 वर्ष भएको थियो अमेरिका पुगेको ज्योति र पवन। एक दिन पवन र ज्योति साँझको समयमा उनीहरू घुम्न निस्केका थिए। टाढैबाट ज्योतिले सबीरलाई देखिन्। पवन र ज्योति अलिकति नजिक गए, दुवैका आँखा जुदे। समयले मानौ पुरानो 7 वर्षका पाना सर्र पल्टाइदियो एकैचोटि। सबीर बिस्तारै अगाडि आए, केही बोल्न खोजे, शब्द भेटेनन्। अन्ततः पवनको हात समाउँदै, यी मेरा पति पवन हुन्, अनि पवन यिनी नै हुन् सबीर। सबीरले पवनलाई नमस्कार गरे, पवनले पनि हात जोडेर नमस्कार फर्काए। एकैछिन तिनैजना मौन भए। त्यो मौनतामा आरोप थिएन, त्यो मौनतामा प्रतिरोध थिएन, त्यो मौनतामा समयले सिकाएका धेरै पाठहरू थिए।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

कहिलेकाहीँ जीवनले फेरि भेट गराउँछ, पुरानो प्रेमलाई फर्काउनु होइन, आफू कति बदलिएछौ कति बदलियौ भनेर देखाउन। समयले सबैलाई दोस्रो तेस्रो मौका दिन्छ, अवसर दिन्छ, तर हरेकले त्यो अवसरको सदुपयोग सही सदुपयोग गर्छन् भन्ने छैन। तर यहाँ ज्योति र सबिरको यात्राले अन्तिम मोड लिए पनि ज्योतिको मन धेरै बेरसम्म शान्त रहन सकेन। उनीहरूको 7 वर्षपछि भेट भयो, तर यो 7 वर्षमा ज्योतिले भोगेको पीडाले गर्दा उनलाई त्यो सम्बन्ध बोझ थियो, छुटेको राम्रो भयो, उनी खुसी थिइन्। तर धेरै बेरसम्म ऊ विगतका दिनहरूलाई केलाउन थाली, पहिला सँगै हुँदाखेरिको व्यवहार, अमेरिका गइसकेपछिको व्यवहार, अनि बिस्तारै बिस्तारै परिवर्तन भएको उनको स्वभाव, फोनै गर्न छोडिदिएको र फोन गर्दाखेरि कथङ्काल उठे पनि बिजी छु भनेर राखिदिएको, बेवास्ता गरेको उसले स्पष्टै बुझेकी थिए। त्यो बेवास्ता गरेको त्यो हेपाईले उसको मन एकदमै छिया छिया भएको थियो, त्यसैले गर्दा पनि उसको मन शान्त रहन सकेको थिएन। उनले बारम्बार सबिरको त्यो अनुहार सम्झिन्, त्यो व्यवहार सम्झिन्, अनि तिक्तताले ती पुराना सबै यादहरूलाई थुकिन् र आफ्नो साथ दिने पति पवनको अँगालोमा गएर बाँधिन्। आत्मविश्वासका साथ सपना देख्ने ती युवक आज किन यति टुटेको देखियो, उनले मनमा नै सोचिन्। सबिर त यस्ता थिएनन्, उनी त अर्कैको प्रेममा चुरलुम्मा भएको मैले देखेको थिएँ, तर आज उनी एक्ला एक्ला टुटेका जस्ता देखिन्थे। यो घटनाको लगभग 1 महिनापछि नेपालबाटै आएकी एक पुरानो साथीसँग ज्योतिले भेटिन् अनि सबिरको अवस्थाको बारेमा थाहा पाइन्। अनितासँगको सम्बन्ध पनि धेरै समयसम्म टिकेको रहेनछ, उनीहरू एकअर्कासँग अलग भइसकेका रहेछन्। सबिरले आजकल पढाइमा पनि ध्यान दिएको रहेनछ, जागिर पनि कहिले कहाँ गर्दा रहेछन्। धेरै एकपछि अर्को हन्डर खाएको कारणले उनले काममा पनि त्यस्तो राम्रो प्रगति गरेका रहेनछन् र नराम्रो सङ्गतमा फसेर उनी बिस्तारै बिस्तारै आफ्नो जुन उद्देश्य बोकेर उनी अमेरिका आएका थिए त्यो उद्देश्यबाट उनी वञ्चित भएको देखियो। अनि धेरै बेरसम्म पवन र ज्योतिले सबिरका बारेमा कुरा गरे, उनलाई नमिठो लाग्यो। अनि ज्योतिले पवनलाई भनिन्, केही सहयोग गर्न पाए हुन्थ्यो, एउटा नेपालको युवक हो, कुनै दिन राम्रो थियो, अहिले मसँग सम्बन्ध टुट्यो भनेर मात्र होइन, उनी कुनै दिन राम्रा थिए, घर परिवार राम्रो थियो, आज यहाँ आएर विक्षिप्त भएका रहेछन्। हामीले केही गर्न नसके तापनि उनको परिवारले केही गर्छ कि, म उनको परिवारलाई एकचोटि फोन गरेर बताउन मन छ, पवन के गरौँ। ज्योतिले यसरी सोद्धा पवनले भने, तिमीलाई जे इच्छा लाग्छ त्यही गर, म तिम्रो साथमा छु। पवनले यति भनिसकेपछि भोलिपल्ट पवनसँग सल्लाह गरेर ज्योतिले सबिरको आमाको नम्बर डायल गरिन्। फोन लाग्यो, उताबाट आमाको मायालु स्वर आयो, हेलो को बोल्नु भएको? ज्योतिको स्वर हल्का काँपिरहेको थियो। आमा म ज्योति बोल्दैछु। केही क्षण मौनता छायो, त्यसपछि ज्योतिले शान्त स्वरमा अमेरिकामा सबिरको वास्तविक अवस्थाको बारेमा सबै कुरा सुनाइन्। कुनै आरोप प्रत्यारोप थिएन, कुनै गुनासो थिएन, बस यति भनिन्, उहाँलाई अहिले परिवारको साथको आवश्यक छ, मैले जे देखेँ त्यो देख्नु हुँदैन थियो, त्यस्तो हुनु हुँदैन थियो, तर अहिले पनि केही बिग्रेको छैन आमा, तपाईँहरूले सबिरलाई अलिकति हेरचाह गर्नुभयो भने उनको अवस्था सुध्रिन्छ, जति सक्दो तपाईँहरू कि यता आउनु कि सबिरलाई काठमाडौँ बोलाउनु, बस यति मनले नमानेर तपाईँलाई मैले फोन गरेकी हुँ, मैले गल्ती गरेको भए क्षमा दिनुहोला आमा, फेरि भेटौँला। ज्योतिको फोन सुनेर सबिरकी आमाको आँखाबाट आँसु झर्यो, छोरी हामीलाई यो कुरा बताइदिएकोमा तिमीलाई धन्यवाद, म सबिरको बाबा आएपछि कुरा गरेर केही गरौँला, तिमीलाई धन्यवाद, उनले रुँदै फोन राखिन्। केही सातापछि सबिरका आमा र बुबा अमेरिका पुगेर आफ्ना छोरालाई भेटेर
आफ्ना छोरालाई नेपाल सँगै फर्काएको कुरा ज्योतिले थाहा पाए। त्यसैमा उनी खुसी भइन् र उनले पवनसँग आफ्नो जीवनलाई अगाडि बढाउने एउटा सुन्दर सपना सजाइन्। यता सबिरका माता पिताले भने उनलाई सम्हाल्दै घरसम्म पुर्याए अनि तिमीलाई पैसा कमाउन पठाएको होइन छोरा, राम्रो शिक्षा प्राप्त गर भनेर पठाएको, तिमी अल्मलियौ, तिमी अमेरिकाको रमझममा तिमीले आफ्नो धरातललाई बिर्सियौ, तिमीले ज्योतिलाई बिर्सियौ, हामीलाई बिर्सियौ अनि आफ्नो पाइला अन्यन्त्र मोडेर यो अवस्थामा आइपुग्यौ। अहिले पनि केही भएको छैन बाबु, तिमीले आफूलाई सम्हाल्न सक्छौ, घमण्ड होइन, जीवनमा मानिसले असल मानिस भएर बाँच्न सिक्नुपर्छ। तिमी अमेरिका पुगेर तिमीले आफूलाई के नहुँ भन्ने ठानेर तिमीमा घमण्ड आयो अनि तिमीले ज्योतिलाई पनि बिर्सियौ। देख्यौ आज ऊ कति सक्षम छ, यो सबै तिम्रो दोष हो बाबु। ज्योतिका आमा बुवाले उनलाई सम्झाए पनि

आखिरमा आजको कथामा धनी र गरिबको भन्दा पनि यहाँ एउटा राम्रो शिक्षाको कुरा थियो, राम्रो व्यवहारको कुरा थियो, घमण्ड र अभिमानले मानिसलाई कहाँ पुर्याउँछ भन्ने कुरा थियो। धनको तुजुबमा अनि म के नहुँ भन्ने कुराले आफ्नो सम्बन्धलाई, आफ्नो धरातललाई बिर्सेर व्यक्तिले आफ्नो पाइला अन्यन्त्रै मोड्छ अनि गल्ती हुन्छ। त्यसपछि पछुताएर के फाइदा? जीवनमा जहाँ गए पनि शिक्षाको हतियार, अनुशासनको साथ र मेहनत अनि आफ्नो सिपको गुण आफूसँग भयो भने संसारको जुनसुकै ठाउँमा गए पनि त्यो व्यक्तिले आफूलाई उभ्याउन सक्छ, चम्काउन सक्छ अनि चम्किलो भएर अरूलाई पनि त्यही बाटोमा डोर्याउन सक्छ। आफ्नो चरित्रलाई, आफ्नो स्वभावलाई, आफ्नो बाचालाई तोड्नु होइन, जोड्नु राम्रो हो। जीवनमा जित्नु छ भने अरूलाई होइन, आफ्ना कमजोरीहरूलाई जित्नुपर्छ। आफ्नो जीवन यत्तिकै हुन्छ भनेर कुनै दिन सुखका दिनलाई सम्झेर यत्तिकै बस्नु राम्रो होइन। जीवनमा के आइपर्छ पर्छ, हरेक क्षणका लागि, हरेक परिस्थितिका लागि तपाईँ हामी तयार रहनुपर्छ। अब आजको सबिर, पवन र ज्योतिको जीवनको कथालाई म यतितिर बिट मार्छु। अर्को साता फेरि नयाँ कथाको साथमा, कसै अरूको जीवनको भोगाईका साथमा म तपाईँ समक्ष प्रस्तुत हुने छु। त्यति चलसम्म बिदा पाऊ। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: १९५० भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। काँग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्रराष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नु पर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै काँग्रेस सांसद रेणुका काउचा,
6: सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नु पर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्री मण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाब दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम राप्तीघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 किलोमिटर सड़क कालो पत्र, 6 चुलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ, सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ, सुन्तला, गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जना भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता।
1: यो BFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन् 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ. काँग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ.
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन. राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन.
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ.
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु.
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ.
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ.
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नु पर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
6: सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षीले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नु पर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न. मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन.
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ.
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन. सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो. लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु. सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ. प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु.
3: अब खबर फटाफट.
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान. सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने. चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा. निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित. प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने. हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम रात्तिघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने. 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै. झापामा गएको वर्ष 51 किलोमिटर सड़क कालोपत्र, 6 झोलुङ्गे पुल समेत संरचनाका लागि 1.45 करोड रुपियाँ खर्च. लमजुङको मर्साङ्दी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै. घाटु, सोरठी, कृष्ण चरित्र, बालन, झ्याउरे, तामाङ सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि. दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण. स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जना भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता

हजुर बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण बीएफबीएस गोर्खा रेडियो प्रेमी श्रोताहरूको लागि म प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार शुभ बिहानी स्वागत छ हाम्रो ब्रेकफास्ट कार्यक्रम प्रभातकालीन आवाजको यो बसाइमा हजुर श्रोता प्रभातकालीन आवाजको सुरुवातमा हामीले एकदमै राष्ट्रप्रेमले भरिएको गीत राजेश पायल राई अनि रामकृष्ण ढकालको आवाजमा सुन्यौं जाग लम्क चम्क है तपाईँहरू भने यो बिहानीको समयमा आफ्नो खाटबाट उठिसक्नु भएको छ कि छैन अब बेला भइसकेको छ आफ्नो खाटबाट उठ्ने अनि त्यसपछि बिहानीको सुरुवात गर्ने र हामी सुरुवात गरौँ प्रभातकालीन आवाजको पहिलो घन्टे बसाई एकदमै मिठा मिठा गीत सङ्गीत अनि केही रमाइलो कुराकानी अनि यसका साथसाथै केही उपयोगी जानकारीहरूबाट र आजको दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ आज भने हप्ताको दोस्रो दिन यानि कि मङ्गलबार 11 अगस्त 2026 साल तदनुसार साउन महिनाको 26 गते 2083 विक्रम सम्वत हजुर श्रोता प्रभातकालीन आवाज हाम्रो ब्रुनाईको प्रसारणबाट रहेको छ र अहिले ब्रुनाईमा भने बिहानीको 7:10 गएको छ र हाम्रो कार्यक्रम बिहानीको 7:00 देखि 10:00 सञ्चालन हुने गर्दछ यो 3 घन्टे पछाइमा मलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु हजुर यसै गरी समयको कुरा गर्नुपर्दाखेरि काठमाडौँ नेपालमा भने बिहानीको 5:00 लागि केवल 4 मिनट बाँकी रहेको छ र लन्डन युनाइटेड किङडममा भने मध्यरात कटेर ठिक 11 मिनट घटेको छ अब मौसमको जानकारी तर्फ लागौ हजुर मौसमको कुराकानी गर्नुपर्दाखेरि शेर या ब्रुनाईको अहिले तापक्रम रहेको छ 26 डिग्री सेल्सियस अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस आज दिन घमाइलो छ सनी एन्ड जेन्टल ब्रिज बनिएको छ र मन्दगतिमा हावा पनि बहनेछ सूर्योदय ब्रुनाईमा बिहानीको 6:19 भएको थियो अब लागौं काठमाडौँ नेपालतर्फ काठमाडौँको अहिलेको तापक्रम रहेको छ 20 डिग्री सेल्सियस र अहिलेको मौसम चाहिँ मिस्टी एन्ड लाइट विन्ड्स भनेको छ कुहिरो लागेको छ र हल्का हावा चल्दैछ र लन्डन युनाइटेड किङडममा भने रात्रिकालीन समय छ र अहिले क्लियर स्काई एन्ड लाइट विन्ड्स भनेको छ आकाश खुला छ अनि मन्द हावा बहँदैछ र त्यहाँको तापक्रम अहिले 18 डिग्री सेल्सियस रहेको छ लोमा चाहिँ 16 डिग्री सेल्सियस हुनेछ र लन्डनमा भने सूर्योदय बिहानको 6:27 हुनेवाला छ हजुर श्रोता यो मौसमी विवरणपछि हामी कार्यक्रम प्रभातकालीन आवाजको सुरुवात गर्छौँ गीत सङ्गीतबाट नै र त्योभन्दा अगाडि यदि तपाईँ हाम्रो कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि हाम्रो स्टुडियोमा सम्पर्क गर्नुहोला सिभिलियनहरूको लागि दुईवटा फोन नम्बरहरू रहेका छन् 3224167 3220098 ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने अगाडि 00673 कन्ट्री कोड हाल्न भने नबिर्सिनुहोला यसै गरी इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com अनि फेसबुकको मार्फत चाहिँ बिएफपिएस गोर्खामा गई मेसेन्जरको मार्फत हामीसँग जोडिन सक्नुहुन्छ हजुर यति भन्दै कार्यक्रम अगाडि बढाउँ यो मिठो गीतबाट दीपक लिम्बूले गाउनु भएको छ मैले माया गर्न जानिन

हजुर दीपक लिम्बुको आवाजमा सुनिहाल्नु भयो निकै नै मिठो गीत मैले माया गर्न जानिन होला। हजुर श्रोता कार्यक्रम सुरुवात गरौँ एउटा थट फर द डेबाट। आजको थट फर द डेमा रहेको छ हङ्गर इज द फर्स्ट एलिमेन्ट अफ सेल्फ डिसिप्लिन। इफ यु क्यान कन्ट्रोल वाट यु इट एन्ड वेन यु इट यु क्यान कन्ट्रोल अलमोस्ट एभ्री अदर एरिया अफ योर लाइफ। यानि कि भोक आत्मा अनुशासनको पहिलो तत्व हो। यदि तपाईँले के खाने र कहिले खाने भन्ने कुरामा नियन्त्रण गर्न सक्नुभयो भने जीवनका प्रायः सबै क्षेत्रहरूमा पनि नियन्त्रण गर्न सक्नुहुन्छ। जब हामी साना कुरामा अनुशासित हुन सक्छौँ तब ठूला लक्ष्यहरू हासिल गर्न पनि सहज हुन्छ। हजुर श्रोता अनि यसै गरी आज भने अगस्त 11 चाहिँ विश्व स्टिल प्यान दिवस भनेर मनाइँदो रहेछ। स्टिल प्यान अर्थात् स्टिलको ड्रम क्यारिबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोमा विकसित भएको एक अनौठो साङ्गीतिक वाद्य यन्त्र हो। यसको सांस्कृतिक महत्व र सृजनात्मक योगदानलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् 2023 प्रत्येक वर्ष अगस्त 11 विश्व स्टिल प्यान दिवसका रूपमा मनाउन थालेको रहेछ। हजुर यो जानकारीपछि हामी कार्यक्रममा अझै गीत सङ्गीतले अझ रमाइलो बनाउँ। श्रोता अबको गीत भने नवाज अन्सारीले गाउनु भएको छ ईर्ष्या नामको।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, निकै नै मिठो गीत मेरी हजुर भनेर तपाईँहरूको बिहानी पक्कै पनि रमाइलो भयो होला। यो गीत भने सुरज पण्डित अनि मेलिना राईले गाउनु भएको थियो र गीत एकदमै मिठो थियो। आशा छ तपाईँहरूलाई मन पर्यो होला। हजुर श्रोता, तपाईँहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ बिएफएस गोर्खा रेडियोको ब्रेकफास्ट सो प्रभातकालीन आवाज कार्यक्रममा। र आज भने म बिल्कुलै नयाँ प्रस्तुता बिना गुरुङ भने हाजिर छु कार्यक्रम सञ्चालनको लागि। र हाम्रा रेगुलर प्रेजेन्टर दाई, स्टेसन म्यानेजर दाई, लाल शाही दाईले भने आज मझेरी कार्यक्रम भने सञ्चालन गर्नुहुनेछ। र यो जानकारी पछि कार्यक्रम प्रभातकालीन आवाजमा हामी भने सदा झैँ एकदमै मिठा मिठा गीत सङ्गीत, त्यसको साथसाथै एकदमै हल्का फुल्का गफ गफ, नयाँ उपयोगीमूलक जानकारी अनि केही रोचक प्रसङ्गहरू भने पक्कै पनि तपाईँहरूलाई प्रस्तुत गर्नेछौँ। र तपाईँहरूलाई भरपूर मनोरञ्जन अनि बिहानीको फ्रेसनेससँगै फ्रेस बनाउने खालको कुराहरू कुराकानीहरू लिएर आउनेछौँ। हजुर, आज अगस्त 11 चर्चा गर्नुपर्दाखेरि चाहिँ आजको दिन इतिहासमा भने सन् 1934 यही दिन चाहिँ अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को खाडी बिचमा रहेको विश्व प्रसिद्ध अल्कट्राज फेडरल पेनिटेन्सियरी औपचारिक रूपमा सञ्चालन आएको थियो। यसलाई चाहिँ संसारकै सबैभन्दा कडा सुरक्षा भएको जेलमध्ये एक मानिन्थ्यो। आज भने पर्यटकको आकर्षक बनेको अल्कट्राज एक समय अमेरिकाका सबैभन्दा खतरनाक अपराधीहरू राखिने जेल थियो। तर 1962 वर्ष अघिको रहस्यमय एउटा भगाएको कथा भने आज पनि नसुल्झिएको रहस्यकै रूपमा जीवित छ। किनभने यो पानीले घेरिएको एउटा टापु जस्तो यो अल्कट्राज विश्वमै चर्चित एकदमै कडा यो जुन एकदम प्रिजनमा चाहिँ कोही पनि भागेर जान सक्दैन भन्ने चाहिँ विश्वास थियो। तर 65 वर्ष अगाडि भने यहाँ 3 प्रिजनरहरू चाहिँ कैदीहरू चाहिँ भागेका थिए, तर उनीहरूको चाहिँ कुनै अत्तोपत्तो नभेटेका कारणले गर्दाखेरि नै यो प्रिजनले चाहिँ दावी गर्छ कि यहाँबाट कोही पनि भाग्न सक्दैन। तर विभिन्न कारणले गर्दाखेरि यो अल्कट्राज चाहिँ बन्द भएको छ र अहिले भने पर्यटकीय स्थल बनेको छ। हजुर श्रोता, यसपछि हामी गीत सङ्गीततर्फ लागौँ। तृष्णा गुरुङले गाउनु भएको हिमाली भेगमा भन्ने निकै नै मिठो गीत छ, सुन्नु होला।

हजुर, हिमाली भेगमा कृष्णा गुरुङले गाउनुभएको यो गीत। श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको ब्रेकफास्ट सो प्रभातकालीन आवाज। र आज भने मङ्गलबारको दिन रहेको छ र बिहानै तपाईँहरूको शुभ रहोस् र चिया कफीको साथ हामीलाई सुनेर बस्नुभएको छ भने धेरै धेरै धन्यवाद। कार्यक्रममा धेरै नै रमाइला गफगाफ, केही जानकारी अनि मिठा मिठा गीत सङ्गीतहरू त छँदैछन्। र आज भने मङ्गलबारको विषयवस्तु सोसियल मिडिया ट्रेन्ड्सको बारेमा भने हामी कार्यक्रमको दोस्रो घन्टे बसाइमा चर्चा गर्नेछौँ। Currently, stay tuned to BFPS Gorkha Radio. हजुर श्रोता, दैनिक जीवनमा चाहिँ हामीले माइन्डफुलनेस चाहिँ अपनाउनु पर्छ भन्ने कुरा चाहिँ मैले धेरै कार्यक्रमहरूमा भनिरहेको हुन्छु। र माइन्डफुलनेस भनेको भन्नाले चाहिँ हामी सबैलाई थाहा छ होला, तैपनि एकचोटि रिक्याप गरौँ। माइन्डफुलनेस भनेको चाहिँ वर्तमान क्षणमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्नु हो। यसले चाहिँ तपाईँको तनाव कम गर्न, एकाग्रता बढाउन, भावनालाई नियन्त्रण गर्न र मानसिक स्वास्थ्य सुधार गर्न चाहिँ एकदमै मद्दत गर्छ। व्यस्त पारिवारिक जीवन अथवा आफ्नो कामहरूमा रहेका आफ्नो काममा चाहिँ एकदम बिजी हुने व्यक्तिहरूका लागि चाहिँ यो एकदमै उपयोगी हुन्छ र हरेक उमेरका व्यक्तिहरूको लागि पनि यो एकदमै के उपयोगी हुन्छ। र यसका लागि भने तपाईँले सचेत भएर दिनको सुरुवातबाट विस्तार गर्न सक्नुहुन्छ। जस्तै बिहान उठेपछि तुरुन्त मोबाइल हेर्नुको सट्टा चाहिँ 2 मिनट शान्त बसेर गहिरो सास लिने एक्सर्साइज अभ्यासहरू गर्नुहोस्। यसै गरी एकदमै सकारात्मक कल्पनाहरू गर्नुहोस्। आँखा बन्द गरेर दिनभरका काम चाहिँ सफलतापूर्वक भइरहेको कल्पना गर्नुहोस्। यसै गरी खाने क्रममा पनि तपाईँहरूले टेलिभिजन अथवा मोबाइलहरूबाट चाहिँ ध्यान हटाएर खानाको स्वाद, गन्ध र बनावटबाट चाहिँ महसुस गर्नुहोस्। र तपाईँहरू हिँड्दाखेरि पनि एउटा माइन्डफुल मुभमेन्टहरू गर्नुहोस्, ताकि तपाईँलाई चाहिँ तपाईँ चाहिँ अब मर्निङ वाकमा जाँदै हुनुहुन्छ भने तपाईँले जुन ग्राउन्डमा टेक्नु भएको छ, तपाईँले त्यो ढुङ्गामाथि टेक्नु भएको छ कि झारपातमा, होइन, त्यो आवाज आउने हुन्छ नि, हाम्रो शरीरका सबै स्नायु अङ्गहरू सेन्सेसहरूको चाहिँ प्रयोग गरेर चाहिँ तपाईँले माइन्डफुल एक्सर्साइजेसहरू चाहिँ यसरी अभ्यास गर्न सक्नुहुन्छ एकदमै सजिलो पाराले। अनि यसै गरी तपाईँले 5-4-3-2-1 माइन्डफुलनेस अभ्यास भने सदा याद गर्नुहोस्। यसमा चाहिँ चिन्ता अथवा तनाव हुँदा चाहिँ यो सजिलो अभ्यासले तपाईँलाई एकदमै मद्दत गर्न सक्छ। यस्तो क्रममा चाहिँ बिहान उठ्ने बित्तिकै 5 देखिने कुरा चाहिँ बताउनुहोस्। यसपछि 4 छुन सकिने कुरा महसुस गर्नुहोस्, 3 आवाज सुन्नुहोस्, 2 गन्ध पहिचान गर्नुहोस् र 1 स्वाद भने महसुस गर्नुहोस्। परीक्षाको तनाव होस् या कामको दबावमा रहेका धेरै व्यक्तिहरूको लागि यो एकदमै उपयोगी हुन्छ। आशा छ तपाईँले यो उपयोग गर्नुहुनेछ। अब कार्यक्रम अगाडि बढाउँ, योताको कथा भन्ने गीत सुन्नतर्फ लागौँ र इन्जोय गर्नुहोस्।

0: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो BFBS कुल कार्यक्रम हो।

हजुर श्रोता, अलिअलि उदय सोताङ अनि शीला राईको आवाजमा सुन्नुभयो यो निकै नै मन छुने गीत। आशा छ तपाईँलाई मन पर्यो होला। कार्यक्रम हो प्रभातकालीन आवाज, बिभीएफबीएस गोर्खा रेडियोको ब्रेकफास्ट सो, र कार्यक्रममा पालो भएको छ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भाव जानकारी बुझ्ने। हजुर श्रोता, अमेरिकी डलर एकको खरिदर 152.19 रुपियाँ र बिक्री दर 152.79 रुपियाँ। यसै गरी युरोपियन एक युरोको खरिदर रहेको छ 175.89 रुपियाँ र बिक्री दर रहेको छ 176.58 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 205.37 रुपियाँ र बिक्री दर 206.18 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 188.25 रुपियाँ र बिक्री दर 188.99 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 107.50 रुपियाँ र बिक्री दर 107.92 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.15 रुपियाँ र बिक्री दर 109.58 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.98 रुपियाँ अनि बिक्री दर रहेको छ 119.45 रुपियाँ। जापानिज येन 10को खरिदर 9.58 रुपियाँ र बिक्री दर 9.62 रुपियाँ। यसै गरी चाइनिज युआन एकको खरिदर 22.57 रुपियाँ र बिक्री दर 22.66 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.53 रुपियाँ र बिक्री दर 40.69 रुपियाँ। कतारी रियाल एकको खरिदर 41.74 रुपियाँ, बिक्री दर 41.91 रुपियाँ। थाई भाट एकको खरिदर 4.61 रुपियाँ, बिक्री दर 4.63 रुपियाँ। युएई दिरम एकको खरिदर 41.44 रुपियाँ, बिक्री दर 41.60 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिदर 37.21 रुपियाँ र बिक्री दर 37.35 रुपियाँ। साउथ कोरियन वन 100को खरिदर 10.74 रुपियाँ र बिक्री दर 10.78 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 16.05 रुपियाँ, बिक्री दर 16.11 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.53 रुपियाँ र बिक्री दर 23.65 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.40 रुपियाँ र बिक्री दर 19.48 रुपियाँ। कुवेती दिनार एकको खरिदर 495.57 रुपियाँ र बिक्री दर 497.53 रुपियाँ। बारेन दिनार एकको खरिदर 403.63 रुपियाँ र बिक्री दर 405.22 रुपियाँ। र अन्त्यमा ओमानी रियाल एकको खरिदर 395.28 रुपियाँ र बिक्री दर 396.84 रुपियाँ। हजुर, यो थियो आजको नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। अब लागौ निमा राय अनि वर्षा कर्मचारीको आवाजमा सुनौ रातो रिपन।

हजुर श्रोता, निमा राय अनि वर्षा कर्मचारीले गाउनु भएको रातो रिबन भन्ने गीत सुनि हाल्नुभयो र यो गीतसँगै हामी कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घन्टे बसाइबाट बिदा लिने बेला भएको छ। अब भने पालो भएको छ गीत सुन्नको, त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा भने फेरि पनि उपस्थित हुने नै छु। कार्यक्रमको दोस्रो घन्टे बसाइमा भने छ रहेको छ राशिफल अनि आजको विषयवस्तु यानि कि सोसल मिडिया ट्रेन्ड्सको बारेमा थोरै चर्चा गर्ने। र श्रोता अहिलेको लागि भने कार्यक्रम सुन्नुहोला सिम्मा राईले गाउनु भएको माया फेरि, र म फेरि तपाईँको प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु।

0: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 110 भन्दा बढीको मृत्यु भएपछि त्यहाँ राष्ट्रिय विपद घोषणा गरिएको छ। राजधानी बोगोटाबाट करिब 250 माइलको दूरीमा 7.4 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरमा समेत महसुस गरिएको थियो। बोगोटाका पत्रकार रिचर्ड पाको:
1: This is one of the most impoverished regions of Colombia. Not a lot of communication. I believe that San Jose del Palmar is out of communication right now. It's a hilly area, quite jungle, and indeed just very little in the way of infrastructure. These are desperate places that have really, really suffered the worst.
0: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज दुईवटा संसदीय समिति